सरकारले कुनै पनि समस्या असन्तुष्टि वा विवादको समाधान हिंसा वा मुठभेड़बाट सम्भव नहुने भन्दै नेपाली समाजले लामो समयदेखि कायम राख्दै आएको धार्मिक सहिष्णुता आपसी एकता र सामाजिक सद्भावलाई खलबल्याउने गतिविधिमा संलग्न नहुन सबैलाई आग्रह गरेको छ र वर्तमान परिस्थितिमा मुलुकभर शान्ति सुव्यवस्था तथा सामाजिक एवं धार्मिक सद्भाव कायम राख्न पनि सबै राजनैतिक दल नागरिक समाज धार्मिक संघ संस्था संचार माध्यम र आम नागरिकको सहयोग आवश्यक रहेको भन्दै सरकारले सबैसँग संयमता अपनाउन आह्वान गरेको छ। स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा हिजो देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेकका अन्य स्वास्थ्य सेवाहरू प्रभावित भएका छन्। नेपाल चिकित्सक संघले दोषीमाथि कानूनी कार्यवाहीको माग गर्दै बहिरंग लगायतका नियमित सेवा बन्द गरेपछि हजारौं बिरामी उपचार सेवाबाट वञ्चित भएका हुन्। चिकित्सक संघले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने आक्रमणका घटनामा कड़ा कार्यवाही नभएसम्म आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउने चेतावनी दिएको छ। गएको शनिबार नारायणी अस्पतालमा कार्यरत मेडिकल अधिकृत डाक्टर प्रमोद राम सहित चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको थियो। आक्रमणबाट डाक्टर रामको टाउकोमा गम्भीर चोट लागेको र अहिले उहाँको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको संघले जनाएको छ। यो घटनापछि दोषीलाई पक्राउ गरी कानून अनुसार कार्यवाही गर्न माग गर्दै चिकित्सकहरू आन्दोलनमा उत्रिएका हुन्। असुरक्षाको कारण देखाउँदै नारायणी अस्पतालमा कार्यरत 68 जना चिकित्सकले मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर चित्त रंजन शाह समक्ष सामूहिक राजीनामा समेत बुझाएका छन्। यसैबीच स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य सेवामा अवरोध नगर्न आग्रह गरेको छ। मन्त्रालयले चिकित्सक स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा भएका कुटपिट तथा दुर्व्यवहारका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको हो। हिजो चिकित्सक तथा स्वास्थ्यकर्मीले आकस्मिक बाहेकका सेवा सञ्चालन नगर्ने घोषणा गरेपछि मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले विज्ञप्ति निकालेर स्वास्थ्य सेवाको संवेदनशीलता बुझ्न र नागरिकको उपचार सेवामा कुनै अवरोध नगर्न अपील गर्नु भएको हो। नेपाल विद्युत प्राधिकरणले उपभोक्ताले असारमा खपत गरेको बिजुली महसुलमा तिरिसकेको मूल्य अभिवृद्धि कर भ्याट रकम अग्रिम भुक्तानीको रूपमा कायम गरी भदौको बिलमा समायोजन गर्ने भएको छ। प्राधिकरणले सार्वजनिक सूचना निकालेर ग्राहकले तिरिसकेको भ्याटलाई भदौको बिलमा समायोजन गर्ने जनाएको हो। यसअघि प्राधिकरणले असारमै खपत गरेको बिजुलीको बिलमा भ्याट जोडेर साउन यता ग्राहकलाई पठाएको थियो। साउन 1 गतेदेखि लाग्ने भ्याट किन असारमै जोडेको भन्दै प्राधिकरणको आलोचना पनि भएको थियो। त्यसपछि प्राधिकरणले यसबारे आन्तरिक राजस्व विभागसँग राय मागेको थियो। आन्तरिक राजस्व विभागले बिजुली खपतमा लाग्ने मूल्य अभिवृद्धि कर साउन 1 बाट मात्र लागू आकर्षित हुने राय दिएसँगै अन्यल हटेको हो। त्यस्तै आर्थिक ऐन 2083 मूल्य अभिवृद्धि कर ऐन 2053 संशोधन गरी सरकारले विद्युत सेवा प्रदान गर्ने अन्तिम उपभोक्तालाई 5% तथा अन्य व्यक्तिका सम्बन्धमा 13% दरले मूल्य अभिवृद्धि कर लाग्ने व्यवस्था गरेको थियो। अब साउन अघिको विद्युत खपतको बिलमा भ्याट तिरेका ग्राहकले भदौमा पाउने बिलमा तिरेको रकम बराबरको छूट पाउने भएका छन्। पाल्पामा निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको काम 70% सम्पन्न भएको छ। आयोजनाले दिएको जानकारी अनुसार सुरुङ मार्गको वित्तीय प्रगति 63% र भौतिक प्रगति 70% रहेको छ। सुरुङभित्र गर्नुपर्ने निर्माण र फिनिशिङको काम सकेर आगामी कार्तिक मसान्तसम्म सवारी सञ्चालन गर्ने आयोजनाको तयारी छ। आयोजनाका इन्जिनियर निशा बेलवासेले असोज मसान्तभित्रै सवारी सञ्चालन गर्ने काम भइरहेकोमा मौसमका कारण निर्माण सामग्री केरुङ नाकामा रोकिँदा कामले गति लिन नसकेकाले अब केही महिना थप गरी कार्तिक मसान्तभित्र सञ्चालनको तयारी गरिएको जानकारी गराउनु भएको छ। 5 वर्षमा निर्माण सक्ने गरी सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माण शुरू भएको थियो। 2078 साल फागुनमा ठेक्का सम्झौता गरिएको सुरुङ मार्ग निर्माणको काम भने 79 को अन्तिमतिर मात्रै शुरू भएको थियो। आयोजनामा निर्माण कम्पनीले 2083 चैत्र मसान्तसम्म सुरुङ मार्ग निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको भए पनि सन् 2028 को जून महिनाभित्र सम्पूर्ण कार्यहरू सम्पन्न गर्ने गरी 15 महिना म्याद थप गरेर निर्माणको काम गरिएको छ।
भारतमा इण्डो नेपाल कनेक्टिभिटीतर्फ थप एक महत्वाकांक्षी परियोजना निर्माण अन्तिम चरणमा पुगेको छ। भारतीय राष्ट्रिय राजमार्ग प्राधिकरणका अनुसार सुनौली गोरखपुर सड़क खण्ड अहिले चार लेनको द्रुत मार्गमा स्तर उन्नतिको काम धमाधम भइरहेको छ। भारतीय संचार माध्यमहरूले यस आयोजनाबाट नेपाल र भारतबीचको यात्रा सहज र सुरक्षित सँगै तीव्र हुने बताएका छन्। प्राधिकरणका अनुसार सुनौली गोरखपुर एक्सप्रेस वेको भौतिक प्रगति 79.54 किलोमिटर लामो छ। अहिले दुई लेनमा सड़कलाई भारत सरकारले एक्सप्रेस वेका रूपमा स्तर उन्नति गरिरहेको छ। सोही क्रममा रेल ओभर ब्रिज त्यस्तै फ्लाइओभर र अण्डरपास समेत निर्माण गरी सुनौली गोरखपुरलाई अब सीधा सड़क सुविधा मार्फत जोड्न लागेको छ। नेपाली कंग्रेसको संस्थापन इतर समूहले राष्ट्रिय भेलाका लागि केन्द्रीय प्रतिनिधिहरू खटाउने भएको छ। पूर्व सभापति शेरबहादुर देउवासँग निकट रहेको संस्थापन इतर समूहले राष्ट्रिय भेलाको तयारीका लागि 165 वटै निर्वाचन क्षेत्रहरूमा केन्द्रीय प्रतिनिधिहरू खटाउने तयारी गरेको हो। इतर समूहको प्रचार प्रसार समितिका संयोजक मीन विश्वकर्माले 16 साउनसम्म केन्द्रीय प्रतिनिधिहरू खटाउने तयारी आन्तरिक तयारी भइरहेको जानकारी गराउनु भएको छ। गत पुसमा सम्पन्न विशेष अधिवेशनमा सहभागी नभएका नेताहरूको समूहले 29 साउनका लागि काठमाण्डुमा राष्ट्रिय भेला घोषणा गरिसकेको छ। 44 औं बीपी स्मृति दिवसको अवसर पारेर कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा इतर समूहले राष्ट्रिय भेलाको मिति घोषणा गरेका थिए। इतर समूहले राष्ट्रिय भेलाका लागि भातृ तथा सुवेक्षक संस्थाहरूको समन्वय गर्न नेताहरूलाई जिम्मेवारी बाँडफाँड पनि गरिसकेको छ। नेपाली कंग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको 83 वर्षको उमेरमा निधन भएको छ। उहाँको जावलाखेल स्थित हेलियस हस्पिटलमा उपचारका क्रममा हिजो निधन भएको हो। गण्डकी प्रदेशका पूर्व मन्त्री मेखलाल श्रेष्ठले श्रेष्ठको शव आज बिहान 8 बजेदेखि 11 बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलीको लागि राखिने बताउनु भएको छ। तत्पश्चात शव यात्रा सहित पशुपति आर्यघाटमा दाह संस्कार गरिने पूर्व मन्त्री मेखलालले फेसबुकमा लेख्नु भएको छ। कंग्रेस सभापति गगन थापाले 7 साउनमा नेता श्रेष्ठलाई पार्टीको वरिष्ठ नेता मनोनित गरिएको घोषणा गर्नुभएको थियो। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मन्त्रीहरूको स्वकीय सचिव र सल्लाहकारले मन्त्रालय भरिएको आरोप लगाउनु भएको छ। हिजो काठमाण्डुमा आयोजित पत्रकार सम्मेलनमा उहाँले हालकै मन्त्रीहरूले 5 देखि 7 जनासम्म तलब सहितका स्वकीय तथा दर्जनौ तलबविहीन स्वकीय राखेको आरोप लगाउनु भएको हो। मन्त्रीको स्वकीय सचिव र सल्लाहकारले मन्त्रालयका कर्मचारीका लागि बस्ने ठाउँ अभाव भइरहेको गुनासो आएको उहाँले बताउनु भएको छ। सरकारले मन्त्रालयको संख्या घटाएर सरकारी खर्च कटौती गर्ने उद्देश्य राखे पनि स्वकीय र सल्लाहकारको संख्या बढ़ाएर उल्टै खर्च बढ़ाएको उहाँको दावी छ। स्वकीय र सल्लाहकारको हस्तक्षेपले कर्मचारी तन्त्रको मनोबल समेत कमजोर हुँदै जाने भएकोले सरकारले यसतर्फ ध्यान दिनुपर्ने बताउँदै उहाँले स्वकीय सचिव र सल्लाहकारको बढ़दो संख्या सुशासन सरकारी खर्च नियन्त्रण र प्रशासनिक कार्य सम्पादनका लागि पनि चुनौती बनेको बताउनु भएको छ। घिसिङले आफू मन्त्री हुँदा 3 मन्त्रालय सम्हाल्दा तलब सहित 1 जना मात्र स्वकीय सचिव र बिना पारिश्रमिक 1 जना सल्लाहकार राखेको स्मरण गर्दै उहाँले सांसदलाई स्वकीय सचिव उपलब्ध गराउने व्यवस्थाप्रति पनि प्रश्न उठाउनु भएको छ। सक्षम र योग्य व्यक्तिलाई नियुक्त गरेर सांसदको कार्यक्षमता बढ़ाउने उद्देश्य भएमा स्वकीय सचिव राख्ने व्यवस्था सकारात्मक हुन सक्ने भए पनि व्यवहारमा अधिकांशले आफ्ना निकटका व्यक्तिलाई रोजगारी दिलाउने माध्यमका रूपमा प्रयोग गरेको उहाँको आरोप रहेको छ। 1 वर्षको अवधिमा कम्बोडियाबाट 400 नेपालीको उद्धार गरिएको छ। हिजो नेपाल पुलिस क्लबमा भएको मानव बेचबिखन विरूद्धको एक कार्यक्रममा मानव बेचबिखन अनुसन्धान ब्यूरोका एसएसपी नकुल पोखरेलले 1 वर्षमा 400 नेपालीको उद्धार गरिएको जानकारी गराउनु भएको हो। उहाँका अनुसार आर्थिक वर्ष 2082-83 382 पुरूष र 18 महिला गरी 400 नेपाली नागरिकलाई कम्बोडियाबाट उद्धार गरिएको हो, जबकि आर्थिक वर्ष 2081-82 भने 12 पुरूष र 2 महिला गरी जम्मा 14 नेपाली नागरिक कम्बोडियाबाट उद्धार गरिएको थियो। आर्थिक वर्ष 2080-81 दुई, त्यस्तै आर्थिक वर्ष 2079-80 एक र आर्थिक वर्ष 2078-79 भने 5 जनालाई उद्धार गरिएको थियो र मानव तस्करले विभिन्न प्रलोभन देखाएर उनीहरूलाई कम्बोडिया लगेर साइबर दासको रूपमा अवैध गतिविधिमा काम लगाउने गरेको प्रहरीले जनाएको छ। गुलिमीको इस्मा गाउँपालिका स्थित
कुखुरे खोलामा निर्माणाधीन पक्की पुलको ठेक्का सम्झौता भएको करिब छ वर्ष बित्न लाग्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन। एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित शुरू गरिएको आयोजनाको अहिलेसम्म करिब 60% मात्र भौतिक प्रगति भएको छ। सड़क पूर्वाधार विकास कार्यालय तमघाज र आत्रेय भूषाल बस्नेत जेवी काठमाडौँ बीच 2077 माघ 21 गते पुल निर्माणका लागि सम्झौता भएको थियो। सम्झौता अनुसार 2078 माघ 17 गते भित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने भए पनि निर्माण व्यवसायको ढिला सुस्तीका कारण काम तोकिएको समयमै पूरा हुन सकेको छैन। त्यसैता पटक पटक म्याद थपिए पनि आयोजना अझै पनि अधूरै छ। एमबीएसको प्रश्नपत्र आउट प्रकरणमा थप दुईजना पक्राउ परेका छन्। रौतहटको राजदेवी नगरपालिका चारका 25 वर्षीय अतुल कुमार मिश्र र बाराको लिपनीमाल घर भएका 31 वर्षीय अब्दुल सानी हाकिम रहेका छन्। उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले पक्राउ गरेको हो। यसअघि प्रश्नपत्र आउट प्रकरणमा दुईजना पक्राउ परेका थिए। यो सँगै पक्राउ पर्ने व्यक्तिको संख्या 4 पुगेको छ। एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र आउट भएपछि प्रहरीले अनुसन्धान अघि बढ़ाएको थियो। पक्राउ परेकाहरू विरूद्ध शिक्षा ऐन अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढ़ाइएको सीआईबीका एसएसपी अनुपम शमशेर जबराले बताउनु भएको छ। र आईसीसी विश्वकप क्रिकेट लीग दुईमा नेपालले लगातार तेस्रो खेल हारेको छ। नेदरल्याण्डसमा चलिरहेको श्रृंखला अन्तर्गत सम्पन्न खेलमा नेपाल नामिबियासँग 3 रनले पराजित भएको हो। यही खबरसँगै हामी हाल खबरको अन्त्यमा आइपुगेका छौं। हाल खबर सक्नु अघि मुख्य खबर शीर्षक पुनः एकपटक। सुनसरी घटनाका विषयमा भ्रामक सूचनाबाट प्रभावित नहुन सरकारको अपील। घटनाका क्रममा छलफल गर्न सभापति लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान। डाक्टरहरूको आन्दोलनले देशभरको स्वास्थ्य सेवा प्रभावित। नारायणी अस्पतालका 68 चिकित्सकद्वारा सामूहिक राजीनामा। सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह। पाल्पा सिद्ध बाबा सुरुङ मार्गको 70% काम सकियो। कार्तिकसम्म सञ्चालनमा ल्याउने तयारी। असारमा खपत भएको बिजुली महसुलको भ्याट नलाग्ने। तिरिसकेको भ्याट रकम भदौमा समायोजन हुने। सुनौली गोरखपुर द्रुत मार्ग निर्माण अन्तिम चरणमा। भैरहवा दिल्ली यात्रा समय छोटिँदै स्वकीय सचिव र सल्लाहकारले मन्त्रालय भरिएको। कुलमान घिसिङको आरोप। सांसदलाई स्वकीय सचिव सुविधा दिने व्यवस्थाप्रति असन्तुष्टि। देउवा समूहले राष्ट्रिय भेलाका लागि केन्द्रीय प्रतिनिधि खटाउँदै कंग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन। एकै वर्षमा कम्बोडियाबाट 400 नेपालीको उद्धार। एमबीएसको प्रश्नपत्र आउट प्रकरणमा थप दुईजना पक्राउ। र विश्वकप क्रिकेट लीग दुईमा नेपालको लगातार तेस्रो हार। नामिबियासँग 3 रनले पराजित। अवस्था यिनै खबर शीर्षकसँगै बिहान 5:40 को हाल खबर सकियो। सूचना सन्देश र मनोरञ्जनका लागि सुन्दै रहनुहोला रेडियो लुम्बिनी। नमस्कार।

0: छौं। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
1: त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: 13 गते बुधबार जुलाई 29 तारीक सन् 2026 नेपाल सम्बत 1146 असार शुक्ल पक्षको पूर्णिमा तिथि विश्व बाघ दिवस गुरु पूर्णिमा व्यास जयन्ती
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू
0: सामाजिक सद्भाव कायम गर्नका लागि आज सर्वदलीय बैठक शीर्ष राजनीतिक नेतृत्वको अपील कप्तानगंज घटनाबारे छानबिन समितिले थाल्यो काम
2: चिकित्सकको हड़तालका कारण 3 लाख भन्दा बढ़ी बिरामी उपचारबाट वञ्चित 10 सचिव 54 सहसचिव सहित करिब 1800 दरबन्दी कटौती काटिँदै पुनर्योगबाट कक्षा 12 का 700 भन्दा बढ़ी विद्यार्थीको नतिजा सच्याइयो
0: रजिस्ट्रेशन पास भएको जग्गा दल हदबन्दीको भन्दै रोका नेपाल भारत बोर्डर क्रस बोर्डर 18 किलोमिटर प्रसारण लाइन निर्माण अन्तिम चरणमा नेपालमै पहिलो पटक न्यून चिरफारबाट मुटुका 3 वटै भल्बको शल्यक्रिया
2: जापानको दक्षिण मुख्य टापुमा भूकम्प गएपछि सुनामीको चेतावनी युद्धका कारण इरानको प्राकृतिक ग्यास उत्पादन क्षमतामा ठूलो क्षति व्यापारिक जहाजमाथि युक्रेनको आक्रमण
0: र काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालको उपाधि यात्रा सकियो उपाधिका लागि आज बंगलादेश र पाकिस्तान बीच प्रतिस्पर्धा हुने
3: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
0: साझा खबरको सबैभन्दा शुरूमा सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले आज आह्वान गरिएको सर्वदलीय बैठकको प्रसंग
2: साम्प्रदायिक सद्भाव कायम गर्नका लागि राजनैतिक दलहरूको सहभागिता बढ़ाउनका लागि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपका सभापति रवि लामिछानेले आज बिहान बस्ने गरी सर्वदलीय बैठक बोलाउनु भएको छ बिहान 8 बजे सिंहदरबारमा बस्ने गरी सभापति लामिछानेले सर्वदलीय बैठक आह्वान गरेको राष्ट्रपाका महामन्त्री विपिन आचार्यले जानकारी दिनुभयो सामाजिक रूपमा फैलिन सक्ने द्वेष न्यूनीकरण गरी सद्भाव र शान्ति सुरक्षा कायम गर्न प्रशासनिक प्रयास जारी रहँदा राजनीतिक रूपमा पनि सामूहिक सन्देश र अपीलको आवश्यकता बोध भएकाले सर्वदलीय बैठक बोलाइएको महामन्त्री आचार्यले बताउनुभयो बैठकमा सहभागी हुनका लागि सबै दललाई पत्रचार गरिएको र सभापति लामिछानेले नेताहरूलाई आफै फोन गरेर पनि आमन्त्रण गर्नुभएको छ यसैबीच प्रधानमन्त्री बालेन्द्र शाह बालेनले सुनसरी घटनाको शुरूआतदेखि नै सरकारले आफ्नो उपस्थिति देखाएको जनाउँदै सद्भाव बिग्रिने कुनै पनि गतिविधिमा संलग्न नभइदिन सरकारवाला सबैमा अनुरोध गर्नुभएको छ हिजो सामाजिक सञ्जाल मार्फत एक सन्देश सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले सुनसरी घटनाका कसूरदारलाई कानून बमोजिम कार्यवाही गरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ सम्पूर्ण घटनाका बारेमा सरकारले गम्भीर भएर समीक्षा गरेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले मृतकका परिवार घाइते तथा घाइतेका परिवारलाई न्यायको अनुमति गराउन सरकारले आफ्नो पूरा शक्ति लगाउने वाचा समेत व्यक्त गर्नुभएको छ आफ्नो उत्तेजना आक्रोश बदलाको भावनालाई रोक्दै उत्तेजित हुने वा गराउने कुनै पनि काममा शरीक नभइदिन उहाँले अपील समेत गर्नुभयो एकअर्कालाई प्रेम र सम्मान गर्दै सामाजिक सद्भाव कायम राख्न उहाँले अनुरोध समेत गर्नुभएको छ यसैबीच नेपाली कांग्रेसका सभापति गगन थापाले साम्प्रदायिक सद्भावका लागि संयमता अप्नाउनु सबैभन्दा महत्वपूर्ण रहेको बताउनु भएको छ सामाजिक सञ्जाल मार्फत जारी एक भिडियो सन्देशमा सभापति थापाले घटनाका बारेमा सरकारसँग आफूहरूले प्रश्न सोध्ने र सरकारलाई थप जिम्मेवार बनाउने प्रतिबद्धता जनाउँदै उत्तेजना फैलाउने कुनै पनि गतिविधि कसैले पनि नगर्न अनुरोध गर्नुभयो
4: सरकारको जवाफ पनि माग्छौं र सरकारलाई जिम्मेवार बनाएर पनि छाड्छौं तर अहिले परिस्थिति जसरी बिग्रदै गएको छ यो बेलामा हाम्रा पनि केही जिम्मेवारीहरू छन् तपाईँ म हामी प्रत्येक जिम्मेवार बन्नुपर्नेछ हामीले संयमता गुमायौं र धैर्यता राख्न सकेनौं भने हामी सबैले यसको ठूलो मूल्य चुकाउनु पर्ने हुन सक्छ त्यसैले म सबैलाई आग्रह गर्न चाहन्छु यो बेलामा अफवाह होइन उत्तेजना होइन प्रतिशोध होइन संयमता चाहिएको छ विविधतामा एकता धार्मिक सहिष्णुता सामाजिक सद्भाव हामीहरूको बीचको बन्धुत्व यो नेपाली समाजको आत्मा हो हाम्रो प्राण हो यो कठिन परिस्थितिमा यसलाई हामीले मन्त्रको रूपमा सम्झाउनु पर्नेछ र प्रत्येकले यही चेतनाका साथ काम गर्नुपर्नेछ समाजमा सद्भाव राख्नका निम्ति धार्मिक सहिष्णुता राख्नका निम्ति म प्रत्येकलाई खास गरिकन स्थानीयवासीलाई हार्दिक अपील गर्न चाहन्छु नेपाली कंग्रेसका साथीहरू जी ठाउँहरूमा हुनुहुन्छ मेरो तपाईँहरू सबैलाई अनुरोध छ यो बेलामा घाइतेको उपचारलाई तपाईँहरू लाग्नुहोस् दुःखमा परेको परिवारलाई सहयोग गर्नुहोस् र खास गरिकन धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्नका निम्ति तपाईँहरूले अझ बढी सचेत भएर मेहनत गर्नुपर्नेछ
0: यसैबीच सुनसरीको दिवानगंज गाउँपालिका तीन कप्तानगंजमा गएको आइतबार राति भएको घटना र त्यसपछि उत्पन्न तनावको तेस्रो दिन हिजो जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रमा अवस्था सहज बनाउने प्रयास पनि भइरहेको छ। त्यस घटनाबारे गठित छानबिन समितिले हिजोदेखि नै काम शुरू गरेको छ। जिल्लाका केही स्थानमा हिजो पनि कर्फ्यू जारी राखेर सुरक्षाकर्मीको उच्च सतर्कता अप्नाइएको थियो भने प्रशासनको निरन्तर समन्वय, राजनैतिक दल, जनप्रतिनिधि, नागरिक समाज तथा समुदायका अगुवाको सक्रियताले सामाजिक सद्भाव कायम गर्न प्रयास गरिएको छ। सुनसरीको दुहबी, पकली लगायतका स्थानमा स्थानीय सर्वसाधारणले सद्भाव र्यालीको आयोजना समेत गरे। केही स्थानमा भने कर्फ्यूको अवज्ञा गर्दै प्रदर्शन गर्नुका साथै छिटपुट घटना समेत भएको स्थानीय प्रशासनले बताएको छ। पूर्व पश्चिम राजमार्ग क्षेत्रमा अराजक र अप्रिय घटना हुन नदिन पूर्वमा पकली चोकसम्म, पश्चिममा कोशी ब्यारेजको पुल तथा उत्तर र दक्षिण राजमार्गदेखि 200 मिटर क्षेत्रसम्म कर्फ्यूको आह्वान गरिएको छ। जिल्ला प्रशासन कार्यालयले देवानगंज गाउँपालिका र हरिनगर गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा लागू गरेको जनाएको छ। हरिनगर, भुटाहा, कप्तानगंज, घुस्की र देवानगंज बजार क्षेत्रमा पनि कर्फ्यू जारी छ। इनरुवाको चोक चोकमा कर्फ्यू आदेशका बीच प्रदर्शन नगर्न पनि अनुरोध गरिएको छ। आइतबार राति भएको घटनामा गोली लागेर दिवानगंज तीनका ओम प्रकाश मेहताको मृत्यु भएको थियो। घटनापछि संवेदनशील घोषित दिवानगंज, हरिनगर, कप्तानगंज, भुटाहा, लौकही, भन्टाबारी तथा सीमावर्ती क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी लगायत अरू सुरक्षाकर्मीको पनि उच्च सतर्कता अप्नाइएको स्थानीय प्रशासनले बताएको छ।
2: आफूहरूमाथि हुँदै आएको कुटपिट तथा दुर्व्यवहारको विरोधमा हिजो देशभर कार्यरत चिकित्सकहरूले आकस्मिक बाहेक सम्पूर्ण स्वास्थ्य सेवा बहिष्कार गरेका छन्। नेपाल चिकित्सक संघको आह्वानमा भएको हड़तालका कारण अस्पताल पुगेका लाखौं बिरामी उपचारबाट वञ्चित हुन पुगी स्वास्थ्य सेवा रोक्नु र हाम्रो चाहना होइन। चिकित्सकमाथि आक्रमण र दुर्व्यवहारका घटना बारम्बार दोहोरिरहेका छन् तर राज्य मुख दर्शक बनेर बस्यो। संघका वरिष्ठ उपाध्यक्ष डाक्टर संजीव तिवारीले भन्नुभयो, डाक्टरमाथि जहाँ भेट्यो त्यही आक्रमण हुन थाल्यो, आक्रमण गर्ने धम्की आउन थाल्यो, फोन तथा सामाजिक सञ्जाल मार्फत धम्की आउन थालेपछि अप्रिय निर्णय गर्न बाध्य भयो। डर र त्रासमा कसरी उपचार गर्न सकिन्छ उहाँले भन्नुभएको छ। हिजो चिकित्सकले गरेको देशव्यापी हड़ताल शनिबार वीरगंज स्थित नारायण अस्पतालको घटनापछि शुरू भएको हो। उपचाररत एक 45 वर्षीय मुटु रोगीको मृत्यु भएपछि उहाँका आफन्तले अस्पतालको आकस्मिक कक्षमा प्रवेश गरी तोड़फोड़ समेत गरेका थिए भने चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिट समेत भएको थियो। ड्यूटीमा रहेका डाक्टर प्रमोद राममाथि निर्ममतापूर्वक कुटपिट भएको थियो। उहाँलाई काठमाडौँ ल्याएर राष्ट्रिय ट्रमा सेन्टरमा उपचार जारी राखिएको छ। चिकित्सकहरूका अनुसार उहाँको अवस्था खतरामुक्त छ। संघका अनुसार वीरगंजको घटना पछिको उदाहरण मात्रै हो। प्रत्येक साता 2-3 जना चिकित्सकमाथि कुटपिट वा गाली ग्लोभ्स तथा ज्यान मार्ने धम्कीका घटना बढ़दै गएको उनीहरूले बताएका छन्।
0: रेडियो नारायणी वीरगंजका अनुसार चिकित्सक तथा स्वास्थ्य कर्मीहरू उपचार सेवा बन्द गरेर हड़तालमा उत्रिएकाले पर्सा जिल्लाका सम्पूर्ण अस्पतालको उपचार सेवा तेस्रो दिन हिजो पनि ठप्प बनेको छ। नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा शनिबार बिहान एकजना बिरामीको मृत्यु भएपछि मृतकका परिवारले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि गरेको हातपातको विरोधमा हिजो गत शनिबारदेखि नै बन्द रहेका पर्सा जिल्लाका अस्पतालहरूको उपचार सेवा ठप्प बनेको हो। नारायणी अस्पतालमा हाल कार्यरत 85 जना चिकित्सक मध्ये 71 जनाले सामूहिक रूपमा राजीनामा दिएको पनि त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। स्वास्थ्य कर्मी सुरक्षा सम्बन्धी ऐनबारे मंगलबार दिउँसो छलफल भएको छ। त्यसको कसरी प्रभावकारी कार्यान्वयन गर्ने भन्ने बारेमा सरकारवालासँग पनि छलफल गरिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले बताउनुभयो। मन्त्रालयले सक्दो सहजीकरण गरिरहेको उल्लेख गर्दै आफूहरूले अस्पताल बन्द नगर्न अपील गरेको उल्लेख गर्नुभयो। अस्पताल संवेदनशील क्षेत्रमा समेत रहने गर्छ र नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर बद्री रिजालले भने आज पनि ओपीडी नखुल्ने चेतावनी दिनुभएको छ। आफूहरूको माग सम्बोधन नभएसम्मको लागि विरोधका कार्यक्रम यथावत राख्ने पनि उहाँले बताउनुभयो।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बाढ़ी पूर्व चेतावनी सन्देश देशैभरि पुर्याउन सरकारलाई चुनौती।
5: निशुल्क रूपमा एसएमएस मार्फत पठाइरहेकै छौं। त्यसबाहेक पनि आम सर्वसाधारणको लागि 1155 को टोल फ्री सेवा पनि हामीले सञ्चालन गर्दै आएका छौं र 1155 मा फोन गर्दा नागरिकलाई शुल्क लाग्दैन।
0: 54 सहसचिव सहित करिब 1800 दरबन्दी काटिँदै पुनर्योगबाट कक्षा 12 700 भन्दा बढ़ी विद्यार्थीको नतिजा सच्याइयो लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: खानेकुरा त सधैँ दिनैमा खान्छ त होइन, मेरो बच्चा किन दिनदिनै कमजोर हुँदै गएको?
7: हरेक कमजोरी आँखाले देखिँदैन, कतिपय स्वास्थ्य समस्या थालबाट सुरु हुन्छन् र समाधान पनि थालमै हुन्छ।
6: गर्भवती हुँदा के खाने?
7: स्तनपानको मात्रा कसरी पुर्याउने?
6: शिशुलाई कहिलेदेखि थप खाना दिने?
7: घरमै पाइने खानेकुराबाट कसरी बनाउने पोषिलो परिकार?
6: यसको जवाब अनुमानमा होइन,
7: हामी खोज्दैछौ वर्षौंको अनुभवी आमा र विज्ञको संवादबाट।
6: रेडियो कार्यक्रम पोषण संवाद सीआईएन मार्फत तपाईँको घर नजिकैको सामुदायिक रेडियोमा हरेक बुधबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे।
7: सँगै सीआईएन को फेसबुक पेज, युट्युब र टिकटकमा पनि।
8: पोषणको सही जानकारी, स्वस्थ जीवनको बलियो तयारी।
9: र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
10: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको कान्तिपुरको पहिलो पृष्ठमा संसदलाई तत्काल छैन बिजनेस शीर्षकमा जयसिंह महराले खबर लेख्नु भएको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभा अहिले छुट्टीमा छन्। आर्थिक वर्ष 2083-84 बजेट पछि सांसदहरूलाई समय चाहिएको भन्दै प्रतिनिधि सभा बैठक 31 असारदेखि साउन 14 र राष्ट्रिय सभा बैठक 31 असारदेखि नै 15 साउनसम्म स्थगित गरिएको छ। बैठक बस्ने दिन नजिकदा राष्ट्रिय सभामा तत्काल कुनै बिजनेस छैन, प्रतिनिधि सभामा पनि बिजनेस अभाव छ। राष्ट्रिय सभा नयाँ विधेयक छैनन् भने यसअघि दर्ता गरिएका विधेयक पारित गरी प्रतिनिधि सभामा पठाइएका छन्। प्रतिनिधि सभामा विचाराधीन विधेयकको संख्या 8 छ, तीमध्ये एउटा मात्रै सभामा छ र अरू संसदीय समितिमा छन्। समितिमा रहेका 7 विधेयक मध्ये 3 प्रतिनिधि सभामै दर्ता गरिएका हुन्, अरू राष्ट्रिय सभाबाट पारित गरेर पठाइएका छन्। जनतासँग भेट्न सांसदलाई समय दिएको भनिए पनि सरकारले सदनमा बिजनेस ल्याउन नसकेर सदन रोकिएको हो। संसदलाई बिजनेस दिन नसक्नु सरकारको कमजोरी रहेको कांग्रेसका प्रमुख सचेतक बासना थापाले बताउनु भएको छ। त्यस्तै नेकपाका प्रमुख सचेतक युवराज दुलालले भने सरकारले विधेयक नल्याएसम्म संसद बैठक चल्नै नसक्ने बताउनु भएको छ। त्यस्तै कानून न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले भने बैठक अगावै 8 र 10 सम्म विधेयक दर्ता गर्ने तयारी रहेको समेत जानकारी गराउनु भएको थियो। त्यस्तै भित्रपृष्ठमा रजिस्ट्रेशन पास भएको जग्गा हदबन्दीको भन्दै रोक्का, न्यायको खोजीमा पीड़ित शीर्षकमा ऋषिराम पौड्यालले खबर लेख्नु भएको छ। रजिस्ट्रेशन पास भएर पटक पटक किनबेच भएको जग्गा हदबन्दीका नाममा रोक्का हुँदा लालपूर्जा भएका सर्वसाधारण सम्पत्ति भोगचलनबाट वञ्चित भएका छन्। मालपोतबाट कानूनी प्रक्रिया पूरा गरी खरीद गरिएको जग्गा हदबन्दीका नाममा रोक्का गरिएपछि सयौं जग्गा धनी आफ्नो सम्पत्तिको अधिकार प्रयोग गर्नबाट वञ्चित बन्न पुगेका हुन्। 10 सचिव, 45 सहसचिव सहित करिब 1800 दरबन्दी काटिँदै शीर्षकमा राजेश मिश्रले कान्तिपुरको भित्रपृष्ठमा खबर लेख्नु भएको छ। संघको 52,000 दरबन्दीको 3.5% मात्रै कटौती, सबै मन्त्रालयमा सहसचिवको दरबन्दी घटाइँदै नवगठित विज्ञान मन्त्रालयमा 90 दरबन्दी रहेको छ। त्यस्तै भित्रपृष्ठमा बजार अनुगमन जरिवाना उठ्छ तर हुँदैन सुधार शीर्षकमा अर्को खबर, जग्गा विवादले अल्झियो रानी जमराको तेस्रो चरणको काम शीर्षकमा पनि खबर प्रकाशित छ।
0: सुब्बा र वाग्लेको संसदीय सुनवाई सम्पन्न शीर्षकमा गोर्खापत्र दैनिकको भित्री पन्नामा खबर छ। संसदीय सुनवाई समितिले निर्वाचन आयोगमा नियुक्तिका लागि सिफारिश 2 आयुक्तको

0: अर्को खबर, अर्थ मन्त्रालयमा रेस्पोन्स डेस्क बनाइने, व्यवसायीका समस्या समाधानमा उच्च प्राथमिकता शीर्षकमा खबर छापिएको छ भने टुंगिएन राजस्व अनुसन्धान राजमार्ग विस्तार प्रभावित शीर्षकमा शशिधर पराजुलीले विराटनगरबाट लेख्नु भएको खबर पनि छापिएको छ। नागरिक दैनिकमा थुप्रिँदै गैर बैंकिङ सम्पत्ति शीर्षकमा मधुजंग पाण्डेले लेख्नु भएको खबर छ। रेडीले राखेको घर जग्गा लगायत धितो बिक्री नभएर बैंकहरूलाई कर्जा उठाउन शास्ति भइरहेको छ। अहिले बैंकका कर्मचारी कर्जा चुक्ताका लागि ऋणीको घर कार्यालयमा पुगेर ताकेता गर्दा पनि उनीहरूले अनेक समस्या देखाएर तिर्ने भाका लम्ब्याइरहेको गुनासो बैंकरहरूको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष 2082-83 को तथ्याङ्क अनुसार 20 वाणिज्य बैंकसँग गैर बैंकिङ सम्पत्ति 46.80 अर्ब रूपियाँ बराबरको छ, जुन आर्थिक वर्ष 81-82 तुलनामा 18.89% बढ़िरहेको छ। सगरमाथा आधार शिविर सार्न सुझाव शीर्षकमा श्रीराम सुविदीले लेख्नु भएको खबर छ। मानव गतिविधिका कारण हिउँ पग्लने तथा स्थानीय तापक्रम वृद्धिमा तीव्रता आएको भन्दै सगरमाथा आधार शिविरलाई स्थानान्तरण गर्न वैज्ञानिकहरूले सुझाव दिएका छन्। उनीहरूले आधार शिविरलाई नजिकैको स्थिर तथा बफर रहित भूभागमा सार्न प्रस्ताव गरेका हुन्। विश्वकै सर्वोच्च आरोहण शिविर सगरमाथा आधार शिविर एभरेस्ट बेस क्याम्प खुम्बु हिमनदीमा गरिएको एउटा वैज्ञानिक अध्ययनमा संलग्न वैज्ञानिकहरूले यस्तो प्रस्ताव गरेका हुन्। आर्थिक कारोबार दैनिकमा बैंक ब्याजदर हरेक महिना घट्दो शीर्षकमा परिवर्तन देवकोटाले लेख्नु भएको खबर छ भने पोखरामा 20 किलोमिटर सड़कमा बिछाइयो भूमिगत विद्युतको तार शीर्षकमा दिननाथ बरालले लेख्नु भएको छ। पर्यटनको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने अभियान अन्तर्गत हालसम्म 20 किलोमिटर बिछाइएको छ। यो कुल लक्ष्यको करिब 80% रहेको पनि उल्लेख गरिएको छ। नयाँ पत्रिका दैनिकको भित्री पन्नामा गति लिँदै एमसीसी परियोजना नेपाल भारत क्रस बोर्डर 18 किलोमिटर प्रसारण लाइन निर्माण अन्तिम चरणमा शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको खबर छ। एक महिनाभित्र सञ्चालन गर्ने योजना छ। पहिलो चरणमा 200 मेगावाट विद्युत निर्यात र 130 मेगावाट आयात गरिने पनि उल्लेख गरिएको छ। तत्काल 200 मेगावाटमा निर्यात गर्न मिल्ने भनिएको छ। प्रधानमन्त्रीपछि अर्थमन्त्री पनि उद्योगीसँग संवादमा शीर्षकमा अर्को खबर छ भने निजी क्षेत्रका माग सम्बोधन गर्ने अर्थमन्त्रीको प्रतिबद्धता बारेमा पनि खबर छापिएको छ। उत्तर पुस्तिका परीक्षणमा बोर्डको लापरवाही, पुनर्योगले सच्यायो कक्षा 12 का 747 नन ग्रेडेड विद्यार्थीको नतिजा शीर्षकमा पनि खबर छापिएको छ। कक्षा 12 का विद्यार्थीको पुनर्योग रिटोटलिङको नतिजाले उत्तर पुस्तिका परीक्षणमा राष्ट्रिय परीक्षा बोर्डको व्यवस्थापकीय कमजोरी र शिक्षकहरूको लापरवाही हुने गरेको देखाएको हो। बोर्डले सार्वजनिक गरेको पुनर्योग नतिजा अनुसार कक्षा 12 का 747 विद्यार्थीको नतिजा सच्याइएको हो। शिक्षकको लापरवाहीका कारण विद्यार्थीले अनाहकमा दुःख र अन्याय बेहोर्नु परेको अभिभावकहरूको गुनासो छ। भरियो अख्तियारको हिरासत शीर्षकमा नवराज मैनालीले लेख्नु भएको खबर छ। घुससहित पक्राउ परेका कर्मचारीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको हिरासत भरिएको हो। अख्तियारले बालक चालकदेखि भेटेरिनरी चिकित्सकसम्मलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। सवारी चालकदेखि भेटेरिनरी चिकित्सक समेतलाई हिरासतमा लिएर अनुसन्धान गरिँदैछ। 10,000 देखि 1 करोड़सम्मको घुस लिने गरेको पनि पाइएको छ। माइतीघर जहाँ आन्दोलन छन् 17 समूह शीर्षकमा पनि अर्को खबर टेकराज थामीले लेख्नु भएको छ।
1: साझा खबरमा अब विदेशका खबर। जापानको दक्षिण मुख्य टापु क्षेत्रमा 7.1 म्याग्निच्युडको भूकम्प गएपछि सुनामीको चेतावनी दिइएको छ। भूकम्पका कारण केही भवन तथा पूर्वाधारमा क्षति पुग्नुका साथै आगलागीले केही मानिसहरू घाइते भएका घटनाहरू सार्वजनिक भएका छन्। जापानको मौसम विज्ञान एजेन्सीले पश्चिमी तटमा सुनामीको चेतावनी जारी गरेको छ। सबैलाई सचेत रहन आग्रह समेत गरिएको छ। रूसले क्यास्पियन सागरमा इरानी जहाज व्यापारिक जहाजमाथि युक्रेनले गरेको आक्रमणलाई प्रत्यक्ष रूपमा इरानमाथिको आक्रमण रहेको भन्दै कड़ा टिप्पणी गरेको छ। किमरिन ली यस घटनाले युक्रेनबाट उत्पन्न भएको सुरक्षा खतरालाई अन्त्य गर्नु आवश्यक रहेको समेत दावी गरिएको हो। इरानको विदेश मन्त्रालयले पनि यो घटनाको निन्दा गरेको छ। मन्त्रालयका अनुसार आक्रमणका कारण जहाजमा विस्फोट हुँदा 1 नाविकको मृत्यु समेत भएको छ। यता अमेरिका र इजरायलसँगको युद्धका कारण इरानले आफ्नो प्राकृतिक ग्यास उत्पादन क्षमतामा ठूलो क्षति बेहोरेको छ। इरानी सरकारका अनुसार युद्धका कारण देशले करिब 230 मिलियन घन मिटर दैनिक ग्यास उत्पादन क्षमता गुमाएको हो। इरानले युद्धका कारण ऊर्जा पूर्वाधारमा भएको क्षतिले ग्यास उत्पादनमा उल्लेखनीय रूपमा असर परेको समेत उल्लेख गरेको छ।

0: साझा खबरमा अब खेल खबर। पाकिस्तानमा चलिरहेको काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालको उपाधि यात्रा सकिएको छ। सबै छवटै खेलमा पराजित हुँदै नेपाल अन्तिम बनेको हो। हिजो पाँचौं स्थानका लागि भएको खेलमा नेपाल कजकस्तानसँग 3-0 सोझो सेटमा पराजित हुन पुगेको छ। सुदूरपश्चिम रोयल्स र एलआरआर ग्रुपबीच सम्झौता भएको छ। नेपाल प्रिमियर लीग एनपीएलको फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले तेस्रो संस्करणका लागि एलआरआर ग्रुप अन्तर्गतको स्काईवेलाई आफ्नो ग्रीन मोबिलिटी पार्टनरका रूपमा अनुबन्ध गरेको हो। ऊ फेरि पनि अन्तिम बल शीर्षकमा विनोद पाण्डेले कान्तिपुर दैनिकमा लेख्नु भएको खबर छ। पछिल्लो समय लाग्छ नेपाली क्रिकेटबाट भाग्य खोसिएको छ। यसमा नेपाली टोली र खेलाड़ीहरूको अपरिपक्वता, सही समयमा ठोस निर्णय लिन नसक्ने क्षमता बढ़ी जिम्मेवार देखिएको पनि टिप्पणी गरिएको छ। र एसियाडमा सहभागिताका लागि सुरक्षा अभिमुखीकरण दिइएको छ। जापानमा आइची नागोयामा आयोजना हुने 20 एसियाली खेलकुद एसियाडका सहभागीका लागि सुरक्षा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो। नेपाल ओलम्पिक कमिटी एनओसी संघको सहकार्यमा नेशनल ओलम्पिक एकाडेमी एनओए तयारीमा रहेका खेलाड़ी र अफिसियलका बीच एनओसी भवनमा सुरक्षा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो।
1: बाढ़ी पूर्वानुमान सन्देश देशैभरि पुर्याउने सरकारको योजना र यसको महत्वका विषयमा कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: संसद तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थालो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो सांसद।
3: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
4: तपाईका दैनिक भोगाई, तपाईका प्रश्न, तपाईका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
5: हाम्रा दुःखमै त सरकारी खेती गरिछौ र पानी पिग्रला अखन त यहाँ हाम्रो खेती र बाली।
2: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो सांसद।
4: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो सांसद
2: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि कार्यक्रम हेलो सांसद।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरमा अब बाढ़ी पूर्व चेतावनी सन्देशको महत्वको कुरा। मध्य बर्खामा बाढ़ीको जोखिम उत्तिकै हुन्छ। यस्तो अवस्थामा बाढ़ी पूर्वानुमानको सन्देशको महत्व पनि उत्तिकै छ। सूचनालाई पुनः कार्यान्वयन गरी ठूलो क्षतिबाट बच्न सकिन्छ। बाढ़ी पूर्वानुमानको सन्देश र यी सन्देशका विषयमा साथी सुशीला श्रेष्ठले बाढ़ी पूर्वानुमान महाशाखा प्रमुख विनोद पराजुलीसँग कुराकानी गर्नुभएको छ।
7: तुलनात्मक रूपमा विगतको तुलनामा हामीले हाम्रो पूर्व सूचनालाई र पूर्वानुमान र पूर्व सूचनालाई विस्तार गर्दै आएका छौं र त्यसमा अहिलेसम्म पूर्व सूचना अथवा पूर्वानुमान प्रणाली विस्तार नभएको क्षेत्र चाहिँ कुन हो भन्दाखेरि ससाना नदीनालाहरू, जहाँ हाम्रो स्टेशन नेटवर्क भन्छौ हामी मापन केन्द्रहरू, मौसमको बाढ़ीको मापन केन्द्रहरू स्थापना गर्न सकिएको छैन र जुन ससाना नदी जलाधारहरूमा त्यस्तो मापन गर्न सकिएको छैन अथवा ठूलैमा पनि कतिपय हिमालय क्षेत्रबाट बहने र अलिकति आम जनताको चासो कम हुने क्षेत्रहरू, तर त्यसमा चाहिँ फेरि जोखिम छैन भन्ने चाहिँ होइन। जनसंख्या कम छ, त्यस हिसाबले जोखिम हामी अलिकति कम छ भन्न सक्छौं आम जनसंख्याको हिसाबले अनुपातमा, तर पनि जोखिम त छ। ती क्षेत्रहरूमा चाहिँ हाम्रो पूर्व सूचना विस्तार हुन अझै पनि पूर्वानुमान र पूर्व सूचना प्रणाली विस्तार हुन बाँकी छ। त्यसै र खालि जल तथा मौसम विज्ञान विभागले 10 वर्षमा जुन प्रणाली विस्तार र व्यवस्थापन विकास गर्दै आजसम्म आयो र जुन गतिमा हामी अगाडि बढ़िराखेका छौं, सम्भवतः अबको केही समयमा हामी ससाना नदीहरूमा पनि र आम जनसमुदायसम्म, किनभने नेपाल सरकारको एउटा अभियान पनि छ, त्यो नेपाल सरकारको मात्रै नभएर विश्वव्यापी अभियान हो, सबैका लागि पूर्व सूचना भन्ने संयुक्त राष्ट्रसंघको एउटा अभियानको रूपमा जुन सबै देशहरूले त्यसलाई अनुसरण गर्दै अगाडि बढ़ेको छ, त्यसमा नेपाल सरकारले पनि त्यसलाई प्राथमिकता दिएर अबको 4 वर्ष सन् 2030 सबै नागरिकले पूर्व सूचना प्राप्त गर्न सक्नुपर्छ भन्ने लक्ष्य दिएको छ। त्यो लक्ष्य प्राप्तिको लागि पनि हामी काम गरिरहेका छौं। त्यसकारणले यो मनसुनमा थप पूर्व सूचना प्रणाली थप व्यवस्थित र विस्तार गरिनेछ र आगामी मनसुनहरूमा पनि थप व्यवस्थित हुँदै जानेछ र लक्ष्य के त्यही हो कि बाई 2030 भन्छौँ हामी सन् 2030 सबै नागरिकलाई जल तथा मौसमजन्य पूर्वानुमान र पूर्व सूचना पुर्याइनेछ।
8: नेपालमा बाढ़ी पूर्वानुमान कति विश्वसनीय छ, यसको सफलता दर तपाईँहरूले केही मापन गर्नु भएको छ?
7: हाम्रो हरेक वर्ष बाढ़ी पूर्व सूचना प्रतिवेदन प्रकाशन गर्ने गर्छौं, यो पछिल्लो 5 हामीले गर्दै आएका हौं र विगतको पहिलो प्रतिवेदन हाम्रो 5 अगाडिको प्रतिवेदन हेऱ्यो भने हाम्रो पूर्व सूचनाको शुद्धता 70% हाराहारीमा छ, भनेको हामीले बाढ़ी आउँछ भनेपछि आएको र पछिल्लो प्रतिवेदन हेर्नुभयो भने गत महिना मात्रै हामीले त्यसलाई प्रकाशन गरेका छौँ, हाम्रो वेबसाइटमा पनि राखेका छौँ, त्यहाँ हेर्यौँ भने हामीले प्रमुख नदी नालाहरूमा गरिएको पूर्वानुमान
8: चाहिँ
7: पाउनुहुन्छ, त्यो प्रतिवेदन त्यहाँ प्रकाशित छ। त्यो प्रतिवेदनमा हामीले नदी नदीको छुट्टा छुट्टै च्याप्टरहरू राखेका छौँ र त्यसमा कुन नदीमा शुद्धता कति छ बाढ़ीको भनेर राखेका छौँ र औसतमा हेर्ने भने हामीले बाढ़ी आउँछ भनेर आएको दिन चाहिँ 95% छ।
8: मोबाइलमा सबै नागरिकले निशुल्क बाढ़ीको सूचना चाहिँ प्राप्त गर्ने व्यवस्था कहिलेसम्म हुनेछ भनेर?
7: देशको 273 नदीका क्षेत्रहरूमा बाढ़ीको पूर्व सूचना हामीले निशुल्क रूपमा एसएमएस मार्फत पठाइरहेकै छौं। त्यसबाहेक पनि आम सर्वसाधारणको लागि 1155 टोल फ्री सेवा पनि हामीले सञ्चालन गर्दै आएका छौं र 1155 फोन गर्दा नागरिकलाई शुल्क लाग्दैन र एसएमएस पनि हामीले निशुल्क रूपमा पठाइराखेका छौं। त्यसमा एनटीसी र एनसीएल दुईटा चाहिँ धन्यवादको पात्र पनि हुनुहुन्छ।
0: बाढ़ी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: सामाजिक सद्भाव कायम गर्नका लागि आज सर्वदलीय बैठक संयमता अपनाउन शीर्ष राजनीतिक नेतृत्वको अपील, कप्तानगंज घटनाबारे छानबिन समितिले थाल्यो काम।
0: चिकित्सकको हड़तालका कारण 3,00,000 भन्दा बढ़ी बिरामी उपचारबाट वञ्चित, 10 सचिव 54 सहसचिव सहित करिब 1,800 दरबन्दी काटिँदै पुनर्योगबाट कक्षा 12 700 भन्दा बढ़ी विद्यार्थीको नतिजा सच्याइयो।
1: रजिस्ट्रेशन पास भएको जग्गा हदबन्दीको भन्दै रोक्का, नेपाल भारत क्रस बोर्डर 18 किलोमिटर प्रसारण लाइन निर्माण अन्तिम चरणमा, नेपालमै पहिलो पटक न्यून चिरफारबाट मुटुका 3 भल्प सफल शल्यक्रिया।
0: जापानको दक्षिणी मुख्य टापुमा भूकम्प गएपछि सुनामीको चेतावनी, युद्धका कारण इरानको प्राकृतिक ग्यास उत्पादन क्षमतामा क्षति, व्यापारिक जहाजमाथि युक्रेनको आक्रमण।
1: र काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालको पाद यात्रा सकियो, उपाधिका लागि आज बंगलादेश र पाकिस्तान बीच प्रतिस्पर्धा हुने।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अविनले बनाउनु भएको गजब सभा शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ चिकित्सकहरूको आन्दोलन, चिकित्सकमाथि बेलाबखत भइरहने आक्रमण रोक्नुपर्ने माग गर्दै देशभरका चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन्। यहाँ एउटा अस्पताल देखाइएको छ, अस्पतालको ढोका जस्तो देखिन्छ, ढोकामा ठूलो तालचा लगाइएको छ र माथिपट्टि बन्द लेखिएको छ। त्यहाँ नजिकै एकजना व्यक्तिलाई बोकेर अर्को एकजना व्यक्ति त्यहाँ दौड़दै पुगेका छन्। झ्याल खुल्ला छ, झ्याल खुल्ला रहेको स्थानबाट टेलिफोन तानेर एकजना चिकित्सक जस्ता देखिने व्यक्ति फोनमा कसैसँग कुराकानी गर्दैछन्। तल यस्तो लेखिएको छ, हेलो अस्पतालमा गर्नु भा, सरी रङ नम्बर, यो त हड़ताल पर्यो।
1: हस्त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम पोषण संवाद प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्राली
1: हाम्रा सेवाहरू
0: जनरल फिजिसियन
1: स्त्री तथा प्रसूति
0: बाल रोग
1: छाला तथा यौन रोग
0: हाड जोड्ने नसा तथा बाथ रोग
1: टाउको तथा मनोरोग
0: नाक कान घाँटी
1: जनरल सर्जरी
0: भिडियो एक्सरे
1: डिजिटल एक्सरे
0: ईसीजी
1: डेन्टल तथा प्याथोलोजी
0: फिजियोथेरापी
1: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्
2: किशोर किशोरी युवाहरू र 15 देखि 49 वर्ष सम्मको महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन लामो समयको साधनमा कपर्टी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ
3: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
4: नीता पोलिक्लिनिक प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही
5: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि फोन नम्बर 071-562-832 मोबाइल
6: 98-570-21-835
7: स्नातक तह भर्ना सम्बन्धी रामबडी बहुमुखी क्याम्पसको सूचना रूपन्देहीको मडिग्राम स्थित रामबडी बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो कार्यक्रमहरू बीबीएस बीएड र बीए भर्ना कार्यक्रम चलिरहेको छ कक्षा सञ्चालन साउन अन्तिम सातादेखि जेहेन्दार विद्यार्थीलाई नतिजाको आधारमा छात्रवृत्ति र आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमा थप सहुलियत दिएर पढ्न पाउने व्यवस्था गर्दै अभिभावकीय भूमिका निर्वाह गरेको क्याम्पस सम्पर्क राममणी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मणिग्राम रूपन्देही फोन 071-560-226 बीबीएस भर्नाको लागि 98-570-42-624 बीए र बीएड को लागि 98-471-29-657
8: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
9: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी स्यासु सालको मेसो खोज्दै छौ क्या
8: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
10: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भनिदिउँ त नानी
8: ल यो सुन्नु त रेडियोमा फुकेको फुके हुन्छ त
11: माछा मासु अन्डा मिठो सबैभन्दा माछा मासु अन्डा मिठो सबैभन्दा
12: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
13: सबै मिलाइ खुवाऊ
12: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
14: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ
15: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खाने कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नुभयो नि
16: आईजीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
17: नमस्कार हो नमस्कार नाई यी बुढौती में बुढा बुढी का बात कहिल जाता अका होई डाक्टर नी बहिनी बड़की पतोहिया दुई जीव के भइल बाई ओकरे देख रेख के जोगाड़ खोजल जात बा आहा ई होखे न तरीका सास ससुर के हाँ तब का पेट में बच्चा रहले के बाद 2 वर्ष के जब तक नाई होई जाले ई 1000 दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खियाए के चाही और सर सफाई के बारे में ख्याल कैल जाला तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही
18: देखा पाथर खोजत के भगवाने मिले जैसन होई गईल और का करे पड़ाला डॉक्टराइन बहिनी तनी बता दत
17: ठीक बा सुनल जाए रेडियो में लगातार बाजत बा
19: गोस मछली अंडा सबसे बढ़िया बा गोस मछली अंडा सबसे बढ़िया बा
17: फल फूल और सागपात बच्चा के खाना साथ साथ
18: सब मिल के खियावल जाए
17: कमती में 2 साल तक महतारी के दूध न छोड़ावल जाए बच्चा चालाक और निरोगी बनावल जाए हाँ हम ते बच्चा के स्वास्थ्य बनावे के संति 6 महीना पूरा भइले के बाद अम्मा के दूध के साथ सक भर ते घर के ताजा और तरकारी अंडा मछरी गोस हरियर साग पात और पियर जात के फल फूल खियावेली।
18: ओकरे साथ साथ गर्भवती मेहरारू के रोज रोज जितना खियावल जात रहल गे उसे एक जवा बेची दिहल जाए और बच्चा के महतारी के जितना देत रहल गे रोज उसे 2 जवा बेची देवल जाए।
17: लेकिन ये सब खियाए वाला चीज और तैयार करे के खियावे के समय में सर सफाई में ठीक से ध्यान दिए के चाही, खास करके हाथ सफा रख, खाए वाला सामान ठीक से धो के और पानी भी सकभर ढीका के पिए के चाही, बुझलू ने।
18: आईडी नेपाल के आर्थिक सहयोग और सेतो गुरास बाल विकास सेवा रूपन्देही के व्यवस्थापन में संचालित पोषण मार्फत जीवन रूपांतरण परियोजना और रूपन्देही FM द्वारा सचेतना में जारी संदेश।
6: साउजी गुड़का दिनु न।
13: ल के भन्नु भएको यस्तो तिलोत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ, तपाईँलाई थाहा छैन यो कुरा?
20: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको को कुरा सम्पूर्णमा जानकारी गराइन्छ। अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन बिक्री वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ। जरिवानाको किसिम प्रथम पटक डिलरलाई ₹10,000, अन्य व्यवसायीलाई ₹1,500, दोस्रो पटक जरिवाना डिलरलाई ₹20,000, अन्य व्यवसायीलाई ₹3,000 र तेस्रो पटक जरिवाना डिलरलाई ₹50,000 र अन्य व्यवसायीलाई ₹5,000।
21: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
22: सिकल सेल रोगको एक जानकारी।
23: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अङ्गहरूमा अक्सिजनको मात्रा कम भई ती अङ्गहरूमा खराबी हुन्छ र ती अङ्गको भागमा कडा खालको दुखाई हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
22: सिकल सेल रोगका लक्षणहरू:
24: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
23: छाती पेट हातखुट्टा धारमा अचानक र कडा खालको दुखाई हुने,
24: जन्डिस हुने,
23: आँखाका समस्याहरू देखा पर्ने,
24: संक्रमणहरू भइरहने,
23: पक्षघात समेत हुने,
24: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
23: माथिका कुनै पनि लक्षण देखिएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकलसेल रोगको उपचार:
24: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
23: सिकलसेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
24: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
23: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
24: रक्त अल्पताको उपचार गराउनु पर्छ,
23: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
24: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
23: धेरै तनाव लिनु हुँदैन,
24: मदिरापान धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
23: सिकलसेल रोगको रोकथाम:
24: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
23: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
24: रगत परीक्षण गराउँदा सिकल सेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
23: रगत परीक्षण गराउँदा सिकल सेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
24: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिक्राम रूपन्देही।

0: आजको सन्दर्भ यहाँलाई स्वागत छ कार्यक्रममा।
1: धन्यवाद, नमस्कार।
0: हामी चाहिँ आज अब सत्यवतीबाट, गुल्मीको सत्यवतीबाट एउटा भनौँ न कुराकानीका लागि भनौँ अथवा भनौँ यो अन्तर्वार्ताका लागि विभिन्न सम्भावना र चुनौतीको विषयमा, पछिल्लो राजनीतिक विषय भनौँ अथवा भनौँ नेपाली परिवेश, सामाजिक परिवेश, यस समग्र कुराकानीको क्रममा चाहिँ आज हामी रूपन्देहीमा छौँ।
1: होइन,
0: यो चार वर्षलाई फर्किँदाखेरि चाहिँ हेर्दाखेरि चाहिँ मुख्य गरी चाहिँ के अनुभव चाहिँ बटुल्न सक्नुभयो यो चार वर्षमा?
1: धन्यवाद बहिनी, बिन्दु बहिनी। हजुरले वडा अध्यक्ष भएपछिको चार वर्षलाई अध्ययन गरेर हेर्नुभयो, तपाईँ छिमेकी वडा पाँदीको हुनुहुँदो रहेछ, त्यो कारणले पनि सिधै तपाईँ वडा अध्यक्ष नभनेर तपाईँको चार वर्षको अनुभव भन्नुभयो। एकदमै गम्भीर प्रश्न गर्नुभयो। मैले जीवनको 32 वर्षमा जे कुराको अनुभव गरेको थिएँ त्यसको 100% बढी मैले आफूलाई केही बुझ्ने मौका पाएको महसुस गरेँ। एउटा सामान्य हलीको, गरीब किसानकोदेखि लिएर ठूला व्यापारीहरूसम्म, राजनीतिक नेतृत्वसम्मको सम्बन्ध र सुरक्षा निकाय, स्वास्थ्यमा भएका समस्या, आम जनताको तलदेखि माथिसम्मको के छ त परिस्थिति भन्ने परिस्थितिलाई अनुभव गर्ने मौका पाएँ। र योजना कार्यान्वयन गर्दै गर्दा म भन्दा पूर्व वडा अध्यक्षहरू, पालिका अध्यक्षहरूलाई यो बाटो कहिले बन्छ भनेर प्रश्न गर्थे। ती प्रश्न गर्दा गर्दै जनताले मलाई समर्थन गर्नुभयो। जब म त्यो कुर्सीमा आएँ, बाटो बनाउन गाह्रो रहेछ, स्रोतहरू थोरै रहेछन्, तर पनि सोचे भन्दा धेरै काम गरेको त्यहाँका जनताले रियलाइज गर्नुभएको छ। म चुनाव अघि जे बोलेको थिएँ ती कुराहरू, जो उत्पादन वृद्धि, बजारीकरण, बाटो, शिक्षा, स्वास्थ्यमा सुधार, होइन, विद्यालय समायोजनदेखि त्यसको सुधारका कुरा, अनि विद्युतीकरणमा भएका समस्या, होइन, पर्यटनमा भएका समस्या, बजारीकरणको समस्या लगायतका विषयमा हात हाल्ने मौका पाएँ। यो एउटा अनुभवको एउटा सिँढीको रूपमा मैले क ख बल्ल जाने भन्ने महसुस गरेको छु।
0: हजुर, यहाँ कृषि अभियन्ता हुनुहुन्छ, यहाँले भनिसक्नु भएको छ म चाहिँ 32 वर्ष
1: को उमेरमा वडा अध्यक्ष भए, म 20-22 वर्ष त मैले कृषि गरेमा
0: रहनुभयो। होइन, अब यहाँ सुरुबाट नै यहाँको भनौँ न अब पुर्खौली काम, परम्परागत काम भनेको हाम्रो गुल्मीमा धेरै जसो कृषि नै हो भन्ने पनि लाग्छ। अब यसरी हेर्दाखेरि चाहिँ कति कठिन रहेछ भन्ने कुरा पनि यहाँले बुझ्नुभयो। हिजो कृषिमा अथवा भनौँ कृषि अभियन्ता बन्दै गर्दाखेरि योग भएन ऊ भएन भन्दै गर्दाखेरि आज यहाँ आफै जवाफ दिने ठाउँमा हुनुहुन्छ। के चुनौती रहेछ यहाँ सीमित स्रोत साधन त एकातिर छँदैछ, अन्य कुराहरू चाहिँ केले छेकेको रहेछ?
1: मैले आफू कृषि गर्दै गर्दा 15-16 वर्ष त मैले व्यवसायिक कृषि गरेको भएको थियो, 16-17 वर्ष भयो, होइन, गर्दै गर्दा मैले धेरै अनुभवहरू बजारसँग टच भएँ। बुटोलका मण्डीमा ल्याएर कनौजेको तरकारी, लुम्पेको तरकारी आयो भन्दा मण्डीको बजार रेट उथल पुथल पार्ने अवस्थाबाट 100 रुपियाँमा तरकारी लगाउँदा लगाउँदै अहिले मैले के अनुभव गरेँ त भन्दा, बजारमा विदेशी तरकारीहरूको बेरियर, होइन, फलफुलहरूको बेरियरले गर्दा, जस्तो हाम्रोमा उत्पादन हुँदै गर्दा उनीहरूले सस्तो मूल्यमा पठाइदिने, बे सिजनमा पनि अहिले 400 रुपियाँ क्यारेट टमाटर भए, जब हाम्रोमा उत्पादन सकिने डाटा उनीहरूले कलेक्ट गर्छन्, अर्को दिनबाट 1600 बनाइदिने, यी बेरियरहरू थिए। अहिले के भइरहेको छ भने स्थानीय तहहरू भइसकेपछि हामी आफैले उत्पादनमा आधारित अनुदान, जस्तो प्रति केजी 3 रुपियाँ हुन्छ भने गाउँपालिकाको गाडीलाई दिए बापत प्रति क्विन्टल 300 भयो, होइन, अलि धेरै दिनेहरूलाई, ए थोरै दिनेलाई 200, 5 क्विन्टल भन्दा तल दिनेलाई प्रति क्विन्टल 200 र 5 क्विन्टल भन्दा बढी दिनेलाई 300 रुपियाँ अटोमेटिक गाउँपालिकाले बेनिफिट दियो। अनि उत्पादन गर्न चाहनेहरूलाई टनेल प्रविधि, हाते ट्र्याक्टर मर्मत, अन्य प्रविधिहरू, जस्तो मैले भोगेँ नि त किसानका समस्या, मैले राखेका प्रस्तावहरू कार्यपालिकामा गाउँपालिका अध्यक्षज्यू पनि एकदम जेनुन पाएको भएको कारणले सबभन्दा पहिलो वर्ष, पहिला 20-30 लाख छुट्याइदिनु थियो भने हामीले कृषि र पशुपालनमा 1-1 करोड बजेट छुट्यायौँ। त्यो गुल्मीकै एउटा टप लेभलमा बजेट छुट्याउने र कार्यान्वयनमा पनि एउटा विज्ञ, अहिले डाक्टर भन्दै हुनुहुन्छ, एउटा विश्वविद्यालयको उपकुलपति हुनुहुन्छ, उपकार भण्डारी, उहाँलाई पनि सम्झिनै पर्छ। सत्यवतीको कृषि जोड्दै गर्दा हिजो मात्रै गुल्मी जिल्लाका पत्रकार प्रेम सुनारले राख्नु भएको थियो, पाएको पुस्ताले पनि यत्रो धेरै निर्यात गर्ने प्लान गर्न सक्दो रहेछ भनेर 12 करोड़को तरकारी दूध उत्पादन बाहिर गएको कुरा मैले त घमण्डका साथ भन्नु पर्दा मेरो अभियानमा उहाँले साथ दिएको कुरा मैले भन्छु। जुन हामीले योजनाहरू बनायौं उहाँले त्यसलाई चाहिँ 100% कार्यान्वयन गर्न, कृषि र पशुपालनका कुराहरू ल्याउने बित्तिकै उहाँले गाई किन्न पर्यो अझ 100 पिस भनेपछि बीचमा रकमान्तर गरेर पनि किनौं न त, समूह विस्तार गरौं भनेर 100+ समूहहरू हाम्रो सत्यवतीभित्र समूहहरू छन् भने लगभग 150 व्यक्तिगत फर्म दर्तावाला फर्महरू भएका छन्। हिजो गुल्मी जिल्लामै 8-10 जनाभित्र टप 10 कृषि उद्यमी म भन्दै गर्दा होइन 70-71 टप 10 69-70 राष्ट्रिय पुरस्कार पाउने बन्दै गर्दा किसान हौं भन्न धेरैले हेलचेक्राई गर्थे, लाज मान्थे, घृणा गर्थे। आज गौरवका साथ हामी किसान हौं, हामी युवा किसान हौं भन्ने वातावरण भन्दा मैले जितेको र सत्यवती गाउँपालिकाले जितेको वातावरण जिल्लामै अहिले चर्चाको विषय बनेको छ सत्यवती गाउँपालिका। तर त्यसमा पत्रकारको पनि योगदान छ, अन्य व्यवसायीको योगदान छ, स्थानीय उत्पादनमा जोडिने किसानको योगदान छ र हामी जनप्रतिनिधिले त्यसलाई इन्भाइरोमेन्ट दिने कुरामा अझै उहाँहरूको इच्छा त पुग्दैनन् किसानलाई दिइराखे हुँदो चाहिँ मलाई लाग्छ, किनभने किसानलाई टनेलको प्लास्टिक मात्रामा 50% दिँदै गर्दा ऊ ऊर्जाका साथ काम गर्छ, एउटा 1,00,000 गाई किन्दा 20,000 दिँदै गर्दा ऊर्जाका साथ काम गर्छ, तर त्यसले 2,00,000 राज्यलाई प्रोडक्सनमा सपोर्ट गरिरहेको हुन्छ, 4,00,000 आयात कम गरिरहेको हुन्छ, 2,00,000 यहाँ प्रोडक्सन हुँदै गर्दा। त्यसले गर्दा ती सम्मानित किसानहरूप्रति मैले कृतज्ञता व्यक्त गर्न चाहन्छु र त्यो चरणमा पत्रकारहरूले प्रोत्साहन गर्नुभयो, विभिन्न व्यवसायीहरूले उद्यम गर्नुभयो, ब्याङ्कहरूले लोनमा सहजीकरण गर्नुभयो, सोचे जति लोनहरू नदिए पनि किसान सम्मानित पेसा हो भन्ने सत्यवती गाउँपालिकामा गएर सिक्न सकिन्छ र हामीले पनि त्यो गरेका छौँ।
0: अब यहाँले त एउटा भनौँ न अब अर्जुन होइन तरकारी तथा दुग्ध उत्पादक भन्ने त्यो संस्था आफ्नो भनौँ न यहाँ सञ्चालकको रूपमा रहेर त चलाउनु भयो होला, तर एउटा बजारीकरणको कुरा गर्दा र त्यो भौगोलिक दृष्टिकोणले हेर्दाखेरि चाहिँ होइन कति समस्या छ कि छैन के छ अहिले?
1: जसरी यो उत्पादन भन्ने कुरा आमाले बच्चा जन्माउन जति दुःख हुन्छ किसानले उत्पादन गर्न उत्तिकै दुःख हुन्छ, त्यो आमालाई मात्र थाहा होला, सन्तान जन्माउनुको दुःख हुन्छ। त्यस्तै एउटा बिरुवालाई बच्चालाई चाहिँ गरेर हुर्काउने हो, त्यसलाई व्यवस्थित स्याहार सुसार गर्ने हो, हावा पानी मिल्दैन, असिना विभिन्न कुराले थिच्छ, थिच्दा थिच्दै त्यसलाई व्यवस्थित गरेर प्रोडक्सन गर्ने हो। जब राम्रो सन्तान जन्मेपछि जडिया भडिया मूर्ख भयो भने कति दुःख हुन्छ आमालाई, त्यस्तै बजारमा किसानले पाएको गरेको उत्पादन नबिक्दिँदा त्यत्तिकै पीड़ा हुन्छ, मेरो चिज त कस्तो घृणित रहेछ, कुनै बेला मलाई तपाईँले गर्नु गरेको प्रश्नले घोच्यो। बागलुङको बुर्तीबाङमा पहिला मरेर जानुभयो हिम कुँवर, एउटा कृषि अभियन्ता हुनुहुन्थ्यो जिल्लाकै, उहाँ मरेर जानुभयो, उहाँलाई पनि सम्झिनुपर्छ सत्यवतीले। उहाँ र म बागलुङको बुर्तीबाङमा एक जीप टमाटर र काउली लिएर गयौं, हेर्नुहोस् 25 रुपियाँ किलो भनेर लयौं, गाडी रिजर्भ गरेर गयौं, 20,000 गाडीलाई पर्थ्यो अब भाडा। अब उहाँ पुर्याउँदा बजारको व्यापारीले बुटोलबाट आयो हजुर हामी राख्दैनौँ भन्नु, हामीलाई पीड़ा भयो। अब यो फर्काएर रुद्रबिनी लाने बित्तिकै बेइज्जत हुन्छ संकलन केन्द्र खोलेको भनेर हामीले त्यो बडीगार्डमा फालेर त्यो भिरबाट फालेर आयौं, पछि केही टमाटरको मूल्य 100 रुपियाँ पुग्यो, त्यसपछि ती व्यापारीले पनि फोन गर्न थाले, बुटोल पनि फोन गर्न थाले, हुँदा हुँदा हाम्रो पोखरातिर पनि लिङ्क पढ्यो, बेसिजनको उत्पादनलाई हामीले बढाउँदै गयौं। मैले त उहाँकै अभियानमा सुरु गरेर 100 रुपियाँमा कृषि गर्दा कनौजे बहु लाग्यो, यो बेकुपले यो गरेर यो कनौजे साउको छोरो यो माटोमा लडेको छ भने ती मान्छेहरूले नै अहिले कनौजेले गर्ने काम हामीले गर्न पाए होइन, आज जनता ती जनताहरू जसले माटोलाई माया गर्यो भनेर मतदान गर्नुभयो उहाँहरूले गौरव गर्ने महसुस बनाएको छु। अहिले यो कुराले चिउरा बुझे चाहिँ हामीले भिज्दैन भने चाहिँ हामीले गफ गरेर ढाँटेर अहिले कसैले कुरा पताउनेवाला छैनन्, त्यो कारणले अब हामी बजारीकरण गर्नुपर्छ भनेर हामीले विगत 2 वर्ष अगाडिदेखि बुटोलको 28 नम्बर सटर जुन मण्डीमा खोल्यौं र गुल्मीको उत्पादन पनि बेच्ने अभियान शुरू गर्यौं। त्यहाँ पनि कहिले बजारमा प्रतिस्पर्धा गर्न नसकिने, कहिले उधारो हुने विभिन्न समस्याले गर्दा पैंचो पसलसँग पनि स्थानीय कृषकहरूसँग समन्वय गराउने, गाउँपालिकाले पनि खरिद्ने र स्थानीय बजारमा पनि बेच्ने गर्दा अहिले सत्यवतीमा चेतनाको स्तर पनि बढेको छ। व्यापारीहरूले पनि बुटोलको भन्दा सकेसम्म तपाईँहरूकै माल ल्याउनुहोस् न भन्नुहुन्छ, रिणीमा तमगासमा बुर्तीबाङमा पूर्तिघाट लगायत जहाँ पनि हाम्रो माल जान्छ र अझै विशेष गरी यो पर्यटकीय मार्ग करिडोर भएको कारणले बाहिरबाट आउने पर्यटकहरू इण्डियाबाटै जाने पर्यटकहरूले पनि हाम्रो काँक्रा टमाटर कम विषाक्त भएको कारणले उहाँहरूले क्यारेटका क्यारेट लानुहुन्छ। करिब 1.5-2 लाख मेरो रुद्रबेनी बजारमा मेरो पसल हुँदा 20,000 व्यापार हुन्थ्यो, अहिले त्यहाँका व्यापारीले 1.5-2 लाखको तरकारी बेच्नुहुन्छ, त्यही त्यहीको उत्पादन त्यहीँबाट बेच्दा अहिले एउटा वातावरण वेमा गएको छ, हामीले अझै गर्न धेरै बाँकी छ, हरेक मान्छेलाई व्यावसायिक बनाउन बाँकी छ। एउटा किसानको गोठमा एउटा गाई छ भने 10 गाई कसरी पाल्ने, एउटा गाईले 20,000 दिन्छ भने 2,00,000 कसरी कमाउने? हामी बिग्रेर सिकेको मान्छे, मेरै फर्ममा 100 बाख्रा 20 गाई भैँसी 68 सालमा पाल्दै गर्दा बेकुप भन्थे, तर अहिले 20 गाई भैँसी पाल्ने राम्रो दुध बेच्ने चट्ट कारमा हिँड्ने किसानलाई अहिले सम्मानित भन्छन्। भोलि विदेशका किसान जस्तै नेपालका किसान पनि सम्मानित हुन् भन्ने सत्यवती गाउँपालिका र मेरो धारणा
0: यही कुरालाई चाहिँ अझै अगाडि जोड्नु पर्ने होइन। गुल्मीमा भनौँ न अब त्यो क्षेत्रमा धेरै जसो जुरुक्क उठेर होइन अहिले बाँदर र बँदेललाई दोष लगाएर त्यो ठाउँ छोडेको अवस्था छ। अब भलै हिजो पनि बाँदर बँदेलहरू नभएका होइनन् होइन, अहिले बाँदर र बँदेललाई चाहिँ दोष लगाएको छ। त्यहाँ बस्नेको लागि त त्यो पीडा हो, त्यो आफ्नो ठाउँमा छ, तर यहाँ आउनेहरूले चाहिँ त्यही मात्रै बहाना बनाएर चाहिँ होइन होला भन्ने लाग्छ मलाई चाहिँ।
1: कति गम्भीर प्रश्न होला भन्ने लाग्छ होइन, अत्यन्तै गम्भीर।
0: यसलाई हेर्दै गर्दाखेरि यस्तो युवा होइन 22-23 वर्षदेखि माटोमा लड्दै होइन अहिले चाहिँ
1: 16-17 वर्षदेखि
0: अहिले चाहिँ त्यसरी हेर्दाखेरि चाहिँ यो वर्षौंसम्मको यो लडाई र अहिले एउटा सामान्य एउटा नेतृत्वमा रहेर पनि यहाँ फेरि त्यही आफ्नो पेसालाई चाहिँ जोडिरहनु भएको छ होइन। आफूले त एउटा भनौँ न त्यो पीडालाई बुझेर त्यो पीडालाई चाहिँ अनुभव गरेर महसुस गरेर चाहिँ त्यहाँ पुग्नु भएको छ होइन। ठ्याक्कै अब उत्पादन कृषि उत्पादन र कृषकको जीवन स्तर उकास्नका लागि र अहिले जुन सम्भावना नदेखेको छ जति पनि बाहिर आएको छ सम्भावना छैन भनेर भन्दै गर्दाखेरि यहाँले त्यहाँ चाहिँ सम्भावना एउटा सुन्दर भविष्य देखेर बस्नु भएको छ। यसलाई हेर्दाखेरि चाहिँ के भन्नुहुन्छ आम नागरिकलाई? आज जुन निराश रहेको छ नागरिक, त्यो नागरिकलाई चाहिँ के भन्नुहुन्छ?
1: कति गम्भीर प्रश्न गर्नुभयो। साँच्चीकै तपाईँ भूगोलमा गएर त्यो भई मान्छेहरूसँग भेटे चाहिँ गरेर कुरा गर्नुभयो। हुन त पत्रकारहरू आफैमा राज्यको चौथो अङ्ग हो, पत्रकारले सकारात्मक कुरा बाहिर लाँदा समाजमा सकारात्मक सन्देशहरू जाँदो रहेछन्। केही पत्रकारहरूले मेरोमा फर्ममा खिच्न जाँदै गर्दा मलाई बोल्न मकाउँथे, विषयमै म प्रवेश गर्छु। आज मलाई बोल्ने बनाउने तिनै पत्रकारहरू मेरो फिल्डमा गएर प्रेम सुनारले ओजेलका खबरमा 2062-63 म केटो थिएँ, माओवादी छोडेर कृषितिर लाग्नुपर्छ, अब बमका गोला होइन अब बन्दाका गोला बेच्ने बन्नुपर्छ भन्दै गर्दा उहाँले त्यसलाई देशभरि सुनाउनु भएको थियो। त्यो दिनबाट आज आउँदै गर्दा हिजो बाँदरको प्रकोप किन कम थियो भने जंगलमा फलफूलहरू थिए, गाउँघरमा मान्छेहरू धेरै थिए, त्यहाँ सबैकोमा बाँडिन्थे, पशु जंगल जनावरहरू भुल्थे। अहिले के भइदियो त भन्दा ती जंगलहरू सरसफाई भएनन्, त्यहाँका फलफूलहरू फल्ने वातावरण भएन, अनि त्यो छेउछाउमा मात्र खाने जंगल जनावरहरूले खानाका लागि भित्र आएका हुन्। यद्यपि आज मात्रै बाँदर र जंगल जनावरको प्रकोप होइन, अहिले केही बढेको अवस्था हो, किनभने मान्छे कम भइसकेपछि उत्पादन कम भयो, छेउका पाखाबारीहरूमा खेती हुन्थ्यो, छेउछेउको खाएर भुल्थे, अहिले त पाखाबारीहरू बाँझै भइसके, खुवाएर उर्के, अनि जंगल बढेपछि जंगल जनावर बढ्छन्। सो त मलाई के कुराको स्मरण छ भने 62 पछि म काठमाडौँ जान्छु ट्याङ्लामा भनेर म हिँडे, 65-66-67 कति बेला हो, लीलामणी पौड्याल मुख्य सचिव हुनुभयो, अनि मैले उहाँसित भने अब यो गुल्मीमा काम गरेर मैले सक्दिनँ, म अब काठमाडौँ गएर कृषि गर्छु। 68 कुरा होला, म काठमाडौँतिर गएर कृषि गर्छु, अब यहाँ छोड्छु, धेरै समस्या भयो, बजार भएन या हो भन्दा ल अर्जुनलाई राष्ट्रिय सम्मान दिने हो, राष्ट्रपति पुरस्कार दिने हो, जिल्लाबाट सम्मानित गर्नु भनेर चेतना अधिकारी तत्कालीन कृषिको प्रमुखलाई भनेर त्यो बेलामा युवकदो जीसी गुल्मीकै डिजी हुनुहुन्थ्यो, के कुराले कृषिको अभियान बदल्न सकिन्छ भनेर एकैचोटि प्याक र केयुबीकै भन्ने संस्थाहरूभित्रै आएर गुल्मीमा एकैचोटि उत्पादनको अभियान ल्याउनु भयो। त्यो प्रेरणाले म उत्पादनमा जोडि, बाँदर त हाम्रोमा सबभन्दा पहिलेदेखि लाग्थ्यो, 20,000 टमाटरको बिरुवा लाउँदै गर्दा करिब 100 क्विन्टल त बाँदरले खाएर भ्याउँथ्यो होला, तर मैले हरेस खाइन। यिनी जम्मै बाहनाहरू हुन् हामी काम गर्नेहरूलाई, लुम्पेको डाँडामा पानी नहुने ठाउँमा टमाटर फलेको छ, चौरामा पानी लाउनु नपाए टमाटर गरिएन, बाँदर आएर गरिएन, यिनी सबै बाहना हुन्। विदेशको अरबको खाडीमा 52 डिग्रीमा काम गर्नेलाई हाम्रो गाउँको भदौको घाम घाम हुन्छ, मलाई कति बेला घाम जाडो पानी हुन्न, बाँदर आओस् लगेट्ने, मेरो बुवाले लगेट्ने काम गर्नुहुन्छ, एउटा लगेट अर्का लगेट यति खान्छ बाँच्छ। त्यो जंगलमा फलफूलहरू हुन्छन्, मैले त वृक्षारोपण फलफूलै जंगलमा लगाम भनेको छु बाँदरहरूलाई भुलाउनको लागि। यो जंगल जनावरको प्रकोप नभएको होइन, अहिले बनेको इस्यु हो। त्यो इस्यु कसरी बन्यो त भन्दा माननीय उठ्दै गर्दा सागर ढकालज्यूले म बाँदर नियन्त्रण गर्छु मैले तुरुन्तै भन्नुभयो, तर उहाँ त्यो कुर्सीमा बसिसकेपछि काम गर्न गाह्रो छ भने त मैले पनि हुटुटी थिएँ, मैले यिनीबाट भर्खरै पिच गर्छु भने उहाँले पनि एकैचोटि हुने रहन्छ अध्यक्षज्यू भनेर अस्ति मात्रै छलफलमा भने तपाईँले धेरै प्रतिबद्धता नगर्नु है, तपाईँ एउटा आशा गरेको मान्छे फेरि आन्दोलन गर्ने अवस्था सिर्जना नहोस् भनेको थिएँ उहाँले। मैले गम्भीरताका साथ यसलाई नियन्त्रणको प्लानिङ गरेको छु र हामीले हाम्रो सरकारले गरेको छ भनेको छ। मलाई लाग्छ अहिले जुन हुटुटीका साथ सरकार बनेको छ युवाहरूमा एउटा जोस त हुन्छ नै, उहाँहरूले ब्रेक छैन भने पनि उहाँले ब्रेक भएको संकेतहरू देखाइरहनुभएको छ, केही निर्णय गर्नुभयो, तिनी निर्णयबाट ब्याक हुँदै सुधार गर्दै जानुभएको छ नि, भन्न र गर्न फरक छ भन्ने महसुस उहाँहरूले गरिसक्नु भएको छ। उहाँहरू म जस्तै साथीहरू मेरै उमेरका, जब चार वर्ष अगाडि मेरो जसरी हुटुटी थियो यिनी बाँदर त म सखाप गर्छु चाहिँ लाग्थ्यो होइन, त्यो हुटुटी अहिले आउँदा गार्न गाह्रै रहेछ, पाएको बुझ्दासित नि राय लिएर कसरी गर्नुहुन्थ्यो भनेर हिँड्नु पर्दो रहेछ भने चाहिँ सम्भावना बाँदर मोडेलले रोक्दैन, काम गर्ने मान्छेहरूलाई गरिबीले रोक्छ र हजुरहरूले पढ्न नसकेको अवस्थाबाट यहाँ आएर क्याम्पस पढ्दै गर्दा यत्रो पत्रकारितामा त बिन्दु भट्टराई भनेपछि नचिन्ने रूपन्देहीमा कोही नहोलान् सायद होइन। तपाईँले गुल्मीको एउटा प्रतिभा किसान भनेर खोजेर मलाई बोलाउनु भयो, मलाई वडा अध्यक्ष भन्नुभन्दा मलाई किसानको प्रतिनिधि भन्नुमा गौरव लाग्छ। मैले आफूले मेरो बाइकमा पनि कनौजे गोठालो भनेर लेखेको छु, मलाई कसैले मेरो हजुरबालाई हजुरबा जस्तै गोठालो भयो जनताको काममा, ओडामा बसेर सिफारिस मात्र गरे हुने घर घरमा गएर सिफारिस गरेको छ, बिरामी परे हस्पिटल लगेको छ, यो यो यो दुःख पाएको छ प्रधान भएर भने मेरो हजुरबाले गरेको गोठले इमान्दारीका साथ गर्नुभएको थियो, त्यो कारणले मेरो हजुरबाको नामबाट मैले गोठालोलाई ब्रान्ड बनाएँ भनेर गरेँ। अहिले गोठालो एप्स खोलेर अरूले व्यापार गरिरहेछन् तर मेरो एउटा पहिचानको आधार हो गोठालो, म माटोलाई माया गर्ने मान्छे हो। नेपालमा 70% गोठाला किसानहरू जसले गोठलै गर्छ गोबर बोक्छ उसको प्रतिनिधि हो म, करिब 3 करोड मान्छे मध्ये 2 करोड किसानहरूको प्रतिनिधित्व हो म। हुन त अन्य व्यक्तित्वहरूले पनि मलाई मत दिनुभयो माटोलाई माया गर्ने मान्छे भनेर अहिले पनि भन्ने गर्नुहुन्छ, यदि सत्यवती र यो क्षेत्रको विकास गर्ने हो भने यस्तै गोठालाहरू चुनाव उठ्नुपर्छ, सांसदै हुने भने माटोलाई माया गर्ने मान्छे उठ्नुपर्छ, अर्जुनजी तपाईँ नयाँ पार्टीमा आउनुहोस्, तपाईँ हाम्रै पार्टीबाट उठ्नुहोस्, अर्को पार्टीबाट उठ्नुहोस् भन्नेहरू आउनुहुन्छ। तर मलाई म पार्टी भन्दा नि समाज बदल्न हिँडेको मान्छे, पार्टीहरू कुनै पनि गलत छैनन्, हामीले एक्ले एउटा व्यक्ति गलत भयो भन्दैमा पार्टी गलत भन्दै हिँड्यौँ होइन। तपाईँले भने चाहिँ जंगलमा बाँदरले खाएर उत्पादन हट्ने हो र इन्डियामा के बाँदर र जंगल जनावर छैनन् होला, युरोप अमेरिका कहीँ पनि छैनन् होला, चीनमा छैनन् होला, म आफै स्वयं चीनमा गएँ त्यहाँ पनि प्राकृतिक समस्याहरू छन्, त्यो के भालु भन्नेको समस्या छ, तर त्यहाँ त्यही व्यवस्थित गरेर कृषि गरेका छन्, त्यसलाई हामीले नियन्त्रण गर्न सक्छौँ प्रयास गरेका छौँ। कुनै कुनै पालिकाले त बाँदर छेक्नको लागि बजेट छुट्याएको छ बेरुजु हुँदाहुँदै पनि, राज्यले सोच्ला अब हाम्रै बसमा त सबै कुरा रहेन त, हजुरले छेक्ने गरी तपाईँ त प्रतिनिधि हुनुहुन्छ के गर्नु भन्नुभयो, बाँदर मार्ने सन्दर्भमा राज्यले त्यसलाई अथोरिटी दिएको छैन, लखेट्ने कुरामा सबै मिलेर त्यसलाई लखेट्ने वातावरण मिलाएका छौँ। कहीँ कहीँ गाउँमा 200-200 उठाएर पनि गर्नुभएको छ किसानहरूले, अब गरेका ठाउँमा बाँदरै आए पनि धेरै जो गर्नुहोस् 100 क्विन्टल बेच्नुहुन्छ होइन, गर्नेलाई त हावापानी घामले छेक्दैन, एउटा तपका छ घाम लाग्यो घाम लाग त्यही भएर गरिन, जाडो भयो जाडो भयो त्यही भएर गरिन, पानी आयो त्यही भएर गरिन, हिजो रक्सी खायो हिजो काले याङ भएर गरिन, आज हिजोको ल्याङ भएर गरिन, बिहान खायो त्यहाँ दिउँसो काले याङ हुन्छ भोलि फेरि याङ हुन्छ, यो याङ बनाउने हाम्रो के नकारात्मक सोचले गर्दा नेपालको कृषि र नेपालको सम्भावना
0: नकारात्मक सोचको पनि कुरा गर्नुभयो, अघि टमाटर फालेको कुरा पनि गर्नुभयो, अहिले भाइरल पनि भइराखेको छ कुनै कुनै कुराहरू होइन, यो फाल्ने कुराहरू
1: उहाँहरू देखाउनलाई गर्नुभयो, हामी बाध्यताले गर्यौं,
0: दूध पोख्नेहरू टमाटर फाल्नेहरू अथवा टमाटरको त्यो स्टन्ट रहेछ भन्ने कुरा पनि कहीँ कतै आइरहेको छ, त्यो अझै आधिकारिक रूपमा छैन होइन। अब यो कुरालाई हेर्दाखेरि चाहिँ साँच्चीकै अब भनौँ न यसले त झन् निराशा पैदा गरेन, अब यो
1: त्यति बेला हाम्रो चेतना भइदिएन, हामीलाई रिस उठ्यो, भुर्तीबाङ भनेको त उहाँबाट फर्गार ल्याउँदै गर्दा गाडीको पट्टा पनि भाँच्यो नि होइन, ल्याउँदा बेइज्जत हुने भयो भनेर हामीले त लाजले फाल्यौं होइन, जस्तो उनीहरूले 50 भनेकोमा 20 राखिदिएको भयो भने हामी दिनेवाला थियौं होइन, पछि त हामीले त्यसलाई कभर गर्यौं। कृषि कस्तो जोखिम लिने चिज हो भने सन्तान जन्माउन आमाले ज्यान फाल्न पर्छ नि, तर सन्तानको खुसीमा आमा खुसी भए चाहिँ कृषि आज 20 रुपियाँ पर्ने चिज भोलि 100 हुन्छ, त्यही काठमाडौँकै किसानको अन्तर्वार्ता हेरेको थिएँ, 400 रुपियाँ क्यारेट टमाटर बिकेन भन्नेहरूले अहिले 1600 रुपियाँ क्यारेट बुटोलमा ल्याउनु भएको छ, भोलि त्यही टमाटर 2000 रुपियाँ क्यारेट हुन्छ, निरन्तर कर्म गरिरहने हो कि कृषि गर्ने मान्छेले बेमौसमी उत्पादन गर्ने निरन्तर गरिरहने
0: कुरा जोड्नु भएको थियो, बेमौसमी तरकारी यहाँ चाहिँ हामीले के भन्छौँ भन्दाखेरि त्यो भ्रम रहेछ कि जस्तो लाग्यो, कुरा गर्दै गर्दाखेरि यो बेमौसमी तरकारीमा चाहिँ अलि बढी विषादी हुन्छ भन्ने कुरा चाहिँ बढी मात्रामा आउँछ. जस्तो भनौँ अहिले चाहिँ सिजन एउटा भनौँ न बुढा हो भने बुढा मात्रै खाँदाखेरि अलिक कम हुन्छ. जस्तै आँपको सिजन हो, आँपको सिजनमा आँप खाँदाखेरि चाहिँ त्यहाँ अलिक कम विषादी हुन्छ. त्योभन्दा बाहिर जस्तै अहिले अब भनौँ न त्यो सिजन बाहेकको बेसिजनको चिज हो भने चाहिँ त्यहाँ बढी विषादी हुन्छ भन्ने खालको कुरा छ. के छ त्यो, हो कि होइन? यहाँ त अब
1: यो सोचाइको दृष्टिमा फरक हो. रोग कति बेला लाग्छ त भन्दा प्रतिकूल मौसममा लाग्छ, स्वाभाविक कुरा हो. रोग किरा नियन्त्रणको लागि विषादी न्यूनतम, अहिले फेरि राज्यले थायोडिन लगायतका विषादीहरू बन्द गरेको छ, न्यूनतम असरदार जस्तो विषादी हानेको 4 दिन, 7 दिन र 15 दिनको ग्यापमा प्रयोग गर्नुपर्ने हुन्छ. किसानको चेतना घटेर त्यो भएको भए मैले जानिनँ. अन्यथा बेसिजनमा हाम्रो गाउँमा काँक्रा टमाटरहरू फल्ने गर्छ, बुटोल मण्डीमा आउने गर्छ, ल्याब टेस्ट हुने गर्छ, विषादी शून्य भएको र त्यो जुन फङ्गजल विषादीहरू जुन डडेलोको प्रकोप हुन्छ ओपनमा लगाउँदा त्यसलाई टनेलहरू लगाइयो भने डडेलो लाग्दैन र हावापानी जस्तो 1000 मिटरभन्दा माथि 800 मिटरभन्दा माथि त्यो विषादी कम प्रयोग गर्दा पनि उत्पादन बढी हुन्छ. त्यो कारणले पहाड़ी बेल्टको तरकारीहरू कम विषाक्त हुन्छन् नै. तराईमा के हुन्छ, तापक्रम बढी हुने अनि तापक्रममा किराहरू बढी लाग्ने भएको कारणले केही बढी होला. तर त्यस्तो त अरूले बाहिर प्रचार गरे चाहिँ किसानलाई डोमिनेट गर्न बोले चाहिँ होइन. तर तरकारीलाई टिकाउने नाममा र तरकारीमा बजार बढ्यो भन्ने नाममा क्रिपोन भनेको जुन एउटा लास्टमा राख्यो भने 50 दिनसम्म नसड्ने विषादी प्रयोग गरेर इण्डियाबाट विषादी चोबेर आएका कुराहरू हिजो विगतको सरकारले केपी शर्मा ओलीको सरकारले हामीले डेलिगेसन गइसकेपछि किसान महासंघ अध्यक्ष थिएँ म जिल्लाको, त्यति बेला डेलिगेसन गएपछि रोक्यो, रोकेर ल्याब टेस्ट गरेर आउँदै गर्दा कैयौं यहाँका किसानहरू धनी हुने वातावरण बन्यो. इण्डियाबाट विषयुक्त तरकारीहरू रोकिए त्यो कारणले मात्रै हो. हाम्रोमा जुन उत्पादनमा अहिलेको त्यही भएर किसान पढे लेखेको चेतनशील हुनुपर्छ. कसैले के हुन्छ भने आज विषादी हानेर मेरै म्याडमले भोलि मार्केट गरौँ टिप्ने होइन, त्यो त्यसको उचित डेट नहुँदासम्म टिप्ने होइन भनेर प्राविधिक कुरा लिएर गरिरहेका छौँ. यो सही कुरा उठाउनु भएको छ. यदि त्यस्ता किसानहरू छन् भने स्थानीय तहहरूले पनि त्यसलाई हामीले प्रशिक्षित गर्नुपर्छ. चेतनाको स्तर नभएका किसानहरू आज विषादी हानेर भोलि टिप्नु हुँदैन होइन. औषधि खाँदा त साइड इफेक्ट हुन्छ नि, अझ विषादी खाँदा त भइहाल्छ नि. क्यान्सरका रोगीहरू बढेको अवस्था त छ, सोच्नै पर्ने छ. म आफै विषादीमा 20 वर्ष विषादी हालेर खेलेँ. मलाई अहिले लाग्छ कि कतै म त बिरामी भइनँ. स्याङ्जा कुन गाउँमा धेरैलाई क्यान्सर भयो भनेपछि म गएँ, सबै चेक गर्दाखेरि त्यो रहेनछ नहोस्. र कैयौं हाम्रै गाउँमा पनि 8-10 जना क्यान्सरका पीड़ितहरू हुँदै गर्दा क्यान्सर हुने विविधहरू कारणहरू पनि रहेछन्, विषादी एउटा कारण हो. जस्तो नधोइकन खाने, डाइरेक्ट खाने अवस्थाले गर्दाखेरि विषादीहरूको असर पर्छ नै. अब बेमौसममा त्यस्ता विषादी प्रयोग गर्नेले पनि नगर्नुहोला. बेमौसममा हुने बालीहरू हुन्छन् टमाटरमा पूर्ण जात, बन्दामा कोर्नेट जात, काउलीमा सोनोमस्टिक सुपर वाइट, त्यसले प्रतिकूल मौसम सहन सक्ने जातहरू प्रयोग गर्यौं भने रोग किराहरू कम लाग्छ. र साइडमा फूलहरू लगाइदिउँ भने अनि त्यसलाई झारहरूले आकर्षण गर्ने झारहरू लगायौं भने किराहरू त्यता बोल्छन् र विषादी कम प्रयोग गरे हुन्छ.
0: हजुर, यो लामो समय यहाँले भनौँ न अब तरकारी उत्पादन गर्ने, दुधहरू उत्पादन गर्ने गर्दै गर्दाखेरि बजार कति विस्तार गर्न सक्नुभयो भनेको, कति कुन कुन ठाउँहरूमा चाहिँ जान्छ क्या त्यहाँको?
1: अरू कुरा छोडिदिनुहोस्, मसँग आजै 100 क्विन्टल तयार भयो भने पनि एक दिन पनि रहन्छ, मैले बजारमा पुर्याउन सक्छु सक्दिनँ. कनौजी अहिले ब्रान्ड छ देशभरिबाट, मेरो जुन इन्टरभ्यूहरू हेरेर मैले दिएका नम्बरहरूमा फोन गर्नेहरूको ओहिरो छ. तर मैले चारतिर समय म्यानेज गर्नुपर्छ. पार्टीबाट निर्वाचित हो, मैले केही समय पार्टी अध्यक्ष भएर पार्टीलाई टाइम दिएँ. वडा अध्यक्ष भइसकेपछि जनताको 24 घण्टे गोठालो, यहीँ आउँदै गर्दा 14-15 मिसकल तपाईँले फोन आएको देख्नुभयो, साइलेन्ट गरेर बोले, त्यहाँ टाइम म्यानेज गर्नु छ. घरमा मैले बिहान साँझ मैले कृषिलाई टाइम दिन्छु, रातिमा भने पनि लाइट बालेर भ्यूहरू जमाउने काम गर्छु. यति गरेर त मैले 15-20 लाख 25 लाखको उत्पादन बेच्छु भने निरन्तर मैले कृषि गर्दा 60-70 लाखको बेच्थेँ होला. त्यति बेला मलाई मार्केटमा सम्बन्धहरू थाहा थिएन, सञ्जालहरू थाहा थिएन, क्वालिटी प्रोडक्सन भन्ने थाहा थिएन, ग्रेडिङ थाहा थिएन. उत्पादन मेरा काउली 20 बोरा राम्रा हुन्थे, 2 बोरा नराम्रा भए व्यापारीले नराम्रो रेट हालिदिन्थ्यो. अहिले मैले के गर्छु, 2 बोरा मैले सस्तो मूल्यमा बेच्छु, 20 बोरा ग्रेडिङ माल दिन्छु. त्यो कारणले हाम्रो मालको डिमाण्ड बढी छ र बेच्न समस्या छैन. समस्या दृष्टिकोणको, कुनै ठाउँमा टमाटर 80 रुपियाँ किलो थियो तर कुनै ठाउँमा 20 रुपियाँ किलो थियो. राज्यले त्यही मात्रै म्यानेज गर्दै पार किसान धनी हुन्छन्, यो सबै हामीले अरूलाई दोष लाउने चिन्तनबाट विकसित भयौं. तपाईँले भन्नुहुन्थ्यो नि युट्युब मिडियाले नेगेटिभ मात्र खोज्यो, अहिले त यहाँसम्म भयो कि बाइक एक्सिडेन्ट हुँदै गर्दा बिरामी उठाउने होइन, लाइभ गरेर भ्युज बढाउने पैसा कमाउने छ. एउटा पानीमा गर्दै गरेको मान्छेलाई उतार्ने होइन, त्यसलाई त्यहीँ गाडेर मार्ने नाटक गरेको भ्युज बढाउने
0: यसमा जनप्रतिनिधिको भूमिकाको कुरा गरौँ न सचेतनाको कुरा धेरै कुराहरूमा त्यही सचेतनाकै कुरा जोड्छ जुनसुकै कुरामा पनि यो किन यस्तो भइराखेको छ भनौँ न संस्कार संस्कृतिका कुराहरू जोडौँ होइन किन यस्तो भइरहेको
1: म मार्क्सवादी दृष्टिकोणबाट आएको मान्छे म चीनमा गएर त्यो चिनिया कम्युनिस्ट पार्टीको 2019 सालमा म चीन गएको थिएँ मलाई सरकार मार्फतै पठाएको थियो 11 देशको कन्फरेन्स थियो त्यहाँ जुन देखेँ मैले त्यहाँ जति बेला पनि संस्कृति संरक्षण चिनिया ओपेरा नेपालको बुद्धम शरणम तिब्बतमा बढ्छ त्यहाँ तिनीहरू संस्कृतिलाई यस्तो रेस्पेक्ट थियो उनीहरूले भेट्ने बित्तिकै शिष्य नियाओ नमस्कार धन्यवाद त्यहाँको राष्ट्रपतिले जनतालाई भन्छ त्यहाँ ठूलो सानो भन्ने छैन 7 दिनसम्म त्यहाँको मन्त्री मसँगै कन्फरेन्समा रहेछ यस्तै सानो बहिनीहरूले गाइडेन्स गरिरहेको थिए 6-7मा पढ्ने बहिनीहरूले मलाई एक दिन एउटा पोटाटो चिप्स भनेर पिक चिप्स गरेछ मासु नखाने मान्छे मैले बुङ्गुरको मासु मुखमा परे अनि म एकदम रिसाइ चाहिँ गरेँ नेपालीको अनरेस्पेक्ट गर्ने भनेपछि मलाई फरेन मिनिस्टर हुनुहुन्थ्यो प्रदीप गेवाली उहाँले गाली गर्नुभयो तिमी चाहिँ अर्काको देशमा गएर त्यस्तो गर्ने भन्नुभयो अनि गाइडलाई फोन दिएँ मेरो फरेन मिनिस्टर भनेर उहाँ गाइडसँग बोल्नुभयो अन्त साइडमा त मन्त्री हुनुहुँदो रहेछ त फूड तथा के सुरक्षा मन्त्री हुनुहुँदो रहेछ उहाँले 7 दिनमा परीक्षा दिनुभयो त्यस्तो सिम्पल लिभिङको तरिकाले उनीहरूले हिँड्ने त्यो उहाँको कल्चर रहेछ त्यो एउटा सामान्य मान्छे विदेशी पर्यटक र मन्त्री सँगै हुँदा उनीहरूले परिचय दिन्न नयाँ मन्त्री आयो भनेपछि टाइँ टाइँ र टुइँ टुइँ अहिलेका गृहमन्त्रीले टाइँ टाइँ टुइँ टुइँ हटाउनु त भन्नुहुन्छ त्यस्तो संस्कार उनीहरूले संस्कारलाई 200 वर्ष पुराना गोलो टेबलमा नपुगेर झिँझाले खाएका फोटाहरू संग्रह गरेर राखेछन् आजको अवस्थाको चिन के छ भर्खर हेर्नुहोस् हिजोको अवस्थाको चिन के छ भनेर तिब्बतका गाउँहरूमा हामीलाई घुमायो मलाई प्राउड फिल भयो म गाउँले पाराले मैले भन्ने गर्छु मैले कपडा बदल्दिनँ स्वभाव बदल्दिनँ होइन बाइक बदल्दिनँ तर मैले अस्लिया बदल्छु भने चाहिँ चिनियाहरूले देश बदल्छन् भन्ने प्रहर गरेका रहेछन् आफ्नो संस्कृति संरक्षण गरेका रहेछन् र चिन त्यहाँ पुग्यो अमेरिकामा जानुहोस् अमेरिकनले कल्चर बहुत छोडेका छैनन् तर हामी नेपाली युरोप जाने बित्तिकै युरोपको कल्चर छोटा कपडा विभिन्न कुरा बसेर खान परो तर त्यहाँ त्यहाँ काम गरेर खानुपर्छ भन्ने कल्चर सिकेर आउनुहोस् न होइन ठिकै छ ठाउँ अनुसार छोटा कपडा पनि लगाउनुहोस् तर हाम्रो संस्कृति नहटाउनुहोस् के आमा बुवा लगाएका ती धोती चोला ती कपडाका पनि महत्व छन् ती दौरा साडी इष्टकोटका पनि महत्व छन् टोपीका पनि महत्व छन् म ठूलो मान्छे हुँ भन्दैमा मैले मेरो संस्कारै हटाउने होइन हेलो हो क्रिया गर्ने सन्दर्भमा 13 दिनको क्रिया 7 दिनमा सारेका होला त्यो संस्कारलाई कम गर्ने नभ्याउने विदेश जाने कारणले भएको होला तिजमा चेलीबेटीहरू नाचेको कति रमाइलो हुन्थ्यो अहिले त मोबाइलमा या गरो वा गरो पार्टी गरियो बियर खाइयो भन्ने आउँछन् यो संस्कार हिँड्दा हामीले हाम्रो कल्चर बिर्स्यौँ मही दुध दही दिएर रेस्पेक्ट गर्ने केरा फलफुल दिएर रेस्पेक्ट गर्ने नेपालीको संस्कार विदेशीले सिके हामीले अबको रेस्पेक्ट हामीले अन्य तरिकाले गर्न थाल्यौँ पैसा कमाउनु पर्छ कमाउँदैमा संस्कार छोड्नु हुन्न भन्ने कुरा मैले चीनको उदाहरण दिएँ कम्युनिस्ट पार्टीमा कलास दिँदा पनि भन्नुहुन्थ्यो सांस्कृतिक आक्रमण गरेर साम्राज्यवादीहरूले आफ्नो देशमा तहस नहस फैलाइदिन्छन् र त्यसलाई त्यहाँभित्र प्रवेश गरेपछि त्यहाँ आपसमा बाउ छोराले छोराले बाउलाई गर्ने रेस्पेक्ट बाउले छोरालाई गर्ने मायाहरू हराउँछ अहिले सहर बजारमा बरु त्यो संस्कार राम्रो हुँदै गएको छ गाउँघरमा अब छोराछोरी सहर पछि गाउँघरमा बुढाबुढी बिरामी छन् हिजो बाबुआमा पाल्ने संस्कार हराइसक्यो बुहारीले दुबईमा दुला जाने बित्तिकै सहर पस्न परेको छ ठिक छ सहर पस्नु शिक्षाको लागि जानुहोस् होइन विदेश जानुहोस् कामको लागि जानुहोस् कमाउनुहोस् केही न केही ती बाँझाबारीहरूमा बहुमूल्य बालीहरू भए पनि लगाइदिनुहोस् केही नभए पनि नभए व्यवसाय काम गर्नेहरूलाई 100 रोपनी प्लटिङ गर्न दिनुहोस् काम गर्न दिनुहोस् बाटोबाट दिनुहोस् मैले मात्र 1000 रोपनी एकै ठाउँ पाउँछु भने मैले गुल्मी छोड्दिनँ अस्लिवा छोड्दिनँ अहिले मैले सोचिरहेको छु बियाडमै फलेको फल त्यति राम्रो हुँदो रहेछ कि मैले गाउँमै गरेको सेवा जति उत्कृष्ट भए पनि सेवा भएन बालेन सरकार बालेन्द्र अहिले प्रधानमन्त्री हुनुहुन्छ उहाँ तराईमा जन्मेको मान्छे काठमाडौँ जानुभयो उहाँले भिजन देखाउँदा त्यहाँकाले बताए जुन काम मैले अस्लिवामा गरेको छु मलाई प्राउड फिल हुन्छ मलाई गाउँपालिका अध्यक्षज्यूले भन्नुहुन्छ बालेनले चाहिँ काम गरेका छौ भन्नुहुन्छ मलाई बालेन होइन बाघको लेन तपाईँले बनाएको प्लान कार्यान्वयन गर्नको लागि आएको भोलि त्यो कुर्सीमा म बसेँ भने मेरो प्लान लागू गर्छु होइन देश चलाउने ठाउँमा म पुगेँ भने मैले देशमा सम्भावना देखाउने छु भनेको छु तर मैले एकैचोटि मैले एकै वर्षमा बदल्छु भन्दिनँ त्यही भन्न चाहन्छु
0: यहाँले गुल्मीमा रहनु र त्यो अस्लेवालाई बनाउनु चाहिँ मेरो दायित्व हो होइन म चाहिँ यदि त्यहाँ सम्भावना अझै बलियो बन्दै गयो भने र बलियो बनाउँदै जानेमा चाहिँ म छु भन्ने खालको कुरा पनि गर्नु भएको छ एक खालको प्रतिबद्धता पनि हो भन्ने लाग्छ त्यो ठिक छ तर जति पनि युवा होइन त्यहाँको त्यो सम्भावना, त्यो सुन्दर भविष्य, त्यहाँ देख्नुपर्ने एउटा सुन्दर व्यक्ति होइन विदेशको गल्लीमा दुःख पाइरहेको छ कि, त्यहाँ पसिना बगाएर पैसा आएको छ भने ठिक छ, गरिरहेको छ, फेरि आउँछ फर्केला, तर त्यहाँ दुःख पाइरहेको अवस्था छ, त्यहाँ एउटा आफ्नो गाउँ, आफ्नो ठाउँ होइन, आफ्नो माटो कोट्याउन छोडेर उहाँ गएर माटो कोट्याउँदा पनि केही नपाएको अवस्था पनि छ, र पनि त्यही यहाँले भने जस्तो लाजले फर्के, हामीले चाहिँ डोको फाल्यौँ भने जस्तो फर्किन नसकेको अवस्था कुनै कुनै धेरै जसो हामीले त देख्न सक्छौँ, सुन्न सक्छौँ होइन। त भन्दै गर्दाखेरि कति यहाँको अबको भूमिका भनौँ न, एउटा युवा त्यसमा पनि अब सम्भावना भएको युवा, भोलि राजनीतिक हिसाबमा पनि अझै माथि माथि यहाँको होइन, अब हुन्छ नि यहाँले चाहिँ जुन हिसाबको काम कर्म गर्नु भएको छ त्यसले माथि माथि लैजाने होला, यहाँको सपना माथि नै छ, त्यो सपनालाई हेर्दाखेरि ती युवालाई चाहिँ कसरी फर्किए हुन्थ्यो, कसरी फर्काउने, यहाँको भूमिका चाहिँ के रहन्छ त्यहाँसम्म ल्याउनका लागि?
1: मैले आग्रहका साथ भन्न चाहन्छु, दुःखद कुरा हो, देशले हामीले यहाँ वातावरण मिलाउनु पर्थ्यो र त्यसमा दोषी हामी पनि छौँ, हामीले आएको दलहरू पनि हुनुहुन्छ र नयाँ पिँढीले पनि सय दिनमै मान्छे फर्काउँछौँ भन्नुभयो, त्यति सहज छैन। मान्छे अहिले विश्व बजारमा जहाँ पनि जान चाहन्छ पढ्नको लागि, अनुभव लिनको लागि, किनभने मिडियाको जमाना भयो, हातमै बसेर अमेरिका हेर्न सकिन्छ, युरोपमा व्यापार गर्न सकिन्छ, यो युगमा कसैलाई रोकेर हुन्न, क्षमता विकासको लागि संसारभरि जानुपर्छ। चाहे चीनका पनि कैयौं विद्यार्थी अमेरिका र युरोपमा पढ्न गएका कुराहरू उनीहरूले मलाई बताएका थिए। यो संक्रमण काल हो, नेशनल संक्रमण काल हो नेपालको, नेपालमा छिटो कमाएको देखे, पहिला कोरिया जाने चलन थियो, कोरियाबाट 1.5-2 लाख ल्याएर बारी किनेको देखे, बारी किनिसकेपछि के लगाउने भन्ने थाहा छैन, बारी किने, पछि के आयो, अमेरिका युरोप कोरिया जाने तराईमा घर किन्ने आयो, घर किनेपछि भोलि घरमा के चाहिन्छ भन्ने त्यो सोचेनन्। जब 20 वर्षपछि शरीर शिथिल हुन्छ, ती तराईका घरहरूको मूल्य पनि अहिले घट्दो रहेछ त, भूकम्पले घरहरू भत्काउँदो रहेछ नि त, आइसकेपछि बजार र स्थायी आमदानीको स्रोत चाहिन्छ। ल मानम जापानमा युरोपमा शक्ति छन्जरी 10-15 वर्ष काम गर्न देला, त्यो पनि अवधिहरू घटाउँदैछ, स्थायी बासिन्दा बन्न नपाउने वातावरणहरू बनाइदिँदैछ, किनकि त्यहाँ पनि रोजगारको संकट हुँदैछ। जानै हुन्न त म भन्दिनँ, किनभने परिवर्तन सिक्नको लागि हामी नलेज लिन पनि जानुपर्छ। साथीहरू धेरै अहिले त बुझिन्छ कि त्यो अहिले जुन राष्ट्रपतिमा र परिवर्तनको लागि आएको मत भनेको विदेशमा बस्नेहरूले उहाँबाट दुःख पाएका कुराहरूलाई होइन है आमा बुवाहरू, हामी पनि नेपाल फर्कने चाहन्छौँ, हामी पनि नेपालमा लगानी गर्न चाहन्छौँ र यही केही गर्नको लागि सरकार बनाइदिनुहोस् भनेर दिएको मत हो। मलाई लाग्छ अहिलेको सरकारले त्यो वातावरण सिर्जना गर्छ। मसँग त केसम्मको डेटा छ भने, मैले आफूले सानैबाट अध्ययन गरेको, हजारौं पुस्तकहरू अध्ययन गरेको, संगत गरेर सिकेको 25-30 वर्षको अनुभवले के कुरा देख्छ भने, विश्वमा कोही पनि नेपाल जस्तो भर्जिन ल्यान्ड छैन, श्रीलंका पनि छैन, त्यहाँ बाँझा जमिनहरूमा विभिन्न संरचनाहरू बनेका छन्, अमेरिका पनि छैन, जापानमा त जमिन मुनि समुद्र मुनिबाट इन्कमका स्रोतहरू खोजिरहेछ, पानीभित्र खोजिरहेछ, चन्द्रमामा गएर खोजिरहेछ, विकासले पूर्ण भयो, तर नेपालको हरेक ढुङ्गामाथि उत्पादनको सम्भावना छ। तपाईँले भनेको प्रश्न गर्दै गर्दा म तिलोतामा आउँदै गर्दा बासु दाईलाई सम्झिनै पर्छ, उहाँले डोजरको पछाडि बसेर यो बीचमा बिरुवाहरू लगाउनुहुन्थ्यो, तर 10 वर्ष 74 पछिको अन्तरालमा हेर्नु त ती बिरुवाहरू छारीमय भएका छन्। ढुङ्गो होइन यो, तराईको बगर होइन, बालुवामा यस्ता बिरुवा फल्छन्। चीनमा गएको भीर भीरमा टेम्परेचर मेन्टेन गरेर त्यो के भन्छ इरिगेशन पोखरीहरू, बीचबीचमा पोखरीहरू बनाइदिएर नाङ्गा डाँडाहरूमा राज्यले बिरुवा लगाएको देखे थिए, रेलको लिकको साइडमा बिरुवा लगाएको देखे थिए। नेपालमा के सम्भावना छैन? 3 करोड़ नेपाली जनताले 10-10 हजार रुपियाँको सेयर हाल्ने, 3 खर्ब हुँदो रहेछ, 3 खर्बको एउटा हाइड्रो प्रोजेक्ट सञ्चालन गर्ने भने हरेक नेपालीको आमदानीको स्रोत बन्दैन? नेपालीले पैसा विदेशमा कमाउने, ल्याएर ढुङ्गामा लगानी गर्ने, घरमा लगानी गर्ने, गाडीमा लगानी गर्ने वातावरण मिलाइदिएपछि हुन्छ? उत्पादनमा लगानी गर्ने, ल मलाई 10 करोड़ लोन दिने ग्यारेन्टी होस्, मैले 100 जनालाई रोजगार दिन्छु, लोन लिन जाँदै गर्दा मेरो 25 रोपनी जग्गा गाउँको राख्दै गर्दा ब्याङ्कले 10 लाख भन्दा मिल्दैन अनुहार फर्काउँदै गर्दाको पीड़ाबाट कृषि गरेको मान्छे हुँ, 200 रुपियाँ कसैले नपताउँदै गरेको अवस्थाबाट गाउँमै 1 करोड़ मैले माग्न जाँदा अहिले पत्याउने वातावरण सिर्जना गरेँ। होला मसँग चल पुँजी मैले देखाउनलाई नहोला, मेरो ब्याकअप बलियै छ, मेरो बहिनीहरू अधिकृत छन्, 3-2 बहिनीहरू, एउटा बहिनी बिजनेस गर्छिन्, एउटा भाइ अस्ट्रेलिया छ, यही कृषिको कारणले भएको सम्भावना उहाँहरू जो सबैलाई थाहा छ। तर बजारीकरण विदेशमा निर्यातका कामहरू जस्तै हरियो बजारलाई पैँचो पसललाई हेर्न सकिन्छ, ध्रुव नेउपानेले गुल्मीको उत्पादन प्रशोधन गरेर युरोप अमेरिका र चीनबाट करोड़ पैसा भित्र हुनुहुन्छ, राज्यले र धनी व्यक्तिहरूले निर्यातको काम गरून्, प्रशोधनको काम गरून्, हामीले इण्डिया मात्रै हेर्ने होइन, इण्डियाको बजारलाई बिस्तारै टेस्टेड गरेर सकेसम्म रोकौं, यहीँको उत्पादन बेचौं। जस्तै केरा इण्डियाबाट नआउँदै गर्दा केरावाला किसान धनी भए, रातारात करोडपति भए, होइन कुखुराको मासु र अन्य मासुहरू आउँदैन किसानहरू त्यसमा धनी छन्। अहिले 1000 रुपियाँ केजी बाख्राको मासु बिक्छ। अहिले मेरै घरमा मेरै आमाले वर्षको 3-4 लाखको पाठा बेच्नुहुन्छ। मैले 100 बाख्रा पाल्दा 3-4 लाख नेट नाफा गर्न सकिनँ लेबर।

0: चीनमा गएको त्यहाँको नेताहरू मन्त्रीहरू पनि साँझ ड्युटी जाँदा रहेछन्। सिचुवानमा मैले हेरेँ फेस्टिभलको बेलामा तिब्बत सिचुवान लगायत सात आठ प्रदेशको विकासको बारेमा बुझाउन लगेको थियो। त्यहाँ हेरेँ तिनीहरू साँझमा काममा ड्युटी गएको देखेँ।
1: एउटा वडा अध्यक्षले होइन चाहनुभयो अथवा भनौँ गर्न खोज्नुभयो र सम्भव रहेछ केही चिजहरू मैले अहिलेसम्म सुन्दै गर्दाखेरि कति धेरै कुराहरू चाहिँ गर्न सक्नुहुने रहेछ सक्ने रहेछ एउटा वडा अध्यक्षले भन्ने पनि बुझ्न सकिन्छ होइन। अझै साँच्चैकै सिङ्गो राज्य लाग्यो भने त धेरै कुरा गर्न सक्छ होला र यो भन्दै गर्दाखेरि साँच्चैकै पहिला योभन्दा अहिल्या सरकारहरूले गर्न नखोजेका हुन् त भन्ने पनि एउटा प्रश्न हो कि होइन। जुन खालको निराशा छाएको छ त्यो निराशालाई हेर्दाखेरि साँच्चैकै गर्नै नसकेर हो कि यो कतिपयले एकातर्फबाट के पनि भनेको छ भने बिस्तारै गतिमा काम भइराखेको थियो यो इन्स्टन्ट हो भन्ने खालको कुरा पनि भएको छ। कतिपयले होइन मान्छेमा साँच्चैकै निराशाजनक त्यो परिस्थिति चाहिँ सिर्जना गरेकै हुन् यिनीहरूले भन्ने खालको कुरा पनि गरेको छ। यसमा चाहिँ यहाँको धारणा के हो?
0: अत्यन्तै के त्यो तपाईँले एकदमै सबैले भोगेको कुराहरू भन्नुभयो। विगतमा म बुटो लाउँदै गर्दा 10 घण्टामा बुटो लगाएको र चिफला बाटामा लड्किँदै आएको अनुभव थियो। मैले तरकारी लिएर बुर्तिबाङ जाँदै गर्दा त्यसै फालेको छैन, जाँदै गर्दा लोड त बिस्तारै लगियो, आउँदै गर्दा पनि ती खोलाहरूमा पुलहरू थिएनन्, लोड ल्याउनु फिर्ता लोड ल्याउँदै गर्दा पट्टा भाँचिने सम्भावनाहरू पनि थिए। त्यो अवस्थाबाट देश त यो अवस्थामा त आयो। हिजो 2 किलो तरकारी नखाने किनेर नखाने मान्छेहरू किनेर खाने वातावरणमा त गए, सिन्कीको रस खाने नेपाल आज तरकारी आफ्नै बारीमा उत्पादन गरेर खाने, यही बुटोलका गमला गमलामा तरकारी उत्पादन गर्ने र घर घरमा मोबाइल घर घरबाट अमेरिका हेर्न सक्ने त राज्यले बनायो। तर युरोप गएका ती मेरा मित्रहरूले युरोपको विकास जस्तै नेपाल होस् भन्नुभयो, राम्रो कुरा हो, छिटो परिवर्तन खोज्ने कुरा राम्रो हो। हिजो नभएको भन्ने होइन, 62-63 जनआन्दोलन हुँदै गर्दा काठमाडौँका गल्लीमा कहीँ पनि हरियो थिएन, कुनै गल्लीमा हिलोमा हामी हिँड्दै गर्दा सर्ट बाटो हिँड्नै पर्थ्यो, बुटो लाउँदै गर्दा यो बाटाहरूमा स्वामीको रूख हेरेर हाँगाले त्यो उखुका डाँकडा झार्थ्यो, त्यही स्वामीको रूखको आधारमा झर्थ्यौं। आज यत्रो डबल लेन, 4 लेन, 5 लेन, 6 लेन बाटाहरू बनेका छन्, नबनेको होइन। यो परिवर्तन कस्तो रहेछ भने छलाङ मार्दो रहेछ। हरेक 10 वर्षमा विश्वमा हरेक कुरा एआईको जमाना आयो। तपाईँ हामीसँग प्रश्न त म अस्ट्रेलिया बसेर भिडियोमा बोल्न सक्थेँ, तर म आएँ, म पनि अझै पनि ट्रेडिसनल छु भन्ने लाग्छ। समयले फर्को मार्यो, पुराना दलहरूले हिजो नगर्नु भएको भएन। बीपीले हिजो एउटा घरमा लैनो भैँसी, एउटा किसानको जोत्ने बारी र उसले लाउने राम्रा कपडा र उसले पढ्ने विद्यालय होस् भन्न, र अहिलेको बालिम सरकारले डिजिटल लाइब्रेरी मोबाइलबाट अध्ययन भन्न एउटै होइन र आज एउटा फेसबुक पोस्टले विश्वभरि नेगेटिभ कुराहरू भर्खरै तरंगित बनाइदिन्छ। अमेरिकाको डोनाल्ड ट्रम्पले इरान हाने गरे, अब तेलको मूल्य घट्यो अरे भन्ने कुरा तत्कालै पुग्छ। नेपालमा 20 हाइड्रो प्रोजेक्ट बने गरे, नेपालको पनि विद्युत निर्यात हुन लाग्यो भनेर कुनै फेसबुक पोस्ट र मिडियाहरूले ल्याउन्न, मलाई त्यसमा दुःख लाग्छ। विगतका सरकारहरूले प्रयास अत्यन्तै गरेकै हुन्। समाजको सोच्ने शैली नै ट्रेडिसनल थियो। हिजो मेरो आमाले भन्नुहुन्थ्यो आइतबार पूर्व जानुहुन्न बाबु, शुक्रबार पश्चिम जानुहुन्न बाबु, त्यस्तो बेलाबाट आज होइन दलितसित बसेर खानुहुन्न बाबुबाट अहिले घरमै आमासँगै ती दलित साथीहरूसँग टेबलमा खाँदै गर्दा होइन, हिजो पूर्व जानुहुन्न भन्ने आमाले जा बाबु काम पर्यो भने काम गर्नुपर्छ, ऊ उहाँ अमेरिका बसेर मेरो क्रिया त गर्ने होइन भन्ने हुनुभयो भने समयसँगै हामी परिवर्तन हुन सक्नुपर्छ। विगतमा केही नेतृत्वले आफूले आफूलाई स्वर्णिम सम्झाउँदा राजा पनि भाग्नु परेको थियो, अन्य देशका पनि शासकहरूले छोड्नु परेको थियो, कतै हामीले बिरायौं, केही 1-2 जना गल्ती नेताको गल्तीले सबै पार्टीहरू कलंकित भए, के अहिलेको सरकारमा 1-2 जना व्यक्ति गलत हुन नहुन सक्छन् र तिनी पार्टीबाट आएका हुन्। एकैचोटि हजुरले भने चाहिँ स्टन्ड हो म भन्दिनँ, किनभने परिवर्तनको लागि राज्यले प्रयत्न गर्छ। जुनसुकै सरकार आए, म वडामा आउँदै गर्दा नि मेरो विरोध गर्दा तो कनौजीले के गर्थ्यो र तो केट हो तो बुङ हो त्यसको खेता टमाटरको यहाँ जनतालाई ध्यान दिँदा टमाटर कुन जनता गरे भनेर मैले मत मागेर आएको आएँ, मैले मेरा टमाटर पनि राम्रा देखाएँ, जनताको काम पनि राम्रो गरेँ भन्छ। यो सरकारले पनि पुराना अनुभवहरू लिनुपर्छ। ब्रेक छैन गाडीको भनेर गफ गरे पनि ब्रेक त लगाइसक्यो त, ब्रेक आफैले सिर्जना गर्ने हो। ब्रेक भनेको धस्ने मात्र ब्रेक होइन, सोचाइमा कन्ट्रोल हुनु पनि ब्रेक हो। हामीले उद्देश्य ठूलो राख्नुपर्छ। अहिले म बोल्दै गर्दा छिटो उत्तर दिन मन छ, सबै कुरा भन्न मन छ, भन्दै गर्दा केही कुरा मैले बिराएको हुन सक्छु। मलाई यहाँबाट जाँदै गर्दा एकचोटि इन्टरभ्यू लिँदा मैले अस्ट्रेलिया यही ठुलुम्बेको बाटो पिच गर्ने इच्छा छ, मैले आधा गरेँ भने अदरज्यूले के भन्नुभयो त भन्दा हामीले गऱ्यौं भन न,

0: हामीले यो नै गरेको त भन्नुभयो। त्यसपछि मैले अहिले 50% कुरा हामीले चाह्यौं भने सम्भव छ भन्न चाहन्छु। राज्यले चाह्यो भने त 100 कुरा सम्भव छ। जस्तो वृद्ध भत्ता दिँदै गर्दा मेरो गाउँमा 10 करोड़ जान्छ, गाउँपालिकामा 1 करोड़ जान्छ, वर्षभरिमा अश्लेवामा 4 करोड़ जान्छ, त्यो 4 करोड़को 2 करोड़ ती आमाहरूलाई एउटा फण्ड बनाएर एउटा उत्पादनमा लगाउँछ। चीनमा गएको थिएँ मैले, त्यहाँका व्यक्तिहरूले सबैले लगानी गरेर एउटा एरियामा त्यो दिशाबाट ग्यास बनाउने उद्योग खोलेछन्। उद्योग बनाइसकेपछि फ्रीमा बिजुली बालेका रहेछन्। उनीहरूले मलाई सिकाए, त्यहाँ कम्युन भन्दो रहेछ कि 20-22 घरको कम्युनले, अनि त्यहीँबाट त्यो दिशाबाटै अटोमेटिक त्यो बायो प्लान्टबाट बत्ती बोल्दो रहेछ फ्रीमा। अब परशोधन किसानहरूलाई त्यो फ्री विद्युत, अनि त्यो मल फेरि किनेर लाँदा रहेछन् आमदानीको स्रोत नियमित। तपाईँको त्यो त्यो ड्यामेज चिजबाट त आमदानी हुँदो रहेछ नेपालमा त। वन जंगल, जल जंगल, जमिन जनशक्ति, होइन कति राम्रो मलहरू के छ, के हामीले सम्भावनाको खोजी गरेनौ। हामीले हामीभित्रै भएको दिशा हेर्यौं, हामीभित्र भएको उज्यालो पम्प, हामीभित्र भएको ऊर्जा, हामीभित्र भएको पञ्चतत्वको शक्ति हामीले चिनेनौ। हामी फेरि हामी पुर्खाहरूले भने चाहिँ योग ध्यान तपस र उत्पादन आफ्नै काममा उद्यमशील बन्यौं भने, एउटा मलाई चिनिया कम्युनिस्ट पार्टीको नेताले भन्नुभएको थियो कि राज्यमा एउटा गोपीको डल्ला फल्दै गर्दा त्यो वृद्धि हुन्छ अरे, राज्यलाई एउटा गोपीको डल्ला बाहिरबाट ल्याउँदै गर्दा लसेस हुन्छ अरे। प्रुफ गरेर देखाउनु भयो, एउटा सेउ किन्न पठाउनु भयो, अनि मैले म त माछा मासु नखाने, अनि मैले गाइडलाई त्यो गाइड बहिनीलाई सेउ किनेर ल्याउन लगाएँ, अनि त्यहाँको 15 रुपियाँ पर्यो सेउलाई, 17 रुपियाँ नेपाली पर्थ्यो, 85 पर्यो भनेर म हिन्ताबोध गरेँ। आउन त चीनबाटै सेउ आउँथ्यो, यहाँ 40 रुपियाँमा राम्रो सेउ 2टा पाइन्थे, चीनबाट आएको सेउ 40मा पाइन्थ्यो। चीनमा सेउ 85 किन पर्यो त भन्दा उहाँले त निर्यातमा सब्सिडी दिनुभएको रहेछ। 80% जसले एक गाडी सेउ विदेश पठाउँछ राज्यले उसलाई खातामा पैसा दिन्छ। त्यो आयात रोक्नु नै हामी धन्यवाद हो कि, जस्तो घरमा कमाएको दाइले वर्षमा 20 लाख कमाउँछ भनेर 1 लाखको ल्यापटप चलाउनु पर्ने, आमाले 2 लाखको मोबाइल चलाउनु पर्ने छैन कि, 40,000कै मोबाइलबाट 20,000कै ल्यापटपबाट पनि त्यो काम लिन सकिन्छ। दाइले कमाएको 18 लाखलाई हाइड्रो प्रोजेक्टमा लगाउनुहोस् त, मरेपछि अर्को छोरा जन्मियो भने पनि त्यसलाई आमदानीको स्रोत बन्छ, होइन? जुनै हामीले त्यो कन्सेप्ट ल्यायौं भने नेपालमा सम्भावना जति, यो भर्जिन ल्यान्ड हो, यहाँ त विदेशीहरूले लगानी गरेर पनि आमदानी लिन सक्छन्। यहाँ त हामीले त के भयो, कानूनी बेरियर बनायौं, अरूलाई लगानी गर्ने वातावरण दिएनौं। चीनमा मात्रै मगाएको थिएँ, 60 देशका त्यो तिब्बतीयन प्लेटोको साइडमा 60 देशका कार कम्पनीहरूले काम गर्दा रहेछन्। हाम्रा मजदूर सस्तो मूल्यमा कतार दुबई गएर घर बनाउने काम गरेका छन्। ती कामहरू गरे कि हुन्न र, यहाँ भएकै काम गर्ने, डोको डाला बनुन् होइन, यहाँ आउने पर्यटकहरूलाई सुविधा दिउन् होइन, हाइड्रोमा लगानी गरेर राज्यले सेयर दियोस्, 10-10 हजार कमाएको पैसा सेभिङ गर्ने बनाउन्। हामीले त सेभिङ भन्दा कमाउनेतिरलाई, म आफैले 4 करोड़भन्दा बढी कमाएको सम्पत्ति धेरै गर्छु भन्दा डुबाएँ, बल्ल मैले चेत पाएँ, 35 वर्षमा बल्ल मलाई आँखा खुले, म गलत रहेछु अरू सही रहेछन्। मैले अहिले समाजमा कसैले यो बाटो कहिले बन्छ भनेर कमेन्ट गर्यो भने बाटो भोलि बन्छ भन्दिनँ, म बाटो बनाउन लाग्छु। कोही कोही त डोमिनेटै गर्ने शैलीका नेगेटिभै फैलाउने हुन्छन्, तर 80% मान्छेले सम्भावनाको लागि कहिले बन्छ भनेका रहेछन्। अहिले त हिजो विरोध गर्नेहरूले कनौजी अझै एकचोटि उठिदिनु पर्यो, पालिकामा उठिदिनु पर्यो भन्छ, मलाई त्यो जरुरत छैन, मलाई उठ्नु पर्दैन, मलाई असल नागरिक भनेर देशको लागि सम्भावना देखाउने मान्छे बन्न एकचोटि म पढ्न जाने सोचमा छु।
1: त्यो सम्भावना छ कि छैन, होइन? जस्तै यहाँले फेरि पनि उठ्ने भन्दै गर्दाखेरि पालिकासम्म जाने सोच छ कि छैन एउटा, अनि साँच्चीकै हुन त त्यही कुराले यो कुरा पनि जोड्ला, यहाँले अबको यो अबको ऊर्जा पनि होइन जुन एउटा ऊर्जाशील समय हो त्यो समय गुल्मीमै राख्नु भएको छ, फाल्नु भयो भन्दैन मैले, राख्नु भएको छ र सँगसँगै अबको भनौँ न एकछिन गर्छु त्यसपछि म चाहिँ त्यहाँ यहाँबाट निस्किनुपर्छ के छ त्यस्तो, त्यो होइन म चाहिँ म बाजुन्जेलसम्म त्यहीँ बस्ने के छ?
0: यस्तो छ, जसले जुन फल ब्याडमै फल्यो त्यो त्यति धेरै उत्पादनशील हुन सक्दो रहेछ, किनकि त्यहाँ सँगै जन्मिएका बिरुवाहरूले त्यसलाई नै पहिला सँगी भन्छन् पछि झापस भन्छन्, त्यसलाई ट्रान्सप्लान्ट गर्नुपर्दो रहेछ। म काठमाडौँ पढ्न गएको मान्छे लीलामणि पौडेल जसले गुल्मी सम्भावना छ तिमीलाई सम्मान गर्छु भनेर फर्काउनु भयो, ध्रुव नेउपानी जो पैंचो पसलको डाइरेक्टर बजार भएन भनेको मैले बेच्दिन्छु भन्नुभयो मलाई गुल्मी फर्कन्ताले एउटो अभियान एक चरणसम्म गुल्मीमा उत्पादनको अभियानको नेतृत्व गरे पार्टीले किसान महासंघको अध्यक्ष थियो त्यो अभियानको नेतृत्व गरे यहाँसम्म ल्याए असलेवाका जनताले पनि मलाई सत्यवती वर्ग जनताको सहानुभूति दिनुभयो असलेवाबाटै र विकास निर्माणमा हरेक हस्तक्षेपकारी काम गर्न दिनुभयो किसानका खेत खेतमा जाने बाटा होइन कुलाहरू लाने क्रममा कसैलाई छिटो मिचो गरियो होला बोल्नु परेको होला उहाँहरूका घरहरूका पेटी घर बत्काउनु परेको होला तर पनि उहाँहरूले माया दिनुभयो होइन एकछिन उहाँका मन दुखे तर उहाँहरूलाई अहिले स्वर्गको बाटो कुलो बन्दै गर्दा खुसी छ फेरि पनि गरिदिए हुन्थ्यो भन्ने उहाँलाई लाग्यो होला म क्षमा चाहन्छु म एकचोटि मेरो पनि स्कप अब म समाज बदल्ने भन्दै गर्दा कतै म थाक्छु कि जहिले आयो अब मैले मलाई बदल्छु भन्नेमा पुगेँ 35 वर्षमा मैले अनुभव गरेँ मैले मेरो पर्सनालिटी बदलिन भने मैले मेरो स्कोप बदलिन मेरो क्षमता विकास गरिन भने अहिलेको बालेन सरकार जस्तै अब आउने नयाँ पुस्ता त अलि जेन्टिक अलि ऊर्जावान हुन्छ ए घर जलाएर चाहिँ मैले देश बनाउँछु भनेर आउन पनि त सक्छ तँलाई बालाई पिट्न पनि हुन्छ बाहरू गलत हुन् भनेर आउन पनि सक्छ त्यति बेला म उनीहरूसँग फेस गर्न सक्ने कम्प्युटरमा प्रविधिमा अध्ययनमा र इकोनोमीमा त्यो पुस्ताको नेतृत्व गर्न सक्ने बन्नको लागि म केही समयको लागि काठमाडौँ या कतै पढ्न जाने सोचमा छु मलाई आग्रह त धेरैले गर्नुहुन्छ म क्षमा चाहन्छु म माटोको लागि गर्न सक्ने मेरो 35 वर्षको ऊर्जा मध्ये म 12-13 वर्षबाटै उत्पादनमा जोडिएको मान्छे म हजुरबाले साग लगाउँदै गर्दा उखल दिने अवस्थामा धान रोप्नुपर्छ भन्ने अवस्थाबाट सयौं रोपनी खेतबारीहरू बाँझ राखेर अरूका लिएर कृषि गर्ने वातावरण र सम्भावनासम्म पुर्याए आज यो स्थितिमा हामीले ल्याइयो कृपया मलाई मेरो क्षमता विकास गर्ने समय दिनुहुनेछ र देशको लागि नै मैले केही गर्ने मलाई मेरो मृत्युसम्म मलाई घर खेत जोड्नु ऊ गर्नु म एउटा इच्छा चाहिन्छ मलाई धेरै आर्थिकको कारणले लगाइएका आरोपहरू त्यो बुङ्गाले भन्ने आरोपले गर्दा म मेहनतबाटै म हेलिकप्टर चढेर हिँड्ने म जसरी पनि हिँड्ने मैले भाइ बहिनीलाई पनि मेरो लक्ष्य बताएको छु किनकि हरेक व्यक्ति हेलिकप्टर चढ्ने हरेक घरमा सम्पत्ति हुने बनुन् भन्ने मेरो चाहना छ म बन्ने त्यसको लागि पनि म त्यहीँ बसेर हुन्न मेरो कन्सेप्ट त्यहाँ राख्छु जोसुकै साथीहरू आए पनि हेल्प गर्छु जस्तै आजसम्म गाउँपालिका अध्यक्ष पूर्व मान्यहरूको पनि सहयोग छ चन्द्र भण्डारी प्रदीप गेवाली चिन्तामणि पाण्डेजीहरू सुदर्शन बलालहरू उहाँहरूले पनि बजेट दिनुभयो धेरै सहयोग गर्नुभयो त्यहाँका जनताप्रति त म कृतज्ञ र ऋणी नै छु होइन कोही मैले बिराएको भए पनि क्षमा चाहन्छु मलाई एउटा गाउँकै छोरो भनेर क्षमा दिनुहोला गुल्मीवासीहरू जसले एउटा उत्पादनमा जोडिनुपर्छ भन्नुभयो बाहिर हुने आदरणीय नेतृत्वहरू जसले अहिले पनि ठूला ठूला नेताहरूले कन कुराकानी गर्नुहुन्छ अरे कनौजी आफू बोल्नमा कन्ट्रोल भइदिने भने यसलाई राष्ट्रिय नेता बनाउनु हुन्थ्यो भन्नुहुन्छ अरे कृपया मलाई असल नागरिक भएर राष्ट्रमा बाँच्न दिने वातावरण बनाइदिनुहोस् मलाई ठूलो मान्छे बन्ने रहर मरिसकेको छ किनकि एउटा ठूलो मान्छेको नाम्लोमा बोकेको भारी कृषिसँगै दुईटा काँधमा बोकेका क्यारेट नै मलाई आज अर्जुन बन्न सिकाए अब मैले धेरै ठूलो भारी बोक्ने भन्दा पनि हलुङ्गरी भारी बोक्न सक्ने कम्प्युटरबाटै देश चलाउन सक्ने र एउटा कुनामा बसेर समाज बदल्न सक्ने भन्नु छ अब कोदालोबाटै मैले बदल्ने होइन प्रविधिबाट बदल्ने समाज निर्माण गर्नु छ म जस्तै हजारौं किसान र लाखौं युवाहरूलाई नेपालमा यी सम्भावना खोज्ने बनाउनु छ तपाईँहरूले त्यो भूमिका खेलिदिनुहोला र आजसम्म यहाँ बोलाएर जुन मिडियामा बिन्दु बहिनीले जुन सहयोग गर्नुभयो तिलोतमा टेलिभिजनलाई पनि धन्यवाद दिँदै मलाई यहाँसम्म ल्याउन कोही मैले बिराएकोमा क्षमा दिनुभयो होला कोही मलाई मेरो भारी धकेलिदिनेहरूलाई पनि धन्यवाद दिन्छु मलाई कखन नसिकाउने र मलाई मतदान गर्नेदेखि मलाई माया गर्ने सम्पूर्णलाई कृतज्ञता व्यक्त गर्न चाहन्छु र सबभन्दा बढी त मलाई धेरै झगझग्याउने र मेरो विरोध गर्नेहरू जसले मेरो च्यातिएको पाइन्टमा पाल परेको कुरा फोटो पोस्ट गर्नुभयो मेरा जुत्तामा खुट्टामा मजा नभएको बेला फोटो पोस्ट गर्नुभयो उद्रिएको बाटो हिलो बाटो पोस्ट गर्नुभयो त्यही कारणले मैले नयाँ कपडा लाउन सक्ने भएँ त्यही कारणले पिच बाटो बनाउन सक्ने उहाँहरूप्रति कृतज्ञता व्यक्त गर्न चाहन्छु धन्यवाद
1: नमस्कार।

0: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
1: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
0: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
1: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
0: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
1: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
0: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
1: थप आहार सँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
0: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
3: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्यौ हँ? 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
4: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
5: के को छलफल हो दाई भाउजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
4: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाइले मेरो कामै देख्नुहुन्न।
5: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस् र?
3: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
6: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
7: लैङ्गिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।

0: नमस्कार, कार्यक्रम स्वास्थ्यमा बुटुलको छैठौं अंकमा यहाँलाई स्वागत छ। प्रविधिमा सविता ढकालसँगै म बिन्दु भट्टराई। स्वास्थ्यमा बुटुल बुटुल उपमहानगरपालिका र रेडियो लुम्बिनीको सहकार्यमा तयार पारिएको रेडियो कार्यक्रम हो। कार्यक्रम रेडियो लुम्बिनी 96.8 MHz, हाम्रो वेबसाइट www.radiolumbini.org, हाम्रो पात्रो र रेडियो लुम्बिनीको आफ्नै मोबाइल एप्लिकेशन मार्फत हरेक हप्ताको सोमबार र बुधबार बिहान 7:30 बजेदेखि सुन्न सक्नुहुन्छ। बुटुल उपमहानगरपालिकाले स्वास्थ्य सुदृढीकरणमा जोड़ दिँदै स्वास्थ्य क्षेत्रमा विभिन्न नमूना कार्यहरू गर्दै आइरहेको सन्दर्भमा खास पालिकाले स्वास्थ्य क्षेत्रमा दिएको चासो, नगरवासीमा परेको सकारात्मक प्रभाव तथा उपमहानगरपालिकाका असल अभ्यास र नगरवासीका सुझाव विषयमा हामी कार्यक्रम अवधिभर फरक श्रृंखलामा सम्बन्धित व्यक्तिसँग फरक फरक विषयमा चर्चा गर्ने गरेका छौं। खास गरी कार्यक्रममा हामीले बुटुल उपमहानगरपालिकासँग जोड़िएका स्वास्थ्यसँग सम्बन्धी सवाल केन्द्रित सामग्री प्रस्तुत गर्ने गर्दछौं। स्वास्थ्य क्षेत्रमा बुटुलले गरेका कामका विषयमा जानकारी गराउनु र स्वास्थ्य सचेतना फैलाउनु यो कार्यक्रमको मुख्य उद्देश्य हो। बुटुलले स्वास्थ्य क्षेत्रमा गरेका काम, त्यसको प्रभावकारिता अर्थात आम नागरिकले कसरी र कुन कुन क्षेत्रमा लाभ लिएका छन्, स्वस्थ रहन के कुरामा ध्यान दिन सकिन्छ, रोग लाग्न नदिन के गर्ने र रोग लागिसकेपछि उपचारमा कसरी ध्यान दिने, यिनै विषयको पेरिफेरीमा रहेर हामी कुराकानी केन्द्रित रहन्छौं। हामीले आजको कार्यक्रममा बुटुल उपमहानगरपालिकाले उपभोक्ताको हितका लागि भन्दै विविध क्षेत्रमा अनुगमन गरेको छ। खासमा अनुगमनलाई चार पर्वमा मात्र तीव्र पारिने कुरालाई चिर्दै समय समयमा निरन्तर गरेको अनुगमनले बुटुलको बजारको गुणस्तरमा सुधार आएको छ। तर यसमा स्थानीय तहले गरेको प्रयासले मात्र पुग्दैन, उपभोक्ता स्वयं पनि यसमा सचेत हुन जरूरी छ। सामान किन्दा ठिक भए नभएको जाँच्ने राज्यका विभिन्न संयन्त्रहरू त छन्, तर यति गर्दा गर्दै पनि उपभोक्ताले सामान किन्दा ठगियो भने राज्यले कस्तो कार्यवाहीको व्यवस्था गरेको छ, अथवा भनौं उपभोक्ता अधिकार भनेको के हो? जवाफ दिँदै हुनुहुन्छ अधिवक्ता महेन्द्र पाण्डे।
1: यो चाहिँ के छ भन्दाखेरि, यो उपभोक्ता अधिकार भनेको प्रत्येक उपभोक्तालाई, हामी सबै उपभोक्ता, हरेक नागरिक उपभोक्ता हो, प्रत्येक नागरिक उपभोक्ता हो, र प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवाको प्राप्तिको हक हुनेछ भनेर हाम्रो संविधानमा उल्लेख गरेको छ, मौलिक हकमै उल्लेख गरेको छ। गुणस्तरीयहीन वस्तु वा सेवाबाट कसैलाई क्षति पुग्यो भने क्षतिपूर्तिको हक हुनेछ भनेर संविधानमा उल्लेख भएको छ। त्यो मौलिक अधिकार कार्यान्वयन गर्ने ऐन लागू भएको छ। त्यसले पनि यो 2075 उपभोक्ता संरक्षण ऐन 2075 आएको छ। हामी पहिलाको ऐनलाई यसलाई खारेज गरेर नयाँ ऐन आएको छ। यसले पनि गुणस्तरीय वस्तु वा सेवाको प्राप्त गर्ने उपभोक्ताको संवैधानिक अधिकारको प्राप्ति र प्रचलनको लागि न्यायिक उपचारको उपभोक्तालाई हुन सक्ने हानि नोक्सानी र क्षतिपूर्ति उपलब्ध गराउन त्यो व्यवस्था गरेका छ। यसमा विस्तृत व्यवस्था गरेका छ। उपभोक्ताको अधिकारको बारेमा यसको के भन्दाखेरि, वस्तु वा सेवाको सहज पहुँचको अधिकार, स्वच्छ प्रतिस्पर्धात्मक मूल्यमा वस्तु वा सेवा छनौट गर्ने अधिकार, परिणाम र शुद्धता बारे सुसूचित हुने अधिकार, अनुचित व्यापारिक क्रियाकलाप विरुद्ध कारवाही गराउने पाउने अधिकार, त्यस्ता उसमा क्षतिपूर्तिको अधिकार, त्यो स्वच्छ उपचार र सुनवाईको अधिकार, र त्योभन्दा महत्वपूर्ण कुरा उपभोक्ता शिक्षाको अधिकार भनेर हाम्रो उपभोक्ता ऐन, उपभोक्ता संरक्षण ऐन 2075 त लेखियो। उपभोक्ता शिक्षाको लागि के भन्दाखेरि एउटा यो ऐनमै एउटा चाहिँ के भन्दाखेरि यो परिषदको पनि उपभोक्ता संरक्षण परिषद एउटा मन्त्रालयमा संघीय संघमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको संयोजकत्वमा एउटा 14-15 सदस्य कति एउटा समितिको व्यवस्था गरेका छ। त्यसले बजार अनुगमनका कुरादेखि लिएर उपभोक्ता शिक्षालाई व्यापक रूपमा लैजाने कुराहरू पनि छ। त्यही अनुसार केन्द्रीय बजार अनुगमन समिति छ, प्रदेश बजार अनुगमन समिति छ, स्थानीय बजार अनुगमन समिति छ, त्यसमा निरीक्षण अधिकृत टोक्ने अथवा राख्न पाउने अधिकारहरू छ। यी जम्मै कुराहरू ऐन कानूनमा महत्वपूर्ण व्यवस्था भएका कुराहरूलाई एउटा आम नागरिकसम्म उपभोक्ता शिक्षाको, सचेतनाको, उपभोक्ताको जागरूकताको विषयमा एउटा सचेतना चाहिँ जुन हाम्रो संघीय तह छ, तीनवटा तह छ, त्यसले जसरी लैजान पर्ने हो त्यो लैजान सकेको आम उपभोक्तामा त्यो खालको जागरण पैदा भएको चाहिँ देखिन्न।
0: हजुर, अब जुन हिसाबले उहाँले चाहिँ उपभोक्ता शिक्षाको कुरा गर्नु भएको छ होइन, अधिकारको शिक्षाको कुरा, त्यस्तो पछिल्लो समय यो अलि बढी बढेको चाहिँ छ। यो चाडपर्व लक्षित मात्रै कार्यक्रमहरू गरिन्थ्यो, तर अहिले पछिल्लो समयमा अलिकति अनुगमन भएर जोडेको अवस्था चाहिँ होइन। अब यसलाई चाहिँ अझ आम उपभोक्तालाई जगाउनको लागि चाहिँ स्थानीय तहको भूमिका, खास गरी हामी जोडिने भनेको एकदमै बढी जोडिने भनेको स्थानीय तहसँग हो। यो स्थानीय तह चाहिँ कसरी लाग्नु जरुरी छ, आम उपभोक्ताले चाहिँ के कुरा चाहिँ बढी बुझ्न जरुरी छ, यो त यो अधिकार छ र यो उपभोक्ता सम्बन्धी अधिकार पनि छ र भन्ने चाहिँ अझै पनि त्यो माग चाहिँ छ कि
1: त्यो छ के छ भन्दाखेरि, यो सबैभन्दा महत्त्वपूर्ण भूमिकै स्थानीय तहको हुन्छ, किनभने बजार चाहिँ स्थानीय तहमा हुन्छ, उपभोक्ता सबभन्दा अधिक ठगिएका चाहिँ स्थानीय तहमा हुन्छ, स्थानीय तहकै बजारमा हुन्छन्। उपभोक्ताको के भन्दाखेरि त्यो मान्छेको आफ्नो आफ्नो एरियाको बजार छ, त्यही मान्छेले बजारमा वस्तु किन वा सेवा किनमेल गर्छ, वस्तु वा सेवामा दिनदिनै ठगिन्छ, ठगिनुलाई उसले नियति सम्झिन्छ। उपभोक्ताको चाहिँ के छ, उपभोक्ताको चाहिँ के भन्दाखेरि उपभोक्ता शिक्षाका कुराहरू छन्, त्यसमा चाहिँ के भन्दाखेरि उत्पादकको दायित्वका कुराहरू छन्, पैठारीकर्ताको दायित्वका कुराहरू छन्, ढुवानीकर्ता सञ्चयकर्ता विक्रेताको दायित्वका कुराहरू छन्, सेवा प्रदायक निकाय वा व्यक्तिको दायित्वका कुराहरू छन्, अब यस्ता कुराहरू छन् जस्तो वस्तु त्यस्तो कमसल भयो भने फिर्ता गर्न सक्ने कुराहरू छन्, बिल बिजटका कुराहरू छन् अथवा त्यस्ता मूल्य सूचीका कुराहरू छन्, त्यसको लेबलिङका कुराहरू छन्, त्यो हुन पर्ने, त्यसलाई हेर्न पर्ने, त्यसलाई जाँच्न पर्ने, त्यसमा भएका कैफियतबाट क्षतिपूर्ति पाउन पर्ने कुराहरू कानुनमा स्पष्टसँग लेखिएको भए तापनि अझै हामीले पछिल्लो समयमा त हाम्रो ऐनको परीक्षण नौले उपभोक्ता अदालत पनि गठन गर्न सक्ने भन्ने व्यवस्था गरेका थियौँ। अहिले काठमाडौँमा उपभोक्ता अदालत पनि गठन भइसकेको छ, 3 सदस्यीय उपभोक्ता अदालतहरू छन्। अब त्यो जम्मै कुराहरू भइरहँदा पनि उपभोक्ता शिक्षाको अभाव छ, उपभोक्ता शिक्षालाई एकदमै व्यापक रूपमा लैजान सक्ने भनेको स्थानीय तह हो, स्थानीय वडा हो, स्थानीय तहको सरकारले हो, स्थानीय तहको सरकारले पनि बजार अनुगमनमा केही पहिला भन्दा अब तदारुकता त देखाएको देखिन्छ, साधन स्रोतहरू पनि छ उहाँहरूसँग, ल्याबहरू छैन भने ल्याबहरू स्थापना पनि गर्नुपर्ने हुन्छ, किनभने उपभोक्ताको त्यो के भन्दाखेरि त्यसका जाँच पडतालहरूका कुराहरू, निरीक्षणका कुराहरू निरीक्षण गरेर मात्रै हुँदैन, त्यो मानव स्वास्थ्यको लागि कति हानिकारक छ, के छ मिश्रणमा त्यो अनुकूलको मिश्रणको अवस्था, त्यहाँ लेखे अनुसारको छ छैन, हुनपर्ने अनुसारको छ छैन, ती जम्मै कुराहरूको जाँचको लागि ल्याब अहिले अहिले बजारमा अझै विषाक्त तरकारीका कुराहरू छन्, अरू खाद्य पदार्थका कुराहरू छन्, त्यो छ कि छैन, त्यसको मात्रा कति छ, कानुनले निर्धारित गरेको मापदण्ड सीमाभित्र छ कि छैन भनेर जाँच गर्नको लागि त्यो ल्याबहरू बनाउनु पर्ने, त्यो बनाउनु पर्ने कुराहरूमा स्थानीय तहको त्यो तहको चाहिँ त्यति ध्यान पुगेको, त्यति त्यो हल्ल लेभलसम्म काम गरेको पाइन्न। परदेशको पनि एउटा संरचना छ, परदेशको भूमिका पनि परदेशले अनुगमन गर्ने भन्दा पनि परदेशले स्थानीय तहको अनुगमन क्षमतालाई विकास गर्ने, उनीहरूको अनुगमन, उनीहरूका त्यस्ता ल्याबहरू, त्यस्ता त्यो जाँच केन्द्रहरू बनाउनको लागि सहयोग गर्ने। अब त्यसले के भन्दाखेरि कस्तो छ भन्दाखेरि ठामको ठाम निरीक्षण अधिकृतलाई त ठामको ठाम उसलाई 3 लाख रुपियाँसम्म जरिवाना गर्न पाउने अधिकार छ, त्यत्रो अधिकार छ। अब त्यो हुँदा हुँदै पनि न त्यो उपभोक्ता आम उपभोक्तालाई थाहा छ, न के भन्दाखेरि स्थानीय तहका व्यक्तिहरूले यो उपभोक्ता अधिकारको विषयलाई छुट्टै कानुनहरू बनाएर आफैले पनि, किनभने मौलिक अधिकार कार्यान्वयन गर्ने दायित्व सङ्घ प्रदेश स्थानीय सबैको, स्थानीय तहले आफ्नो छुट्टै उपभोक्ता ऐन बनाउन सक्छ, त्यसको नियमावली बनाउन सक्छ, त्यसको कार्यविधिहरू बनाउन सक्छ, त्यो कार्यविधिहरू बनाएर त्यो तहको काम गरेको जुन अपेक्षा अनुसार छ त्यो अपेक्षा अनुसारको काम गरेको चाहिँ देखिन्न।
0: हजुर, जस्तो यस्तो यो विषयमा चाहिँ उजुरीहरू परेको छ कि छैन, के छ
1: उजुरीहरू गर्न, कति उजुरी कस्तो छ भने, यदि सजिलो व्यवस्था छ हाम्रो कानुनमा, उजुरी जुनसुकै उसमा निरीक्षण अधिकृतसँग त्यो अनुगमन जुनसुकै तहका अनुगमनसँग तिनै तहका सरकारका ती निकायमा उजुर गर्न सकिने, उजुर लिखित रूपमा, मौखिक रूपमा अथवा यो अनलाइनबाट जेबाट पनि गर्न सकिने भन्ने खालको एकदमै फ्लेक्सिबल व्यवस्था छ। यहाँसम्म छ कि उजुरी भाउ गर्दाखेरि उसलाई 10% र 10% मा सम्म त्यसलाई अथवा चाहिँ 10 लाख वा 10% जुन कम हुन्छ त्यो त्यतिसम्म उसलाई त्यो उसलाई उसबाट भएको जरिवानाबाट उसलाई त्यो त्यो चाहिँ के भन्दाखेरि उसले पाउने समेतको व्यवस्था ऐन कानुनमा छ। तर चाहिँ के छ भन्दाखेरि त्यो अनुसार उजुरीहरू त्यति पर्याप्त भएको पनि देखिन्न। मान्छे छैन यो खराब रहेछ भने अब उठेर हिँड्दा देखिन्छ, यस्तो पनि बेच्ने हो भनेर देखिन्छ, तर चाहिँ उजुरी गरे देखिन्न। तर व्यापारीहरूमा पनि के छ भन्दाखेरि यो हामी व्यापारी हौ, यो हामीले चाहिँ उपभोक्ताको उजुर गर्न हुन्न भन्ने छ। व्यापारी भयो भने ऊ एउटा कपडाको व्यापारी होला, ऊ जम्मै कुराको उपभोक्ता हो। ऊ एउटा खाद्य सामग्रीको व्यापारी होला, अरू जम्मै वस्तु वा सेवाको उपभोक्ता हो। अथवा एउटा मान्छे कुनै एउटा एउटा बेसीको व्यापारी होला अथवा एउटा पेन्टको व्यापारी होला, त्यो बाहेकका सबै कुरा वस्तु वा सेवाको उपभोक्ता हो। म आफू उपभोक्ता हो भन्ने नजरियाबाट व्यक्तिले पनि आफूलाई हेरेको पाइन्न। खास गरी बजारमा सब जताततै व्यापारीहरूको एउटा वर्चस्व हुने, अब उपभोक्ताका कुरामा नरम हुनुपर्छ भन्ने खालको उनीहरूको दृष्टि हुने, यो कन्ज्युमरका विषयमा कन्ज्युमर अगेन्स्ट कन्ज्युमर यो का विषयमा यो उपभोक्ता हित विपरीतका क्रियाकलापमा नरम हुनुपर्छ भन्ने हुने, अब उहाँहरूकै बढी यो नीति निर्माण तहमा पहुँच हुने अथवा नेतृत्वमा पनि पहुँच हुने हुँदाखेरि मारमा को परेछ भन्दाखेरि निरीय उपभोक्ता परेछ। उसले ठगिनुलाई उसले नियति सम्झेछ, यो नियति होइन, तिम्रो राइट हो, तिम्रो अधिकार हो भनेर त्यो जागरण जुन तहको पैदा हुनुपर्ने हो त्यो पैदा गर्न नसकिएको अवस्था चाहिँ छ।
0: हजुर हो, अनुगमनलाई त अलिकति बढाएको छ स्थानीय सरकारले होइन, तर यो कारवाहीको कुरा छ नि, यो कानुनी कारवाहीको कुरा, यो चाहिँ त्यति धेरै चासो दिएको अब भेटेको छ छोडिदिएको छ होइन, त्यो पटक पटक भेटेको छ छोडिदिएको छ, एकदम सरल तरिकाले चाहिँ लिएको पाइएको छ कि, अब यो खास व्यवस्था चाहिँ के छ, सजाय व्यवस्था अगाडि थोरै कुरा त आएको छ, यो यसको व्यवस्था सँगसँगै के गर्नुपर्छ, कस्तो खालको भूमिका चाहिँ खेल्नुपर्छ यो कानुनी कारवाहीको विषयमा चाहिँ?
1: यो चाहिँ के छ, मैले भनिसकेँ नि, जहाँ पनि उजुर गर्न सकिने त्यो निरीक्षण अधिकृतले अनुसन्धान अधिकृत हो, उसले मुद्दा चलाउने हो, उसले अनुसन्धान गरेर मुद्दा चलाउने हो, जसले अनुसन्धान गरेर मुद्दा चलाउने हो उसले नोमिनल जरिवानामा छोडिदिइरहेका छ। ठिक छ, जरिवाना गर्दा पनि कति जरिवाना गरोस् भन्दाखेरि कानुनले सोच्नुमा ओहो यसो त गर्न पाइन हुँदो रहेछ भन्ने खालको होस्, अनुगमन पनि के भन्दाखेरि एकदम के भन्दाखेरि आकस्मिक रूपमा भइरहेको, यस्तो अनुगमन हुन्छ कसरी हुन्छ थाहै हुन्न हामीलाई, दिनको एकचोटि हप्ताको दुई तिनचोटि त भइहाल्छ अनुगमन भन्ने खालको हो। त्यो अनुगमनको लागि बजेटहरूको पनि पर्याप्त व्यवस्थाहरू गरियो, किनभने त्यो नागरिकको स्वास्थ्य भन्दा ठुलो कुराहरू केही छ र नागरिकको संरक्षण भन्दा नागरिकको हित भन्दा अरू ठुलो कुरा त केही पनि छैन नि। त्यस कारणले एक्लो बजेट पर्याप्त बजेट पनि छैन, पर्याप्त त्यो अनुगमन अधिकृतहरूको नियुक्ति अथवा जिम्मेवारी तोकिएको पनि छैन, अनि त्यसलाई चाहिँ स्ट्यान्ड बाइजलाई देखाउनको लागि मिडियाबाजी गर्नको लागि मिडियाका मान्छेहरूलाई सँगसँगै हिँडालेर अनुगमन गर्न खोजा जस्तो देखिन्छ कि। त्यसले के हुँदाखेरि वास्तवमा अनुगमन भन्दा पनि अनुगमन गरेका छन् भने प्रचारबाजी गर्न खोजा देखिन्छ, यो प्रचारबाजीको विषय होइन, यो आकस्मिक अनुगमन अधिकारीहरू प्रतिशोधभन्दा माथि उठ्नुपर्छ। उनीहरूले चाहिँ सामान्य तेल एउटा होटलमा कस्तो तेल प्रयोग भएको छ, कस्ता मिश्रण प्रयोग भएको छ, त्यहाँ भान्साको त्यो सरसफाइको अवस्था कस्तो छ, त्यो खानाको गुणस्तरको अवस्था कस्तो छ, यस्ता कुराहरू अथवा बजारमा चाहिँ त्यो लेबलिङहरू सबै कुराहरू छन् कि छैनन्, अब उपभोक्ताका त्यो सबै बजार मूल्य सूची चाँचिएको चाहिँ छैन, मूल्यमा ठगिएको छ कि छैन, गुणस्तरमा ठगिएको छ कि छैन, अथवा ढुवानी अथवा सञ्चय गर्ने स्टोर गर्ने कामको सरसफाइ स्वच्छता कस्तो छ, ती जम्मै कुराहरू हेर्नुपर्ने। पहिलो ऊ आफै प्रशिक्षित हुनु पर्छ। मलाई त के लाग्छ भने त्यो अनुगमन गर्ने मान्छे पनि प्रशिक्षित छैन, अनुगमन निरीक्षण अधिकृत पनि प्रशिक्षित छैन, यो सबै विषयसँग यो प्राविधिक विषय हो, त्यो प्राविधिक विषयमा पनि ऊ दक्ष हुनु पर्छ, अनि त्यसले ल्याएर रिपोर्टिङ ल्याएर त्यसरी कसरी ल्याउने भन्ने कुराहरू गराएर यदि अनुगमनको चुहावट छ भने त्यो चुहावट गर्नेलाई पनि सजायको व्यवस्था छ कानुनमा, ती कुराहरू गर्ने गराउने कुराहरू देखिन्न। अब यो मलाई लाग्छ जति अनुगमन भएको छ भन्ने भनिन्छ, बजारमा सुनिन्छ, कता कता अखबारहरू पढ्न पाइन्छ, तर त्यसले के परिणाम ल्यायो त भन्ने कुरा देखिन्न। अहिले एउटा सामान्य कुरा गरौँ, तपाईँ हामीले सबैले बजारमा देख्छौँ ढुङ्गाको ढक राखेर जोखिन्छ अथवा त्यो के भन्दाखेरि अब यो झर्लाङ र झुर्लुङ के गरे त्यो कपडाका डोरीका उहरू राखेर अथवा चाहिँ त्यो हातमा एउटा समातेर जोखिन्छ। यद्यपि जोख्ने मान्छेहरू बिक्री गर्ने मान्छेहरू सामान्य हुनुहुन्छ तर पनि एउटा सामान्य कानुनको प्रयोग हो नि। तौल नाप तौल जस्तो संवेदनशील विषयमा यत्रो लापरवाही छ तर यस्तो अनुगमन छैन, प्रभावकारी देखिएको छैन, मान्छे त्यो नाप तौलबाट ठगिरहेछन्, त्यो ढुङ्गा त्यही बराबरको छ कि छैन भन्ने कुराको के ग्यारेन्टी छ? त्यस्ता कुराहरूमा अलि बढी ख्याल गर्न पर्यो, देखिन पर्यो। यसलाई चाहिँ तपाईँको नापतौल कार्यालय छ, नापतौल कार्यालयहरूको पनि त्यो प्रभावकारिता त्यहाँ न जनशक्ति पनि देखिन्न, त्यो कार्यालयको केही भूमिका छ जस्तो पनि देखिन्न।
0: हजुर
1: त्यो भूमिका पनि नागरिकले थाहा पाउने गरी कहीँ देखिएको छैन।
0: जब
1: यो कानुन हेर्ने भने त्यसमा त्यस्तो यति धेरै भूमिका छ, उसलाई अदालत छ र जम्मै जरिवाना कोही समेत गर्ने अधिकार छ कानुनमा हेर्दाखेरि। तर त्यो त्यस्तो अब त्यस्तो भूमिकाहरू हेर्यो, त्यो अफिसमा पस्यो, त्यो अफिसका कर्मचारीहरूका उहरू हेर्यो भने चाहिँ केही पनि देखिन्न।
0: हजुर यो कानुनी कारवाहीको कुरा, कार्यान्वयनको कुरा, राज्यका इकाइहरूको सक्रियताका कुरा गरौँ न। अरू जस्तो कानुनी हिसाबमा चाहिँ कति सक्रिय रूपमा चाहिँ सहयोग गरेको पाइन्छ कि?
1: ठिक छ, यो सहयोग गर्नुपर्ने भने कानुनमा के छ भने यसलाई सहयोग गर्नुपर्ने भन्ने लेखिया छ, सहयोग गर्नुपर्ने भन्ने लेखिया छ, समन्वयका कुराहरू हुन्छ, समन्वय गर्नुपर्ने भन्ने कुरा पनि लेखिया छ। तर त्यस्तो खालको समन्वय छ जस्तो मलाई लाग्दैन। कृषिका अनेक खाद्य प्रयोगशालाहरू छन्, के छन् तिनीहरूको समन्वयका कुराहरू होला, जिल्ला स्तरमा प्रयोगशालाहरू होला, त्यो प्रयोगशालामा लैजाने, जाँच्ने, त्यो गुणस्तर सक्ने छैन भन्ने गराउने, अथवा हरेक उपभोक्ताले त्यहाँ चाहिँ जताउनु पर्ने, एउटा सामान्य कुरा गरौँ, पशु बच्चाला मासु नाच्दा चाहिँ के भन्ने एउटा धेरै अगाडि एउटा जारी भयो, अब अहिलेसम्म त्यसको कार्यान्वयन छैन। त्यहाँ भन्दाखेरि पशु स्वस्थ पशु काटिएको छ, तपाईँ बजारमा गएर तपाईँले ल्याएको मासु स्वस्थ पशु हो, स्वस्थ पशु काटिएको भन्ने कुराकै सुनिश्चित त छैन। अब यो त राज्यको दायित्व होला नि, त्यो त पनि कतै कुनै निकायको भूमिका होला नि त, त्यो कानुनको कार्यान्वयन गर्न सङ्घको होला, प्रदेशको होला, स्थानीय तहको भूमिका होला। अब त्यो के भन्दाखेरि पशु बच्चाला मासु जाँच ऐनलाई कार्यान्वयन गर्ने, प्रभावकारी गर्ने, अब कहाँ जाँच्ने, कहाँ काट्ने, कस्ता काट्ने, त्यो काट्नको लागि योग्य छ भनेर कसले सर्टिफाइड गर्ने, ती कुराहरू चाहिँ छन्। यी उपभोक्ता हामी पल पलमा ठगिएका छौँ, ठगिएकोलाई पनि ठगिएको अनुमति छैन। कानुन कार्यान्वयन गर्ने निकाय प्रशस्त छन्, तीले काम नपाएर बसेका छन्। अब कानुन आफै चल्दैन, यसलाई चलाउने हो, यसलाई चलाउने राज्य संयन्त्रले हो, राज्य संयन्त्र यसप्रति बढी जिम्मेवार देखिएको छैन। जुन तहको जिम्मेवारी महसुस हुनुपर्ने त्यो देखिएको छैन। स्थानीय तहमा पनि कतै कतै भोटका राजनीति होलान्, बिग्रन्छ कि भन्ने कुराहरू होलान्, मलाई लाग्दैन। यो आम नागरिकको हितमा काम गर्दा कोही बिग्रन्न, कोही झन राम्रो हुन्छ, इतिहासले सम्झिने मात्रै हुन्छ।
0: हजुर, जस्तो यहाँले बिग्रिनेको कुरा गर्नुभयो, व्यवसायको व्यवसायमा होइन, अब एकदमै ठुलो राम्रोसँग व्यवसाय चलाइराखेको छ, तर यो समय यो कुराले गर्दाखेरि अनुगमन गरेर बाहिर आएको कारणले गर्दाखेरि त्यो व्यवसाय बन्द हुनेसम्म पुगेको छ। त्यो अवस्थामा चाहिँ के हुन्छ? व्यवसायीले पनि फेरि उजुरी दिन पाउने हो कि के हुन्छ? त्यो विषयमा चाहिँ के गर्नुपर्छ खासमा? एकैचोटि के प्रक्रियामा चाहिँ जानुपर्छ त होइन?
1: अनुगमन त्यस्तो भयो भने त्यसलाई सिल लाउने, त्यसलाई बन्द गर्ने, त्यसको खानतला लिने, त्यसको स्याम्पल लिने, त्यसको निरीक्षण गर्ने, के हो भन्ने, त्यसलाई बाहिर ल्याइदिने, त्यसलाई बाहिर ल्याइदिने। कतिपय त कस्तो हुन्छ भन्दाखेरि जस्तै भनौँ न, कस्तो कति उपभोक्ताको सचेतना कहाँ लेभल हुन्छ भने नेपालबाट थुप्रै दलैका विदेश जान्थ्यो, 48-50 सालतिर नेपालबाट ठुलो निर्यात, नेपालकै दलैँचा निर्यात हुन्थ्यो। युरोपमा के भयो भने नेपाली दलैँचामा बाल श्रमिक काम गर्छन् भनेपछि युरोपले किन्न छोड्यो, युरोपले हाम्रो गलैँचा किन्न छोड्यो। गलैँचा किन्न छोडेको यस्तो गुणस्तर कम भएर होइन, त्यहाँ बाल बालिकालाई काम लगाउँछन्, बाल श्रमको प्रयोग हुन्छ भनेर चाहिँ उनीहरूले किन्न छोडे। यो लेभलको उपभोक्ताको सचेतना चाहियो।
0: ल, अब अझ बजार गर्दाखेरि चाहिँ उपभोक्ताले अब के कुरामा ध्यान दिनुपर्ने रहेछ? जस्तो यहाँले भन्नुभयो, अलिकति हामीले ल भनौँ केही बोरामा होइन कतै डेट स्पष्ट लेखिएको छ भने त्यो कुराहरूमा त हेर्न सहज भयो,
2: तर नलेखिएका चिजहरू पनि धेरै छन् के त्यो प्याकेजिङमा प्याकिङमा प्याकिङ गर्दाखेरि चाहिँ ती डेटहरू भनौँ न मूल्य नतोकेका चिजहरू पनि धेरै हुन्छन् जसको पनि एक्सपायर हुन्छन् ती चिजहरू पनि त्यसलाई चाहिँ के गर्न जरुरी छ र उपभोक्ताले कसरी बुझ्ने त
1: उपभोक्ताले कसरी बुझ्ने भने त्यस्ता कुरा बिक्री गर्नै पाइन्न नलेखिएका कुरा बिक्री गर्नै पाइन्न त्यसको म्याद कहिले हो म्यानुफ्याक्चर कहिले हो प्याकेजिङ कहिले भयो एक्सपायर कहिले हुन्छ अथवा त्यो त्यो बेस्ट बिफोर कहिले हो अनि त्यसको कम्बिनेसनहरू के छ त्यो कम्बिनेसन अनुसारको छ कि छैन भन्ने कुराहरूको के भन्दाखेरि त्यो व्यापारीले त्यो उपभोक्ताले चाहिँ ऊ गर्नु पर्यो त्यसको स्टोरेजको अवस्था कस्तो छ त्यो त्यसको त्यसलाई त्यसमा प्रयोग भएका मिश्रणका कुराहरू कस्तो छन् ती कुराहरूमा उपभोक्ता जान्न पर्यो कतिपय उसले आफै सचेत हुनु पर्यो कतिपय शङ्का लाग्यो भने उसले उजुर गर्न पर्यो सम्बन्धित निकायमा उजुर गर्न पर्यो त्यो जाँचिनु पर्यो उजुर गरेको कारणले ऊ सम्मानित हुनु पर्यो फेरि उजुर गरेको कारणले ऊ पीडित झिक्किम हुनु भएन होइन अब वस्तु वा सेवा चाहिँ के छ भन्दाखेरि 7 दिनभित्र फिर्ता गर्न सक्ने के अपवाद बाहेक प्रयोग गरिसकेको अथवा त्यो के भन्ने खाद्य रहेछ त्यो म्याद म्यादै सकिएको अवस्थामा म्यादै सकिने हुन्छ नि कोही 2 दिन 3 दिनमा म्याद सकिने हुन्छन् त्यस्ता अवस्थाका कुराहरूमा बाहेक नै भने 7 दिनभित्र उपभोक्ताले त्यो वस्तु फिर्ता गर्न पाउने अधिकार त्यो बिल बिजक राख्नु पर्यो राखेर त्यसलाई फिर्ता गर्न पाउने अधिकार छ मलाई फिर्ता गर्न पाउने अधिकार छ भन्ने कुरा पनि त्यस छैन त्यो गरेन भने उसलाई उस विरुद्ध उजुर गर्न पाउने अधिकार छ क्षतिपूर्ति पाउने अधिकार छ त्यो के भन्दा जस्तै एउटा मलाई लाग्छ एउटा औषधिकै कुरा गरौँ औषधिका कुरा ल 100 MG छ 50 MG छ भने 50 MG छ कि छैन त्यसलाई त्यस्तो त्यस्तो त्यसलाई त्यसलाई परीक्षण गर्ने कुराहरू के हुन् मैले 50 MG भनेर खाइरहेको औषधि 40 MGको पो सकेँ यस्ता कुराहरू छन् त्यस कारणले यो चाहिँ के भन्दाखेरि खास गरी राज्य अभिभावक हो सरकार अभिभावक हो सरकारी निकाय र संयन्त्रहरूको यसमा एकदमैसँग अब एउटा सदारूपता चाहियो तर उपभोक्तामा सचेतना उपभोक्ता शिक्षा उपभोक्ता जागरण चाहिँ सबैभन्दा महत्त्वपूर्ण हो
2: हजुर यहाँले जस्तो यो अलिकति यो नापतोलको कुरा गर्दाखेरि मैले ग्यास सम्झेँ कि पछिल्लो समयमा यो आधा ग्यासमा चाहिँ अलिकति आम उपभोक्ताले शङ्का त गरे होइन शङ्का गरे आम उपभोक्ताले चाहिँ कति छिटो सकिएको ग्यास पुरा छैन क्या हो भरि छैन क्या हो भनेको आधा चाहिँ छैन क्या हो जति हामीले लिनुपर्ने थियो भन्ने खालको कुराहरू उठेका हुन् होइन तर तिनीहरू चाहिँ भनौँ न आम उपभोक्ता चाहिँ कानुनी प्रक्रियामा जान चाहिँ सकेन अथवा अनुगमन गर्नका लागि चाहिँ त्यो खालको पहुँच चाहिँ भएन क्या उनीहरूलाई यो विषयमा चाहिँ के गर्नुपर्छ यस्तो खालको अवस्था आयो भने र यो तलमा भयो भने ढक तर
1: स्थानीय तह छ स्थानीय सरकारहरू छन् स्थानीय सरकारहरूले डिपोहरूमा गएर त्यो ग्यासका डिपोहरूमा गएर ती सबै सिलिन्डरलाई नाप्न पर्यो हे अथवा उपभोक्ताले पनि आफूले लान भन्दा अगाडि उसले डिपोबाट लान्छ डिपोबाट लैजाँदाखेरि त्यहाँ तौल पनि मिसिन पनि हुन्छ त्यहाँ त्यो बराबरको आधा तौल आधा भनेको कति कति त्यो भने अनुसारको तौलको त्यो ग्यास छ कि छैन भनेर ऊ आफै पनि जोख्न पाउँछ त्यस कारण उसले जोख्ने प्रयास गर्न पर्यो जोगिदिनुहोस् त यो भन्न पर्यो यद्यपि जोगिदिनुहोस् त भन्ला हामीले बनाएको र उहीँबाट लिएर आएको हामीले जस्तो ल्यायो त्यस्तै दिने हो हामीले प्रयोग गरेन जस्तो ल्यायो त्यस्तै दिने होइन जस्तो ल्यायो त्यस्तै दिने होइन कि उसले पनि ल्याएको कुराहरू कम तौलको छ भने उसले कम मूल्यमा दिनु पर्यो र उसले उसलाई त्यो जसले ग्यास उत्पादन गर्ने अथवा त्यो फिलिङ गर्ने सेन्टर हो उसप्रति उसले जवाफदेही बनाउनु पर्यो त्यस कारणले उपभोक्ताले पनि मैले यो ग्यास तौलेर लैजान्छु मैले यसरी जोख्छु भन्ने चाहिँ आँट चाहिँ गर्नु पर्छ
0: हामीले यतिन्जेलसम्म सुन्यौं उपभोक्ता अधिकार र सामान किन्दा ठग्यो भने उपभोक्ताले कस्तो खालको न्याय पाउँछ अथवा भनौ सामान बिक्री गर्ने विक्रेताले कस्तो खालको सजाय पाउँछ त यो विषयमा कुराकानी गर्दैथ्यौं अधिवक्ता महेन्द्र पाण्डेसँग आजको कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो केही सुझाव जिज्ञासा छन् भने रेडियो लुम्बिनीको अफिसियल नम्बर 071562012 डायल गरेर र बुटल उपमहानगरपालिकाको कार्यालय 19 वडा तथा बुटल उपमहानगरपालिकाका स्वास्थ्य चौकीहरूमा पनि जस्तो लाग्छ त्यस्तै भन्न सक्नुहुन्छ हामीले यहाँले दिनुभएका सुझावलाई जस्ताको तस्तै सम्बन्धित ठाउँमा पुर्याउनेछौं कार्यक्रम सुन्नुभयो, तपाईलाई धेरै धन्यवाद छ। आजलाई भने कार्यक्रम स्वास्थ्यमा बुटोलबाट अर्को कार्यक्रम सम्मका लागि प्रविधिका सविता ढकालसँगै म बिन्दु भट्टराई पनि सँगै बिदा हुन्छु। नमस्कार।

0: यति बेला बिहानको 8 बज्यो।
1: शुभ प्रभात गुरुआमा।
2: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौ?
1: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
3: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: हो, अरू भन त।
4: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
5: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
6: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
7: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
5: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
2: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: खै जन्म दर्ता दिनुहोस् त।
9: जन्म दर्ता गरेको छैन नि म्याडम।
2: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
9: हो र, मलाई त थाहा नै थिएन म्याडम।
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
9: पहिला कसैले भनेन?
2: जन्मेको 35 दिनभित्र स्थायी ठेगानाको वडा कार्यालयमा गएर जन्म दर्ता गराउनु पर्छ।
8: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
7: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
8: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: यौन हिंसाबाट बचौं र बचाऊ। यौन जन्य हिंसा सामाजिक अपराध हो। यस्तो हिंसा छिमेकी, आफन्त र नातेदारबाट समेत हुन सक्छ। अभिभावकले आफ्ना छोरा छोरीको व्यवहार ख्याल गरौं। उनीहरूको चाल चलन, बानी व्यवहारमा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए तत्काल उनीहरूसँग कुरा गरौं। बाल बालिकालाई कुनै समस्या भए मन मिल्ने साथी वा अभिभावकलाई बताऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
11: को को बाहिर?
12: म दिदी, सुन्तली, ढोका खोल्नुहोस् न।
11: के भयो यति राति? किन रुँदै आकी?
12: दिदी भित्र हेर्नुहोस् न, मलाई डर लागिरहेको छ।
11: ल भन, के भयो?
12: मलाई आज घरमा कोही नभएको मौका छोपेर त्यो तल्लो घरको माइला दाईले म भागेर आएको। दिदी,
11: माइला दाईले पस त्यसलाई, म प्रहरीलाई फोन गरिहाल्छु। हेलो, म माया, वडा सदस्य। यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ, प्रहरी पठाइदिनु हुन्छ कि? ऊ त्यो गर्नु
13: ए, ल ल हामी लान्छौँ, रिजौँ।
11: ल ल, अब धेरै नरो, कानूनले कारवाही गर्छ। भोलि प्रहरी चौकी र मनोपरामर्शकर्तासँग भेट्न जाउँला।
14: महिला, किशोरी वा बालबालिकामाथि हिंसा भएमा सहेर नबसौं। सहयोगको लागि पैसा नलाग्ने नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: यौन हिंसा से बचा जाए और सबके बचावा जाए। यौन हिंसा सामाजिक अपराध होए। ऐसन हिंसा पड़ोसी, हित दोस्त और नातेदार से भी हो सकत है। अभिभावक लोग अपने लड़के बच्चन के व्यवहार पे ध्यान देवा जाए। उन लोगन के चाल चलन बानी व्यवहार में अस्वाभाविक परिवर्तन आई सकत है। ऐसन होए पे तुरंत उन लोगन से बातचीत करा जाए। बच्चा लोगन की कौन समस्या भये पे मन मिले वाला साथी लोगन से अथवा अभिभावक लोगन से बात करावा जाए।
16: अनुरोध आगत लुम्बिनी प्रदेश सरकार गृह मंत्रालय राप्ती उपत्यका देवखुरी नेपाल।
17: ओहो भाई, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
18: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
17: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
18: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
17: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
18: ठिक भन्नुभयो दाई, मेरो आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
17: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
18: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
19: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
20: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
19: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
20: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
19: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
21: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
22: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र? बिहेको केही सुरसारै छैन त।
23: होइन, के भन्छ हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
22: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न सक्छिन्। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौ, कानूनको सम्मान गरौ। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
24: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: का खांची ओबीसी सीमेंट देश को सीमेंट।
1: सीसीटी कॉलेज को नया भर्ना संबंधी अत्यंत जरूरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सिटहरूका लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलटी बीएससी नर्सिङ बीपीएस बीएनएच एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवीनगर फोन 071410380 071410479 मोबाइल 9857085188 9857020752 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
2: किन झोक्राउनु भन्छ काका?
3: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
2: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुहोस् बुद्ध फाइबरमा।
3: ए बुद्ध फाइबर, कामछोली पनि त्यही भन्थ्यो।

0: टोन पोइन्ट सँग सधैं रिवार्डेड।
1: हो घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नैदेखि भनिन्छु नि हजुरलाई।
1: ल बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।
5: गुप्ता नर्सरी तिलोत्तमा 4 ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गमा अनुरोध।
6: सम्पूर्ण किसान दाजुभाइ तथा दिदीबहिनीहरू, फलफूल खेतीको सिजन शुरूआत सँगै कम समयमा कम जमिनबाट धेरै भन्दा धेरै फाइदा लिनका लागि किसानहरूकै हितलाई ध्यानमा राख्दै उन्नत र नयाँ विकसित जातका फलफूलहरू तयार गरेका छौं। कुनै वर्ष खाली नभई प्रत्येक वर्ष फल्ने आँप, वर्षमा दुई पटक छ महिनामा फल्ने आँपदेखि आम्रपाली, मालिका, निलम, गुलाब खासका आँपका बिरुवाहरू आइपुगेका छन्। बिरुवामा फरक परेमा हामी जिम्मेवार छौं। साथै सुपारी, कटहर, लिची, किम्बु, कागती आदिदेखि गमलामा फल्ने आँप, लिची, कटहरहरू पनि पाइन्छ।
7: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएकोले तुरन्त सम्पर्क राख्नुहोला।
8: सम्पर्क गुप्ता नर्सरी तिलुत्तमा 4 ड्राइभर टोल रूपन्देही,
6: फोन नम्बर 071-560-205।

0: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञ द्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
1: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हात जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट, अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हात जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
0: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
2: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
3: फोन नम्बर 071-531-641, 535-641।
4: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
5: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
6: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
5: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
1: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
7: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
8: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा 4 वर्षे बीबीएस र बीएड मा भर्ना खुल्यो।
9: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगरमा बीबीएस र बीएड को प्रथम वर्षमा भर्ना खुल्यो।
8: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
9: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
8: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगर रूपन्देही। फोन 071-414-268, मोबाइल 98-570-34-520।
10: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो? यतिका औषधि लिएर बसिरहेको छौ त
11: के भनौँ भाइ, रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
10: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
12: हजुर, नेपालमै उत्कृष्ट सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल, अब हाम्रै नयाँ मिलमा,
10: तिलोत्तमा 4 नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निवान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि। हजुर, पूर्णत प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी, जल उपचार, एक्युपंक्चर, योग, ध्यान, आहार, पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि, माटो उपचार, मालिस, धार्मिक थेरापी, उपवास थेरापी लगायत नसा च्यापिएको, एलर्जी, छाला रोग, प्यारालाइसिस, मुख बाँगिने, अनिद्रा, अपच, कब्जियत, माइग्रेन, डिप्रेसन, हात खुट्टा तथा घुँडा फोल्ने, हड्डी खिएको, महिनावारी तथा यौन गडबडी, युरिक एसिड, बाथ, बाजोपन, ग्यास्ट्रिक, थाइराइड, मोटोपन, मधुमेह, उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली, तिलोत्तमा 4 नयाँ मिल रूपन्देही। सम्पर्क फोन 071-592-183, मोबाइल 98-570-68-805, 97-676, 091-99। स्वास्थ्य र शान्तिको द्वार, प्रकृतिसँग सिधै उपचार, निवान हस्पिटल प्राली।
13: ओमिन भाइ, कता हो लखर लखर, घर बनाएर भ्याउनु भयो?
14: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ, सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
13: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि नयाँ राज स्टोर छ नि चार नम्बर चोक्कैमा त्यही जानुहोस् न तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ हामी कहाँ काठको दराज पलङ डाइनिङ टेबल ड्रेसिङ टेबल कम्प्युटर टेबल टिभी ट्रली मेट्रेस दसना पर्दा सिरक डोरम्याट कार्पेट ड्रम बक्स प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ नयाँ राज स्टोर तिलोतमा 8 करैया 4 नम्बर रूपन्देही प्रोप्राइटर राजेन्द्र थापा गोमा कुमारी पाण्डे थापा मोबाइल 98470-77003 98470-66155 र 98470-16539 हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ
3: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
15: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी स्यासु सालको मेसो खोज्दै छौ क्या
3: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
16: लौ ढुङ्गो खोज्दा देउतै मिले झैं भयो के गर्नुपर्छ भन्दिउँ त नानी
3: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त
17: माछा मासु अन्डा मिठो सबैभन्दा माछा मासु अन्डा मिठो सबैभन्दा
18: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
19: सबै मिलाइ खुवाऊ
18: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
20: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
21: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
22: स्नातक तह भर्ना सम्बन्धी राममणी बहुमुखी क्याम्पसको सूचना रूपन्देहीको मडिग्राम स्थित राममणी बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो कार्यक्रमहरू बीबीएस बीएड र बीए भर्ना कार्यक्रम चलिरहेको छ कक्षा सञ्चालन साउन अन्तिम सातादेखि जेहेन्दार विद्यार्थीलाई नतिजाको आधारमा छात्रवृत्ति र आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमा थप सहुलियत दिएर पढ्न पाउने व्यवस्था गर्दै अभिभावकीय भूमिका निर्वाह गरेको क्याम्पस सम्पर्क राममणी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मणिग्राम रूपन्देही फोन 071-560-226 बीबीएस भर्नाको लागि 98-570-42-624 बीए र बीएड को लागि 98-471-29-657
23: सिकल सेल रोगको एक जानकारी
24: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाइ हुन्छ सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ यस रोगको जीन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
23: सिकल सेल रोगका लक्षणहरू:
0: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
24: छाती पेट हात खुट्टा धारमा अचानक र कडा खालको दुखाइ हुने,
0: जन्डिस हुने,
24: आँखाका समस्याहरू देखा पर्ने,
0: संक्रमणहरू भइरहने,
24: पक्षघात समेत हुने,
0: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
24: माथिका कुनै पनि लक्षण देखिएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकल सेल रोगको उपचार:
0: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाइको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
24: सिकल सेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
0: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
24: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
0: रक्त अल्पताको उपचार गराउनु पर्छ,
24: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
0: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
24: धेरै तनाव लिनु हुँदैन,
0: मदिरापान धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
24: सिकल सेल रोगको रोकथाम:
0: सिकल सेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
24: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
0: रगत परीक्षण गराउँदा सिकल सेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
24: रगत परीक्षण गराउँदा सिकल सेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
0: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
2: स्वास्थ्यमा बुटवल,
4: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
2: असल अभ्यासदेखि नीतिका कुरा,
4: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ।
2: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
4: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
2: कार्यक्रम स्वास्थ्यमा बुटवल।
6: पितो सान्तिको मूल

0: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
1: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
0: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
1: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
0: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
1: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
0: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
1: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
0: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
4: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
3: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
6: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनै?
7: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
6: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
7: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
6: ए हो र बाबु?
7: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
6: ए
7: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
6: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मानसिक समस्याबाट बस्ने उपायहरू।
8: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
8: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
8: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
8: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
9: देवदह नगरपालिकाको फोहोर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरुरी सूचना। फोहोर मैला संकलन तथा व्यवस्थापन कार्यनीतिलाई वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न देवदह नगरपालिकामा फोहोर मैलाको स्रोत वर्गीकरण गरी कुहिने र नकुहिने फोहोर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबको दिनमा आफ्नो घर, व्यवसाय, प्रतिष्ठान, धन्दा, उद्योग, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहोर राख्ने अलग अलग डस्टबिनको व्यवस्थापन गर्नुहुन तथा डाइपर, सेनेटरी प्याड, सिसाजन्य फोहोरलाई छुट्टै झोलामा दिई सोही अनुसार फोहोर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहोर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ। अनुरोधक देवदह नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रूपन्देही।
10: सर्पले टोकेको अवस्थामा ध्यान दिनुपर्ने कुराहरू। सर्पले टोकेका व्यक्ति आत्तिन सक्छन्, सान्त्वना दिउँ। सर्पले टोकेका व्यक्तिलाई तुरन्त अस्पताल वा सर्पदंशोपचार केन्द्र पुर्याउँ। सवारी साधनमा घाइतेलाई बसाएर सर्पले टोकेको ठाउँलाई मिलेसम्म मुटुको सतहभन्दा तल पारी लैजाउँ। गलत परम्परागत उपचार विधि अर्थात् झार फुकतिर नलागौं। आफ्नो नजिक सर्पदंश उपचार केन्द्र कहाँ छ जानकारी राखौं। आफ्नो घर वरिपरि झाडी नराखौं र सधैं वातावरण सफा राखौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी नेपाल।
11: हेर त रगत रगत भो छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
12: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
11: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
12: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
11: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
13: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
8: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: नमस्ते डाक्टर साहब।
12: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो।
14: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला।
12: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
14: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
12: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
14: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
12: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
14: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
12: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
8: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
13: डर लाग्नु, निद्रा नलाग्नु,
8: अनौठा विचार आउनु,
13: निराशा बढ्नु, खुसी नहुनु,
8: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
13: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
8: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
13: छटपटी हुनु, चिटचिट पसिना आउनु,
8: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
13: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
8: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
13: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: ए दाई पक्नुस् त पक्नुस्, के गर्नु भएको?
12: देख्नु भएन, औषधि हालेको।
11: लौन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
12: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
11: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
12: हजुर,
11: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
12: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
11: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिंगटार लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
12: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
11: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
12: ए हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
15: यति बेला बिहानको 9 बज्यो।
16: हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन। समय गतिशील छ, जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: सुनसरीको दिवानगंजमा कर्फ्यूका बावजूद पनि तनाव कायम, सद्भावको सन्देश फैलाउन सिंहदरबारमा सर्वदलीय बैठक।
0: चिकित्सकहरूको आन्दोलन जारी, आज पनि देशभर आकस्मिक बाहेकका सेवा बन्द, माइतीघरमा प्रदर्शनको तयारी।
1: गुरूहरूप्रति सम्मान भाव प्रकट गरी गुरू पूर्णिमा मनाइँदै पछिल्लो 4 वर्षमा गरिएको बाघ गणनाको तथ्याङ्क आज सार्वजनिक हुँदै।
0: जापानमा गएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या 13 पुग्यो, उद्धार कार्य जारी, 2016 भूकम्पकै अंश भएको विज्ञहरूको भनाई।
1: र आईसीसी विश्वकप लीग टूको त्रिकोणात्मक सिरिजमा नेपालले आज नेदरल्याण्डसँग खेल्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781171 4780724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। सुनसरीको देवानगंजमा आइतबार रातिबाट शुरू भएको झडप अझै साम्य भएको छैन। दुई समूह बीचको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय एक युवाको मृत्यु हुनका साथै झण्डै 2 दर्जन घाइते भएपछि भड्किएको हिंसा रोक्न नसकिएको हो। स्थानीय प्रशासनले लगाएको कर्फ्यूका बावजूद भएका प्रदर्शन थप हिंसात्मक बन्दा सेना समेत परिचालन गरिएको छ, तर स्थिति सामान्य बन्नुको साटो झन उग्र बन्दै गएको छ। गैराति पनि सुनसरीका विभिन्न स्थानमा व्यापक प्रदर्शन भएको प्रहरीले बताएको छ। तनाव कम हुन सकेपछि कर्फ्यू थप विस्तार भएको छ। आज बिहान पनि बाक्लो संख्यामा सुरक्षाकर्मीहरू परिचालन गरिएको छ। जिल्ला प्रशासन कार्यालयले इटहरी उपमहानगरपालिकाको वडा नम्बर 16 र 17, रामधुनी नगरपालिकाको वडा नम्बर 1 र 5का साथै अरू 8 स्थानीय तहका सबै क्षेत्रमा कर्फ्यू विस्तार गरेको छ। गैराती 9 बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि इटहरी उपमहानगरपालिका 16 र 17 अन्तर्गत महेन्द्र राजमार्गको दायाँ बायाँ 20 मिटर क्षेत्र, रामधुनी नगरपालिका 1 र 5 अन्तर्गत महेन्द्र राजमार्गको दायाँ बायाँ 200 मिटर क्षेत्र, इनरुवा नगरपालिका दुबई नगरपालिका, भोकराहा नरसिंह गाउँपालिका, कोशी गाउँपालिका, गढ़ी गाउँपालिका, देवानगंज गाउँपालिका, हरिनगर गाउँपालिका र बर्जु गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा कर्फ्यू लगाइएको छ।
1: यसैबीच सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामी छानेको आह्वानमा सर्वदलीय बैठक बसिरहेको छ। बिहान 8 बजेदेखि सिंहदरबारमा शुरू भएको बैठकमा रासोपाबाट महामन्त्री विपिन कुमार आचार्य, संसद दलका उपनेता गणेश पराजुली, सांसद इन्दिरा राणा मगर, कांग्रेसबाट सभापति गगन थापा र संसद दलका नेता विश्वराज आङदम्बे, एमालेका महासचिव शंकर पोखरेल, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गेन, प्रमुख सचेतक खुशबू ओली, श्रम संस्कृति पार्टीबाट आर्यन राई, जनमत पार्टीका अध्यक्ष डाक्टर सेके राउत लगायत सहभागी छन्। सुनसरीमा सामाजिक सद्भाव कायम गर्न राजनैतिक दलबाट पनि सन्देश आवश्यक भएकोले यो बैठक आह्वान गरिएको हो।
0: नेपाल चिकित्सक संघले आज पनि आन्दोलन जारी राख्ने भएको छ। आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ। वीरगंज स्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमण र अस्पतालमा गरिएको तोडफोडका दोषीहरूलाई कानूनी कार्यवाही गर्न सरकारले उदासीनता देखाएको भन्दै संघले देशभरका स्वास्थ्य सेवा ठप्प पारेको छ। हिजो सबै अस्पतालको सेवा बन्द गरिएकामा आज सबै अस्पताल, मेडिकल कलेज तथा स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ। घटना भएको 4 दिन बितिसक्दा समेत दोषीहरूलाई पक्राउ नगरी कार्यवाही गर्नुको साटो उल्टै न्याय माग्न गएका चिकित्सकमाथि पर्साका प्रमुख जिल्लाधिकारी र प्रहरी प्रमुखले दुर्व्यवहार गरेको भन्दै संघले अत्यन्तै लज्जास्पद ठहर गरेको छ। आन्दोलनका कार्यक्रम अनुसार आज बिहान 10 बजे काठमाडौँ उपत्यकाभित्रका चिकित्सक र स्वास्थ्यकर्मीहरू माइतीघर मण्डलामा भेला भई विरोध प्रदर्शनमा सहभागी हुनेछन्। यस्तै उपत्यका बाहिरका चिकित्सकले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने र आफू कार्यरत स्वास्थ्य संस्थामा धरनादि विरोध जनाउने कार्यक्रम तय गरिएको छ। स्वास्थ्य जस्तो अत्यावश्यक क्षेत्रमा हड़ताल हुँदा हिजो 3 लाख बढ़ी बिरामीहरू प्रभावित बनेका थिए। स्वास्थ्यकर्मीले न्याय माग्दा सर्वसाधारणहरू उपचारबाट समेत वञ्चित भइरहेका छन्।
1: आज आषाढ़ शुक्ल पूर्णिमा गुरू पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदैछ। आषाढ शुक्ल पूर्णिमाका दिन आफूलाई शिक्षा दिने गुरूजनप्रति सम्मान भाव प्रकट गरी गुरू पूर्णिमा पर्व मनाउने गरिन्छ। गुरूको अर्थ अन्धकार र रू भन्नाले प्रकाश बुझिन्छ। अन्धकारको नाश गरी जीवनमा उज्यालो फैलाउने व्यक्तित्वलाई नै गुरू भनिन्छ। यस्ता गुरूलाई हिन्दू शास्त्रले ब्रह्मा विष्णु र महेश्वरका रूपमा समेत मानेको छ। माता पिता जस्तै गुरूलाई पनि देवता समान मानिन्छ। गुरू पूर्णिमाका अवसरमा आज विभिन्न विद्यालय एवं संघ संस्थाले कार्यक्रम गरी शिक्षा दीक्षा दिने गुरूप्रति श्रद्धा भाव प्रकट गर्ने गरेका छन्। आज व्यास जयन्ती पनि मनाइन्छ। वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा 18 पुराण र 18 उपपुराणको रचना गर्नुहुने वेद व्यासको सम्झनामा व्यास जयन्ती मनाइन्छ। आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो। यस अवसरमा नेपाल महर्षि वैदिक फाउण्डेशनले चम्पादेवी काठमाडौँमा ब्रह्मानन्द सरस्वती ग्राम मा गुरू पूर्णिमा विशेष कार्यक्रमको आयोजना गरेको छ।
0: आज विश्व बाघ दिवस नेपालमा पनि मनाइँदैछ। विश्व बाघ दिवस प्रत्येक वर्ष जुलाई महिनाको 29 मनाइन्छ। सन् 2010 रूसको सेन्ट पिटर्सबर्गमा भएको बाघ शिखर सम्मेलनको घोषणासँगै यो दिवस मनाउन थालिएको हो। तत्कालीन समयमा बाघको संख्या तीव्र रूपमा घट्दै गएको अवस्थालाई रोक्न र तिनको प्राकृतिक वासस्थानको संरक्षण गर्ने उद्देश्यले दिवस मनाउन थालिएको थियो। कृषि वन तथा पर्यावरण मन्त्रालयले दिवसका अवसरमा आज मन्त्री गीता चौधरीको उपस्थितिमा पछिल्लो राष्ट्रिय बाघ गणनाको संख्या सार्वजनिक गर्दैछ। सन् 2022 बाघ गणना अनुसार नेपालमा बाघको संख्या 355 रहेकोमा आज गत पुष 1 गतेदेखि गणना गरिएको पछिल्लो तथ्याङ्क सार्वजनिक गर्न लागिएको हो। नेपालमा बाघको संख्या लक्ष्यभन्दा धेरै वृद्धि भएसँगै यिनको व्यवस्थापन, मानव बाघ द्वन्द्व, वासस्थान लगायतका विविध चुनौती पनि देखिएका छन्। मध्यवर्ती क्षेत्रका स्थानीय घाँस दाउरा, निउरो टिप्न र गाई भैँसी चराउन जाने क्रममा बाघको आक्रमणमा पर्ने गरेका छन्। तत्कालको वातावरणीय क्षमताका हिसाबले नेपालमा बाघको संख्याको धान्ने क्षमता क्यारिङ क्यापेसिटी 400 हाराहारी रहेको छ। बाघ नेपाल लगायत भारत, चीन, बंगलादेश, भूटान, कम्बोडिया, लाओस, इण्डोनेशिया, मलेसिया, म्यानमार, रसिया, थाइल्याण्ड र भियतनाम गरी एसियाका 13 देशमा मात्र पाइन्छ। बाघको संख्या सन् 2025 तथ्याङ्क अनुसार विश्वमा 5,357 रहेको तथ्याङ्क छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक बिहान 11 बजी वनस्थली स्थित केन्द्रीय कार्यालयमा बस्ने महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिनुभयो। उहाँका अनुसार बैठकमा हालै सम्पन्न महाधिवेशनको समग्र समीक्षा, आवश्यक कार्यविधिको तर्जुमा तथा परिमार्जन, संगठनिक व्यवस्थापन तथा मनोनयन, आगामी अभियान तथा कार्यक्रम सञ्चालन तथा विविध विषयमा छलफल हुनेछ। पार्टीले असारमा महाधिवेशन सम्पन्न गरे पनि करिब 1 महिना बितिसक्दा समेत मनोनित गर्नुपर्ने पदाधिकारी र केन्द्रीय सदस्य मनोनित गर्न सकेको छैन। खास गरी वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह पक्षबाट आउने नामहरूको टुंगो नलाग्दा समस्या भइरहेको छ।
0: नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्व मन्त्री उप प्रधानमन्त्री गोपालमान श्रेष्ठको आज अन्त्येष्टि गरिँदैछ। क्यान्सर पीड़ित श्रेष्ठको हिजो जावलाखेलस्थित हेलियस अस्पतालमा उपचारका क्रममा 83 वर्षको उमेरमा निधन भएको थियो। त्यसअघि उहाँको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बिहान 8 बजेदेखि 11 बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानिपामा राखिएको छ। उहाँको आजै अन्त्येष्टि गर्ने तयारी गरिएको पारिवारिक स्रोतले बताएको छ। श्रेष्ठले तत्कालीन कंग्रेस प्रजातान्त्रिकको कार्यवाहक सभापतिको हैसियतमा 12 बुँदे समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको थियो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नेसन रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
4: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com बाट पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार पटक पटक सुक्खा पहिरो खसेर हिजो अवरूद्ध बनेको मुगली नारायणगढ़ सड़क खण्डमा आज बिहानैदेखि गाड़ी चल्न थालेका छन्। सुक्खा पहिरो खस्ने जोखिम रहेपछि रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएकोमा बिहान बाटो सुचारू भएको हो। बेलुका 8 बजेदेखि आज बिहान 5 बजेसम्मको लागि जिल्ला प्रशासन कार्यालय चितवनले सवारी आवागमनमा रोक लगाएको थियो। हिजो साँझ 6 बजेतिर पुनः तेस्रो पटक सुक्खा पहिरो झर्दा आवागमन पूर्ण रूपमा अवरूद्ध बनेको थियो। यसैबीच आज पनि बाढ़ी पहिरोले उपत्यका सहित विभिन्न देश का मुख्य राजमार्गहरू अवरूद्ध छन्। ललितपुरको बागमती गाउँपालिका 3 स्थित पाङदुरमा हिजो पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरूद्ध भएको छ। यस्तै गैराती 9:30 बजे काठमाडौँको नागार्जुन नगरपालिका 8 पहिरो खस्दा सीता पाइला धारके सड़क खण्ड पूर्ण रूपमा बन्द भएको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुसार कोशी प्रदेशमा मेची राजमार्ग ठप्प छ भने मध्य पहाड़ी लोकमार्ग एकतर्फी सञ्चालनमा रहेको छ। बागमती प्रदेश अन्तर्गत अरणीको राजमार्ग बीपी र कान्ति लोकपथमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको रोक कायमै रहेको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। जापानमा गएको शक्तिशाली भूकम्पमा परि ज्यान गुमाउनेको संख्या 13 पुगेको छ। प्रधानमन्त्री सनाए ताकाइचीले भूकम्प प्रभावित क्षेत्रमा 13 जनाको शव फेला परेको पुष्टि गर्दै बेपत्ताहरूको खोजी तथा उद्धार कार्य आज बिहानैदेखि निरन्तर पारिएको बताउनुभयो। समाचार संस्था एपीका अनुसार हिजो दक्षिण पश्चिमी टापु क्यूसूको कुमामोटो क्षेत्रलाई केन्द्रबिन्दु बनाएर 7.1 म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको थियो। भूकम्पका कारण ठूलो धनजनको क्षति भएको छ भने दर्जनौं मानिस घाइते भएका छन्। धेरै मानिसहरू बेपत्ता छन्। अनुसार अहिलेसम्म लगभग 10,000 मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। 3,67,000 बढ़ी परिवारमा विद्युत आपूर्ति बन्द भएको छ। सो टापुमा अहिले पनि रेल सेवा बन्द छ। भूगर्भ विज्ञहरूले सन् 2016 भूकम्पहरूकै अंशका रूपमा यसलाई अर्थ्याएका छन्। सन् 2016 अप्रेलमा 2 दिनको फरकमा 6.5 र 7.3 म्याग्नेच्यूडका दुईवटा शक्तिशाली भूकम्प गएका थिए, जसमा 270 जना भन्दा बढ़ी मानिसको मृत्यु भएको थियो। टोकियो विश्वविद्यालयको अर्थक्वेक रिसर्च इन्स्टिच्यूटका प्राध्यापक साकाई सिनिचीले भूकम्प हिनागु फल्ट जोनको पहिलो नफुटेको बाँकी खण्डबाट उत्पन्न भएको बताउनुभयो। जापानको मौसम विज्ञान एजेन्सीले भने हिजोको भूकम्पलाई सन् 2016 घटनासँग जोड़ेको छैन।
1: अब खेल समाचार। आईसीसी विश्वकप लीग 2 अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले आज नेदरल्याण्डसँग खेल्दैछ। खेल दिउँसो 2:45 शुरू हुनेछ। यसअघि 3 खेलमा पराजित भएको नेपालले आज नेदरल्याण्डसँग चौथो खेल खेल्न लागेको हो। यसअघि पहिलो भेटमा नेदरल्याण्डले नेपाललाई 6 विकेटले हराएको थियो। सोमबार आफ्नो तेस्रो खेलमा नेपाल नामिबियासँग पनि 3 रनले पराजित भएको थियो। लगातार तेस्रो हारसँगै अंक तालिकाको शीर्ष 4 पर्ने नेपालको झिनो सम्भावना कठिन मोडतिर धकिलिएको छ। 5 खेल बाँकी रहेको अवस्थामा नेपाल अहिले 24 अंक सहित 6 स्थानमा छ। समान खेलमा नामिबिया 20 अंक जोड्दै 5 स्थानमा उक्लिएको छ। 3 खेल कम खेलेको ओमान 31 अंक सहित 4 स्थानमा छ। अंक तालिकाको शीर्ष 4 अटाउने टोलीले सोझै अर्को वर्षको आईसीसी विश्वकप छनौट खेल्न पाउने सेटअप छ।
0: अब मौसम। आज पनि केही प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका 1-2 स्थानमा र सुदूरपश्चिम प्रदेशका तराई भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। देशभर मनसुनी वायुको प्रभाव रहेकाले वर्षाको सम्भावना रहेको हो। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अहिले बादल लागेको छ। मधेस, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ। बागमती प्रदेशका केही स्थान र कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा पनि भइरहेको छ। दिउँसो देशका पहाड़ी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा कोशीका तराई र मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ। आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: सुनसरीको दिवानगंजमा कर्फ्यूका बावजूद पनि तनाव कायम। सद्भावको सन्देश फैलाउन सिंहदरबारमा सर्वदलीय बैठक।
0: चिकित्सकहरूको आन्दोलन जारी। आज पनि देशभर आकस्मिक बाहेकका सेवा बन्द। माइतीघरमा प्रदर्शनको तयारी।
1: गुरूहरूप्रति सम्मान भाव प्रकट गरी गुरू पूर्णिमा मनाइँदै पछिल्लो 4 वर्षमा गरिएको बाघ गणनाको तथ्याङ्क सार्वजनिक हुँदै।
0: जापानमा गएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या 13 पुग्यो। उद्धार कार्य जारी। 2016 भूकम्पकै अंश भएको विज्ञहरूको भनाई।
1: र आईसीसी विश्वकप लीग 2 को त्रिकोणात्मक रचनात्मक सिरिजमा नेपालले आज नेदरल्याण्डसँग खेल्दै
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज बिदा हुन्छौ। नमस्कार।
6: लगभग सबैजना आइसक्नुभयो। आजको वडा स्तरको छलफल शुरू गरौँ हुन त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
7: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
8: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
7: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षण

0: अलि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिनु होला?
1: तपाई बनाइदिन्छु त भन्नुस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
2: आकर्षक डिजाइन का भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
3: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
1: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का सुन चाँदी का रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायन का गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
4: सम्पर्क नम्बर 071560090, मोबाइल नम्बर 9472128 र 9847024870।
5: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए, बीसीएस, आईटी, बीबीएमा सीमित सिटहरूका लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए, बीसीए, बीसीएस, आईटी, बी फार्मेसी, बीएससी, एमएलटी, बीएससी नर्सिङ, बीपीएस, बीएनएच, एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी, सीसीटी कलेज, बुटवल 11, देवीनगर। फोन 071410380, 071410479, मोबाइल 9857085188, 9857020752। www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
6: उत्सवको पर्व
7: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर,
6: एसएसबी ग्रुप कम्प्युटर सर्भिस सेन्टर,
7: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
6: फोन नम्बर 071542569, 5450649।
8: सौजी क्युआर भयो है?
9: ए भगनुस् त, मेसेज आएको छैन।
10: घरी एसएम

0: फोन पोइन्टसँग सधैँ रिवार्डेड।
1: हो, घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
1: ल, बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।
5: सधै हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जान्न।
6: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
5: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
6: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान,
5: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98570-42471, फोन 071562769। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका मणिग्राम रूपन्देही।
7: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
8: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
9: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फुर्ती नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यान नै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
7: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 98026-33111 र 98026-21354।
3: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
1: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
10: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
1: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
11: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ, लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
12: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
7: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा 4 वर्षे बीबीएस र बीएड मा भर्ना खुल्यो।
13: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज सिलोतमा 1 शङ्कनगरमा बीबीएस र बीएड को प्रथम वर्षमा भर्ना खुल्यो।
7: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
13: सीट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
7: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा एक शंकरनगर रूपन्देही, फोन 071-414-268, मोबाइल 98-570-34-520।
14: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
15: हाम्रा सेवाहरू
14: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
15: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
14: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
15: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
14: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन, मणिग्राम रूपन्देही,
16: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
17: सम्पर्क 98-570-24-344, 98-570-35-227 र 98-570-73-220।
18: ओ मिन भाइ, कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
10: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
18: ल, कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि? नयाँ राज स्टोर छ नि, 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दसना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोत्तमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98-470-77-003, 98-470-66-155 र 98-470-16-539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
19: आउनु न दाई,

0: अरे गुरुजी यिनीहरूको हो नि त,
1: यिनीहरू नै पाखा पखेर म हजुर जस्तै मान्छेलाई घुमाउने केटाहरू हुन् नि। ठ्याक्कै एक महिना अगाडि माथि भिरबाट पहिरो खसेर सबै पहिरोमा परेर बितेका थिए।

0: सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त
1: माछा मासु अन्डा मिठो सबैभन्दा माछा मासु अन्डा मिठो सबैभन्दा
2: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
3: सबै मिलाइ खुवाऊ
2: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
4: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
5: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नुभयो नि आईडी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएमद्वारा सचेतनाका लागि जारी सन्देश
6: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि
7: हो र होइन होला त्यस्तो त
8: सोइता तिमीहरूको के खास खुस कुरा हुँदैछ के भयो भन त
7: के भएन मिस
8: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
9: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
10: नेपाल सरकार विज्ञापन बोर्ड
6: आज त तिमी धेरै मलिन थकी देखिन्छौ नि के भयो
11: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो
6: ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
11: हो र मैले त सोचेकै थिइनँ यी त घरभित्रका सामान्य कुरा होलान् भनेर
6: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यौन हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
11: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
12: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
10: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ
9: नेपाल सरकार विज्ञापन बोर्ड
13: यता नआऊ है बुहारी तलै बस छाचुक नगर आज कति दिन रे
14: 3 दिन भयो
13: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
14: केही हुन्न मुआ छुनै नहुने होइन कि सफा गरे भइहाल्यो नि
13: आ जेसुकै भन म छुन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
14: मुआ महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा छुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ पहिलाको जस्तो छैन अहिले
15: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक युवनजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
13: भो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
5: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गर्नु।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
3: सिकल सेल रोगको एक जानकारी।
16: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाइ हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
3: सिकल सेल रोगका लक्षणहरू:
17: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
16: छाती पेट हातखुट्टा धारमा अचानक र कडा खालको दुखाइ हुने,
17: जन्डिस हुने,
16: आँखाका समस्याहरू देखा पर्ने,
17: संक्रमणहरू भइरहने,
16: पक्षीघात समेत हुने,
17: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
16: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकल सेल रोगको उपचार:
17: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाइको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
16: सिकलसेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
17: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
16: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
17: रक्त अल्पताको उपचार गराउनु पर्छ,
16: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
17: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
16: धेरै तनाव लिनु हुँदैन,
17: मदिरापान धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
16: सिकलसेल रोगको रोकथाम:
17: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
16: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
17: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
16: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
17: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिकराम रूपन्देही।
3: स्वास्थ्यमा बुटवल।
16: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा,
3: असल अभ्यासदेखि नीतिका कुरा,
16: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
3: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
16: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
3: कार्यक्रम स्वास्थ्यमा बुटवल।
18: सिकल सेल रोगको एक जानकारी।
16: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाइ हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जीन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
18: सिकल सेल रोगका लक्षणहरू:
17: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
16: छाती, पेट, हात खुट्टा, धारमा अचानक र कडा खालको दुखाई हुने,
17: जन्डिस हुने,
16: आँखाका समस्याहरू देखा पर्ने,
17: संक्रमणहरू भइरहने,
16: पक्षीघात समेत हुने,
17: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
16: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकल सेल रोगको उपचार:
17: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
16: सिकल सेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
17: कुनै पनि रोगको संक्रमण विरूद्ध खोपहरू लगाउनु पर्छ,
16: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
17: रक्त अल्पताको उपचार गराउनु पर्छ,
16: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
17: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
16: धेरै तनाव लिनु हुँदैन,
17: मदिरापान, धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
16: सिकल सेल रोगको रोकथाम:
17: सिकल सेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
16: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
17: रगत परीक्षण गराउँदा सिकल सेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
16: रगत परीक्षण गराउँदा सिकल सेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
17: अनुरोधक: तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, मडिकराम, रूपन्देही।
16: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश:
5: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
16: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
5: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
16: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
5: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
16: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिउ।
5: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
16: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
5: अनुरोधक: तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, मडिग्राम, रूपन्देही।
1: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: ग्राम बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेच बिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: के भयो, के को हल्ला खल्ला हो यो?
5: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
6: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन।

0: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
1: सड़क बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
2: हामीले त ध्यानै नदिएको।
1: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
3: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थी होला नि, फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ, छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ,
4: प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्री, अब चाहिँ के हुने हो?
2: खै खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन यस्तो त जसले नि लेखिहाल्छ नि।
1: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
2: तिमीलाई थाहा थिएन?
1: थाहा थिएन।
2: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
1: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
2: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
3: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: किन आँखा मिचेको मिचे गरेको?
7: हेर न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
6: धेरै समय मोबाइल चलाएपछि क्या हो?
7: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
6: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
7: ए, त्यसो भए जोगिन के गर्ने त?
6: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
7: बुझेँ।
6: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
8: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
7: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
8: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
9: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
10: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
6: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
8: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
11: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
2: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
12: पिसो सान्जीको मोबाइल।

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
0: मद्यपान र धूम्रपान सेवन नगरौ।
1: स्वस्थ रहौ, सुखमय जीवन बिताउ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: गर्मी मौसममा संक्रामक रोगबाट बचौं र बचाऊ। गर्मी मौसममा मलेरिया, कालाजार, डेंगू, हैजा लगायतका विभिन्न संक्रामक रोगहरू फैलिन सक्छन्। संक्रामक रोग फैलाउने झिंगा, लामखुट्टे, भुसुना आदिको नियन्त्रण गरौं। संक्रामक रोगबाट बच्न शुद्ध र उमालेको पानी पिऊ। बासी तथा सडे गलेका खाना नखाऊ। घरभित्र र वरपरको सरसफाईमा ध्यान दिऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
4: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
5: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
4: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
5: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
8: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बिचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
7: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
8: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
7: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
8: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
7: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
9: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
10: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
11: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
10: दुःख गरेर पढायौ, लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
11: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा, शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
12: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउ।
13: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
14: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र? बिहेको केही सुरसारै छैन त।
15: होइन, के भन्छ हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
14: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने, बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्, बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
16: झोक्राउनु भन्छ काका?
17: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
16: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
17: ए बुद्ध फाइबर, कानछोली पनि त्यही भन्थ्यो।
18: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराजमेर, मोबाइल 98570-21757 र 98472-98228।
19: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: यति बेला बिहानको 11 बज्यो।
1: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सिटहरूको लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलसी बीएससी नर्सिङ बीपीएस बीएनएस एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवी नगर। फोन 071410380 071410479 मोबाइल 9857085188 9857020752 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
2: होइन पुर्खे बा, किन के
3: भयो
2: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो। 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति इसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल। होइन है पुर्खे बा, फेरि दौडिँदै कता हो?
3: ए क्रिम्सनमा गएको सब ठिक ठाक, अब त पुर्खे बा पनि हिँड्छ मर्निङ वाक।
2: सम्पर्क क्रिम्सन अस्पताल तिरोत्तमा छ मणिग्राम रूपन्देही। फोन 071-562-744 562-745।
4: हाय दैव, फेरि मदिर खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके, अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ आउनुहोस् न बचाइदिनुहोस्।
5: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
6: धेरै नै ढिला हुन्थ्यो सायद, अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो, उपचार हुन्छ र ठिक पनि हुन्छ। नातिनुहोला। हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
4: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
5: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ,
7: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
8: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
9: ए बुढा हेर्नुहोस् त, आज पनि रिखे दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
10: ए जान्त जान्त।
6: होइन के भयो बाबु?
11: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो।
6: ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
8: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
12: सौजी क्युआर भयो है?
13: ए बोक्नुहोस् त, मेसेज आएको छैन।
14: घरी एसएमएस

0: अब फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: गुप्ता नर्सरी तिलोत्तमा चार ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गमा अनुरोध।
2: सम्पूर्ण किसान दाजुभाइ तथा दिदीबहिनीहरू, फलफूल खेतीको सिजन शुरूआतसँगै कम समयमा कम जमिनबाट धेरै भन्दा धेरै फाइदा लिनका लागि किसानहरूकै हितलाई ध्यानमा राख्दै उन्नत र नयाँ विकसित जातका फलफूलहरू तयार गरेका छौं। कुनै वर्ष खाली नभई प्रत्येक वर्ष फल्ने आँप, वर्षमा दुई पटक छ छ महिनामा फल्ने आँपदेखि आम्रपाली, मालिका, नीलम, गुलाब खासका आँपका बिरुवाहरू आइपुगेका छन्। बिरुवामा फरक परेमा हामी जिम्मेवार छौं। साथै सुपारी, कटहर, लिची, किम्बु, कागती आदिदेखि गमलामा फल्ने आँप, लिची, कटहरहरू पनि पाइन्छ।
3: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएकोले तुरन्त सम्पर्क राख्नुहोला।
4: सम्पर्क गुप्ता नर्सरी तिलुत्तमा चार ड्राइभर टोल रूपन्देही।
2: फोन नम्बर 071-560-205।
5: होइन काका, निकै टोलाएर हेर्नु भयो मेरो बगैँचा।
6: अरे बाबु, अति रहर लाग्दो छ तिम्रो फुलबारी। एक बार देखेपछि जसको पनि मन लुभाइहाल्छ। आँप र लिचीले बोटै ढाकिदिएछ, बडा अचम्म लाग्दो छ।
5: के तपाईँको बगैँचामा फल लागेको छैन?
6: अरे हजुर, कलमी बिरुवा फनेर त्यो हाट बजार लाएर लगाइहाले हजुर। एकको दाना फलेन।
5: जहाँ पायो त्यहीँबाट बिरुवा किनेर ल्याएपछि कहाँ राम्रो हुन्छ त?
6: कहाँ पर खोजे त बाबु, बताइहाल्नुहोस्।
5: यी सबै बिरुवाहरू गुप्ता नर्सरीबाट ल्याएको नि?
6: त्यसो भए त म अहिले गइहाल्छु हजुर गुप्ता नर्सरी।
7: पश्चिमाञ्चलमा तहलका मचाउन सफल घर, बगैँचा, होटल तथा बैठक कोठाहरूको डेकोरेशन गर्नु परेमा र अन्य गार्डन बनाउनको लागि चाहिने कृषि औजार, बिउ बिजन, फलफूलको बिरुवा र लगाउने सरसल्लाहको लागि
4: गुप्ता नर्सरी तिलोत्तमा चार ड्राइभर टोल रूपन्देहीमा सम्पर्क गर्नुहोस्।
7: फोन नम्बर 5-60-205।
8: सम्म

0: प्रत्यक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गए निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा 5 मणिग्राम चौकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनाऊ
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल
3: सधैँ हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जाम न
4: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
3: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कूल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
4: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
3: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-69 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका
5: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ
6: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको स्पट इन्जरी साथै हात जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ विशेष गरी हात जोड्ने भाँचिएको लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ
5: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको

0: व्यवहार गर्नुहोस्।
1: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
2: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
3: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्यौ? हँ, तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
4: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
5: के को छलफल हो दाई बाबुजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
4: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
5: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
3: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
6: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
7: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो? यतिका औषधि लिएर बसिरहेको छौ त
8: के भनौँ दाई? रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
7: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
9: हजुर, नेपालमै उत्कृष्ट सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल, अब हाम्रै नयाँ मिलमा, तिलोत्तमा चार नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निवान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त, स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर, मन र आत्माको समग्र उपचारका लागि। हजुर, पूर्णत प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी, जल उपचार, एक्युपंक्चर, योग, ध्यान, आहार, पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि, माटो उपचार, मालिस, धार्मिक थेरापी, उपवास थेरापी लगायत नसा च्यापिएको, एलर्जी, छाला रोग, प्यारालाइसिस, मुख बाँगिने, अनिद्रा, अपच, कब्जियत, माइग्रेन, डिप्रेसन, हात खुट्टा तथा घुँडा फोल्ने, हड्डी खिएको, महिनावारी तथा यौन गडबडी, युरिक एसिड, बाथ, बाजोपन, ग्यास्ट्रिक, थाइराइड, मोटोपन, मधुमेह, उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली, तुलुतमा चार नयाँ मिल रूपन्देही। सम्पर्क फोन 071-5-92-183, मोबाइल 98-570-68-805, 97-6-76, 091-99-99। स्वास्थ्य र शान्तिको द्वार, प्रकृतिसँग सिधै उपचार, निवान हस्पिटल प्राली।
10: नमस्ते है नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
11: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या?
10: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
12: ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भनिदिउँ त नानी?
10: ल यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
13: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
14: सबै मिलाइ खुवाउ।
13: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाउ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अण्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
15: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ।
16: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र

0: हाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
1: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: हेलो
1: हेलो बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: नमस्कार स्वयंसेविका दिदी।
4: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
5: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
4: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
3: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
4: हो त,
5: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
4: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुहोस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेन?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
2: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
2: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
2: अब सुन्नुहोस् पूरा समाचार।
4: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
4: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
4: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
2: मद्यपान र धूम्रपान सेवन नगरौं।
4: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड। एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
8: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
2: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
8: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
8: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
2: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
8: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
4: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
4: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
4: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
4: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
9: स्नातक तह भर्ना सम्बन्धी राममणी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मणिग्राम स्थित राममणी बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए भर्ना कार्यक्रम चलिरहेको छ। कक्षा सञ्चालन साउन अन्तिम सातादेखि। जेहेन्दार विद्यार्थीलाई नतिजाको आधारमा छात्रवृत्ति र आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमा थप सहुलियत दिएर पढ्न पाउने व्यवस्था गर्दै अभिभावकीय भूमिका निर्वाह गरेको क्याम्पस। सम्पर्क राममणी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन 071-560-226। बीबीएस भर्नाको लागि 98-570-42-624। बीए र बीएड को लागि 98-471-29-657।
10: साउजी गुड्का दिनु न।
11: ल के भन्नुभएको यस्तो? तिलोत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ, तपाईँलाई थाहा छैन यो कुरा?
12: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य, शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको को कुरा सम्पूर्णमा जानकारी गराइन्छ। अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ। जरिवानाको किसिम प्रथम पटक डिलरलाई ₹10,000, अन्य व्यवसायीलाई ₹1,500, दोस्रो पटक जरिवाना डिलरलाई ₹20,000, अन्य व्यवसायीलाई ₹3,000 र तेस्रो पटक जरिवाना डिलरलाई ₹50,000 र अन्य व्यवसायीलाई ₹5,000।
13: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
14: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
15: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 तालिका पालना गरौं।
14: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
15: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
14: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
15: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
14: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
15: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
14: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
13: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
16: लामखुट्टेको टोकाईबाट बस्नु नै डेंगू रोगको बस्ने सर्वोत्तम उपाय हो। डेंगूबाट बस्न के गर्ने त? पूरा शरीर ढाकिने गरी कपडा लगाउने, सुतेको समयमा लामखुट्टेको टोकाईबाट बस्न अनिवार्य झुलको प्रयोग गर्ने, घर वरपर वा खेतबारीमा काम गर्दा लामखुट्टेको टोकाईबाट बस्ने, झ्याल र ढोकामा जाली लगाई बन्द राख्ने, लामखुट्टी उत्पन्न हुन नदिन घर वरपर सफा राख्नुको साथै पानी जम्न नदिने। अचानक ज्वरो आए, टाउको धेरै दुखेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्था वा अस्पतालमा जचाउन जाने। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
2: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
1: के रे, नानी त भर्खर 17 की लागि होइन र?
2: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
1: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
2: ए हो र।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
5: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
4: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
5: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
4: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
5: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
4: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
6: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र

0: Gakanti OPC Cement, Deshko Cement.
1: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
3: तिलोत्तमा 5 मडिग्राम रूपन्देही
2: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ ए सुन्नुहोस् त पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है
4: सम्पर्क नम्बर 071560090 मोबाइल नम्बर 98472182 र 98470240870
5: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सिटहरूको लागि नयाँ भर्ना खुल्यो हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलसी बीएससी नर्सिङ बीपीएस बीएनएच एम फार्मा विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवीनगर फोन 071410380 071410479 मोबाइल 98575188 98575252 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ
6: ए बुढा हेर्नुहोस् त आज पनि रिसे दाइले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्
7: ए जान्त जान्त
8: होइन के भयो बाबु ल ल नात्यो बाबु हामी आइपुग्यौ त केही समय सुधार केन्द्रमा राखौ न त्यसका लागि म आफै पहल गर्छु
9: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिविन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश
10: भयो
11: है मेसेज आएको छैन

0: अब फोन पॉइंट सँग सधैं रिवार्डेड
1: हो घर पनि कति राम्रो बनेछ छिटिक्कै भएछ
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा मैले अस्तु नैदेखि भनिन्छु नि हजुरलाई
1: ल बाह्र हात मागेर भित्तामा रोकिने भन्थे त्यस्तै चाल नगर्नु न ल यो सुन्नुहोस्
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो वेलकम टु ग्लोबल इन्टेरियर जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट ट्रिटमेन्ट प्लान्ट सीएनसी मशिन प्यानल स अटो एज ब्यान्डिङ कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा ड्युरेबल स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छातामुनि हजुर बेड दराज ड्रेसिङ टेबल डाइनिङ सेट किचन पार्केटिङ काठको रेलिङ सोफा पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस् प्रोप्राइटर लिल कार्की फोन 98570-72397 र 98475-42914 ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा

0: दिलोत्तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने। एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था। दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था। होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने। घरमै गए निशुल्क रगत संकलनको व्यवस्था। गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चौकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
1: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
2: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
3: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फुर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यानमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
1: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि।
3: मोबाइल 98-026-3711 र
1: 98-026-21-354।
4: नारी पुरुष बराबरी, पाइला हाराहारी, समान कामको समान ज्याला नहोस् घटी बढी, काम सानो ठूलो हुन्न, कामलाई सम्मान गरौं, लिंग जात वर्ग होइन श्रमलाई इज्जत गरौं, महिलाको श्रमलाई सक्दो हौसला बढाऊ, महिला भएकै कारण ज्यालामा भेदभाव नगरौं। सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
6: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
7: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
6: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
8: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
9: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा 4 वर्षे बीबीएस र बीएड मा भर्ना खुल्यो।
10: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगरमा बीबीएस र बीएड को प्रथम वर्षमा भर्ना खुल्यो।
9: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
10: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
9: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगर रूपन्देही। फोन 071-414-268, मोबाइल 98-570-34-520।
11: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट।
12: हाम्रा सेवाहरू
11: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
12: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
11: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
12: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
11: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
13: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
14: सम्पर्क 98-570-24-344, 98-570-35-227 र 98-570-73-220।
8: बुटोल भैरहवा को बीच मणिग्राम में स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्राली
0: हमारा सेवाहरू
8: जनरल फिजिशियन
0: स्त्री तथा प्रसूति
8: बाल रोग
0: छाला तथा यौन रोग
8: हार जोड़ने नशा तथा बात रोग
0: टाउको तथा मनोरोग
8: नाक कान घाटी
0: जनरल सर्जरी
8: वीडियो एक्सरे
0: डिजिटल एक्सरे
8: ईसीजी
0: डेंटल तथा पैथोलॉजी
8: फिजियोथेरापी
0: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्
15: किशोर किशोरी युवाहरू र 15 देखि 49 वर्ष सम्मको महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन लामो समयको साधनमा कपर्टी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ
16: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
17: नीता पोलिक्लिनिक प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि फोन नम्बर 071-562-832 मोबाइल
18: 98-570-21-835
19: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
20: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोल्दै छौ क्या
19: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
21: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी
19: ल यो सुन्नु त रेडियोमा फुकेको फुके हुन्छ त
22: माछा मासु अन्डा मिठो सबैभन्दा माछा मासु अन्डा मिठो सबैभन्दा
23: अनि फलफुल र सागपात बच्चाको खाना साथसाथ
24: सबै मिलाई खुवाऊ
23: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
25: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा 1 पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ
26: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खाने कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नुभयो नि
27: आईजीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
28: हेलो
29: बहिनी सन्चै छौ
28: हजुर सन्चै छु हजुरलाई कस्तो छ
29: एकदम ठिक छ बहिनी तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्र्याकिङ नम्बर म म्यासेज गर्छु
28: अनि हुलाकमा पो जानु
29: हो नि हुलाकमा जाऊ न
28: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र
29: हैट तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको
28: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू
29: ल सुन विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन कुरा बुझ्यौ
28: ए सहरमा मात्र होला नि
29: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि
28: थ्याङ्क यू मेरो दाई आज राम्रो कुरा थाहा भयो
30: नेपाल सरकार विज्ञापन बोर्ड
31: नमस्कार स्वयंसेविका दिदी
32: नमस्कार नमस्कार दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
33: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी यिनले गाह्रो माने पनि लान्छु नि
32: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि
31: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध फलफूल सागसब्जी अण्डा माछा मासु खानुपर्छ यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ
32: हो त
33: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी
32: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि छरछिमेकका अरूलाई पनि बताउनुपर्छ
30: नेपाल सरकार विज्ञापन बोर्ड
34: खै जन्म दर्ता दिनुहोस् त
35: जन्म दर्ता गरेको छैन नि म्याडम
34: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
35: हो र मलाई त थाहा नै थिएन म्याडम
34: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
1: Yeah.

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क अहिले मध्यान्नको 12 बज्यो।
1: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
0: राष्ट्रको शान किसान।
1: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सामाजिक सद्भाव कायम राख्न राजनीतिक दलबाट साझा प्रतिबद्धता, सरकारको भूमिका प्रति कांग्रेसको प्रश्न। बाघको संख्या बढ़ेर 429 पुग्यो, 4 वर्षमा 74 थपिए। संख्या बढ़ेसँगै मानव बाघ द्वन्द्व घटाउने चुनौती। सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयनकारी योजना सार्वजनिक प्रभावकारी कार्यान्वयनका लागि संस्थागत समन्वय, स्वामित्व र जवाबदेहितामा जोड। जापानमा भूकम्पबाट 13 जनाको ज्यान गयो, शपिङ सेन्टरमा फसेकाहरूको उद्धार चल्दै। र विश्वकप क्रिकेट लीग 2 नेपालले आज घरेलु टोली नेदरल्याण्डसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सुनसरीमा उत्पन्न पछिल्लो परिस्थितिलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहलमा आज बिहान सर्वदलीय बैठक बसेको छ। सिंहदरबारमा भएको बैठकमा सहभागी राजनीतिक दलहरूले सामाजिक सद्भाव कायम राख्न साझा प्रतिबद्धता जनाएका छन्। रासोपाका सभापति रवि लामिछानेले आह्वान गरेको बैठकमा सहभागी प्रमुख प्रतिपक्षी तथा अन्य राजनीतिक दलका नेताहरूले सुनसरीमा उत्पन्न घटनाप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र शान्ति कायम राख्न अपील गरेका हुन्। शान्ति सुव्यवस्था र सद्भाव कायम राख्न राष्ट्रिय एकता अपरिहार्य रहेको सभापति लामिछानेले बताउनु भएको छ। बैठकपछि कांग्रेस संसदीय दलका नेता विष्णुराज आङदेम्बेले सुनसरी लगायतका ठाउँमा शान्ति कायम गर्न सबै दलले संयुक्त विज्ञप्ति जारी गर्ने सहमति भएको जानकारी दिनुभएको छ। बैठकमा कांग्रेसले सरकारको भूमिका प्रति प्रश्न उठाएको छ। कांग्रेस सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाह र उहाँ नेतृत्वको सरकारको उपस्थिति नदेखिएको भन्दै असन्तुष्टि जनाउनुभयो। यसै गरी नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुनसरीको परिस्थितिप्रति गम्भीर चिन्ता प्रकट गर्नुभएको छ। उहाँले सबै पक्षले संयमता अपनाउँदै सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्न अग्रसर रहनुपर्नेमा जोड़ दिनुभएको छ। घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कार्यवाही गर्न गर्दै उहाँले यो समय राजनीतिक तिक्तता बढ़ाउने नभई राष्ट्रिय जिम्मेवारी प्रदर्शन गर्ने समय भएको उल्लेख गर्नुभयो। बैठकमा सहभागी अरू दलका प्रतिनिधिले पनि सुनसरी लगायतका सम्भावित प्रभावित क्षेत्रमा पूर्व सतर्कता अपनाउन र तल्लो तहसम्म सर्वदलीय प्रयासलाई अगाडि बढ़ाउन साझा सहमति जनाएका छन्। आजको सर्वदलीय बैठकमा प्रधानमन्त्री शाह र गृहमन्त्री सुदन गुरूङ सहभागी हुनुभएन। जिल्ला प्रशासन कार्यालय सुनसरीले गैराती फेरि कर्फ्यू विस्तार गरी 10 पालिकामा लागू गरेको छ। देवानगंज गाउँपालिका 3 कप्तानगंजमा आइतबार राति युवाहरू बीच भएको झडप नियन्त्रणमा लिन खोज्दा प्रहरीको गोली लागेर 30 वर्षीय ओम प्रकाश मेहताको ज्यान गएको थियो। नेपालमा बाघको संख्या 429 पुगेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले विश्व बाघ दिवसका अवसरमा आज पछिल्लो राष्ट्रिय गणनाको नतिजा सार्वजनिक गरेको हो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले बाघ गणना नतिजा सार्वजनिक गर्नुभयो। यसअघि सन् 2022 सार्वजनिक विवरण अनुसार नेपालमा बाघको संख्या 355 थियो। पछिल्लो विवरण अनुसार सबैभन्दा धेरै बाघ चितवन राष्ट्रिय निकुञ्ज तथा वरपरका क्षेत्रमा पाइएको छ। त्यहाँ 145 पाटे बाघ रहेका छन्। बर्दिया राष्ट्रिय निकुञ्ज तथा त्यस वरपरका वन क्षेत्रमा 112 बाघ गणना भएको छ। यसै गरी पर्सा राष्ट्रिय निकुञ्ज तथा वरपरका वन क्षेत्रमा 71, बाँके राष्ट्रिय निकुञ्जमा 51, शुक्लाफाटा राष्ट्रिय निकुञ्ज तथा वरपरका वन क्षेत्रमा 50 बाघ भेटिएको विवरण छ। बाघको संख्या बढ़ेसँगै मानव बाघ द्वन्द्व घटाउने चुनौती भने बढ़ेको छ। पछिल्लो 15 वर्षमा मात्रै बाघको आक्रमणबाट 141 जनाले ज्यान गुमाएका छन्। सरकारले सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीलाई प्रभावकारी, पारदर्शी, उत्तरदायी र नतिजामुखी बनाउने उद्देश्यले तेस्रो सार्वजनिक वित्तीय व्यवस्थापन सुधार राष्ट्रिय रणनीतिको कार्यान्वयन कार्ययोजना सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको कार्ययोजनामा रणनीतिमा समावेश सुधार कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न जिम्मेवार निकाय, कार्य सम्पादनका चरण, समयसीमा, अपेक्षित उपलब्धि, कार्य सम्पादन सूचक तथा प्रमुख उपलब्धिका आधार निर्धारण गरिएको छ। कार्ययोजना मन्त्रालय, विभाग, आयोग, कार्यालय तथा अन्य सरकार भएका निकायको सहभागिता र परामर्शका आधारमा तयार गरिएको दस्तावेजमा जनाइएको छ। सुधार कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि संस्थागत समन्वय, स्वामित्व र जवाफदेहितालाई महत्व दिइएको छ। नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्व उप प्रधानमन्त्री गोपाल मान श्रेष्ठको पार्थिव शरीरलाई श्रद्धांजलिका लागि पार्टी कार्यालय सानेपा ललितपुरमा राखिएको छ। पार्टीका सभापति गगन थापा, रासोपाका सभापति रवि लामिछाने, नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतले सानेपा पुगेर श्रेष्ठलाई श्रद्धांजलि अर्पण गर्नुभएको हो। पार्थिव शरीरमा सभापति थापाले पार्टीको झण्डा ओढ़ाउनुभयो। श्रद्धांजलिपछि श्रेष्ठको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी छ। श्रेष्ठको 83 वर्षको उमेरमा उपचारका क्रममा हिजो निधन भएको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा कर्णाली राजमार्गको काफल सैनीमा मिनी बस दुर्घटना हुँदा 6 जना घाइते, आज सुनको भाव घट्यो, चाँदीको बढ़्यो लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: प्रवेश परीक्षा 24 गते, सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रष्ट विचार यो उज्यालो रेडियो नेटवर्क काठमाण्डमा 90 मेगाहर्ज। यतिन्जेल हामीले सामाजिक सद्भाव कायम राख्न राजनीतिक दलबाट साझा प्रतिबद्धता, सरकारको भूमिकाप्रति कांग्रेसको प्रश्न, बाघको संख्या बढ़ेर 429 पुग्यो, 4 वर्षमा 74 थपिए लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। कर्णाली राजमार्ग अन्तर्गत दैलेखको गुराँस गाउँपालिका एक काफल सैनीमा आज बिहार मिनी बस दुर्घटना हुँदा 6 घाइते भएका छन्। सुर्खेतबाट अछामका लागि छुटेको सुदूरपश्चिम प्रदेश 01-001-3072 नम्बरको मिनी बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। बसमा चालक सहित 6 रहेको र उनीहरू घाइते भएकोमा 4 थप उपचारका लागि सुर्खेत पठाएको जिल्ला प्रहरी कार्यालय दैलेखका इन्चार्ज प्रहरी नायब उपरीक्षक श्रवण कुमार विकले जानकारी दिनुभयो। उहाँका अनुसार 2 अवस्था सामान्य छ। आज सुनको भाव घटेको छ, चाँदीको भाव भने बढ़ेको छ। हिजोको तुलनामा सुन आज तोलामा 1000 रूपियाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार आज सुन तोलाको 2,83,200 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाव तोलाको 2,84,200 रूपियाँ रहेको थियो। यसै गरी आज चाँदी तोलामा 10 रूपियाँले बढ़ेर तोलाको 4,320 रूपियाँ कायम भएको महासंघले जनाएको छ। अब विदेशको खबर। जापानमा शक्तिशाली भूकम्पका कारण कम्तीमा 13 ज्यान गएको छ। कुमामोतोको एउटा शपिङ सेन्टरभित्र फँसेका मानिसको अहिले उद्धार कार्य भइरहेको छ। त्यहाँ 3 ज्यान गएको र अरू धेरै मानिस फँसेको आशंका गरिएको छ। इओस शपिङ सेन्टरको दोस्रो तल्ला भत्किएको छ। कुमामोतो जापानका 4 प्रमुख टापु मध्येको क्युशुमा अवस्थित शहर हो। जापानको क्युशु टापुलाई केन्द्रबिन्दु बनाएर हिजो 7.1 म्याग्निच्युडको भूकम्प गएको थियो। जापानकी प्रधानमन्त्री सुनाए ताकाइचीले पछिल्लो अवस्था बारे जानकारी दिने क्रममा अहिलेसम्म भूकम्पबाट 13 ज्यान गएको र खोज तथा उद्धारका काम भइरहेको बताएको बीबीसीले जनाएको छ। कुमामोतोका स्थानीय अधिकारीले झण्डै 10,000 सुरक्षित ठाउँमा सारिएको बताएका छन्। जापान विश्वकै भूकम्पको उच्च जोखिममा रहेका देशहरू मध्ये एक हो। त्यहाँ 1 वर्षमा झण्डै 1,500 जति भूकम्प जाने गर्छन्। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग 2 श्रृंखला अन्तर्गत नेपालले आज घरेलु टोली नेदरल्याण्डसँग खेल्दैछ। खेल नेपाली समय अनुसार दिउँसो 3:15 शुरू हुनेछ। नेदरल्याण्डसमा भइरहेको श्रृंखलाको यो अन्तिम खेल हो। यसअघि लगातार 3 खेलमा नेपाल पराजित भएको थियो। नेपाल पहिलो खेलमा नामिबियासँग 8 विकेट र अर्को खेलमा 3 रनले पराजित भएको थियो। यसैगरी आयोजक टोली नेदरल्याण्डसँग नेपाल 6 पराजित भएको थियो। लगातार तेस्रो हारसँगै लीग 2 शीर्ष 4 रहेर विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउने नेपालको सम्भावना निकै कठिन भएको छ। 8 टोली सहभागी लीग 2 हरेक टोलीले 36 खेल खेल्नेछन्। शीर्ष 4 टोली विश्वकप ग्लोबल क्वालिफायरमा छनौट हुनेछन् भने एक दिवसीय मान्यता जोगाउन शीर्ष 6 स्थानभित्र रहनु पर्ने हुन्छ। उज्यालो रेडियो नेटवर्क काठमाण्डमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सामाजिक सद्भाव कायम राख्न राजनीतिक दलबाट साझा प्रतिबद्धता, सरकारको भूमिका प्रति कांग्रेसको प्रश्न, बाघको संख्या बढ़ेर 429 पुग्यो, 4 वर्षमा 74 थपिए, संख्या बढ़ेसँगै मानव बाघ द्वन्द घटाउने चुनौती, सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्य योजना सार्वजनिक प्रभावकारी कार्यान्वयनका लागि संस्थागत समन्वय स्वामित्व र जवाफदेहितामा जोड़। जापानमा भूकम्पबाट 13 ज्यान गयो, शपिङ सेन्टरमा फँसेकाहरूको उद्धार चल्दै र विश्वकप क्रिकेट लीग 2 नेपालले आज घरेलु टोली नेदरल्याण्डसँग खेल्दै। दिउँसो 12 नेपाल खबर सकियो। दिउँसो 3 नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
0: मद्यपान र धूम्रपान सेवन नगरौं।
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
3: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
3: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
3: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
3: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
0: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
0: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
0: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
0: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौं र नष्ट हौं।
1: सिकल सेल रोगको एक जानकारी।
2: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्त कोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्त कोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाइ हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा

0: क्वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने,
1: माथिका कुनै पनि लक्षण देखिएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकल सेल रोगको उपचार।
0: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
1: सिकल सेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू।
0: कुनै पनि रोगको संक्रमण विरूद्ध खोपहरू लगाउनु पर्छ।
1: आँखाको नियमित परीक्षण गर्नुपर्छ।
0: रक्त अल्पताको उपचार गराउनु पर्छ।
1: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ।
0: पानी प्रशस्त मात्रामा पिउनु पर्छ।
1: धेरै तनाव लिनु हुँदैन।
0: मदिरापान, धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
1: सिकलसेल रोगको रोकथाम।
0: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने।
1: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने।
0: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने।
1: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
0: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
2: स्वास्थ्यमा बुटवल।
1: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा।
2: असल अभ्यासदेखि नीतिका कुरा।
1: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
2: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
1: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
2: कार्यक्रम स्वास्थ्यमा बुटवल।
3: सिकल सेल रोगको एक जानकारी।
1: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाई हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
3: सिकल सेल रोगका लक्षणहरू।
0: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने।
1: छाती, पेट, हात खुट्टा, ढाडमा अचानक र कडा खालको दुखाई हुने।
0: जन्डिस हुने।
1: आँखाका समस्याहरू देखा पर्ने।
0: संक्रमणहरू भइरहने।
1: पक्षघात समेत हुने।
0: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
1: माथिका कुनै पनि लक्षण देखिएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकलसेल रोगको उपचार।
0: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
1: सिकलसेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू।
0: कुनै पनि रोगको संक्रमण विरूद्ध खोपहरू लगाउनु पर्छ।
1: आँखाको नियमित परीक्षण गर्नुपर्छ।
0: रक्त अल्पताको उपचार गराउनु पर्छ।
1: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ।
0: पानी प्रशस्त मात्रामा पिउनु पर्छ।
1: धेरै तनाव लिनु हुँदैन।
0: मदिरापान, धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
1: सिकलसेल रोगको रोकथाम।
0: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने।
1: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने।
0: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने।
1: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
0: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
1: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
0: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
1: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
0: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
1: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
0: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
1: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
0: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
2: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
3: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
2: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
4: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं,
5: लैङ्गिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
6: आग लागि हुन नदिन सधैँ चनाखो बनाऊ। खाना पकाइसकेपछि आगो, ग्यास चुलो, स्टोभ वा हिटर निभाऊ। सिलिन्डरको रेगुलेटर, पाइप वा चुलोबाट ग्यास लिक भए नभएको यकिन गरौं। ग्यासको गन्ध आए व्यवस्था नगरौं। सलाई लाइटर बाल बालिकाले भेट्याउने ठाउँमा नराखौं। दाउरा बालेर खाना पकाइसकेपछि पानी छ्यापेर आगो निभाऊ। चुरुट, तमाखु, चिलिम, सुल्पा नखाऊ। खाएमा आगो राम्ररी निभाऊ। बिजुलीका तार, प्लग, स्विच वा वायरिङ ठिक अवस्थामा भए नभएको जाँच गरौं। घर बस्ती नजिकै पोखरी, ट्याङ्की वा अन्य कुनै तरिकाले पानीको जोहो गरिराखौं। आग लागिजन्य विपदबाट बस्न चनाखो बनाऊ। हावाहुरीबाट हुने क्षति कम गर्न पूर्व तयारी एवं सतर्कता अपनाऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, दिउखुरी, नेपाल।
7: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
8: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
7: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
8: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
7: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
8: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: होइन हो श्याम, कता हिँड्यौ? निकै हतारमा पो देखिन्छौ त।
9: कहाँ हुनु नि? म त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराऊ कि भनेर त्यतै जान लागेको नि दिदी।
4: ल, तिमी के को अशक्त छौ र भाइ? देख्दा त हृष्टपुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
9: हो नि दिदी, म हजुरले भने जस्तै हृष्टपुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 पहिलो संशोधन, 2075 अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्गभित्र पर्दछु र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
4: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको। तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाइ फर्के। किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर परेर भाइ?
9: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के। यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोक सेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
4: ए, त्यस्तो पो हो भाइ? म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
10: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक, अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
4: डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
11: मानसिक समस्याबाट बच्ने उपायहरू।
12: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
11: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
12: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
11: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
12: असल साथीहरूसँग मात्रै संगत गरौं।
11: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
12: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
11: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
14: किन झोक्राउनु भन्छ काका?
15: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
14: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुहोस् बुद्ध फाइबरमा।
15: ए बुद्ध फाइबर, कानछोली पनि त्यही भन्थ्यो।
5: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराज मिल, मोबाइल 98571 र 98472928।
16: हाय दैव, फेरि मदिरा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके। अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
17: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
18: धेरै नै ढिला हुन्थ्यो सायद। अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो। उपचार हुन्छ र ठिक पनि हुन्छ, नातिनुहोला।
19: हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
16: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
17: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ,
20: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
21: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
22: ए बुढा हेर्नुहोस् त, आज पनि रिखे दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
23: ए जान्त जान्त
18: होइन, के भयो बाबु?
24: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो।
18: ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
21: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
25: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
26: होइन, के खुसीको खबर हो दाजु?
25: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
26: हो र?
25: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 0175378023।

0: होइन काका, निकै टोलाएर हेर्नु भयो मेरो बगैँचा।
1: अरे बाबु, अति रहर लाग्दो छ तिम्रो फुलबारी। एक बार देखेपछि जसको पनि मन लुभाइहाल्छ। आँप र लिचीले बोटै ढाकिदिएछ, बडा अचम्म लाग्दो छ।
0: के तपाईँको बगैँचामा फल लागेको छैन?
2: अरे हजुर, कलमी बिरुवा फनेरे सुहार बजार से लाएर लगाइहाले हजुर, एको दाना फलेन।
0: जहाँ पायो त्यहीबाट बिरुवा किनेर ल्याएपछि कहाँ राम्रो हुन्छ त?
2: कहाँ पर खोजे त बाबु, बताइहाल्नुहोस्।
0: यी सबै बिरुवाहरू गुप्त नर्सरीबाट ल्याएको हो नि?
2: त्यसो भए त म अहिले गइहाल्छु हजुर गुप्त नर्सरी।
3: पश्चिमाञ्चलमा तहलका मचाउन सफल घर बगैँचा होटल तथा बैठक कोठाहरूको डेकोरेशन गर्नु परेमा र अन्य गार्डन बनाउनको लागि चाहिने कृषि औजार, बिउ बिजन, फलफूलको बिरुवा र लगाउने सरसल्लाहको लागि
4: गुप्ता नर्सरी तिलोत्तमा चार ड्राइभर टोल रूपन्देहीमा सम्पर्क गर्नुहोस्।
3: फोन नम्बर 560205।
5: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
6: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
7: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
6: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
8: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
9: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
8: ओमिन भाइ, कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
7: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
8: ल, कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि? नयाँ राज स्टोर छ नि, 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दस्ना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98470-77003, 98470-66155 र 98470-16539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
10: नमस्ते है, नमस्ते। होइन, बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै?
11: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाँकी, सासु सालको मेसो खोज्दै छौ क्या?
10: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
12: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो। के गर्नुपर्छ भन्दिउँ त नानी?
10: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
13: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
14: सबै मिलाई खुवाऊ।
13: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
15: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
16: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि? आईडी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
17: स्नातक तह भर्ना सम्बन्धी रामबडी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मणिग्राम स्थित राममणी बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए भर्ना कार्यक्रम चलिरहेको छ। कक्षा सञ्चालन साउन अन्तिम सातादेखि। जेहेन्दार विद्यार्थीलाई नतिजाको आधारमा छात्रवृत्ति र आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमा थप सहुलियत दिएर पढ्न पाउने व्यवस्था गर्दै अभिभावकीय भूमिका निर्वाह गरेको क्याम्पस। सम्पर्क राममणी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन 071-560-226। बीबीएस भर्नाको लागि 98-570-42-624। बीए र बीएड को लागि 98-471-29-657।
14: स्वास्थ्यमा बटुवल
18: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा,
14: असल अभ्यासदेखि नीतिका कुरा,
18: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
14: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
18: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
14: कार्यक्रम स्वास्थ्यमा बुटवल।
19: खैदाई दुई खिली चिरोट अनि एउटा सुर्ती ल्याउनुस् न।
20: ए ल ल लिनुस् भाइ।
19: अनि भाइ कति भयो पैसा?
20: ल हेर भाई, के गरेको तपाईले? तपाईलाई थाहा छैन तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाई, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाई। ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
21: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिमा हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
22: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
23: यति बेला दिउँसोको

0: मनोरंजन का कुरा कतै संस्कृति का कुरा
1: कतै भएका छन् सपना पूरा कतै माया पिरती अधुरा
0: हिजोको समाज र आजका भोगाई पुराना र नयाँ भाका गीत संगीत मार्फत अब कार्यक्रम सुशैलीमा
1: लुम्बिनी 96.8 MHz बाट हरेक हप्ताको बुधबार र शुक्रबार प्रकाश न्यौपानेको साथमा
0: कार्यक्रम

नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम सुशीलीको प्रतीक्षामा बस्नुभएका तपाईँ सम्पूर्ण लोकपारखी मित्रमा। यति बेला तपाईँ सुन्दै हुनुहुन्छ रेडियो लुम्बिनी 96.8 मेगाहर्ज, हाम्रो वेबसाइट www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको आधिकारिक फेसबुक पेजबाट पनि कार्यक्रम हेर्न र सुन्न सक्नुहुन्छ। पक्कै पनि हामी यति बेला बुधबार व्यवसायलाई रमाइलो गराउनका लागि प्रविधिमा सविता ढकाल, क्यामेरामा प्रशान्त गेवालीसँगै म तपाईँको लोकसहयात्री प्रकाश नेउपाने यति बेला तपाईँको रेडियो सेटमा र फेसबुक पेजमा आइसकेका छौं। तपाईँ पनि तयारी अवस्था गर्दै हुनुहुन्छ होला। शुक्रबारदेखि अथवा भनौं आइतबारदेखि बुधबारसम्म तीन दिनको प्रतीक्षा तपाईँको पक्कै पनि हासिल गर्नुभएको छ। एक बजेसम्म कहिले एक बज्छ कार्यक्रम सुशीलीमा, कतिखेर फोन गर्न पाइन्छ र कतिखेर गीत गाउन पाइन्छ अथवा आफ्नो प्रतिभा पस्कन पाइन्छ, कति बेला हामीले म्यासेज गरेर आफ्ना साथीभाइलाई आफ्ना म्यासेजहरू समर्पण गर्न सकिन्छ अथवा नयाँ तथा पुराना भाका रोज्न कति बेला पाइन्छ भनेर यति बेला प्रतीक्षा गरेर बसिरहनु भएको छ। पक्कै पनि घड़ीले एक बजाइसकेको छ, तपाईँको प्रतीक्षाको घड़ी पक्कै पनि समाप्त भएको छ। यति बेला तपाईँको रेडियो सेटमा फेसबुक पेजमा हामी आइसकेका छौं रमाइलो गर्नका लागि, तपाईँसँगै भलाकुसारी गर्नका लागि, तपाईँको प्रतिभा पस्कनका लागि, तपाईँका म्यासेजहरू पढ्नका लागि र तपाईँले रोज्नुभएका भाकाहरू बजाउनका लागि। होइन प्रशान्तजी, होइन हाम्रो प्राविधिक मित्र, यति बेला कतिखेर तपाईँले फोन गर्नुहुन्छ भनेर हातमा टेलिफोन लिएर बसिरहनु भएको छ। 0175562012 को बाटो भएर तपाईँ आउँदै गर्नुहोला। अहिलेलाई पनि बुधबारी व्यवसायलाई रमाइलो गराउनका लागि निकै रमाइलो भाका राजु परियार र लक्ष्मी नेपानीको आवाजमा रहेको मिरमिरेको घाम लड़की जवान यस्तै हो रामाराम अथवा यो गीतले भन्छ स्वीकार्नु होला।

आहा, मिरमिरेको घाम लर्के जोबान तिम्रै हो रामाराम ढाँटे मरिजाम राजु परियार र लक्ष्मी नौपानेको आवाजले आजको बुधबारी व्यवसायको दैलो उघारिसकेका छौं। कार्यक्रम सुशीलीको बुधबारी व्यवसाय हो। बुधबारी व्यवसायमा यति बेला फेसबुकमा लाइभ हेरिरहनु भएको छ, धेरै साथीले म्यासेज गरिसक्नु भएको छ, तपाईँहरूका म्यासेज हामी जस्ताको तस्तै उठाउनेछौ। विदेशमा रहने साथीहरूलाई पनि सम्झना गर्न चाहन्छु यहीँबाट। पक्कै पनि तपाईँहरूले पनि आफ्ना आफन्तजनलाई सन्देश, आफू सन्चै रहेको कुरा अथवा गाउँघरमा बजाइने अथवा गाउँघरमा नाचिने ती लोक तथा दोहोरी भाकाहरू तपाईँले पनि सम्झना गर्न चाहनुहुन्छ अथवा बजाउनका लागि आग्रह गर्न चाहनुहुन्छ भने हामीसँग फेसबुकमा जोडिनुहोला। फेसबुकमा जोडिनका लागि रेडियो लुम्बिनी मणिक्राम नेपालीमा सर्च गर्नुभयो भने हामीसँग साथी बन्न सक्नुहुन्छ। साथी बनिसकेपछि त्यहाँ कला संस्कृतिका संस्कृतिलाई जगेर्न गर्नका लागि तपाईँले पनि थप इच्छा चाहिँ थप्नुहुनेछ। पक्कै पनि यो कुरा पनि तपाईँका लागि जानकारी गराउन चाहन्छु। रमाइलो गर्नुपर्छ, दुई दिनको जिन्दगी हो, दुई दिनको जिन्दगी हो, मरिलानु केही छैन। त्यसैले पनि एउटा छ कपाल फुलिसक्यो, अब कपाल झर्ने बेला भइसक्यो, मर्ने बेला भइसक्यो, तेरो मेरो भन्दै लड्दा लड्दै जिन्दगी गइसक्यो भन्ने एउटा कहानी छ। यही कहानीसँगै पक्कै पनि तेरो र मेरो भन्दा भन्दै चाहिँ पक्कै पनि एउटा फेसबुकमा देखाउँछ, त्यो लौरोमा पैसा बाँधेर त्यो आफ्नो एउटा काँधमा चाहिँ त्यो लौरो बाँधेको हुन्छ, त्यो बाँधेको लौरोलाई चाहिँ त्यो पैसालाई भेटाउन भन्दै दौड़दै दौड़दै दौड़दै गर्दाखेरि चाहिँ खाल्टोमा पर्छ, पैसा पर जान्छ। त्यस्तै हामी धेरै पैसाका पछि पनि नलाग्नका लागि पनि अनुरोध गर्न चाहन्छु। पैसा चाहिने चिज पनि हो, तर पक्कै पनि कला संस्कृतिको जगेना गर्ने, अपनत्व बनाउने, रमाइलो गर्ने, कला संस्कृतिलाई जगेना गर्ने होइन, रमाइला रमाइला गीत संगीतसँगै केही समय झुम्ने घुम्ने, त्यसले पनि हाम्रो दिमागलाई चाहिँ अलिकति सक्रिय बनाउन सक्छ, एकोरोपन नहुन सक्छ। त्यसैले पनि धेरै अहिले पछिल्लो समयमा तपाईँ हेर्दै जानुभयो भने धेरै डिप्रेसन छ, धेरै डिप्रेसनका औषधिहरू हामीले सेवन गर्छौं अथवा हामी धेरै डिप्रेसनमा गइसकेका छौं। त्यसैले पनि यस्ता कुराहरूलाई चाहिँ तपाईँले ख्याल गर्नुभयो भने, अलिकति दिमागलाई मनोरञ्जनतिर लानुभयो भने, दिमागलाई अलिकति व्यस्तता बनाउन थाल्नुभयो भने पक्कै पनि हामीले आफ्नो जीवन पनि अलि लामो पनि बनाउन सकिन्छ। यही कुरा तपाईँका माझमा राख्न चाहन्छु। धेरै साथीहरूले माया गर्नुहुन्छ कार्यक्रम सुशीलीलाई, विदेशबाट पनि धेरैले हामीलाई प्रशंसा गर्नुहुन्छ, म्यासेज गर्नुहुन्छ, धेरै साथीले कार्यक्रम सुशीलीको उत्तर प्रगतिको कामना भन्नुहुन्छ। प्रविधिमा सविता ढकाल, क्यामेरामा प्रशान्त र म तपाईँको लोकसेवात्री प्रकाश मेव पनि यति बेला तपाईँसँगै छौं। तपाईँसँगै रहेर तपाईँकै म्यासेज पढ्ने तयारी गरिरहेका छौं। गुरूपङ्गिनीले आज सर्वप्रथम पहिला नै म्यासेज लेख्नु भएछ। गुरूपङ्गिनी सुशीली कार्यक्रम सञ्चालक ज्यू, सम्पूर्ण सुशीली परिवार लगायत सुशीली सुनेर बसिरहनु भएका सम्पूर्णमा म गुरूपङ्गिनी साइन्स दाईको होटल ज्ञानोदय चोक मणिग्राम 3 नम्बरबाट नमस्कार गर्दछु भन्नुभएको छ। हाम्रो तर्फबाट र रेडियो जतिले पनि सुन्नु भएको छ सबैको तर्फबाट साइन्स दाईको होटलमा रहने गुरूपङ्गिनीजीलाई पनि, साइन्स दाईको होटल सञ्चालक गुरूपङ्गिनीजीलाई पनि हाम्रो तर्फबाट पनि नमस्कार छ, स्वीकार्नुहोला। साथ मेरा भाइ साथीहरूलाई सम्झन पर्दा भन्नुभएको छ, सुशान्त पाठक, अस्मित खनाल, विकल श्रेष्ठ, आत्मराम भट्टराई, गुल्मी सत्यवती गाउँपालिका धुसिनीको भनेर पनि भन्नुभएको छ। आत्मारामजीले हामीलाई फोन गरिराख्नुहुन्थ्यो, अहिले हाम्रो गुरूपङ्गिनीजीको साथी भन्नुभएको रहेछ। आत्मारामजी कता हराउनु भएको छ कुन्नि, धेरै मिठो संस्कार संस्कृतिका गीत गाउने मान्छे, पक्कै पनि व्यस्तताले पनि होला। वालिङ मिर्दी ग्रीनल्याण्डका संचालक साथी मोहन खनाल लगायत सम्पूर्ण मेरा शुभचिन्तकलाई सम्झना सम्झदै अब बच्ने गीत सुनाउन चाहन्छु। कार्यक्रम सुशीलीको उत्तरोत्तर प्रगतिको कामना गर्न चाहन्छु र साइन्दाईको होटललाई नबिर्सनुहोला भन्नुभएको छ। गुरूपङ्गिनीजी तपाईँलाई हार्दिक आभार प्रकट गर्न चाहन्छु। हामीलाई माया गरेर म्यासेज गर्नुभएको छ, निकै माया गर्नुहुन्छ, यो मायालाई हामीले सदैव कलेजीको कुनामा राख्नेछौं। कार्यक्रम सुशीलीको कलेजीको कुना छ, त्यो कुनामा चाहिँ हाम्रो गुरूपङ्गिनीजीलाई पनि हामीले त्यहाँबाट बाहिर निस्कन दिने छैनौं। धेरै माया गर्नुहुन्छ, मायाका लागि हार्दिक आभार प्रकट गर्न चाहन्छु। त्यसै गरेर बालकृष्ण अर्यालजीले पनि हामीलाई माया गर्नुभएको छ, म्यासेज गर्नुभएको छ, नमस्ते सम्झना रेडियो लुम्बिनी टीमलाई, म कफी कम्पनी बिरयानी हाउसबाट हो, राम्रो छ कार्यक्रम, कार्यक्रमको उत्तरोत्तर प्रगतिको कामना मलाई बालकृष्ण अर्याल भनेर चिन्ने नचिन्ने सम्पूर्णका लागि अब बज्ने गीत समर्पण गर्न चाहन्छु भन्नुभएको छ। सबैप्रतिमा हार्दिक आभार धन्यवाद व्यक्त गर्न चाहन्छु। रेडियो लुम्बिनीको कार्यक्रम हो, रेडियो लुम्बिनीमा हरेक हप्ताको बुधबार शुक्रबार आइतबार 1 बजेबाट 2 बजेसम्म तपाईँसँगै रमाउनका लागि, तपाईँसँगै नाच्नका लागि, तपाईँसँगै झुम्नका लागि हामी आउने गर्छौं। तपाईँसँगै भलाकुसारी गर्नका लागि, लुकेका प्रतिभाको खोज्नका लागि र तपाईँसँग
हामीले नजिक हुनका लागि यति बेला हामी तपाईसँगै जोडिएका हुन्छौं। त्यसैले पनि हामीसँग नजिक हुन चाहनुहुन्छ भने 71-5-62-012 को बाटो भएर फोन गरेर भलाकुसारी गर्न सक्नुहुन्छ। साउनको महिना छ हैन, रमाइलो महिना पनि हो यो, शिव पार्वतीको महिना, त्यसैले शिव पार्वतीका गीतहरु पनि गाउन सक्नुहुन्छ, तथा भजनहरु गाउन सक्नुहुन्छ, लोक तथा दोहोरी गीतहरु गाउन सक्नुहुन्छ, तपाईसँग भएको प्रतिभा पस्कन पाउनुहुन्छ। यो खुल्ला गरेका छौं रेडियो लुम्बिनीले बुधबार शुक्रबार र आइतबार 1 बजेबाट 2 बजेसम्म तपाईलाई स्टुडियोको टेलिफोन नम्बर खुल्ला राखिदिएको छ, फेसबुक पेज खुल्ला गरिदिएको छ, मेसेज गर्नका लागि मेसेज गर्दै गर्नु होला। 71-5-62-012 को बाटो भएर आउँदै रहनु होला। अहिले पनि मायाले मलाई हेरेको हेरै कसरी हेर्नु भएको छ मायाले, श्याम सेन्चुरी र कल्पना देवकोटाले यिनी कुरा गर्नु भएको छ। लोक दोहोरी गीतबाट स्वीकार्नुहोस्।

आहा, मायाले मलाई हेरेको हेरै किन होला यति धेरै। ख्याम सेन्चुरी कल्पना देवकोटाको आवाजमा रहेको यो रमाइलो भाकापछि फेरि पनि स्वागत छ कार्यक्रम सिसिलीको बुधबारी व्यवसायमा। बुधबारी व्यवसायलाई फोन गर्न चाहनुहुन्छ भने 071-5-62-012, फेरि पनि तपाईँलाई टेलिफोन नम्बर दोहोऱ्याउन चाहन्छु, 071-5-62-012 फोन गरेर आउन सक्नुहुन्छ। हाम्रो टेलिभिजनको स्क्रिनमा पनि तपाईँ देख्न सक्नुहुन्छ, पक्कै पनि फेसबुक लाइभमा पनि तपाईँलाई हामीले नम्बर राखेका छौं। प्रविधिमा सविता ढकाल, क्यामेरामा प्रशान्त ग्यावाली, म तपाईँको लोकसेयात्री प्रकाश सिन्हौ पनि रमाइलो गराउनका लागि यति बेला जुटिरहेका छौं। रमाइला रमाइला म्यासेजहरू पढ़िरहेका छौं, तपाईँका गीत तपाईँले रोज्नुभएका गीत संगीतहरू बजाउँदै आएका छौं। तपाईँसँग भलाखुसारी गर्ने मन छ, फोन गर्नुहुन्छ, तपाईँका म्यासेज पढ्न मन लाग्छ, तपाईँले म्यासेज पठाउनुहुन्छ, माया गरिदिनुहुन्छ, यो नै सबैभन्दा ठूलो कुरो हो। त्यसैले जतिले पनि फेसबुक लाइभबाट पनि कार्यक्रम हेरिरहनु भएको छ, कार्यक्रमलाई शेयर गरेर सबै नेपाली मनमनमा पुर्याइदिनका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। तपाईँसँग त्यति कुरामा मागेको छु, यो कुरा मात्रै फेसबुक पेजमा सबैको घर घरमा यो कार्यक्रम सुशीलीलाई शेयर गरेर पुर्याइदिनुहोला म यो आग्रह गर्न चाहन्छु। यति बेला चाहिँ धर्मराज ढकालले हामीलाई बिरता मोड़ घर भई हाल दुबईबाट हामीलाई म्यासेज गर्नुभएको छ। नमस्ते प्रकाश सर, गुरु पूर्णिमाको शुभकामना भन्नुभयो। यस साँच्चै आज गुरु पूर्णिमा हो, सम्पूर्ण गुरूहरूप्रति हार्दिक नमन व्यक्त पनि मैले पनि गर्न चाहन्छु। रेडियो परिवार लगायत सम्पूर्णले गुरूजनहरूप्रति हार्दिक नमन

गर्न चाहन्छु। म धर्मराज ढकाल बिरतामोड घर झापा घर भई हाल दुबईबाट कार्यक्रम सुन्दैछु। आज यस कार्यक्रम मार्फत मलाई खुमन अधिकारीको फूलदेवीलाई जोबाना बेबीलाई बोलको गीत बजाइदिनुहोस् ल। आज यस कार्यक्रम मार्फत सम्झना र सन्देश राख्नुपर्दा आज साउन 13 गते जन्मदिन मनाउनु हुने लोक संचारकर्मी आरजे भिजे सबैकी प्यारी दिज्यू कल्पना रेग्मी, शंखुवा सभाकी मीडिया प्रेमी साथी सुनु सुनिता, विराटनगरकी बहिनी अस्मिता कार्की र धनकुटाकी बहिनी सर्विला अधिकारीलाई जन्मदिनको लाखौं लाख शुभकामना व्यक्त गर्दै मेरो सम्पूर्ण गुरूहरू प्रति हार्दिक नमन भन्दै मेरा आफन्तजन घर परिवारलाई मलाई चिन्नु हुने सम्पूर्ण साथीहरूलाई मिठो सम्झना व्यक्त गर्न चाहन्छु र अब बज्ने गीत समर्पण गर्न चाहन्छु भनेर धर्मराज ढकालजीले हामीलाई दुबईबाट म्यासेज पठाउनु भएको छ। बिरतामोड घर झापा हो, उहाँले निकै माया गर्नुहुन्छ मीडियालाई। विदेशमा बसेर पनि त्यो व्यस्तता त्यो कार्य व्यस्ततामा पनि म्यासेज लेखेर हामीलाई पठाउनुहुन्छ। त्यसैले पनि नेपालको एउटा कला संस्कृति नेपालका एउटा यो संगीत विदेशमा बस्नेलाई मात्रै थाहा हुन्छ कति प्यारो हुन्छ भन्ने कुरा। विदेशमा बस्नेलाई मात्रै प्यारो हुन्छ यो मेरो देशलाई कति माया गर्नपर्छ मेरो देशको संस्कारलाई कति माया गर्नुपर्छ भनेर उसले धेरै सोचेको हुन्छ। त्यसैले पनि नेपालीहरूप्रति हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु। जति पनि विदेशमा हुनुहुन्छ रोजीरोटीको लागि जानुभएको छ परिवार छोडेर टाढा जानुभएको छ पैसाको लागि विदेशिनु भएको छ तपाईँको स्वास्थ्य तपाईँले चाहेका कुराहरू तपाईँले मनले आँटेका कुराहरू पूरा हुन् हामी पशुपतिनाथसँग यही प्रार्थना गरिरहेका छौं। ए भगवान हाम्रा नेपालीहरूलाई जहाँ हुनुहुन्छ त्यहाँ शीघ्र स्वास्थ्य राखिदिनुहोला उहाँहरूले आँटेका कुरा पूरा गरिदिनुहोला भनेर हामीले पनि कार्यक्रम सुशेली रेडियो लुम्बिनी परिवारले पनि हामी भगवानसँग प्रार्थना गरिरहेका छौं। धर्मराज ढकालजी तपाईँलाई हार्दिक आभार प्रकट गर्न चाहन्छु। कार्यक्रम सुशेलीमा उकाली ओराली भन्ज्याङ चौतारीमा गुन्जिने रमाइला लोक तथा दोहोरी पुराना तथा नयाँ गीतहरू तपाईँहरूको माझमा हामी राख्दै जानेछौं। रमाइलो गर्ने कार्यक्रम हो रमाइलो गर्नका लागि जुटिरहेका छौं। कला संस्कृतिको जगेना गर्नुपर्छ नेपालमा हाम्रा पुराना प्रतिभाहरू पुराना ती संस्कार संस्कृतिलाई पनि जगेना गर्नुपर्छ भनेर यति बेला रेडियो लुम्बिनीले हरेक आइतबार हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार तपाईँको माझमा ल्याउने गर्छ। यो पनि तपाईँहरूको माझमा राख्न चाहन्छु। यदि फोन गर्न चाहनुहुन्छ भने 071-5562012 बाटो भएर आउँदै गर्नुहोला। अहिले पनि धर्मराज ढकालको रोजाइमा रहेको खुमन अधिकारी र साथीहरूको आवाजमा रहेको फूलदेवीलाई जोबान पक्कै पनि प्रशान्तजी सविताजीले तयारी गर्नु भएको छ यो गीत स्वीकार्नुहोला। 071-5562012 बाटो भएर आउनुहोला।

फुला देवीलाई जोबन बेबीलाई फुला देउतालाई जोबन एउटालाई खुमान अधिकारी र साथीहरूको आवाजमा रहेको धर्मराज ढकालको रोजाईमा रहेको यो भाकापछि फेरि पनि स्वागत छ कार्यक्रम सुशीलीमा. बुधबार व्यवसाय हो, रमाइलो रमाइला गीत संगीतहरू रोज्नु भएको छ, निकै रमाइला गीत रोज्नु भएको छ. हाम्रो प्राविधिक मित्र क्यामेरा पर्सन प्रशान्त गेवालीले चाहिँ खोजिरहनु भएको छ. तपाईँहरूले गीत रोजिदिनु भयो भने उहाँहरू पनि खुसी हुनुहुन्छ, किनभने रमाइला रमाइला गीतहरू हाम्रो जति स्टुडियोमा हामीले भेटाउँछौ त्योभन्दा बढी युट्युबहरूबाट तपाईँहरूले पनि भेट्न सक्नुहुन्छ. जसले नेपाली मौलिकपन बोकेको छ ती भाकाहरू खोजिदिनु होला, रोजिदिनु होला. जसले नेपाली पन बोकेको छ ती भाकालाई चाहिँ हामीले प्राथमिकतामा राख्नुपर्छ. नेपाली संस्कृति जगेना गर्नका लागि, संस्कार सिकाउनका लागि, अथवा रमाइला रमाइला लोक दोहोरी भाकाहरूलाई बचाउनका लागि कलाकारले नेपाली मौलिकपन मात्रै नभएर नेपाललाई विदेशमा समेत चिनाउन सफल हुनुभएको छ. धर्मराज ढकालको आवाज रोजाईमा रहेको यो भाका हामी तपाईँलाई राखिराखिसकेका छौं. खमन अधिकारीको आवाज अथवा साथीहरूको आवाजमा रहेको यो रमाइलो भाका पक्कै पनि कार्यक्रम सुशीलीले तपाईँका म्यासेजहरू, तपाईँहरूका फोनहरू, तपाईँका प्रतिभाहरू पस्कने कार्यक्रम हो. त्यसैले पनि धेरै साथीहरूलाई म रमाइलो गर्नका लागि, जोडिनका लागि अनुरोध गरिरहेको छु. स्टुडियोको टेलिफोन नम्बर खुल्ला राखेका छौं, 0175625012 को बाटो भएर आउनुहोला. अहिले पनि धेरै साथीले म्यासेज गरिरहनु भएको छ हामीलाई. भीम कणेलले म्यासेज गरिरहनुहुन्छ तिलोत्तमा 8 बाट, हामीलाई माया गर्नुहुन्छ. दाजु नमस्ते, म यहाँ तिलोत्तमा 8 देखि यो कार्यक्रम सुनिरहेको छु. दाजु म आज श्रीष देवकटारा देवी घरतीको आवाजमा रहेको मालचरी झ्याउरी गीत बजाइदिनु हुन अनुरोध गर्दछु. कार्यक्रम सुशेली सुनेर बस्ने सम्पूर्णका लागि यो गीत राखिदिनुहोला र कार्यक्रम सुशेलीको उत्तर उत्तर प्रगतिको कामना गर्न चाहन्छु भनेर भीम कडेलजीले हामीलाई तिलोत्तमा 8 बाट हामीलाई म्यासेज गर्नुभएको छ. भीम कडेलजी तपाईँलाई पनि म हार्दिक आभार प्रकट गर्न चाहन्छु. त्यसै गरेर कनप्री केसीले पनि हामीलाई म्यासेज गर्नुभएको छ, हजुर लगायत सम्पूर्णमा शुभ दिनको शुभकामना. म चाहिँ कणप्री केसी संगीत घर दाङ तुलसीपुर हाल भारतको हिमाञ्चलबाट कार्यक्रम सुनिरहेको छु, कार्यक्रम सफलताको शुभकामना भन्नुभएको छ. कणप्री केसी संगीतलाई पनि म हार्दिक धन्यवाद दिन चाहन्छु. इण्डियाबाट, नेपालबाट मात्र नभएर इण्डियाबाट, विदेशबाट, धेरै ठाउँहरूबाट हामीलाई हेरिरहनु भएको छ, माया गरिरहनु भएको छ. सबैप्रति म सम्मान व्यक्त गर्न चाहन्छु. जतिले पनि माया गरिरहनु भएको छ सबैप्रति म हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु. म्यासेज गर्नुहोला, म्यासेज गर्नका लागि, लाइभमा जानका लागि, अथवा लाइभमा हाम्रो कार्यक्रमलाई हेरेर म्यासेज गर्न चाहनुहुन्छ भने रेडियो लुम्बिनी मणिग्राम भनेर नेपालीमा सर्च गर्नुभयो भने हामीसँग साथी बन्न सक्नुहुन्छ. धेरै साथीहरूले हेरिरहनु भएको छ, लाइक गर्नुभएको छ, अनि सब्सक्राइब गर्नुभएको छ, सेयर गर्नुभएको छ. सबैप्रति सम्मान व्यक्त गर्न चाहन्छु. त्यसै गरेर भीम कडेलले हामीलाई त्यसै श्रीष देवकोटा र साथीहरूको आवाजमा रहेको यो रमाइलो भाका बजाइदिनु होला भन्नुभएको छ. धेरै साथीले म्यासेज गर्नुभएको छ, सबैप्रति म हार्दिक आभार व्यक्त गर्दै अहिले भने श्रीष देवकोटा र साथीहरूको आवाजमा रहेको यो रमाइलो भाका स्वीकार्नुहोला.

भीमकडेल को रोजाईमा रहेको यो रमाइलो भाका श्री देव कटार साथीहरूको आवाजमा रहेको रमाइलो भाकापछि फेरि पनि स्वागत छ कार्यक्रम सुशीलीको बुधबार व्यवसायमा। प्रविधिमा सविता रकाल, क्यामेरामा प्रशान्त गेवाली र म तपाईँको लोकसेयात्री प्रकाश न्यौपाने। सकेसम्म तपाईँले म्यासेज गर्दाखेरि रमाइला गीत संगीतहरू रोज्नु भएको छ, कलाकारहरूको नाम पनि लेखिदिनुहोला, किनभने त्यो एउटा नाम लेख्दाखेरि धेरै दोहोरी भाकाहरू आइरहेका छन्। त्यसैले पनि कलाकारको नाम लेखिदिनु भयो भने हामी त्यो गीतलाई चाहिँ छिट्टै फेला पार्न पनि सक्छौ। त्यसैले रोजाइमा राख्ने सम्पूर्ण साथीहरूलाई हार्दिक आभार प्रकट गर्दै कलाकारको नाम लेख्न पनि म अनुरोध गर्न चाहन्छु। टेकु छेत्रीले हामीलाई फोन गरेर यथार्थ गीत गुनगुनाउने मान्छे आज म्यासेज गर्नुभएको छ। गुरूप्रतिको आधार भाव सद्भाव प्रकट गर्दै गुरू पूर्णिमाको शुभकामनाका साथ हेर्दै र सुन्दैछु म तनहुबाट। मौसमी अवस्था पानी परिरहेकै छ, घाम चर्किएकै छ, गर्मी छ, पर्याप्त पानी पिउनुहोला। यदि मिल्छ भने बुट्टा झ्यालैमा अचम्म दिल बस्यो ख्याला ख्यालैमा भाका राखिदिनुहोला। र यस कार्यक्रम मार्फत सम्झना राख्नुपर्दा हजुरहरू रेडियो होल युनिट र सम्पूर्ण साथीहरूलाई गुरू पूर्णिमाको शुभकामनाका साथ सम्झना गर्दै सुनाउन चाहन्छु भन्नुभएको छ टेकु छेत्रीजी। हार्दिक आभार प्रकट गर्न चाहन्छु। गण्डकी प्रदेशको तनहुबाट हामीलाई फोन गर्नुहुन्छ, म्यासेज गर्नुहुन्छ, माया गर्नुहुन्छ, तपाईँलाई धेरै धन्यवाद दिन चाहन्छौ। तपाईँकै रोजाईमा रहेको भाका हामी पस्कनेछौ पक्कै पनि। यसै गरेर नारायण न्यौपानेले दोहा कतारको मर्मला इस्तानबुलबाट यति बेला कार्यक्रम सुनिरहेको छु, निकै राम्रो छ कार्यक्रमलाई, माया लाएर गाड़ी रोकेर म कामको व्यस्तताले पनि गाड़ी रोकेर कार्यक्रम सुनिरहेको छु भनी भन्नुभएको छ। नारायणजी तपाईँलाई हार्दिक आभार प्रकट गर्न चाहन्छु। कालीगण्डकी गाउँपालिका बलाम पाँच मेथीबारी हाल योगीकोटी र अहिले कतारबाट मैले सम्झिरहेको छु भन्नुभएको छ नारायणजी। मर्मला इस्तानबुल रेस्टुरेन्टमा रहने सम्पूर्ण साथीहरूलाई पनि सम्झना समर्पण गरिदिनुहोला, सम्झना सुनाइदिनुहोला, नेपालीहरूलाई सम्पूर्णलाई सम्झना छ भनिदिनुहोला। यति बेला तपाईँको म्यासेजपछि कोही साथी टेलिफोनमा आउनु भएको छ, ढिला नगरीकन स्वागत गरौं। हजुर नमस्ते, कहाँदेखि को आउँदै हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हजुर नमस्ते, हेलो, नमस्ते हजुर, टेलिफोन कटेको छ। त्योभन्दा पछाडि म अर्को म्यासेज तपाईँको लागि टेलिफोन गर्दै रहनुहोला। हेलो, गुड आफ्टरनुन, भीमसेन सारु मगरले हामीलाई चाहिँ दिल्लीबाट म्यासेज गर्नुभएको छ। हेलो, गुड आफ्टरनुन दर्शन, नमस्कार झोरले सेमापु सेवारो छोज्यालो जोजो लापा टिसा डियाला, मगर भाषामा लेख्नु भएको होला पक्कै पनि। सन्चै आरामै हुनुहुन्छ, हामी पनि आरामै छौं भनेर भन्नुभएको छ। सन्चै आरामै हुनुहुन्छ हजुर, म नवलपुरको मान्छे फेसबुक लाइभ मार्फत न्यू दिल्लीबाट सुन्दैछु, हेर्दैछु, रमाइलो कार्यक्रम, मिस यू अल माई डियर फ्रेण्ड्स, ओके बाबाई भन्नुभएको छ। त्यसै गरेर धेरै साथीहरूले हामीलाई माया गर्नुभएको छ। भीमसेन सारु मगरले पनि हामीलाई इण्डियाबाट माया गर्नुभएको छ। नारायण न्यौपानेले मर्मा इस्तानबुल दोहा कतारबाट हामीलाई माया गर्नुभएको छ, म्यासेज गर्नुभएको छ, लाइक गर्नुभएको छ, शेयर गर्नुभएको छ, उहाँहरूप्रति हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु। त्यसै गरेर टेकु छेत्रीजीको आवाजमा रहेको रमाइलो भाका तपाईँका लागि कार्यक्रममा पक्कै पनि छोटो समय छ, तीनवटा गीत बजाउनु पर्नेछ। त्यसैले पनि टेकु छेत्रीको आवाजमा रोजाइमा रहेको बुट्टा झ्यालैमा लोक तथा दोहोरी भाका स्वीकार्नुहोला।

0: बुट्टा झ्यालैमा अचम्मै दिल बस्यो ख्याला ख्यालैमा यो भाका राख्दा राख्दै कोही मित्र आउनु भएको छ। हेलो हजुर, नमस्ते।
1: नमस्ते, नमस्कार हजुर।
0: भण्डारी सर आरामै हुनुहुन्छ?
1: म आरामै छु नि।
0: सुरजी निकै रमाइलो रमाइलो मान्छे, कार्यक्रमलाई माया गर्ने मान्छे, अन्तिम अन्तिममा आउनु भएको छ। निकै कार्यक्रमलाई माया गर्नुहुन्छ, भ्याउँदा नभ्याउँदा पनि कति बेला हुन्छ, थोरै टाइम रहे पनि फोन गर्नुहुन्छ, रेडियो लुम्बिनीलाई कार्यक्रम सुशेलीलाई माया गर्नुहुन्छ, सेयर गरिदिनुहुन्छ होइन?
1: हो नि, एकदम पक्कै पनि। म एकदमै यसो सुन्दाखेरि कार्यक्रम आइरहेको, पाँच चार के अरे एक 45 भारै छ, त्यसपछि चाहिँ फोन हानेको।
0: हजुर,
1: हजुर।
0: अनि के गर्दै हुनुहुन्छ तिलोत्तमा सत्रमा अहिले? के भएर
1: यतिखेर? होइन छैन छैन, यतिखेर चाहिँ घरतिर छु, बसिरहेको।
0: घरतिर बसिरहनु भएको छ, रेडियो सुन्नु भएको छ?
1: हजुर हजुर।
0: हाम्रो सुरज भण्डारी भनेपछि सबैले रेडियो सुनेपछि पोखरादेखि बागलुङ काठमाडौँ होइन, जताततैबाट हाम्रो सुरजजीले के ल्याउनु भएको छ भन्ने कुरा पनि हुन्छ। सुरजजी छोटो समय छ, प्रतिभा पक्कै पनि ल्याउनु भएको छ।
1: छोटो इति म यो गीत गाउँछु है, थोरै।
0: एकदमै एकदमै सुरु गर्नुहोस्, छोटो समयमा आउनु भएको छ।
1: हुन्छ, पुरानो जुनी जुनी लाई पर

0: ಬನ್ನಿ ಪುರಾತ ಮಾಯಾ ಜುನಿ ಜುನಿ ಲಾಯ ಪಾನಿ
1: पुरानो हुँदैन माया जुनी जुनीलाई माया त कहिले पनि पुरानो हुँदैन बुढेसकालमा पनि मायाको सहारा चाहिन्छ नि सुरजी हाम्रो सुरजीले यथार्थ यथार्थ जसले गीत गाउनु भएको छ त्यो गीत चाहिँ पस्कन हुन्छ कि त्यसैले पनि सुरजी धेरै प्रिय पनि हुनुहुन्छ लोक संस्कृतिको जगेर्ना गर्नका लागि सुरज भण्डारीजी तिलो तमा सत्रमा हुनुहुन्छ कसैलाई चाहिँ मादल खैजरी मजुरा अथवा हार्मोनियम बजाउन चाहनुहुन्छ भने सुरजजीसँग सम्पर्क गर्नुहोला नम्बर चाहिए मसँग माग्नुहोला म यो पनि जानकारी गराउन चाहन्छु रेडियो लुम्बिनीमा तपाईँको नम्बर हामी छोडेका छौं कसैलाई चाहिँ त्यो चाहना भयो भने सुरजजीसँग सहकारी गर्नका लागि पनि अनुरोध गर्न चाहन्छु यतिखेर दिवाकर आचार्य ज्वाङले रुन्छ नि मन किन रुँदैन भाका रोज्नु भएको छ त्यो भाका कसैलाई समर्पण गर्न चाहनुहुन्छ भने
0: हजुर हजुर हजुर सर्वप्रथम चाहिँ हजुर लगायत हाम्रो प्राविधिक मित्र हाम्रो क्यामेरा पर्सनजी र हाम्रो रेडियो लुम्बिनी सम्पूर्ण परिवारलाई चाहिँ एकदमै सम्झिन चाहे र साथीहरू भन्नुपर्दा पोखातिर हुनुहुन्छ नरेन्द्र रिमाल दाई अनि हाम्रो के अरे पुरानो मित्र आउनुहुँदो रहेछ हाम्रो टेकु छेत्रीजी त्यो दाईलाई पनि धेरै धेरै सम्झना सम्झ्या छ है सुरज भण्डारीले भन्न चाहन्छु सुन्नुभयो होला रेडियो पक्कै पनि
1: सुनिरहनु भएको छ
0: हजुर हजुर त्यसपछि चाहिँ के अरे हाम्रो यहाँ यतापट्टि चाहिँ हाम्रो सीता चौधरी बहिनी हुनुहुन्छ लुम्बिनीतिर त्यो बहिनीहरूलाई पनि धेरै सम्झना छ अनि काठमाडौँतिर सम्झना राई श्रीराम दाल राई हुनुहुन्छ उहाँहरूलाई सबैलाई सम्झना र मलाई जम्मा जो जतिले चिन्नुहुन्छ सबै सबैलाई झन् एकदमै धेरै मिठो माया मिठो सम्झना भन्दै हजुरसँगबाट बिदा हुन चाहन्छु नमस्ते
1: नमस्ते सुरज भण्डारी निकै रमाइलो मान्छे त्यो तपाईँ सत्रबाट आउनु भएको थियो सम्पूर्ण साथीहरूलाई सम्झनु भएको छ विशेष गरेर टेकु छेत्रीजीलाई पनि म सम्झन चाहन्छु म सुरज भण्डारी भनेर टेकु छेत्रीजीलाई पनि विशेष गरेर सम्झन्छु भन्नुभएको छ हार्दिक धन्यवाद दिन चाहन्छु 071-562-012 बाटो भएर आउनका लागि अब 8 मिनट मात्रै छ पक्कै पनि भन्दा अगाडि हाम्रो कार्यक्रमको लगभग समय सकिएको जानकारी गराउनु भएको छ प्राविधिक मित्रले दिवाकर आचार्य ज्वाङले हामीलाई नमस्कार म नयाँ मिलदेखि कार्यक्रम सुशेली सुन्दैछु कार्यक्रम राम्रो लाग्छ अब बच्ने लोकगीत मार्फत म रेडियो लुम्बिनी अल युनिटसँगै मलाई दिवाकर भनेर चिन्ने नचिन्ने सम्पूर्णका लोक पारखी साथीहरूमा समर्पण गर्न चाहन्छु मिल्छ भने रुन्छ नि मन किन रुँदैन रुखो बलि नभल निर्माया वचनको घाउ निको हुँदैन गीत बजाइदिनु होला भन्नुभएको छ पक्कै पनि आजको लगभग अन्तिम गीत यही नै होला प्राविधिक मित्र हाम्रो क्यामेरा पर्सन होइन पक्कै पनि आज कार्यक्रमको लगभग अन्त्यतिर छौं धेरै साथी प्रेम नेपानेले पनि नमस्कार हजुर भन्नुभएको छ कार्यक्रमलाई निहाल्नु भएको छ हेर्नु भएको छ प्रेमजी तिलोत्तमा 9 बाट सिद्धार्थ टोलबाट भन्नुभएको छ प्रेमजीलाई पनि म हार्दिक आभार धन्यवाद व्यक्त गर्न चाहन्छु कार्यक्रमलाई शेयर गरिदिनु होला कार्यक्रम जस्तो लाग्छ त्यस्तै पक्कै पनि तपाईँहरूले पनि कमेन्ट गरिदिनु होला कार्यक्रम राम्रो लाग्छ भने राम्रो लाग्छ भनिदिनु नराम्रो लाग्छ भने यहाँ सुधार्नु पर्यो भनेर हामीलाई कमेन्ट बक्समा चाहिँ म्यासेज गरिदिनका लागि पनि म अनुरोध गर्न चाहन्छु म कार्यक्रमबाट छुटिएर गए पनि जति बेला पनि 071-562-012 बाटो भएर पनि तपाईँहरूले कार्यक्रमका लागि सुझाव सल्लाह प्रतिक्रिया टिपाउन सक्नुहुनेछ यो पनि तपाईँका लागि जानकारी गराउन चाहन्छु कार्यक्रमको लगभग अन्त्यमा छौं कार्यक्रमले 2 बजाउन लागिसकेको छ यतिन्जेल कार्यक्रम सुन्नुभयो सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु जतिले म्यासेज गर्नुभयो देश विदेशबाट सबैले माया गरेर कार्यक्रम सुशेलीलाई शेयर गरिदिनुभयो सबै सबैलाई एकमुष्ट धन्यवाद दिँदै जसले फोन गर्नुभयो जसले प्रत्यक्ष रेडियो सुनिरहनु भएको छ सबैलाई हार्दिक आभार प्रकट गर्न चाहन्छु 1 घण्टा मेरो आवाज र लोकदोहोरी भाकाहरू तपाईँको रेडियो सेटसम्म पुर्याउनका लागि खटिने प्राविधिक मित्र सविता ढकाललाई पनि धन्यवाद दिँदै 1 घण्टा क्यामेरामा रहेर मेरो यो तस्विर अथवा यो कार्यक्रमलाई फेसबुक लाइभमा हात गले पनि समातेर बस्ने क्यामेरा पर्सन प्रशान्त गवाईलाई विशेष विशेष धन्यवाद दिँदै पक्कै पनि फेरि शुक्रबार एक बजे तपाईँसँग रमाइला लोक तथा दोहोरी बाकाहरू लिएर हामी उपस्थित हुने गरी पृष्ठभूमिमा रुन्छ नि मन किन रुँदैन पक्कै पनि दिवाकर आचार्य ज्वाङको यो रजाईलाई राखेर पक्कै पनि फेरि त्यो भन्दा पनि एकजना ले फेरि म्यासेज गर्नुभएको छ कहाँदेखि गर्नुभएको छ भने ओम्स नेउपाने भनेर भन्नुभएको छ धेरै राम्रो छ कार्यक्रम भन्नुभएको छ तिलोत्तमा 9 बाट होला दक्षिण टोला हो पक्कै पनि ठेगाना लेख्नु होला मैले तपाईँलाई चिने तर तपाईँले ठेगाना खुलाउनु भयो भने धेरै राम्रो हुन्छ दक्षिण टोला बाट हो कार्यक्रम सुशेली निकै राम्रो छ धेरै राम्रो छ अझै उत्तर प्रगतिको काम भन्न चाहन्छु भन्नुभएको छ ओम्स नेउपानेलाई पनि धन्यवाद दिँदै पृष्ठभूमिमा रुन्छ नि मन किन रुँदैन भाका छोड्दै शुक्रबार रमाइलो भेटघाट हुने गरी एक बजे फोन गर्नुहोला, म्यासेज गर्नुहोला भन्दै मसँग शुक्रबार जोडिने होला भन्दै म पनि तपाईँसँग शुक्रबार जोडिने गरी बिदा हुन चाहन्छु। नमस्कार, जय गीत, जय संगीत।

0: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र बिहेको केही सुरसारै छैन त।
1: होइन, के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
0: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न सक्छिन्। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
2: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिन पर्यो भनेको, कहाँ बनाइदिने होला?
3: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास, सधैँको विश्वास।
2: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
4: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
3: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
5: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-882 र 98-470-24-870।
6: हाय दैव, फेरि मदिरा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सचे। अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
7: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
8: धेरै नै ढिला हुन्थ्यो सायद। अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो, उपचार हुन्छ र ठिक पनि हुन्छ। नातिनुहोला,
9: हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
6: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
7: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ।
10: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
11: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
12: ए बुढा हेर्नुहोस् त, आज पनि रिखे दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
13: ए जान्त जान्त
14: होइन, के भयो बाबु?
15: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो।
14: ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
11: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
16: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
17: होइन, के खुसीको खबर हो दाजु?
16: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
17: हो र?
16: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-573-823।
17: सौजी क्युआर भयो है?
18: ए बोक्नुहोस् त, मेसेजै आएको छैन।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: हो घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
1: ल बारात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छातामुनि।
5: हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 9857723397 र 9845942914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा।
6: गुप्ता नर्सरी तिलोत्तमा 4 ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गहरूमा अनुरोध,
7: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कूल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
8: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँ खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
9: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
6: गुप्ता नर्सरी तिलोत्तमा 4 ड्राइभर टोल रूपन्देही,
8: फोन नम्बर 0175602005। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
10: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं।
11: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम, राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
12: सबै हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाम न।
13: ए किन नि बुटोल? यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
12: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
13: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान,
12: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 9857042471, फोन 0175625970। जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही।
3: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
14: हो भाई, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
15: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
14: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
15: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
14: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
16: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्छौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
17: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
18: के को छलफल हो दाई बाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
17: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
18: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एक करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
16: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
19: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
20: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा चार वर्षे बीबीएस र बीएड मा भर्ना खुल्यो।
21: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज सिलोतमा एक शङ्करनगरमा बीबीएस र बीएड को प्रथम वर्षमा भर्ना खुल्यो।
20: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
21: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
20: सम्पर्क न्यू लाइट कलेज तिरोत्तमा एक शङ्करनगर रूपन्देही। फोन 071-414-268, मोबाइल 98-570-34-520।
22: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
23: हाम्रा सेवाहरू
22: जनरल फिजिसियन,
23: स्त्री तथा प्रसुति,
22: बाल रोग,
23: छाला तथा यौन रोग,
22: हार जोड्ने नसा तथा बात रोग,
23: टाउको तथा मनोरोग,
22: नाक कान घाँटी,
23: जनरल सर्जरी,
22: भिडियो एक्सरे,
23: डिजिटल एक्सरे,
22: ईसीजी,
23: डेन्टल तथा प्याथोलोजी,
22: फिजियोथेरापी
23: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
24: किशोर किशोरी, युवाहरू र 15-49 वर्ष समको महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपरटिभ र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
25: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
20: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही, रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071-562-832, मोबाइल
26: 98-570-21-835।
27: शांति को मोबाइल लुम्बिनी, शांति को आवाज रेडियो।

0: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफे त
1: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दैछौ क्या
0: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
2: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी
0: ल यो सुन्नु त रेडियोमा फुकेको फुके हुन्छ त
3: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
4: सबै मिलाई खुवाऊ
3: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अण्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
5: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
6: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खाने कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
7: स्नातक तह भर्ना सम्बन्धी रामबडी बहुमुखी क्याम्पसको सूचना रूपन्देहीको मडिग्राम स्थित राममणी बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो कार्यक्रमहरू बीबीएस बीएड र बीए भर्ना कार्यक्रम चलिरहेको छ कक्षा सञ्चालन साउन अन्तिम सातादेखि जेहेन्दार विद्यार्थीलाई नतिजाको आधारमा छात्रवृत्ति र आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमा थप सहुलियत दिएर पढ्न पाउने व्यवस्था गर्दै अभिभावकीय भूमिका निर्वाह गरेको क्याम्पस सम्पर्क राममणी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मणिग्राम रूपन्देही फोन 071-560-226 बीबीएस भर्नाको लागि 98-570-42-624 बीए र बीएड को लागि 98-471-29-657
8: सिकल सेल रोगको एक जानकारी
9: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाइ हुन्छ सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्
8: सिकल सेल रोगका लक्षणहरू
10: छिटो छिटो थकाइ लाग्ने सास फेर्न गाह्रो हुने छाती दुख्ने
9: छाती पेट हात खुट्टा धारमा अचानक र कडा खालको दुखाई हुने
10: जन्डिस हुने
9: आँखाका समस्याहरू देखा पर्ने
10: संक्रमणहरू भइरहने
9: पक्षीघात समेत हुने
10: ज्वरो आउने वाक वाक लाग्ने बान्ता हुने खोकी लाग्ने
9: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस् सिकलसेल रोगको उपचार
10: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ
9: सिकलसेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू
10: कुनै पनि रोगको संक्रमण विरूद्ध खोपहरू लगाउनु पर्छ
9: आँखाको नियमित परीक्षण गर्नुपर्छ।
10: रक्त अल्पताको उपचार गराउनुपर्छ।
9: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनुपर्छ।
10: पानी प्रशस्त मात्रामा पिउनुपर्छ।
9: धेरै तनाव लिनु हुँदैन।
10: मदिरापान, धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
9: सिकलसेल रोगको रोकथाम।
10: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने।
9: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने।
10: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने।
9: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
10: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
4: स्वास्थ्यमा बटुवल
9: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा,
4: असल अभ्यासदेखि नीतिका कुरा,
9: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
4: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
9: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
4: कार्यक्रम स्वास्थ्यमा बुटवल।
8: सिकल सेल रोगको एक जानकारी।
9: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढ़ी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कड़ा खालको दुखाई हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
8: सिकल सेल रोगका लक्षणहरू:
10: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
9: छाती, पेट, हात खुट्टा, ढाडमा अचानक र कड़ा खालको दुखाई हुने,
10: जन्डिस हुने,
9: आँखाका समस्याहरू देखा पर्ने,
10: संक्रमणहरू भइरहने,
9: पक्षीघात समेत हुने,
10: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
9: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकलसेल रोगको उपचार:
10: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटवल र भीम अस्पताल भैरहवामा गरिन्छ।
9: सिकलसेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
10: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ।
9: आँखाको नियमित परीक्षण गर्नुपर्छ।
10: रक्त अल्पताको उपचार गराउनुपर्छ।
9: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनुपर्छ।
10: पानी प्रशस्त मात्रामा पिउनुपर्छ।
9: धेरै तनाव लिनु हुँदैन।
10: मदिरापान, धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
9: सिकलसेल रोगको रोकथाम:
10: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने।
9: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने।
10: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने।
9: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
10: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
9: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश:
11: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
9: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
11: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
9: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
11: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
9: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
11: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
9: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
12: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 98023 64 460।
1: खै दाई, दुई खिल लिची रोड अनि एउटा सुर्ती ल्याउनुस् न।
2: ए ल ल लिनुस् भाइ।
1: अनि दाई कति भयो पैसा?
2: ल हेर भाई, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन, तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
3: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
4: अनुरोधक, तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
5: सामाजिक सञ्जाल प्रयोगमा सचेतता अपनाऊ। सामाजिक सञ्जालमा अपरिचित व्यक्तिको साथी बन्ने अनुरोधलाई विश्वस्त भएर मात्र प्रतिक्रिया जनाऊ। अपरिचित व्यक्तिलाई जथाभावी साथी बन्न अनुरोध नपठाऊ। सामाजिक सञ्जालमा तथा अन्य विद्युतीय माध्यमबाट चिट्ठा, पुरस्कार जस्ता आर्थिक प्रलोभनका प्रस्तावको भ्रममा नपरौ। आफूले प्रवाह गरेका सन्देश वा सूचनाबाट समाजमा पर्न सक्ने नकारात्मक प्रभावको ख्याल गरौं। आफ्नो सन्देशले कुनै व्यक्ति वा अन्य कुनै समुदायको आत्मसम्मानमा चोट नपुर्याउं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।

0: मरगा खांची ओबीसी सीमेंट देश को सीमेंट
1: किन झोक्राउनु भन्छ काका
2: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
1: मैले त भनेकै हो नि काका तपाईले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
2: ए बुद्ध फाइबर कान्छोले पनि त्यही भन्थ्यो
3: आधुनिक प्रविधिबाट तयार गरिएका न पसालिने न फुट्ने रङ गर्न नपर्ने फाइबर का ढोका पल्ला फाइबर जस्ता पाता पार्किंग सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशन का सामग्री लगायत का सम्पूर्ण फाइबर का सामग्री अर्डर अनुसार तयार गरिन्छ गुणस्तरीय फाइबर का लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराज मेल मोबाइल 98570 21 757 र 98472 96 228
4: आज पनि ऋषि दाईले सीता भाउजूलाई रोक्सी खाएर पिटेछन्
5: ए धन्त धन्त
6: होइन के भयो बाबु
7: अंकल अंकल बाबाले मम्मीलाई पिट्नुभयो
6: ल ल नाच्यो बाबु हामी आइपुग्यौ त केही समय सुधार केन्द्रमा राखौ न त्यसका लागि म आफै पहल गर्छु
8: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिबिन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश
9: खुसीको खबर
10: होइन के खुसीको खबर हो दाजु
9: अरे भाइ लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि
10: हो र
11: हो त वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल फोन नम्बर 071 573 823

0: अब नसा तथा मनोरोगको सफल उपचार लालीगुराँस फार्मेसीमा।
1: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
2: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फुर्ती नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याउने, पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लालीगुराँस फार्मेसी
0: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 9806317111 र 9806621354।
3: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
4: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हात जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट, अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हात जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
3: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
0: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
5: फोन नम्बर 0175316541।
6: नारी पुरुष बराबरी, पाइला हाराहारी, समान कामको समान ज्याला नहोस् घटी बढी। काम सानो ठुलो हुन्न, कामलाई सम्मान गरौं। लिङ्ग जात वर्ग होइन, श्रमलाई इज्जत गरौं। महिलाको श्रमलाई सक्दो हौसला बढाऊ। महिला भएकै कारण ज्यालामा भेदभाव नगरौं। सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
7: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
8: हो भाई, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
9: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
8: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
9: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
6: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
10: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट।
11: हाम्रा सेवाहरू
10: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
11: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
10: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि द्वितीय मूल्याङ्कन गर्ने,
11: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने
10: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
12: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
13: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
14: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो? यति कहाँ औषधि लिएर बसिरहेको छौ त?
15: के भनौँ दाइ, रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
14: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आदै जाम।
16: हजुर, नेपालमै उत्कृष्ट सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल, अब हाम्रै नयाँ मिलमा,
14: तिलोत्तमा 4 नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निवान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि हजुर पूर्णतः प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी जल उपचार एक्युपंक्चर योग ध्यान आहार पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि माटो उपचार मालिस धार्मिक थेरापी उपवास थेरापी लगायत नसा च्यापिएको एलर्जी छाला रोग प्यारालाइसिस मुख बाँगिने अनिद्रा अपच कब्जियत माइग्रेन डिप्रेसन हात खुट्टा तथा घुँडा फोल्ने हड्डी खिएको महिनावारी तथा यौन गडबडी युरिक एसिड बाथ बाजोपन ग्यास्ट्रिक थाइराइड मोटोपन मधुमेह उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली तुलुतमा चार नयाँ मिल रूपन्दै सम्पर्क फोन 071-592-183 मोबाइल 98-570-68-805 97-676 091-99-99 स्वास्थ्य शान्तिको द्वार प्रकृतिसँग सिधै उपचार निवान हस्पिटल प्राली।
5: यति बेला दिउँसोको 3 बजे
17: सुनसरी घटनापछि उत्पन्न समाधान संवाद र सहमति मार्फत गर्न दलहरूको संयुक्त आह्वान तल्लो तहमा सर्वदलीय संवाद गर्ने स्वास्थ्य कर्मीको आन्दोलनका कारण आज पनि अस्पतालहरूमा ओपीडी सेवा बन्द माइती घरमा प्रदर्शन बिरामीलाई शास्ति बाँकेमा निर्माणाधीन सेप्टिक ट्याङ्कीमा फसेर 3 जना मजदूरको ज्यान गयो कपिलवस्तुमा ट्रकको ठक्करबाट 3 जना मारिए चीनले इरानलाई काँधबाट प्रहार गर्न मिल्ने क्षेप्यास्त्र प्रणाली उपलब्ध गराउने अमेरिकासँगको द्वन्दका बीच इरानको प्रतिरक्षा प्रणाली थप सुध्रे र लीग टू क्रिकेट श्रृंखला अन्तर्गत नेदरल्याण्डसँगको खेलमा नेपाल बलिङ गर्दै नेपाल खबरमा अब पूरा खबर प्रमुख राजनैतिक दलहरूले सुनसरीमा भएको घटना र त्यसपछि उत्पन्न परिस्थितिको शान्तिपूर्ण रूपमा संवादबाट समाधान गर्न अपील गरेका छन् सर्वदलीय बैठकपछि जारी वक्तव्यमा उनीहरूले पारस्परिक भाइचारा र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका हुन् वक्तव्यमा दलहरूले लोकतान्त्रिक व्यवस्थामा उत्पन्न जुनसुकै जटिल असन्तुष्टि र समस्याको समाधान शान्तिपूर्ण संवाद र सहमतिबाट मात्र सम्भव रहेको उल्लेख गर्दै सबै पक्षलाई संयमता अपनाउन आफ्ना मागहरू शान्तिपूर्ण रूपमा राख्न अनुरोध गरेका छन् सत्तारूढ़ दल रासपाका सभापति रवि लामिछानेको आह्वानमा आज बसेको सर्वदलीय बैठकले लोकतन्त्रमा उत्पन्न हुने जुनसुकै जटिल असन्तुष्टि र समस्याको समाधान शान्तिपूर्ण संवादबाट हुने उल्लेख गरेको छ बैठकले नेपालको विविधताका बीचको एकता सहिष्णुता र सहअस्तित्वको परम्परा जोगाउन कुनै पनि प्रकारका उत्तेजना र अवांछित गतिविधिमा संलग्न नहुन आम नागरिकलाई आग्रह गरेको छ शान्ति र सामाजिक सद्भाव कायम राख्न प्रदेश जिल्ला तथा पालिकाहरूमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी संवादलाई तल्लो तहसम्म विस्तार गर्न तथा नागरिक स्तरमा विश्वासको वातावरण निर्माण गर्न राजनैतिक दलका विभिन्न तहका समितिहरूलाई निर्देशन दिने निर्णय समेत बैठकले गरेको छ भविष्यमा यस्ता संवेदनशील घटना दोहोरिन नदिन राजनैतिक दलहरूको केन्द्रीय तहले आवश्यक समन्वय अनुगमन र नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि सातबुद्धि अपीलमा व्यक्त गरिएको छ यस्तै दलहरूले सामाजिक सञ्जाल मार्फत फैलन सक्ने भ्रामक सूचना अपवाह र घृणास्पद अभिव्यक्तिले परिस्थिति थप जटिल बनाउन सक्ने उल्लेख गर्दै आम नागरिकलाई सामाजिक सञ्जाल जिम्मेवारपूर्वक प्रयोग गर्न तथा संचार माध्यमलाई तथ्यपरक र संयमित सूचना सम्प्रेषण गर्न पनि आग्रह गरेका छन् पर्साको वीरगंजमा रहेको नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा स्वास्थ्यकर्मीहरूले देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरू ठप्प पारेका छन् चिकित्सकहरूको सुरक्षा र कार्यस्थलमा हुने हिंसा अन्त्यको माग गर्दै स्वास्थ्यकर्मीहरू आन्दोलित भएका छन् उनीहरूले हिजोदेखि देशभरका सरकारी तथा निजी स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवाहरू बन्द गरेका छन् स्वास्थ्यकर्मीहरूमाथि बारम्बार हुने दुर्व्यवहार र भौतिक आक्रमणका घटना नरोकिएको भन्दै उनीहरूले सेवा नै रोकेर विरोध जनाएका छन् यस्तै आन्दोलित चिकित्सकहरूले आज काठमाडौँको माइतीकर मण्डलामा भेला भई विरोध प्रदर्शन गरेका छन् यसरी स्वास्थ्यकर्मीहरूको आन्दोलनका कारण आफूहरू समस्यामा परेको बिरामीहरूले बताएका छन्। शनिबार र आइतबार ओपीडी सेवा बन्द रहेर सोमबार एक दिन खुलेकोमा हिजोदेखि पुनः बन्द भएको छ। यसरी लामो समय ओपीडी सेवा बन्द हुँदा टाढाबाट आएका बिरामीले स्वास्थ्य जाँच गराउन पाएका छैनन्। कतिपयले महँगो शुल्क तिरेर निजी अस्पताल तथा क्लिनिकमा जानु परेको गुनासो गरेका छन्। बाँकेमा निर्माणाधीन सेप्टिक ट्याङ्कीमा फसेर तीनजना मजदूरको ज्यान गएको छ। कोहलपुर नगरपालिका वडा नम्बर तीन शान्ति टोलमा दया प्रसाद थारूको निर्माणाधीन घरको आँगनमा सेप्टिक ट्याङ्की बनाउँदै गर्दा फसेर कोहलपुर तीनका कालू थारू, प्रकाश थारू र बिर्जा थारूको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। उनीहरू निर्माण कार्यमा मिस्त्री तथा मजदूरका रूपमा कार्यरत थिए। डोजरको प्रयोग गरी सेप्टिक ट्याङ्की फुटाएर उनीहरूको शव निकालिएको प्रहरले जनाएको छ। सेप्टिक ट्याङ्कीमा मानिस फसेको सूचना पाएपछि घटनास्थलमा पुगेको प्रहरले उद्धारमा कठिनाई भएपछि फुटाउन लगाएको हो। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। कपिलवस्तुमा ट्रकको ठक्करबाट तीनजनाको ज्यान गएको छ। तौलीहवा बहादुरगंज हुलाकी सड़क अन्तर्गत महाराजगंज नगरपालिका वडा नम्बर दुई गैरहवा चोक नजिकै ट्रकले साइकल यात्री र पैदल यात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। प्रहरीका अनुसार बिहान सवा सात बजेतिर तीव्र गतिमा रहेको ट्रकले ठक्कर दिँदा स्थानीय बासिन्दा 12 वर्षका आनन्द कहार तथा महाराजगंज नगरपालिका तीनका 75 वर्षीय घोल्लर कुर्मी र 45 वर्षीय विजय कुमार बनियाको ज्यान गएको हो। दुर्घटनापछि स्थानीय बासिन्दाले आक्रोश व्यक्त गर्दा बिहान दुर्घटनास्थल तनावग्रस्त बनेको थियो। अहिले अवस्था सामान्य भइसकेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। नेपाली कांग्रेसले वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको आकस्मिक बैठकले पूर्व उप प्रधानमन्त्री समेत रहनुभएका 79 वर्षीय श्रेष्ठको निधनप्रति शोक प्रस्ताव पारित गरेको हो। श्रेष्ठको हिजो निधन भएको हो। पार्टी केन्द्रीय कार्यालयमा उहाँको पार्थिव शरीरलाई सभापति गगन कुमार थापाले पार्टीको झण्डा ओढ़ाएर श्रद्धांजलि अर्पण गर्नुभएको छ। नेता श्रेष्ठको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पार्टीले जनाएको छ। बैठकले आजदेखि तीन दिन केन्द्र प्रदेश र जिल्ला कार्यालयहरूमा आधा झण्डा झुकाउने निर्णय गरेको पनि छ। स्वर्गीय श्रेष्ठ 2048, 2056, 2064 सालको चुनावमा स्याङ्जाबाट प्रतिनिधि सभा सदस्य र 2070 सालको संविधान सभा चुनावमा समानुपातिकबाट संविधान सभा सदस्यमा निर्वाचित हुनुभएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भञ्जङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
18: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
19: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89।
20: सुन त मेरो कपडा प्याकिङ गरिदिऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
21: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
20: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
22: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
19: फोन 056-94-333-493-555।
17: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा अब थप खबरहरू। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले झण्डै 2 अर्ब रूपियाँको हुण्डी कारोबार गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ। धादिङ घर भई काठमाडौँको नागार्जुन बस्ने 49 वर्षका राजेन्द्र प्रसाद रिजाललाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको ब्यूरोका प्रवक्ता एसएसपी अनुपम शमशेर जबराले जानकारी दिनुभयो। उहाँका अनुसार केही व्यक्तिहरूले हुण्डी कारोबार गर्दै आएको सूचनाको आधारमा अनुसन्धान गर्ने क्रममा रिजाल पक्राउ परेका हुन्। अरू व्यक्तिहरूसँगको मिलेमतोमा व्यक्तिगत खाता मार्फत 1,89,65,39,454 रूपियाँ बराबरको हुण्डीको माध्यमबाट कारोबार गरेको देखिएको एसएसपी जबरालले निकाल्नु भएको प्रेस विज्ञप्तीमा उल्लेख छ। अब विदेशको खबर। इरानले केही हप्ताभित्रै काँधबाट प्रहार गर्न सकिने चीनमा निर्मित हवाई प्रतिरक्षा क्षेप्यास्त्र लन्चरहरूमध्ये पहिलो खेप प्राप्त गर्ने समाचार संस्था रोइटर्सले जनाएको छ। अमेरिकासँगको द्वन्द्वका बीच इरानले आफ्नो प्रतिरक्षा प्रणाली सुदृढ गरिरहेको छ। 6-7 करोड़ अमेरिकी डलर मूल्यको यो खरिद कार्य इरानले आफ्ना छोटो दूरीका हवाई प्रतिरक्षा प्रणाली सुदृढ पार्न चालेका अहिलेसम्मका सबैभन्दा ठूला कदमहरू मध्ये हो। अमेरिका र इजरायलसँगको द्वन्द्व शुरू भएपछि इरानको सैन्य अखडा तथा रणनीतिक पूर्वाधारहरूको सुरक्षा गर्ने क्षमतामा रहेका कमजोरीहरू उजागर भएका थिए। यस सम्झौतामा काँधबाट प्रहार गर्न मिल्ने हतियारको खरिद समावेश रहेको खबरमा उल्लेख छ। यसैबीच चीनको विदेश मन्त्रालयले सम्बन्धित प्रतिवेदनहरू पूर्णतया आधारहीन रहेको बताएको छ। चीनले शान्ति प्रवर्धन गर्न र द्वन्द्व अन्त्य गर्न निरन्तर भूमिका निर्वाह गर्दै आएको मन्त्रालयको भनाइ छ। अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग टू श्रृंखला अन्तर्गत घरेलु टोली नेदरल्याण्डसँगको खेलमा नेपालले टस जितेर बलिङ गरेको छ। अहिले ब्याटिङ गरिरहेको नेदरल्याण्डसले ताजा अवस्थामा 4 ओभर 5 बलको खेल सकिँदा 1 विकेट गुमाएर 16 रन जोडेको छ। नेदरल्याण्डसमा भइरहेको श्रीलंकाको यो अन्तिम खेल हो। यसअघि नेपाल लगातार 3 खेलमा पराजित भएको थियो। नेपाल पहिलो खेलमा नामिबियासँग 8 विकेट र अर्को खेलमा 3 रनले पराजित भएको थियो। यस्तै नेदरल्याण्डसँग नेपाल 6 विकेटले पराजित भएको थियो। लगातार तेस्रो हारसँगै विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउने नेपालको सम्भावना निकै कठिन भएको छ। 8 वटा टोली सहभागी लीग टूमा हरेक टोलीले 36 खेल खेल्नेछन्। शीर्ष 4 टोली विश्वकप ग्लोबल क्वालिफायरमा छनौट हुनेछन् भने एक दिवसीय मान्यता जोगाउन शीर्ष 6 स्थानभित्र रहनुपर्नेछ। चार भञ्जङ भित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सुनसरी घटनापछि उत्पन्न अवस्थाको समाधान संवाद र सहमति मार्फत गर्न दलहरूको संयुक्त आह्वान तल्लो तहमा सर्वदलीय संवाद गर्ने। स्वास्थ्यकर्मीको आन्दोलनका कारण आज पनि अस्पतालहरूमा ओपीडी सेवा बन्द। माइतीकरमा प्रदर्शन, बिरामीलाई शास्ति। बाँकेमा निर्माणाधीन सेप्टिक ट्याङ्कीमा फसेर 3 जना मजदूरको ज्यान गयो। कपिलवस्तुमा ट्रकको ठक्करबाट 3 जना मारिए। चीनले इरानलाई काँधबाट प्रहार गर्न मिल्ने क्षेप्यास्त्र प्रणाली उपलब्ध गराउने। अमेरिकासँगको द्वन्द्वका बीच इरानको प्रतिरक्षा प्रणाली थप सुदृढ र लीग टू क्रिकेट श्रृंखला अन्तर्गत नेदरल्याण्डसँगको खेलमा नेपाल बलिङ गर्दै।
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
2: विशेषताहरू, रु 2 करोड़सम्मको कर्जा सुविधा।
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
23: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
24: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
25: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नागपोखरी काठमाडौँ। फोन नम्बर 44-28-242 44-28-242।
26: कम ऑन,
0: you'll certainly be benefited.
3: साली नदीको सिर
6: मणिचूडको काख
3: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति
6: शान्ति र आनन्दको अनुभूति
3: भीडभाडबाट टाढा
6: शहरबाट नजिकै
3: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
6: झुले अर्ग्यानिक फार्म रिजोर्ट
0: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956 र 9841954181 वेबसाइट झुले.com.np
17: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। सड़क डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर शैलेन्द्र कुमार चौधरी विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। चौधरीले 2,26,13,133 रूपियाँ 36 पैसाको अवैध सम्पत्ति आर्जन गरेको आरोपसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। अवैध सम्पत्ति जफत प्रयोजनका लागि शैलेन्द्रकी श्रीमती अर्पणा कुमारीलाई पनि आयोगले विपक्षी बनाएको छ। 2065 सालमा सरकारी सेवामा प्रवेश गरेका चौधरीले 2082 साल असारसम्ममा 4,98,68,000 रूपियाँ भन्दा बढ़ीको खर्च तथा लगानी गरेको पाइएको र यसमध्ये 2,26,13,000 रूपियाँ अवैध आमदानी भएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ। चौधरीले सार्वजनिक सेवामा रहँदा यसको दुरूपयोग गरी गैर कानूनी रूपमा सम्पत्ति आर्जन गरेको अनुसन्धानबाट पुष्टि भएकाले चौधरीलाई कैद बिगो बमोजिम जरिवाना तथा गैर कानूनी रूपमा आर्जन गरेको सम्पत्ति जफत गर्न माग दावी गरेको अख्तियारले जनाएको छ। ज्यापू संस्कृति विकास कोषको आयोजनामा काठमाडौँमा ज्यापू दिवस तथा गुरू पूजा कार्यक्रम सम्पन्न भएको छ। नेवार समुदायको मौलिक कला संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलको उपस्थिति रहेको थियो। कार्यक्रममा परम्परागत सिप र ज्ञानलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने महत्वपूर्ण भूमिका खेल्ने विभिन्न क्षेत्रका गुरूहरूको सम्मान एवं पूजा गरिएको छ। ज्यापू संस्कृति विकास कोषले हरेक वर्ष यो दिवसलाई सांस्कृतिक उत्सवका रूपमा मनाउँदै आएको छ। काठमाडौँ महानगरपालिकाले माइतीघर क्षेत्रमा पानी जम्ने समस्याको समाधानका लागि ढल सफाई अभियान शुरू गरेको छ। पानीको निकास अवरूद्ध हुने मुख्य कारण मध्ये ढलमा थुप्रिएको फोहोर र अवरोध हटाउन महानगरले ढल तथा म्यानहोल सफा गर्ने काम अघि बढ़ाएको छ। अहिले माइतीघर क्षेत्रमा पानीको सहज निकास सुनिश्चित गर्न ढलभित्र जमेको फोहोर निकाल्ने, अवरूद्ध म्यानहोल खुलाउने तथा निकास मार्गलाई व्यवस्थित बनाउने काम भइरहेको महानगरले जनाएको छ। पटक पटक माइतीघर क्षेत्रको सड़कमा डुबान भएपछि महानगरले अध्ययन गरेको थियो। प्राविधिक अध्ययनले माइतीघरमा पानी जम्ने समस्याको प्रमुख कारण ढल प्रणालीको प्राविधिक कमजोरी, प्राकृतिक जल प्रवाह क्षेत्रमा भएको अतिक्रमण तथा ढलमा जम्मा हुने फोहोर रहेको देखाएको छ। लघुवित्त पीड़ितहरूले काठमाडौँको माइतीकर मण्डलामा आज पनि सामूहिक आमरण अनशनलाई निरन्तरता दिएका छन्। लघुवित्त तथा वित्तीय शोषण विरूद्धको संघर्ष समितिको नेतृत्वमा हिजोदेखि अनशन शुरू भएको हो। पीड़ितहरूले सामाजिक न्याय र वित्तीय शोषणको अन्त्य हुनुपर्ने माग सरकारसँग राखेका छन्। र वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै ठय गरेको अभियोगमा 4 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सिन्धुलीका 46 वर्षीय गणेश बहादुर कार्की, दाङका झगे विग, चितवनका कमल श्रेष्ठ र काठमाडौँ महानगरपालिका 7 बस्ने शारदा श्रेष्ठ रहेका छन्। गणेशले सर्बिया पठाइदिने भन्दै 1 जनाबाट 1,50,000, झगेले युरोप पठाइदिने भन्दै 3 जनाबाट 30 लाख, कमलले अजरबैजान पठाइदिने भन्दै 1 जनाबाट 4 लाख र साराले फ्रान्स पठाइदिने भन्दै 1 जनाबाट 7,50,000 रूपियाँ लिएर सम्पर्कविहीन भएका थिए। काठमाडौँका विभिन्न ठाउँबाट पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा कार्यवाहीका लागि वैदेशिक रोजगार विभाग पठाएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। स्वास्थ्यकर्मीको आन्दोलनका कारण आज पनि अस्पतालमा ओपीडी सेवा बन्द, माइतीघरमा प्रदर्शन, बिरामीलाई शास्ति। डिभिजन सड़क कार्यालय भक्तपुरका इन्जिनियर चौधरी विरूद्ध भ्रष्टाचार मुद्दा दायर, 2,26,00,000 रूपियाँ भन्दा बढ़ी अवैध आमदानी गरेको दावी। र काठमाडौँमा ज्यापू दिवस र गुरू पूजा सम्पन्न। अहिलेलाई 4 भन्ज्याङभित्रका खबर यति नै। बेलुकी 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।
7: रेडियो लुम्बिनी, रेडियो लुम्बिनी 96.8 मेगाहर्ज शान्तिको आवाज।
8: ओ मिन भाई, कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
9: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
8: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाई पनि, नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दस्ना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98470077003, 98470066155 र 98470016539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
10: नमस्ते है, नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै?
11: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सालको मेसो खोज्दै छौ क्या?
10: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिन

0: हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दूधको साथै अण्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफूल पनि खुवाए तपाईले नि
1: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दूध खुवाइरहेकी आमालाई दुई पटक थप पोषिलो खाना खुवाऊ
2: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नुभयो नि आईजीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौ र नसहौ।
1: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना। फोहर मैला संकलन तथा व्यवस्थापन कार्यालय दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डायपर, सेनेटरी प्याड तथा पिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
3: खै दाई, दुई खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
4: ए ल ल लिनुहोस् भाइ।
3: अनि दाई कति भयो पैसा?
4: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन, तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
5: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरि हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: सार्वजनिक यातायातलाई व्यवस्थित गरौं। सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा सामाजिक मर्यादा र शिष्टाचारको पालना गरौं। यात्रु चालक र सहचालकले एक आपसमा मर्यादित र शिष्ट व्यवहार गरौं।

0: सार्वजनिक यातायातका साधनमा हानि नोक्सानी नपुर्याउँ। सवारी साधनमा भाडा दर देखिने गरी तोकिएको भाडा दर मात्र लिने र दिने गरौं। सार्वजनिक यातायात सञ्चालनको समय तालिका सार्वजनिक गरी त्यसको पालना गरौं। तोकिएको स्थानमा मात्रै यात्रु उकाल्ने र ओराल्ने गरौं। आरक्षित सिटमा सम्बन्धित यात्रुलाई नै प्राथमिकता दियौं। ट्राफिक नियमको पालना गरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
1: साप के काटे में ध्यान देवे वाला बात, साप के काटल इंसान घबराई सकत है तो उ इंसान के हौसला देवा जाए। साप के काटल इंसान के तुरंत अस्पताल या सर्पदंश उपचार केंद्र में पुगावा जाए, झाड़ फूक के तरफ न जावा जाए। अपने घर के नजीक के सर्पदंश उपचार केंद्र कहाँ है जानकारी रखा जाए। अपने घर के आसपास झाड़ी न रखा जाए और हमेशा वातावरण सफा रखा जाए।
2: अनुरोध है, लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
3: ओहो भाई, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
4: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
3: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
4: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
5: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा यी औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
4: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
5: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
4: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
6: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
7: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
6: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
7: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
8: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
9: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: द्वारका खांची ओबीसी सीमेंट देश को सीमेंट
1: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
2: तपाई बनाइदिन्छु त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
3: तिलोत्तमा 5 मडिग्राम रूपन्देही
2: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ ए सुन्नुहोस् त पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है
4: सम्पर्क नम्बर 071560090 मोबाइल नम्बर 9472128 र 9470024870
5: किन झोक्राउनु भछ काका
6: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
5: मैले त भनेकै हो नि काका तपाईले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
6: ए बुद्ध फाइबर कान्छोली पनि त्यही भन्थ्यो
2: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी लिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला फाइबर जस्ता पाता पार्किङ सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग सोरुम तिलोत्तमा 3 सीताराज मेल मोबाइल 9857021757 र 9472968228
7: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सिटहरूको लागि नयाँ भर्ना खुल्यो हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलसी बीएससी नर्सिङ बीपीएस BNS, M Pharma. विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवीनगर फोन 071410380 071410479 मोबाइल 9875085188 9875020752 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ
8: हाय दैव फेरि मदिरा खाएर आएछन् सबै पैसा जति रक्सीमै सके अब त घरमा चामल किन्ने पैसा पनि छैन ए कोही छ आउनुहोस् न बचाइदिनुहोस्
9: आमा बाबालाई उठाउनुहोस् उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ
10: धेरै नै ढिला हुन्थ्यो सायद अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो तर समयमै ल्याउनु भयो उपचार हुन्छ र ठिक पनि हुन्छ नातिनु होला
11: हेर्नुहोस् त दाई एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई
8: आज हामीले एउटा ठूलो पाठ सिक्यौ मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ
9: परिवारको मुस्कान बचाऊ मदिराबाट टाढा रह
12: मदिरा त्यागौ परिवार बचाऊ स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ
13: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश
9: ए बुढा हेर्नुहोस् त आज पनि रिखे दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्
14: ए जान्त जान्त
15: होइन के भयो बाबु
16: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो
15: ल ल नात्यो बाबु हामी आइपुग्यौ त केही समय सुधार केन्द्रमा राखौ न त्यसका लागि म आफै पहल गर्छु
13: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिविल नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
14: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
17: डर लाग्नु, निद्रा नलाग्नु,
14: अनौठा विचार आउनु,
17: निराशा बढ्नु, खुशी नहुनु,
14: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
17: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
14: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
17: छटपटी हुनु, चिटचिट पसिना आउनु,
14: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
17: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
14: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
17: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
18: नानी खाना खान आऊ।
19: लाउ दिनुस।
18: हात धोयौ?
19: धोइसके बाबा।
18: त्यसरी पानीले मात्रै होइन नि नानी, साबुन पानीले मिची मिची हात धुनुपर्छ। जाऊ फेरि साबुन पानीले मिची मिची हात धोएर आऊ अनि मात्रै खाऊ।
19: ढिला भइसक्यो।
20: जति ढिलो भए पनि खाना खानु अघि, खेतबारीको काम सकेपछि अनि शौचालय गएपछि साबुन पानीले मिची मिची हात धुनुपर्छ।
18: हो त, मैले भनेको मानेन, आखिर आमाले नै भन्नु पर्यो होइन त?
20: त्यति मात्र होइन, पानीको मुहान, ट्याङ्की र धारा वरिपरि फोहोर हुन सक्छ, त्यसले हाम्रो खानेपानी प्रदूषित हुने हुनाले सबैतिर सफा सुग्घर राखौँ।
21: वर्षेनी झाडा पखला लगायतका सरसफाईको कमीले लाग्ने रोग व्याधिबाट आफू र आफ्नो परिवारलाई जोगाऊ।
22: नेपाल सरकार विज्ञापन बोर्ड।
23: पिसो सान्जिन

0: उत्सवको पर्व
1: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
0: एसीएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
1: कृषि विकास बैङ्कको गल्ली मिलनचोकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
0: फोन नम्बर 071-542-6999 549-699
2: सौजी क्युआर भयो
3: भगनुहोस् त मेसेज आएको छैन
4: घरी एसएमएस

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: हो घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नैदेखि भनिन्छु नि हजुरलाई।
1: ल बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज बान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा। ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्राली तिलोत्तमा छ, गोरकट्टा।

0: अघिल्लो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने। एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था। दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था। होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने। घरमै गई निशुल्क रगत संकलनको व्यवस्था। गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्ग नै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवन यापनमा सुधार ल्याउन जवाफदेही बनौं।
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
3: सबै हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जान्न।
4: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
3: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कुल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: स्कुल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
3: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98-570-42-471, फोन 071-562-69। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही।
5: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
6: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
7: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागिमा उदास भइरहने, जिउमा फुर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याउने, पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
5: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याट ल्याबको ठिक पछाडि,
7: मोबाइल 98-026-37-111 र 98-026-21-354।
8: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा सुरु भएको जानकारी गराउँदछौ।
9: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा सुरु भएको छ। विशेष गरी हार जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
8: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
5: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क,
10: फोन नम्बर 071-531-641, 535-641।
11: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
12: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
13: ओ दिलकुमारी सुन्तली, के गरेको, यो पाराले काम त गराइ हुँदैन।
12: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
9: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
10: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
14: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्थ्यौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
15: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
16: के को छलफल हो दाई भाउजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
15: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
16: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
14: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
17: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
18: नमस्कार हो नमस्कार नाई, ई बुढ़ौती में बुढ़ा बुढ़ी का बात कही जाता? आ का होई डॉक्टर नी बहनी, बड़की पतोहिया दुई जीव के भाईल भाई, आ ओकरे देख रेख के जोगाड़ खोजल जात बा। आहा, ई होखे न तरीका सास ससुर के? हाँ तब का, पेट में बच्चा रहले के बाद दुई वर्ष के जब तक नाई होई जाले, ई हजार दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खियाए के चाही और सर सफाई के बारे में ख्याल कइल जाला, तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही।
19: देखा, पाथर खोजत के भगवाने मिले जैसन हो गई। और का करे पड़ाला डॉक्टराइन बहिनी तनी बता दत?
18: ठीक बा, सुनल जाए रेडियो में लगातार बाजत बा।
20: गोश मछली अंडा सबसे बढ़िया बा, गोश मछली अंडा सबसे बढ़िया बा,
18: फल फूल और साग पात बच्चा के खाना साथ साथ
19: सब मिल के खियावल जाए,
18: कमती में दुई साल तक महतारी के दूध न छोड़ावल जाए, बच्चा चालाक और निरोगी बनावल जाए। हाँ, हम ते बच्चा के स्वास्थ्य बनावे के संति छह महीना पूरा भइले के बाद अम्मा के दूध के साथ सक भर ते घर के ताजा और तरकारी, अंडा, मछरी, गोश, हरियर साग पात और पियर जात के फल फूल खियावेली।
19: ओकरे साथ साथ गर्भवती मेहरारू के रोज रोज जितना खियावल जात रहल गे उसे एक जवा बेसी दिहल जाए, और बच्चा के महतारी के जितना देत रहल गे रोज उसे दुई जवा बेसी देवल जाए।
18: लेकिन ये सब खियाए वाला चीज और तैयार करे के खियावे के समय में सर सफाई में ठीक से ध्यान दिए के चाहे, खास करके हाथ सफा रखा, खाए वाला सामान ठीक से धो के और पानी भी सक भर धिका के पिए के चाहे, बुझलू ने?
19: आईडी नेपाल के आर्थिक सहयोग और सेतो गुरास बाल विकास सेवा रूपन्देही के व्यवस्थापन में संचालित पोषण मार्फत जीवन रूपांतरण परियोजना और रूपन्देही FM द्वारा सचेतना में जारी संदेश।
21: नमस्ते है नमस्ते, होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफित
22: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दैछौ क्या?
21: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
23: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्दिउँ त नानी?
21: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुके हुन्छ त।
24: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
25: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
26: सबै मिलाई खुवाऊ,
25: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए, तपाईँले नि?
27: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप। पुसिलो खाना खुवाउँ
0: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि आईजी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
1: यति बेला दिउँसोको 4 बजे
2: सिकल सेल रोगको एक जानकारी
3: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ सिकल सेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाई हुन्छ सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ तर सिकल सेल भएका रक्तकोषहरूको आयु 10 देखि 20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ नसर्न पनि सक्छ तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्
2: सिकल सेल रोगका लक्षणहरू
4: छिटो छिटो थकाइ लाग्ने सास फेर्न गाह्रो हुने छाती दुख्ने
3: छाती पेट हात खुट्टा धारमा अचानक र कडा खालको दुखाई हुने
4: जन्डिस हुने
3: आँखाका समस्याहरू देखा पर्ने
4: संक्रमणहरू भइरहने
3: पक्षघात समेत हुने
4: ज्वरो आउने वाक वाक लाग्ने बान्ता हुने खोकी लाग्ने
3: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस् सिकल सेल रोगको उपचार
4: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ
3: सिकल सेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू
4: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ
3: आँखाको नियमित परीक्षण गर्नुपर्छ
4: रक्त अल्पताको उपचार गराउनु पर्छ
3: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ
4: पानी प्रशस्त मात्रामा पिउनु पर्छ
3: धेरै तनाव लिनु हुँदैन
4: मदिरापान धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन
3: सिकल सेल रोगको रोकथाम
4: सिकल सेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने
3: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने
4: रगत परीक्षण गराउँदा सिकल सेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने
3: रगत परीक्षण गराउँदा सिकल सेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने
4: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिकराम रूपन्देही
6: सबै जाति सबै भाषा सबै संस्कृतिमा आफ्नै पहिचान
7: सूचना मनोरञ्जन अनि शान्ति सन्देशको लागि उपत्यका बाहिरको पहिलो सामुदायिक रेडियो
26: रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्ज
7: शान्तिको आवाज

0: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना। फोहर मैला संकलन तथा व्यवस्थापन कार्यालय दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डायपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
1: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
2: सिकल सेल रोगको एक जानकारी।
3: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भए ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाई हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
2: सिकल सेल रोगका लक्षणहरू:
4: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
3: छाती, पेट, हातखुट्टा, ढाडमा अचानक र कडा खालको दुखाई हुने,
4: जन्डिस हुने,
3: आँखाका समस्याहरू देखा पर्ने,
4: संक्रमणहरू भइरहने,
3: पक्षीघात समेत हुने,
4: ज्वरो आउने, वाकवाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
3: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकल सेल रोगको उपचार:
4: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
3: सिकलसेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
4: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
3: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
4: रक्त अल्पताको उपचार गराउनु पर्छ,
3: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
4: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
3: धेरै तनाव लिनु हुँदैन,
4: मदिरापान, धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
3: सिकलसेल रोगको रोकथाम:
4: सिकलसेल रोगको अवस्थाबारे थाहा पाउन रक्त परीक्षण गराउने,
3: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
4: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
3: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
4: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
5: खै दाई, दुई किल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
6: ए ल ल, लिनुहोस् भाइ।
5: अनि दाई, कति भयो पैसा?
6: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन, तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए, यसरी यो डस्टबिनमा फाल्नु पर्ने
7: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिमा हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
1: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
8: सार्वजनिक यातायातलाई व्यवस्थित गरौं। सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा सामाजिक मर्यादा र शिष्टाचारको पालना गरौं। यात्रु चालक र सहचालकले एक आपसमा मर्यादित र शिष्ट व्यवहार गरौं। सार्वजनिक यातायातका साधनमा हानि नोक्सानी नपुर्याउ। सवारी साधनमा भाडा दर देखिने गरी तोकिएको भाडा दर मात्र लिने र दिने गरौं। सार्वजनिक यातायात सञ्चालनको समय तालिका सार्वजनिक गरी त्यसको पालना गरौं। तोकिएको स्थानमा मात्रै यात्रु उकाल्ने र ओराल्ने गरौं। आरक्षित सिटमा सम्बन्धित यात्रुलाई नै प्राथमिकता दियौं। ट्राफिक नियमको पालना गरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
9: साप के काटे में ध्यान देवे वाला बात, साप के काटल इंसान घबराई सकत है तो उ इंसान के हौसला देवा जाए। साप के काटल इंसान के तुरंत अस्पताल या सर्पदंश उपचार केंद्र में पुगावा जाए, झाड़ फूक के तरफ न जावा जाए। अपने घर के नजीक के सर्पदंश उपचार केंद्र कहाँ है जानकारी रखा जाए। अपने घर के आसपास झाड़ी न रखा जाए और हमेशा वातावरण सफा रखा जाए।
10: अनुरोध है लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
11: ओहो भाई, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
12: हो दाई, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
11: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
12: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त?
13: यसरी स्वास्थ्यकर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
12: ठिक भन्नुभयो दाइ, मेरो आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
13: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
12: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
14: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
15: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
14: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
15: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
14: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
16: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: बिहार का खांची ओबीसी सीमेंट, देश को सीमेंट।
1: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
3: तिलोत्तमा 5 मडिग्राम रूपन्देही।
2: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
4: सम्पर्क नम्बर 071560090, मोबाइल नम्बर 9872128 र 9847024870।
5: किन झोक्राउनु भो काका?
6: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
5: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
6: ए बुद्ध फाइबर, कान्छोले पनि त्यही भन्थ्यो।
2: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी लिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग, सोरुम तिलोत्तमा 3 सीताराज मिल, मोबाइल 9857271757 र 9742969228।
7: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
8: डर लाग्नु, निद्रा नलाग्नु,
7: अनौठा विचार आउनु,
8: निराशा बढ्नु, खुसी नहुनु,
7: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
8: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
7: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
8: छटपटी हुनु, चिटचिट पसिना आउनु,
7: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
8: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
7: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
8: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
9: नानी खाना खान आऊ।
10: लाउ दिनुस।
9: हात धोयौ?
10: धोइसके बाबा।
9: त्यसरी पानीले मात्रै होइन नि नानी, साबुन पानीले मिची मिची हात धुनु पर्छ। जाऊ फेरि साबुन पानीले मिची मिची हात धोएर आऊ, अनि मात्रै खाऊ।
10: ढिला भइसक्यो।
11: जति ढिलो भए पनि खाना खानु अघि, खेतबारीको काम सकेपछि अनि शौचालय गएपछि साबुन पानीले मिची मिची हात धुनु पर्छ।
9: हो त, मैले भनेको मानेन, आखिर आमाले नै भन्नु पर्यो होइन त।
11: त्यति मात्र होइन, पानीको मुहान, ट्याङ्की र धारा वरिपरि फोहोर हुन सक्छ, त्यसले हाम्रो खाने पानी प्रदूषित हुने हुनाले सबैतिर सफा सुग्घर राखौँ।

0: सुन्दै
1: है
0: लाउरेको छुट्टी सकेर भोलि जाने रे आज रमाइलो गर्ने हो नि आज नि जाऊ
1: जान्नमा भाइ जान्छ जाइजान्छु होला र
0: दाइ गएर रमाइलो गरौँ ल क्या जाऊ दाइ
1: जान्न मेरो जाउँछन् छुट्टी खाउँछ त
0: दाइ पनि नजाने भए त पञ्चकोट हुँदैन रमाइलो हुने भयो

0: खुसीको खबर खुसीको खबर खुसीको खबर
1: होइन के खुसीको खबर हो दाजु?
0: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
1: हो र?
2: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र तेस्रो शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-535-823।
1: सौजी क्यूआर भयो है?
3: ए, बकुल्नुस् त, मेसेज आएको छैन। घरी एसएमएस

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: हो घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नैदेखि भनिन्छु नि हजुरलाई।
1: ल बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौँ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि।
5: हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।
6: गुप्ता नर्सरी तिलोत्तमा 4 ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गमा अनुरोध।
7: सम्पूर्ण किसान दाजुभाइ तथा दिदीबहिनीहरू, फलफूल खेतीको सिजन शुरूआतसँगै कम समयमा कम जमिनबाट धेरै भन्दा धेरै फाइदा लिनका लागि किसानहरूकै हितलाई ध्यानमा राख्दै उन्नत र नयाँ विकसित जातका फलफूलहरू तयार गरेका छौं। कुनै वर्ष खाली नभई प्रत्येक वर्ष फल्ने आँप, वर्षमा दुई पटक छ महिनामा फल्ने आँपदेखि आम्रपाली, मालिका, निलम, गुलाब खासका आँपका बिरूवाहरू आइपुगेका छन्। बिरूवामा फरक परेमा हामी जिम्मेवार छौं। साथै सुपारी, कटहर, लिची, किम्बु, कागती आदिदेखि गमलामा फल्ने आँप, लिची, कटहरहरू पनि पाइन्छ।
8: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएकोले तुरन्त सम्पर्क राख्नुहोला।
9: सम्पर्क गुप्ता नर्सरी तिलुत्तमा 4 ड्राइभर टोल रूपन्देहि,
7: फोन नम्बर 071-560-205।
9: गुप्ता नर्सरी तिलोत्तमा 4 ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गहरूमा अनुरोध।
8: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कूल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
7: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेशन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेशनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँ खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
8: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
9: गुप्ता नर्सरी तिलोत्तमा 4 ड्राइभर टोल रूपन्देही,
7: फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
10: तिलोत्तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो, छरितो र समयमै उपलब्ध गराइने, एफडिएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गई निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
11: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं।
12: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
13: अब नसा तथा मनोरोगको सफल उपचार लालीगुराँस फार्मेसीमा।
14: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
15: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुक ढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोके जस्तो महसुस

0: बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
1: अस्पताल लाइन बुटवल पुष्पलाल पार्क देखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याब को ठीक पछाडि
0: मोबाइल 9806233111 र
1: 9806211354
2: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा सुरु भएको जानकारी गराउँदछौ।
3: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट इन्जरी साथै हाड जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा सुरु भएको छ। विशेष गरी हाड जोड्ने भाँचिएको लिगामेन्ट च्यातिएको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
2: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
1: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
4: फोन नम्बर 0175136141 5-35-641
5: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
6: हो भाई, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
7: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
6: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
3: कहीँ हामी पनि श्रमको

0: व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि हजुर पूर्णत प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी जल उपचार एक्युपंक्चर योग ध्यान आहार पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि माटो उपचार मालिस धार्मिक थेरापी उपवास थेरापी लगायत नसा च्यापिएको एलर्जी छाला रोग प्यारालाइसिस मुख बाँगिने अनिद्रा अपच कब्जियत माइग्रेन डिप्रेसन हात खुट्टा तथा घुँडा फोल्ने हड्डी खिएको महिनावारी तथा यौन गडबडी युरिक एसिड बाथ बाजोपन ग्यास्ट्रिक थाइराइड मोटोपन मधुमेह उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली तुलुतमा चुहार नयाँ मिल रूपन्देही सम्पर्क फोन 071592183 मोबाइल 98570068005 97676 091979। स्वास्थ्य र शान्तिको द्वार प्रकृतिसँग सिधै उपचार निवान हस्पिटल प्राली।
1: स्नातक तह भर्ना सम्बन्धी रामबडी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मडिग्राम स्थित रामबडी बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस बीएड र बीए भर्ना कार्यक्रम चलिरहेको छ। कक्षा सञ्चालन साउन अन्तिम सातादेखि। जेहेन्दार विद्यार्थीलाई नतिजाको आधारमा छात्रवृत्ति र आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमा थप सहुलियत दिएर पढ्न पाउने व्यवस्था गर्दै अभिभावकीय भूमिका निर्वाह गरेको क्याम्पस। सम्पर्क राममणी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन 071-560-226 बीबीएस भर्नाको लागि 98-570-42-624 बीए र बीएड को लागि 98-471-29-657।
2: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना। फोहर मैला संकलन तथा व्यवस्थापन कार्यालय दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर व्यावसायिक प्रतिष्ठान उद्योग धन्दा कल कारखाना होटल रेस्टुरेन्ट कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डाइपर सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
3: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मडिग्राम रूपन्देही।
4: यति बेला साँझको 5

हार्दिक श्रद्धांजलि तथा समवेदना लुम्बिनी सूचना तथा संचार सहकारी संस्था लिमिटेडद्वारा संचालित रेडियो लुम्बिनीका संस्थापक प्रथम अध्यक्ष एवं सल्लाहकार तथा प्रेस स्वतन्त्रता सेनानी अर्जुन गेवालीको उपचारको क्रममा 80 वर्षको उमेरमा 2000

नमस्कार। रेडियो लुम्बिनीबाट अपराह्न 5 बजेको हालखबरमा दिवाकर पन्थीको स्वागत छ। यो हालखबर एफएम 96.8 मेगाहर्ज, अनलाइन www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हालखबरको शुरूमा मुख्य खबर शीर्षक। सुनसरी घटनाका विषयमा सर्वदलीय बैठक सम्पन्न, सामाजिक सद्भाव कायम राख्न आग्रह, सामाजिक सञ्जाल जिम्मेवारीपूर्वक प्रयोग गर्न अपील। कर्णालीबाट लागू भयो एमाले नेकपा सहमति, मुख्यमन्त्रीमा नियुक्त मंगलबहादुर शाहीद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण। निर्वाचन आयोगका प्रस्तावित आयुक्तहरूको नाम सर्वसम्मत अनुमोदन, 16 वर्ष पुगेकालाई मतदान गर्न पाउने व्यवस्था राख्न राष्ट्रपतिको प्रस्ताव। कपिलवस्तुमा ट्रकको ठक्करबाट 3 जनाको मृत्यु, बाँकेमा सेफ्टी ट्याङ्कीमा फसेर 3 जना मजदूरको ज्यान गयो। किसान लक्षित एएमपीआईएस नेपाल एप सञ्चालनमा किसानले कृषि उपजको दैनिक थोक मूल्य जानकारी पाउने। नेपालमा बाघको संख्या 429 पुग्यो, 4 वर्षमा नयाँ 74 बाघ थपिए। राममणी क्याम्पसमा बन्ने नयाँ भवनको शिलान्यास, गुरू पूर्णिमाको अवसरमा गुरू सम्मान र वृक्षारोपण कार्यक्रम सम्पन्न। रूपन्देही व्यापार संघको साधारण सभा तयारीका लागि विभिन्न उपसमिति गठन र आईसीसी विश्वकप क्रिकेट लीग 2 श्रृंखला अन्तर्गत आज नेपाल र नेदरल्याण्ड खेल्दै।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: अब खबर विस्तारमा। सुनसरीमा भएको घटना र त्यसपछि उत्पन्न परिस्थितिबारे संयुक्त वक्तव्य तथा अपील जारी गर्दै प्रमुख राजनैतिक दलहरूले पारस्परिक भाइचारा र सामाजिक सद्भाव कायम राख्न सबैले आग्रह गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी राप्रपा सभापति रवि लामिछानेले आज बोलाउनु भएको सर्वदलीय बैठकपछि दलहरूले संयुक्त वक्तव्य तथा अपील जारी गर्दै सामाजिक सद्भाव कायम राख्न सबैलाई आग्रह गरेका हुन्। सात बुन्दे संयुक्त वक्तव्यमा नेपालको विविधता बीचको एकता, सहिष्णुता र सामाजिक सद्भावलाई खलबलाउने कुनै पनि गतिविधि र उत्तेजनामा नलाग्न सबै नागरिकलाई आग्रह गरिएको छ। बैठकले प्रदेश, जिल्ला र पालिकामा सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी संवादलाई तल्लो तहसम्म विस्तार गर्न र धार्मिक अगुवा, नागरिक समाज तथा स्थानीय प्रशासनको सहभागितामा विश्वासको वातावरण निर्माण गर्न राजनैतिक दलका सबै तहका समितिलाई निर्देशन दिएको छ। भविष्यमा यस्ता संवेदनशील घटना दोहोरिन नदिन राजनैतिक दलहरूले केन्द्रीय तहबाट आवश्यक समन्वय, अनुगमन र नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। त्यस्तै संवेदनशील अवस्थालाई थप जटिल बनाउन सक्ने भ्रामक समाचार, अफवाह र घृणास्पद अभिव्यक्तिप्रति सचेत रहँदै सामाजिक सञ्जाल जिम्मेवारीपूर्वक प्रयोग गर्न नागरिकलाई अपील गरिएको छ। सर्वदलीय बैठकले नेपाल सरकारसँग घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानून बमोजिम कार्यवाही, पीड़ितलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र अधिकतम संयमता अपनाउँदै परिस्थितिलाई शीघ्र सामान्य बनाउन माग गरेको छ। बैठकमा कांग्रेस सभापति गगन थापा, नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका महासचिव आरएन राई, लोसपा अध्यक्ष महन्त ठाकुर, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, जनमत पार्टीका अध्यक्ष सीके राउत र दशपा नेपालका नेता प्रकाश अधिकारी सहभागी हुनुहुन्थ्यो। कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर साईले शपथ लिनुभएको छ। मुख्यमन्त्री साईले आज वीरेन्द्रनगरको प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक समारोहबीच प्रदेश प्रमुख यज्ञराज जोशी समक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संसदीय दलका नेता समेत रहेका साई मंगलबार मुख्यमन्त्री नियुक्त हुनुभएको थियो। उहाँलाई प्रदेश प्रमुख जोशीले संविधानको धारा 168 उपधारा 2 बमोजिम प्रदेशको पाँचौं मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो। 40 सदस्यीय कर्णाली प्रदेश सभामा कांग्रेसका 15, नेकपाका 14, एमालेका सभामुख सहित 10 र राप्रपाका 1 प्रदेश सभा सदस्य रहेका छन्। प्रदेश सरकार बनाउनका लागि 21 सांसदको आवश्यकता पर्दछ। कर्णालीमा नेकपा र एमालेका 24 सांसद रहेका छन्। साउन 9 गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालबीच प्रदेश सरकारको नेतृत्व बाँडफाँड गर्ने सहमति भएको थियो। सहमति अनुसार कर्णाली सरकारको नेतृत्व गर्ने अवसर नेकपालाई जुरेको छ। सोही सहमति अनुसार नेकपा र एमाले संसदीय दलका नेताको सिफारिशमा प्रदेश प्रमुख जोशीले साईलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो। निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्तका लागि सिफारिशहरूको नाम सर्वसम्मत अनुमोदन भएको छ। आज बसेको संसदीय चुनाव समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की र आयुक्तमा गुरू वाग्ले र डाक्टर राजीव सुब्बाको नाम सर्वसम्मत अनुमोदन भएको हो। दुई आयुक्तको सुनवाई मंगलबार भएको थियो भने प्रमुख निर्वाचन आयुक्तको सुनवाई आज भएको हो। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाले 16 वर्ष उमेर पुगेकालाई मतदान गर्न दिने व्यवस्थाको प्रस्ताव गरेको छ। हाल 18 वर्ष उमेर पुगेकाले मात्रै मतदान गर्न पाउने व्यवस्था छ। राष्ट्रपाका मुख्य सचेतक बुर्लाकोटीले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको संसदीय सुनवाईका क्रममा आज यस्तो बताउनु भएको हो। 16 वर्षमा मतदान गर्न दिँदा युवालाई प्रोत्साहन मिल्ने उहाँको तर्क छ। कपिलवस्तुमा ट्रकको ठक्करबाट 3 मृत्यु भएको छ। तौलिहवा बहादुरगंज हुलाकी सड़क अन्तर्गत महाराजगंज नगरपालिका वडा नम्बर 2 गैंडावा चोक नजिकै ट्रकले साइकल यात्री र पैदल यात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। प्रहरीका अनुसार आज बिहान 7:15 तीव्र गतिमा रहेको ट्रकले ठक्कर दिँदा स्थानीय बासिन्दा 12 वर्षका आनन्द काहार तथा महाराजगंज 3 75 वर्षीय घोल्लर कुर्मी र 45 वर्षीय विजय कुमार पानियाको मृत्यु भएको हो। दुर्घटनापछि स्थानीय बासिन्दाले आक्रोश व्यक्त गर्दा बिहान दुर्घटनास्थल तनावग्रस्त बनेको थियो। अहिले अवस्था सामान्य भइसकेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। बाँकेमा निर्माणाधीन सेप्टिक ट्याङ्कीमा फसेर तीनजना मजदूरको मृत्यु भएको छ। कोहलपुर नगरपालिका तीन शान्तिटोलमा दया प्रसाद थारूको घरको आँगनमा सेप्टिक ट्याङ्की बनाउँदै गर्दा फसेर कोहलपुर तीनका कालु थारू, प्रकाश थारू र बिरजा थारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। उनीहरू निर्माण कार्यमा मिस्त्री तथा मजदूरका रूपमा कार्यरत थिए। डोजरको प्रयोग गरी सेप्टिक ट्याङ्की फुटाएर उनीहरूको शव निकालेको प्रहरीले जनाएको छ। सेप्टिक ट्याङ्कीमा मानिस फसेको सूचना पाएपछि घटनास्थलमा पुगेको प्रहरीले उद्धारमा कठिनाई भएपछि फुटाउन लगाएको हो। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। किसानलाई कृषि उपजको बजार मूल्य सहज, पारदर्शी र समयमै उपलब्ध गराउने उद्देश्यले कृषि विभागले एएमपीआईएस नेपाल मोबाइल एप सञ्चालनमा ल्याएको छ। यस एप मार्फत अब देशभरिका 12 संघीय कृषि बजारमा दैनिक कारोबार हुने कृषि उपजको थोक मूल्य मोबाइलबाटै हेर्न सकिने भएको छ। बजारको वास्तविक मूल्य सहज रूपमा प्राप्त हुने तथा डिजिटल प्रविधि मार्फत कृषि बजारलाई थप पारदर्शी, व्यवस्थित र प्रविधि मैत्री बनाउने सरकारको लक्ष्य अनुसार एप सञ्चालनमा ल्याइएको कृषि मन्त्री गीता चौधरीले बताउनुभयो। यसअघि कृषि विभागको वेबसाइट मार्फत उपलब्ध हुँदै आएको कृषि बजार मूल्य सूचना प्रणालीलाई थप स्तरोन्नति गर्दै एप विकास गरिएको हो। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति संघको समन्वयमा कालीमाटी सहित सुनसरी, झापा, धनुषा, सर्लाही, सिन्धुली, कास्की, नवलपरासी पूर्व, रूपन्देही, बाँके, सुर्खेत र कैलाली गरी 12 संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइल एप मार्फत सार्वजनिक गर्न थालिएको विभागले जनाएको छ। उक्त एप एन्ड्रोइड प्रणाली भएका मोबाइल फोनमा प्रयोग गर्न सकिनेछ। विभागको वेबसाइटमा राखिएको क्यूआर कोड स्क्यान गरेर पनि एप डाउनलोड तथा प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको छ। नेपालमा बाघको संख्या 429 पुगेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ। विश्व बाघ दिवसका अवसरमा आज विभागले पछिल्लो गणनाको नतिजा सार्वजनिक गरेको हो। यसअघि सन् 2022 सार्वजनिक विवरण अनुसार नेपालमा बाघको संख्या 355 थियो। पछिल्लो विवरण अनुसार सबैभन्दा धेरै बाघ चितवन राष्ट्रिय निकुञ्ज तथा वरपरका क्षेत्रमा पाइएको छ। त्यहाँ 145 पाटे बाघ रहेका छन्। बर्दिया राष्ट्रिय निकुञ्ज तथा वरपरका वन क्षेत्रमा 112 बाघ गणना भएका छन्। त्यस्तै पर्सा राष्ट्रिय निकुञ्ज तथा वरपरका वन क्षेत्रमा 71, बाँके राष्ट्रिय निकुञ्जमा 51 र शुक्लाफाटा राष्ट्रिय निकुञ्ज तथा वरपरका वन क्षेत्रमा 50 बाघ भेटिएको विवरण छ। नेपालमा हरेक 4 वर्षमा बाघ गणना गरिन्छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डाक्टर बुद्धिसागर पौडेलका अनुसार नेपालमा बाघको संख्या सन् 2010 121, 2014 198 र 2018 235 रहेको थियो। रूपन्देहीको राममढी बहुमुखी क्याम्पसमा नयाँ बन्ने भवनको आज शिलान्यास गरिएको छ। क्याम्पस सञ्चालक समितिका अध्यक्ष ध्रुव कुमार धितालको अध्यक्षतामा आयोजित कार्यक्रमबीच तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँडले आज भवन शिलान्यास गर्नुभएको हो। नेपाल सरकारको संघीय अनुदान प्राप्त 2 करोड़ रूपियाँमा क्याम्पस पुस्तकालय तथा प्रशासनिक प्रयोजनका लागि लिफ्ट सहितको 4 तल्ले भवन निर्माण हुने क्याम्पस प्रमुख तारा प्रसाद पराजुलीले जानकारी दिनुभयो। यसैबीच राममढी बहुमुखी क्याम्पसका विद्यार्थीहरूले गुरू पूर्णिमाको अवसरमा आज 2 कार्यक्रम सम्पन्न गरेका छन्। उनीहरूले अध्यापकहरूका लागि गुरू सम्मान कार्यक्रम र क्याम्पस परिसरमा वृक्षारोपण कार्यक्रम गरेका हुन्। रोकटेक क्लब अफ राममढी मल्टिपल क्याम्पस र विद्यार्थी गुणस्तर समूहले आयोजना गरेका कार्यक्रम बीच प्राध्यापक तथा कर्मचारीहरूलाई पुष्पगुच्छा एवं जलपान सहित सम्मानित गरिएको थियो। त्यसै गरी रोटेक क्लब अफ राममढी मल्टिपल क्याम्पसका अध्यक्ष विष्णु प्रसाद डुम्रेको अध्यक्षतामा गुरू सम्मान सहित वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको हो। रूपन्देही व्यापार संघले आगामी असोजमा हुने 25 साधारण सभा सम्पन्न गर्नका लागि विभिन्न 9 उपसमितिहरू गठन गरेको छ। संघका अध्यक्ष प्रकाश ढकालको अध्यक्षतामा आज बसेको कार्य समितिको बैठकले साधारण सभा सम्पन्न गर्न वरिष्ठ उपाध्यक्ष दयानिधि भण्डारीको संयोजकत्वमा स्वागत सत्कार, प्रथम उपाध्यक्ष ऋषिराम पाण्डेको संयोजकत्वमा रजिस्ट्रेशन, द्वितीय उपाध्यक्ष मनहरी बस्यालको संयोजकत्वमा प्रतिवेदन लेखन तथा कार्यक्रम तयारी उपसमिति गठन गरेको हो। यस्तै बैठकले कोषाध्यक्ष अर्जुन प्रसाद भट्टराईको संयोजकत्वमा आर्थिक, सचिव जयलाल नेउपानेको संयोजकत्वमा प्रचार प्रसार, महिला सचिव वृन्द भट्टराई आचार्यको समय जगत्तमा मंच व्यवस्थापन तथा सहसचिव नलराज नेपालको समय जगत्तमा शाखा समन्वय एवं सह कोषाध्यक्ष जीवनारायण घिमिरेको समय जगत्तमा अतिरिक्त क्रिया उपसमिति गठन गरेको छ। र आईसीसी विश्वकप क्रिकेट लीग दुई श्रृंखला अन्तर्गत नेपालले आज घरेलू टोली नेदरल्याण्डसँग खेल्दैछ। आज दिउँसो पौने 3 बजेदेखि शुरू भएको खेलमा टस जितेर नेपालले फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको नेदरल्याण्डसले यो समाचार तयार पार्दासम्म 29 ओभरमा 4 विकेटको नोक्सानीमा 105 रन बनाएको छ। नेदरल्याण्डसमा भइरहेको श्रृंखलाको यो अन्तिम खेल हो। यसअघि लगातार 3 खेलमा पराजित भएको नेपाल आज जीत निकाल्दै श्रृंखलाको सुखद अन्त्य गर्ने लक्ष्यमा छ। नेपाल यसअघिका पहिलो खेलमा नामिबियासँग 8 विकेट र अर्को खेलमा 3 रनले पराजित भएको थियो। त्यस्तै आयोजक टोली नेदरल्याण्डसँग नेपाल 6 विकेटले पराजित भएको थियो। लगातार तेस्रो हारसँगै लीग दुईको शीर्ष 4मा रहेर विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउने नेपालको सम्भावना निकै कठिन भएको छ। 8 टोली सहभागी लीग दुईमा हरेक टोलीले 36 खेल खेल्नेछन्। शीर्ष 4 टोली विश्वकप ग्लोबल क्वालिफायरमा छनौट हुनेछन् भने एक दिवसीय मान्यता जोगाउन शीर्ष 6 स्थानभित्र रहनुपर्नेछ। यही खेल खबरसँगै हामी हालखबरको अन्त्यमा छौं। हालखबर सक्नु अघि मुख्य खबर शीर्षक। सुनसरी घटनाका विषयमा सर्वदलीय बैठक सम्पन्न। सामाजिक सद्भाव कायम राख्न आग्रह। सामाजिक सञ्जाल जिम्मेवारीपूर्वक प्रयोग गर्न अपील। कर्णालीबाट लागू भयो एमाले नेकपा सहमति। मुख्यमन्त्रीमा नियुक्त मंगलबहादुर शाहीद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण। निर्वाचन आयोगका प्रस्तावित आयुक्तहरूको नाम सर्वसम्मत अनुमोदन। 16 वर्ष पुगेकालाई मतदान गर्न पाउने व्यवस्था राख्न राष्ट्रसभाको प्रस्ताव। कपिलवस्तुमा ट्रकको ठक्करबाट 3 जनाको मृत्यु। बाँकेमा सेफ्टी ट्याङ्कीमा फसेर 3 जना मजदूरको ज्यान गयो। किसान लक्षित एएमपीआईएस नेपाल एप सञ्चालनमा किसानले कृषि उपजको दैनिक थोक मूल्य जानकारी पाउने। नेपालमा बाघको संख्या 429 पुग्यो। 4 वर्षमा नयाँ 74 बाघ थपिए। राममणी क्याम्पसमा बन्ने नयाँ भवनको शिलान्यास। गुरू पूर्णिमाको अवसरमा गुरू सम्मान र वृक्षारोपण कार्यक्रम सम्पन्न। रूपन्देही व्यापार संघको साधारण सभा तयारीका लागि विभिन्न उपसमिति गठन। र आईसीसी विश्वकप क्रिकेट लीग दुई श्रृंखला अन्तर्गत आज नेपाल र नेदरल्याण्डस खेल्दै। अपराह्न 5 बजेको हालखबर सकियो। सूचना सन्देश र मनोरञ्जनका लागि सुन्दै रहनुहोला रेडियो लुम्बिनी। नमस्कार।

0: होइन
1: पुर्खे बा किन के भयो र
0: बाह्र चौरासी घुमे खैया खम्बी एक गरेर
1: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो चौबिसै घण्टा इमर्जेन्सी आईसीयू प्रसूति इसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल होइन पुर्खे बा फेरि दौडिँदै कता हो
0: ए क्रिम यनमा गएको सब ठिक ठाक अब त पुर्खे बा पनि हिन्छ मर्निङ वाक
1: सम्पर्क क्रिम्सन अस्पताल त्रिरोत्तमा छ मणिग्राम रूपन्देही फोन 071-562-744 562-745
2: वडा अध्यक्षज्यू नमस्कार
3: नमस्कार सन्तोषजी के छ टोलतिर सब ठिक ठाक
2: खै के भन्नु वडा अध्यक्षज्यू पल्लो टोलमा जबरजस्ती फयो भनेर टोल विकासमा खबर आयो प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन् केटाले झुटो आरोप हो भन्छ उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त
3: ल त्यस्तो विषयमा हामीले के छलफल गर्ने जबरजस्ती करणी जस्तो आरोपमा छलफल गर्न मिलापत्र गर्न हामीले मिल्दैन त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन क्षेत्र अधिकार मिचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है फेरि
2: टोल छिमेकीको कुरा किन लम्ब्याउनु हामीले मिलाउनु हुँदैन
3: अह हुँदै हुँदैन यस्तो घटना हामीले मिलाउन थाले भने अपराध झन बढ्न सक्छ यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ जबरजस्तीकरणी जस्ता अपराधमा मेलमिलाप होइन उजुरी गरौं सुरक्षित समाजको निर्माण गरौं नेपाल सरकार विज्ञापन बोर्ड
4: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
5: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
6: मलाई मुख र घाँटीको क्यान्सर छ बाँचेर पनि म मरेतुल्य भए म अलिकति पनि हिँड्न सक्दिन श्वास प्रश्वासमै समस्या देखियो
7: धुम्रपान गर्न छोडौं स्वस्थ जीवन बाँचौ
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: साउजी क्यूआर भयो
10: ए भन्नुहोस् त मेसेज आएको छैन
11: घरी एसएमएस आएन

0: business app.
1: ए दिल कुमारी, आज त काम गर्ने जागरै छैन।
2: हो भाई, आज मलाई पनि काम गर्ने जागरै छैन।
3: ओ दिल कुमारी सुन्तली, के गरेको? यो पाराले काम त गराइ हुँदैन।
2: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
4: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
2: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
6: हाम्रा सेवाहरू:
5: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
6: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
5: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
6: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
5: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
7: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
8: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
9: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
10: हाम्रा सेवाहरू:
9: जनरल फिजिसियन,
10: स्त्री तथा प्रसुति,
9: बाल रोग,
10: छाला तथा यौन रोग,
9: हार जोड्ने नसा तथा बाथ रोग,
10: टाउको तथा मनोरोग,
9: नाक कान घाँटी,
10: जनरल सर्जरी,
9: भिडियो एक्सरे,
10: डिजिटल एक्सरे,
9: ईसीजी,
10: डेन्टल तथा प्याथोलोजी,
9: फिजियोथेरापी
10: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
11: किशोर किशोरी, युवाहरू र 15 देखि 49 वर्षसम्म महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपर टिप र

0: 835 तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना। फोहर मैला संकलन तथा व्यवस्थापन कार्यलाई दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डायपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
1: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
2: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
3: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
2: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराउ।
3: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
2: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराउँ।
3: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
2: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिउ।
3: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
2: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
1: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
4: रेडियो लुम्बिनी 96.8 मेगाहर्ज।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनी टेक्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
2: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्।
3: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउँ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
4: लैङ्गिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
5: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
6: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
5: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
6: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
5: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊं।
6: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
5: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
7: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
8: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र? बिहेको केही सुसारै छैन त।
9: होइन के भन्छ हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
8: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न सक्छिन्। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
10: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
11: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
12: ओ दिलकुमारी सुन्तली, के गरेको, यो पाराले काम त गराइ हुँदैन।
11: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
8: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
13: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
2: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्यौ हँ? 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
1: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
14: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
1: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कुल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
14: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
2: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
15: एकअर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
16: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो, यतिका औषधि लिएर बसिरहेको छौ त?
17: के भनौँ दाइ, रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
16: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
18: हजुर, नेपालमै उत्कृष्ट सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निभान हस्पिटल, अब हाम्रै नयाँ मिलमा।
16: तिलोत्तमा चार नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निभान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निभान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि हजुर पूर्णत प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी जल उपचार एक्युपंक्चर योग ध्यान आहार पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि माटो उपचार मालिस धार्मिक थेरापी उपवास थेरापी लगायत नसा च्यापिएको एलर्जी छाला रोग प्यारालाइसिस मुख बाँगिने अनिद्रा अपच कब्जियत माइग्रेन डिप्रेसन हात खुट्टा तथा घुँडा फोल्ने हड्डी खिएको महिनावारी तथा यौन गडबडी युरिक एसिड बाथ बाजोपन ग्यास्ट्रिक थाइराइड मोटोपन मधुमेह उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली तुलुतमा चार नयाँ मिल रूपन्देही। सम्पर्क फोन 071-592-183 मोबाइल 98-570-68-805 97-676-091-99। स्वास्थ्य र शान्तिको द्वार प्रकृतिसँग सिधै उपचार निवान हस्पिटल प्राली।
19: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफित
20: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दैछौ क्या
19: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
21: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भनिदिउँ त नानी।
19: ल यो सुन्नु त रेडियोमा फुकेको फुके हुन्छ त
22: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
23: सबै मिलाई खुवाऊ
22: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
23: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ।
24: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खाने कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि। आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौं र नसहौं।
1: सिकल सेल रोगको एक जानकारी।
2: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकल सेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाई हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकल सेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
1: सिकल सेल रोगका लक्षणहरू:
3: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
2: छाती पेट हात खुट्टा ढाडमा अचानक र कडा खालको दुखाई हुने,
3: जन्डिस हुने,
2: आँखाका समस्याहरू देखा पर्ने,
3: संक्रमणहरू भइरहने,
2: पक्षघात समेत हुने,
3: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
2: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकल सेल रोगको उपचार:
3: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
2: सिकल सेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
3: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
2: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
3: रक्त अल्पताको उपचार गराउनु पर्छ,
2: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
3: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
2: धेरै तनाव लिनु हुँदैन,
3: मदिरापान धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
2: सिकल सेल रोगको रोकथाम:
3: सिकल सेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
2: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
3: रगत परीक्षण गराउँदा सिकल सेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
2: रगत परीक्षण गराउँदा सिकल सेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
3: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिक्राम रूपन्देही।
4: कति राम्रो कुकुर, कहाँबाट ल्याउनु भएको?
5: कहाँबाट ल्याउनु दाजु, मामा घरबाट ल्याएको।
4: ए हो र, अनि नगरपालिकामा दर्ता गर्नुभयो त?
5: दर्ता? कुकुर पनि दर्ता गर्नुपर्छ?
4: हो त, अब त हाम्रो नगरपालिकाभित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि।
6: हजुर, घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोध ल्याउन सक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ। यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधिक गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाटै लिन सकिने जानकारी गराइन्छ। तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ।
7: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
2: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश:
8: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौ।
2: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
8: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
2: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पुरा गराऊ।
8: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
2: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
8: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
2: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
7: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्छौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
2: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
3: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
2: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
3: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एक करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
1: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
4: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
5: लैङ्गिक हिंसा अन्त्य गरौ, हिंसा नगरौ र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौ। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
6: हार्दिक श्रद्धांजलि तथा समवेदना। लुम्बिनी सूचना तथा संचार सहकारी संस्था लिमिटेडद्वारा संचालित रेडियो लुम्बिनीका संस्थापक, प्रथम अध्यक्ष एवं सल्लाहकार तथा प्रेस स्वतन्त्रता सेनानी अर्जुन गेवालीको उपचारको क्रममा 80 वर्षको उमेरमा 2083 साउन 10 गते भएको असामयिक निधनले रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजन परिवार अत्यन्त स्तब्ध भएको छ। संस्थाका एक असल, कर्तव्यनिष्ठ, मार्गदर्शक अभिभावक गुमाउँदा हामीहरू अत्यन्त पीड़ामा छौं। उहाँले यस संस्था, पत्रकारिता, शैक्षिक क्षेत्र, समाज र राष्ट्रप्रति पुर्याएको योगदानको सधैँ स्मरणीय रहनेछ। उहाँप्रति भावपूर्ण हार्दिक श्रद्धांजलि अर्पण गर्दै पुण्य आत्माको वैकुण्ठ वासका लागि प्रार्थना गर्दछौ। शोकको यस दुखद घड़ीमा शोकाकुल धर्मपत्नी प्रेमकुमारी गेवाली, छोरी सरिता, छोराहरू सागर, महासागर एवं परिवारजनमा अनित्य बोध भई धैर्य धारण गर्न ईश्वरले शक्ति प्रदान गरून् भन्ने कामना गर्दछौ। अर्जुनराज उपाध्याय अध्यक्ष एवं रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजन परिवार, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही।
7: रेडियो लुम्बिनी 96.8 मेगाहर्ज।

0: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
1: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बितैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
0: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
1: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
0: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
1: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
0: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
3: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल, मलाई कसले छुँदैछ यताउता? आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न, सहयोग गर्नुहोस्।
4: ओए बहिनीलाई के गरेको हो? त मान्छे नै रहेनछस्।
5: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
6: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
7: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क अहिले बेलुकीको 6 बज्यो।
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
3: राष्ट्रको शान किसान।
2: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: देवानगंज घटनापछि अशान्त बनेको सुनसरीको जनजीवन सामान्यतर्फ उन्मुख, समस्याको समाधान संवाद र सहमति मार्फत गर्न दलहरूको संयुक्त आह्वान, तल्लो तहमा सर्वदलीय संवाद गर्ने।
0: देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द हुँदा बिरामीलाई शास्ति, स्वास्थ्य सेवा सुनिश्चित गर्न माग।
2: तीनटा अस्पताल पुग्दा पनि काठमाडौँमा उपचार गराउन चाहिँ गाह्रो छ। दीर्घ रोगी र इमर्जेन्सी चाहिँ चिकित्सकले हेरिदिनुपर्छ भनेर चिकित्सकलाई पनि सल्लाह दिन चाहन्छु।
1: नेपालमा बाघको संख्या बढ़ेर 429 पुग्यो, चार वर्षमा 74 थपिए। संख्या बढ़ेसँगै मानव बाघ द्वन्द घटाउने चुनौती।
0: जापानी नागरिकको जनसंख्या 42 वर्षमा पहिलो पटक 12 करोड़ भन्दा तल झर्यो, विदेशी बासिन्दाको संख्या भने अहिलेसम्मकै उच्च।
1: र लीग टू क्रिकेट श्रृंखलामा नेदरल्याण्डसँगको खेलमा नेपाल बलिङ गर्दै निजी क्षेत्रलाई शेयर बेच्ने गरी ल्याएको फिफाको व्यापारिक योजनाको चौतर्फी विरोध।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
3: प्रवेश परीक्षा साउन्ड 24 गते। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
5: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। गएको आइतबार दुई समूह बीच झडप भएपछि अशान्त बनेको सुनसरीको जनजीवन क्रमशः सामान्यतर्फ उन्मुख भएको छ। सरकार, स्थानीय प्रशासन, सुरक्षा निकाय र राजनीतिक दलहरूको संयुक्त प्रयासपछि अवस्था सामान्य बन्दै गएको हो। झडपका क्रममा सुरक्षाकर्मीको गोली लागेर एकजनाको ज्यान गएपछि स्थिति बिग्रन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले प्रभावित पालिकाहरूमा अनिश्चितकालीन कर्फ्यू तथा निषेधाज्ञा जारी गरेको थियो। अहिले अवस्था सामान्य बनाउन पालिकामा सर्वपक्षीय सद्भाव बैठकहरू भइरहेका छन्। सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अरियालका अनुसार हरिनगर र भोकराहा नर्सिङ गाउँपालिकामा आयोजना गरेको सर्वपक्षीय बैठकमा शान्ति सुरक्षा कायम राख्ने सहमति भएको छ। प्रशासनले प्रभावित पालिकाका जनप्रतिनिधि र विवादमा संलग्न दुवै पक्षसँग छुट्टा छुट्टै छलफल गरिरहेको छ। घटनापछि हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै गृह मन्त्रालयले बाँके, कपिलवस्तु र मधेशका अरू जिल्लाहरूसँग पनि निरन्तर समन्वय र सुरक्षा समीक्षा गरिरहेको मन्त्रालयका प्रवक्ता आनन्द काफ्ले जानकारी दिनुभयो। आज सुनसरीको दिवान गैंज गाउँपालिका 3 कप्तानगंज र सेनाले हवाई गस्ती पनि गरेको छ।
1: यसैबीच प्रमुख राजनैतिक दलहरूले सुनसरीमा भएको घटना र त्यसपछिको परिस्थितिलाई शान्तिपूर्ण संवादबाट समाधान गर्न अपील गरेका छन्। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा आज बसेको सर्वदलीय बैठकले सामाजिक सद्भाव, भाइचारा र सहअस्तित्व कायम राख्न सबै पक्षसँग आग्रह गरेको हो। बैठकपछि जारी सात बुधे अपीलमा लोकतान्त्रिक व्यवस्थामा देखिने जुनसुकै जटिल समस्याको समाधान शान्तिपूर्ण संवाद र सहमतिबाट मात्रै सम्भव हुने उल्लेख छ। दलहरूले नागरिकहरूलाई कुनै पनि उत्तेजना वा अवांछित गतिविधिमा संलग्न नहुन र आफ्ना मागहरू संयमित भई शान्तिपूर्ण रूपमा राख्न अनुरोध गरेका छन्। सामाजिक सद्भाव कायम राख्न प्रदेश जिल्ला र पालिका तहमा तत्काल सर्वपक्षीय बैठक आयोजना गरी नागरिक स्तरमा विश्वासको वातावरण बनाउन आफ्ना समितिहरूलाई निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ। यस्तै सामाजिक सञ्जालमा फैलन सक्ने भ्रामक सूचना र अपवाहले स्थिति थप जटिल बनाउन सक्ने भन्दै जिम्मेवार बनेर सामाजिक सञ्जाल प्रयोग गर्न र संचार माध्यमलाई तथ्यपरक सूचना मात्रै सम्प्रेषण गर्न अपील गरिएको छ। बैठकमा राष्ट्रपा सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, एमाले महासचिव शंकर पोखरेल लगायत नौवटा दलका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो।
0: यसैबीच कोशी प्रदेश सरकारले सुनसरीको देवानगंज घटनामा ज्यान गुमाउनेका परिवार र घाइतेका लागि राहत प्रदान गर्ने भएको छ। मुख्यमन्त्री हिक्मत कार्कीले आज आह्वान गर्नुभएको सर्वदलीय बैठकमा दिएको जानकारी अनुसार घटनामा ज्यान गुमाउनेको परिवारलाई 2,00,000 रूपियाँ र घर पसल साथै अन्य आगजनी पीड़ित परिवार र घाइतेहरूलाई 50,000 रूपियाँका दरले राहत दिइनेछ। सर्वदलीय बैठकले 8 मुद्दे निर्णय गर्दै सबैलाई संयम त अपनाउन सद्भाव कायम राख्न अपील पनि गरेको छ। सामाजिक सद्भाव र साम्प्रदायिक एकता कायम गर्न राजनीतिक, सामाजिक तथा प्रशासनिक पक्षले समन्वयात्मक पहल गर्ने, पालिका तहमा सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी सद्भाव अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ।
1: वीरगंजको नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमण र पर्सा प्रशासनको व्यवहारप्रति असन्तुष्टि जनाउँदै नेपाल चिकित्सक संघले आज पनि देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पारेको छ। हिजोदेखि देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरेर आन्दोलन थालेको संघले आज पनि सेवा बन्द गरेको हो। आज स्वास्थ्यकर्मीहरूले माइतीघरमा प्रदर्शन समेत गरेका छन्। हिजो र आज दुई दिनसम्म ओपीडी सेवा पूर्ण रूपमा ठप्प हुँदा बिरामी र उनीहरूका आफन्त मारमा परेका छन्। ललितपुरको पाटन अस्पतालमा उपचार गराउन आएका बिरामीसँग भेटेपछि महेश गेवालीको रिपोर्ट।
8: सधैँ सयौं बिरामीको चापले भरिने पाटन अस्पताल आज भने सुनसान जस्तै छ। ओपीडीको टिकट काउन्टर, फार्मेसी, पैसा तिर्ने काउन्टर, ल्याब परीक्षण, एक्सरे र नाक कान घाँटी लगायतका विभाग बन्द छन्। ओपीडी सेवा बन्द भएकाले आकस्मिक कक्ष अगाडि केही चहल पहल छ। हेटौडाकी कल्पना लामा भाउजूको उपचार गराउन आउनु भएको छ। बाथरोगको उपचारका क्रममा गरिएको परीक्षणको रिपोर्ट देखाउनु पर्ने भए पनि सुरक्षा गार्डले टिकट नपाइने जानकारी दिए। त्यसपछि मुख्य ढोकामा टाँसिएको सूचना पढेर उहाँले ओपीडी सेवा बन्द रहेको थाहा पाउनुभयो।
9: अब अनिश्चितकालीन भनेको छ, कसलाई बुझ्ने कि यहाँ कसैले पनि बताउँदैन, बुझ्दाखेरि कसैले राम्रोसँग नभन्दो रहेछ कि यहाँ। अब डाक्टरको नम्बर पनि हामीलाई मिल्दैन रहेछ है, डाक्टरको क्लिनिक पनि कहाँ हो हामीलाई थाहा छैन। अब हामीले त यहीँ देखाउनु पर्यो, बिरामीलाई चाहिँ गाह्रो पनि भयो। अब एक दुई दिन भनेर आएको हुन्छ, गाह्रो परेर आउँदाखेरि छैन डाक्टरै छैन, अब बिरामीहरू त मर्नु सिवाय के गर्नु त। अब यस्तो अवस्था भएपछि त
8: काठमाडौँको बानेश्वर बस्ने पाल्पाका जीवन खनाललाई मुटु र ढाडको समस्या छ। उहाँ कार्यालयबाट 12:30 बजे आधा दिनको विदा लिएर सिभिल अस्पताल पुग्नुभयो। तर अस्पताल पुगेपछि बल्ल बन्द रहेको थाहा पाउनुभयो। त्यसपछि उहाँ वीर अस्पताल पुग्नुभयो, तर त्यहाँ पनि आकस्मिक सेवा बाहेक अरू सेवा बन्द रहेको थाहा भयो। तर के कारणले भनेर कसैले बताएनन्। अन्तत उहाँ पाटन अस्पताल पुग्नुभयो। पाटनमा पनि सुरक्षा गार्डले गेटबाटै फर्काइदिए। संघीय राजधानीका सबै ठूला अस्पतालमा उपचार नपाउँदा उहाँ निराश भएर फर्किनुभयो।
2: तीनटा अस्पताल पुग्दा पनि काठमाडौँ सदरमुकाममा उपचार गराउन चाहिँ गाह्रो छ। एकातिर बिदा जाने अनि अर्को काम डबल गर्ने, अनि औषधि उपचारको औषधि खान नपाइने, मलाई उभिन पनि गाह्रो भएको छ। आज त मलाई मुटुको समस्याले मेरो हार्ट एट्याक बीचमा आइदियो भने पनि मलाई उपचार गर्ने ठाउँ कहीँ पनि देखिएन भने मेरो त आज त सरकारबाट हत्या हुने अवस्था देखियो। दीर्घ रोगी र इमर्जेन्सी चाहिँ चिकित्सकले हेरिदिनुपर्छ भनेर चिकित्सकलाई पनि सल्लाह दिन चाहन्छु।
8: दोलखाको भीमेश्वर नगरपालिकाबाट आउनुभएका मोहन बहादुर चौलागाईको समस्या अझै जटिल छ। आज बिहान निरन्तर फलोअप, हाड जोड्नीको उपचार र थाइरोइड जाँचका लागि उहाँ वीर अस्पताल पुग्नुभयो। तर त्यहाँ बन्द भएपछि उहाँ पनि पाटन अस्पताल नै आउनुभयो। टाउको दुख्ने र सुन्निने समस्या देखिएकोले आजै डाक्टरलाई देखाउनु पर्ने, तर न वीरमा उपचार भयो न पाटनमा। काठमाडौँमा कोही नभएकाले अहिले उहाँ बागबजारको एक होटेलमा दैनिक 500-700 रूपियाँसम्म तिरेर बसिरहनु भएको छ। काठमाडौँ आएको एक हप्ता बितिसक्दा पनि उपचार भने हुन सकेको छैन।
10: बन्द गर्नु चाहिँ नपर्ने हो, किनभने जस्तै अब म दोलखाबाट आइतबार आएको, अब लजमा बस्नुपर्छ, अनि यत्रो यत्रो दिन बसेर साह्रै मर्का पऱ्यो। एक दोस्रो अब अस्तिदेखि घरमा त्यो टाउको होर्याउने काम गरेको अब यत्रो दिन आइसके उपचार हुन सकेन भने त गाह्रै भयो नि त त्यो क्लिनिकसँग सम्बन्ध भइदिएको भए उत्रिनेखेरि मेरो उपचार हुन्थ्यो होला अहिले त अब एक हप्ता बित्दा नै उपचार नहुने भयो नि त अप्ठ्यारो भइरहेछ
8: एकातिर काठमाडौँमा राम्रो उपचार पाइन्छ भनेर टाढा टाढाबाट आएका बिरामीले बेलैमा उपचार नपाउँदा शास्ति भोग्नु परेको छ त्यसैमाथि स्वास्थ्य उपचार संविधानले प्रत्याभूत गरेको मौलिक हक हो तर पटक पटक अस्पतालको सेवा बन्द गर्ने जस्ता घटनाले सरकार सेवा सुनिश्चित गर्न सक्षम नरहेको प्रष्ट देखिन्छ चिकित्सकमाथि भएको आक्रमणको उचित छानबिन हुनुपर्छ तर हजारौं बिरामीलाई दुःख दिएर सेवा नै ठप्प पार्ने निर्णय पनि सही होइन श्रीमतीको उपचार गर्न पाटन अस्पताल आउनुभएका कुपन्डोलका सुर श्रेष्ठ
11: पब्लिकलाई दुःख पाउने मेलो मात्र भयो नि त होइन अब त्यही गभर्मेन्टमा चाहिँ बन्द छ प्राइभेट चाहिँ खुल्लै नै छ नि त फेरि त्यो पार्ट त डेफिनेटली पनि पब्लिक त त्यतिकै इन्टरटेनमेन्टको लागि आउने होइन नि त हेल्थ र एजुकेसनको पार्ट त सिरियस केसै हो नि होइन र हेल्थ सन्चो नभएपछि मात्र आउने हो त्यतिकै डुल्ने आउने होइन बन्द हुने भन्दा पनि सर्टेन पार्टहरू खोलेर उहाँहरूको के मागहरू छ जुनसँग छ त्यो सरकार अथवा संस्था बसेर चाहिँ फाइनलाइज गर्दाखेरि सबैजना जनताहरू मारमा पर्दैन कि जस्तो लाग्छ
0: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला
12: बेटर अप्लायन्सेसका एसी कुलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस् तपाई पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ बेटर अप्लायन्सेस बेटरको बानी लाग्छ
13: एनबीएल सर्वसुलभ आवास कर्जा
14: अब बन्छ तपाईँको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
13: आधार दरमा मात्र 0.5% प्रिमियम थप
14: विशेषताहरू ₹2 करोडसम्मको कर्जा सुविधा
13: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
14: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
13: न्यून सेवा शुल्क न्यून ब्याज दर
14: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
13: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
14: शर्तहरू लागू हुनेछन्
15: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ यतिन्जेल हामीले दिवानगंज घटनापछि अशान्त बनेको सुनसरीको जनजीवन सामान्यतर्फ उन्मुख समस्याको समाधान सम्वाद र सहमति मार्फत गर्न दलहरूको संयुक्त आह्वान तल्लो तहमा सर्वदलीय सम्वाद गर्ने घटनामा ज्यान गुमाउने परिवारलाई कोशी प्रदेश सरकारले 2,00,000 रूपियाँ दिने देशभरका अस्पतालमा आकस्मिक भएका सेवा बन्द हुँदा बिरामीलाई शास्ति स्वास्थ्य सेवा सुनिश्चित गर्न माग लगायतका खबर प्रस्तुत
1: गर्यौं नेपालमा वयस्क पाते बाघको संख्या बढ़ेर 429 पुगेको छ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पछिल्लो राष्ट्रिय बाघ गणनाको अन्तिम नतिजा विश्व बाघ दिवसको अवसरमा आज सार्वजनिक गरेको हो यसअघि सन् 2022 355 बाघ रहेकामा 4 वर्षको अवधिमा 74 थपिएका छन् नयाँ तथ्याङ्क अनुसार सबैभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्ज र वरपरका क्षेत्रमा 145 बाघ भेटिएका छन् यस्तै बर्दियामा 112 पर्सामा 71 बाँकेमा 51 र शुक्लाफाडा क्षेत्रमा 50 बाघ रहेका छन् गएको पुष 1 वैशाख 10 गतेसम्म क्यामेरा ट्राफिङ प्रविधिबाट यो गणना गरिएको विभागले जनाएको छ तथ्याङ्क अनुसार उत्साहजनक वृद्धि देखिए पनि बाघ पाइने क्षेत्रका स्थानीय पालिका र संरक्षणकर्मीहरू भने मानव बाघ द्वन्द बढ़नेमा चिन्तित छन् सन् 2010 देखि 2024 बाघको आक्रमणबाट 141 ज्यान गुमाइसकेका छन् पछिल्ला वर्षहरूमा सचेतना र द्वन्द न्यूनीकरणका कार्यक्रमले घटनाकै कम भए पनि जोखिम अझै कायमै छ विज्ञहरूका अनुसार बाघको संख्या वृद्धि एकातिर खुशीको कुरा भए पनि हाम्रा निकुञ्जहरूले धेरै संख्या थेग्न सक्छन् या सक्दैनन् भन्ने प्रश्न उठेको छ त्यसैले स्थानीय समुदायलाई संरक्षणमा जुट्दै आहार र वासस्थानको उचित व्यवस्थापन गरेर मानव बाघ द्वन्द घटाउनु नै अबको प्रमुख चुनौती बनेको छ बाघ संरक्षणको महत्वबारे सचेतना जगाउन हरेक वर्ष जुलाई 29 विश्व बाघ दिवस मनाइन्छ
0: सरकारले 9 विधेयकलाई संघीय संसद समक्ष पेश गर्नका लागि स्वीकृति दिने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। उहाँका अनुसार संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी 2053 संशोधन गर्न बनेको विधेयक, खानी तथा खनिज पदार्थ सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, संक्रामक पशुरोग तथा नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र राहदानी 2076 संशोधन गर्न बनेको विधेयक पनि पेश गर्न अनुमति दिएको छ। यस्तै मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण पहिलो संशोधन विधेयक, बाल श्रम निषेध तथा नियमित गर्न बनेको सम्बन्धी विधेयक, आन्तरिक वायु सेवाको दायित्व सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक, मेलमिलाप सम्बन्धी 2068 संशोधन गर्न बनेको विधेयक र कर्मचारी संशोधन 2019 संशोधन गर्न बनेको विधेयक पनि संसदमा पेश गर्न अनुमति दिएको प्रवक्ता पोखरेलले बताउनुभयो।
1: संसदीय सुनाय समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की तथा आयुक्त पदमा गुरू वाग्ले र डाक्टर राजीव सुब्बाको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। आज बसेको समितिको बैठकले संवैधानिक परिषदबाट सिफारिश भएका तीनजनाको नामलाई अनुमोदन गर्ने निर्णय गरेको हो। प्रस्तावित आयुक्तद्वय वाग्ले र सुब्बाको सुनवाई हिजो भएको थियो भने प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीको सुनवाई आज भएको थियो। समितिका सभापति बोधनारायण श्रेष्ठले प्रस्तावित नामहरू सर्वसम्मतिले अनुमोदन भएको घोषणा गर्नुभयो।
0: सर्वोच्च अदालतले 4 प्रकृतिका मुद्दाका सुनवाईमा प्रत्यक्ष प्रसारण नगर्न आदेश दिएको छ। न्यायाधीशहरू विनोद शर्मा र शान्ति सिंह थापाको इजलासले प्रचलित कानून अनुसार गोपनीय राख्नुपर्ने विषय, बन्द इजलासबाट सुनवाई हुने विषयवस्तुहरूलाई प्रत्यक्ष प्रसारण नगर्न अन्तरिम आदेश जारी गरेको हो। हालै विशेष अदालत, उच्च अदालत जनकपुर र केही उच्च अदालतले प्रत्यक्ष प्रसारण गरेका थिए। यस्तै सर्वोच्चले पनि संवैधानिक इजलासको लाइभ प्रसारण गरिरहेको थियो। यस्तै प्रत्यक्ष प्रसारण गरिएका अन्य कार्यवाहीहरूलाई अनुचित रूपमा सम्पादन तोडमोड वा दिग्भ्रमित गरी बनाएका भिडियो क्लिप पनि प्रसारण नगर्न नगराउन अदालतले आदेश दिएको छ। सर्वोच्चका अनुसार प्रचलित नेपाल कानून अनुसार गोपनीयता कायम गर्नुपर्ने मुद्दा, बन्द इजलासबाट सुनवाई गर्नुपर्ने मुद्दा, मुद्दाका पक्षीय विपक्षी तथा निज तर्फबाट कानून व्यवसायले गोपनीयता कायम गरियोस्, प्रत्यक्ष प्रसारण नगरियोस् भनी अनुरोध गरेको मुद्दा र अदालत इजलासबाट प्रत्यक्ष प्रसारण गर्न उपयुक्त नरहेको भनी ठहराएका विषयको पनि प्रत्यक्ष प्रसारण गर्न पाइने छैन।
1: कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर साईले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संसद दलका नेता समेत रहनुभएका साईले आज प्रदेश प्रमुख एकेराज जोशी समक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो। उहाँ कर्णाली प्रदेशको 5 मुख्यमन्त्री बन्नुभएको छ। साईले हिजो नेकपा एमालेको समर्थनमा मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको थियो। 40 सदस्यीय कर्णाली प्रदेश सभामा सरकार बनाउन 21 सांसद आवश्यक पर्छ। साईलाई नेकपाका 14 र एमालेका 10 गरी 24 सांसदको समर्थन छ। उहाँले आजै पदभार सम्हाल्नु भएको छ। एमालेका एमालाल कण्डेलले राजीनामा दिएपछि साई मुख्यमन्त्री नियुक्त हुनुभएको हो।
0: नेपाली कांग्रेसले वरिष्ठ नेता गोपाल मान श्रेष्ठको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको आकस्मिक बैठकले पूर्व प्रधानमन्त्री समेत रहेका 79 वर्षका श्रेष्ठको निधनप्रति शोक प्रस्ताव पारित गरेको हो। श्रेष्ठको ललितपुरको जावलाखेलमा रहेको हेलिस अस्पतालमा हिजो निधन भएको थियो। पार्टी केन्द्रीय कार्यालयमा उहाँको पार्थिव शरीरलाई सभापति गगन कुमार थापाले पार्टीको झण्डा ओढ़ाएर श्रद्धांजलि अर्पण गर्नुभयो। नेता श्रेष्ठको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरेको पार्टीले जनाएको छ। बैठकले आजदेखि 3 केन्द्र प्रदेश र जिल्ला कार्यालयमा आधा झण्डा झुकाउने निर्णय पनि गरेको छ।
1: कपिलवस्तुमा ट्रकको ठक्करबाट 3 ज्यान गएको छ। तौलिहवा बहादुरगंज हुलाकी सड़क अन्तर्गत महाराजगंज नगरपालिका नम्बर 2 गैठवा चोक नजिकै ट्रकले साइकल यात्री र पैदल यात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। प्रहरीका अनुसार आज बिहान 7:15 तीव्र गतिमा रहेको ट्रकले ठक्कर दिँदा स्थानीय 12 वर्षका आनन्द कोहार तथा महाराजगंज नगरपालिका 3 75 वर्षीय घोल्लर कुर्मी र 45 वर्षीय विजय कुमार बानियाको ज्यान गएको हो।
0: यस्तै बाँकेमा निर्माणाधीन सेप्टिक ट्याङ्कीमा फसेर 3 मजदूरको ज्यान गएको छ। कोहलपुर नगरपालिका नम्बर 3 शान्ति टोलमा दया प्रसाद थारूको निर्माणाधीन घरको आँगनमा सेप्टिक ट्याङ्की बनाउँदै गर्दा फसेर कोहलपुर 3 कालु थारू, प्रकाश थारू र बिजा थारूको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। उनीहरू निर्माण कार्यमा मिस्त्री तथा मजदूरका रूपमा कार्यरत थिए। डोजरको प्रयोग गरी सेप्टिक ट्याङ्की फुटाएर उनीहरूको शव निकालेको प्रहरीले जनाएको छ।
1: यस्तै झापामा आफ्नै बारीमा हात्ती धपाउन लगाएको विद्युतीय तार छोएपछि करेन्ट लागेर 1 ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका वडा नम्बर 4 की 65 वर्षीय सनज्योति लिम्बुको ज्यान गएको हो। बिहान 9 बजेतिर भएको घटनामा लिम्बुको घटनास्थलमै ज्यान गएको हो। परिवारका सदस्यले करेन्ट लागेर लडिरहेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
16: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
3: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
16: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
17: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम, डिश होम खुशीको कनेक्शन।
1: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ,
2: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
1: पहिरोका पूर्व संकेतहरू जानिराखौ र सावधानी अपनाऊ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: सीधा कुरा, प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन

0: डिभिजन आएको छ।
1: सड़क डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर शैलेन्द्र कुमार चौधरी विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। चौधरीले 2,26,13,000 रूपियाँ अवैध सम्पत्ति आर्जन गरेको आरोपसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। अवैध सम्पत्ति जफत प्रयोजनका लागि शैलेन्द्रकी श्रीमती अर्पणा कुमारीलाई पनि आयोगले विपक्षी बनाएको छ। 2065 सालमा सरकारी सेवामा प्रवेश गरेका चौधरी 2082 साल असारसम्ममा 4,98,68,000 रूपियाँ भन्दा बढ़ी आमदानी तथा खर्च गर्न सफल भएका थिए। यसमध्ये 2,26,13,000 रूपियाँ अवैध आमदानी गरेको पाइएको अख्तियारको विज्ञप्तिमा भनिएको छ।
0: शेयर बजार लगातार तेस्रो दिन घटेको छ। शेयर बजार परिसूचक नेफ्टले आज 7.79 अंकले घटेर 2,688.88 बिन्दुमा झरेको छ। नेफ्टले हिजो 4 र अस्ति 33 अंकले ओह्रालो लागेको थियो। आज म्युचुअल फण्ड र अन्य बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 186 कम्पनीको शेयर घटेकामा 78 बढ़ेको छ। आज नेफ्टेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 4,42,00,00,00 कारोबार भएकामा आज 343 कम्पनीका 97,77,000 कित्ता सेयर 4,02,00,00,00,00 रूपियाँमा किनबेच भएको छ।
1: आज गुरू पूर्णिमा आफूलाई शिक्षा र मार्ग निर्देश गर्ने गुरूप्रति श्रद्धा र सम्मान प्रकट गरी देशभर मनाइएको छ। अज्ञानताबाट ज्ञानको प्रकाश तप डोड्याउने व्यक्तिलाई गुरू मानिने धार्मिक तथा सांस्कृतिक मान्यता अनुसार आजको दिनको विशेष महत्व रहेको छ। आजका दिन विद्यार्थी तथा अनुयायीहरूले आफ्ना गुरूलाई भेटेर सम्मान प्रकट गर्ने र आशीर्वाद लिने प्रचलन छ। यसै दिनलाई महर्षि वेद व्यासको जन्म जयन्तीको रूपमा व्यास जयन्तीको रूपमा पनि मनाउने गरिन्छ। वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले व्यासलाई आदि गुरूका रूपमा सम्मान गर्दछन्। गुरू शिष्यको अटूट सम्बन्ध र गुरूको महिमालाई आत्मसात गर्दै सामाजिक सञ्जालहरूमा समेत बिहानदेखि शुभकामना आदान प्रदान भइरहेको छ।
0: नेपाल दर्पणमा अब विदेशको खबर। जापानी नागरिकको जनसंख्या 42 वर्षमा पहिलो पटक 12 करोड़ भन्दा तल झरेको छ। यस वर्षको जनवरी 1 सम्ममा जापानी नागरिकको जनसंख्या 11,97,36,483 कायम भएको आज सार्वजनिक भएको सरकारी तथ्याङ्कलाई उद्धृत गर्दै चिनिया समाचार संस्था सिन्भाले जनाएको छ। आन्तरिक मामिला तथा संचार मन्त्रालयको तथ्याङ्क अनुसारको संख्या अघिल्लो वर्षको तुलनामा 9,17,000 घटेको छ। सन् 1968 तुलना योग्य तथ्याङ्क उपलब्ध हुन थाले यता यो सबैभन्दा ठूलो गिरावट हो। जापानका 47 प्रशासनिक क्षेत्रहरूमध्ये टोकियोमा मात्र जापानी नागरिकको संख्या 0.09% वृद्धि भएको तथ्याङ्कले देखाएको छ। यसैबीच विदेशी बासिन्दाहरूको संख्या 3,54,000 बढ़ेर 40,31,159 पुगेको छ। यो संख्या सन् 2013 मन्त्रालयले तथ्याङ्क संकलन गर्न थाले यता सबैभन्दा धेरै रहेको खबरमा उल्लेख छ। जापानमा विदेशी बासिन्दाहरू समेत कुल जनसंख्या 12,37,67,642 पुगेको छ। यो संख्या अघिल्लो वर्षको तुलनामा झण्डै 5,63,000 कम हो। टोकियो, चिबा र ओसाका प्रशासनिक क्षेत्रहरूमा मात्र जनसंख्या वृद्धि देखिएको थियो।
1: नेपाल दर्पणमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग टू श्रृंखला अन्तर्गत घरेलू टोली नेदरल्याण्डसँगको खेलमा नेपालले टस जितेर पहिले बलिङ रोजेको छ। अहिले ब्याटिङ गरिरहेको नेदरल्याण्डसले ताजा अवस्थामा 48 ओभर 5 बलको खेल सकिँदा 8 विकेट गुमाएर 217 रन बनाएको छ। नेदरल्याण्डसमा भइरहेको श्रृंखलाको यो अन्तिम खेल हो। यसअघि नेपाल लगातार 3 खेलमा पराजित भएको थियो। नेपाल पहिलो खेलमा नामिबियासँग 8 विकेट र दोस्रो खेलमा 3 रनले पराजित भएको थियो। यस्तै नेदरल्याण्डसँग नेपाल 6 विकेटले पराजित भएको थियो। लगातार तेस्रो हारसँगै विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउने नेपालको सम्भावना निकै कठिन भएको छ। 8 टोली सहभागी लीग टूमा हरेक टोलीले 36 खेल खेल्नेछन्। शीर्ष 4 टोली विश्वकप ग्लोबल क्वालिफायरमा छनौट हुनेछन् भने एक दिवसीय मान्यता जोगाउन शीर्ष 6 स्थानभित्र रहनुपर्नेछ।
0: आईसीसी टी20 ब्याटिङ वरियतामा भारतका 15 वर्षीय युवा ब्याटर वैभव सूर्यवंशीले एकैपटक 230 स्थान सुधार गरेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले सार्वजनिक गरेको पछिल्लो वरियतामा सूर्यवंशी 230 स्थान सुधार गर्दै करियरकै उत्कृष्ट 48 स्थानमा उक्लिएका छन्। हरारेमा घरेलू टोली जिम्बावेसँगको 3 खेलको टी20 अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा सूर्यवंशीले 151 रन बनाएका थिए। उनले श्रृंखलाकै उत्कृष्ट खेलाड़ीको अवार्ड पनि जितेका थिए। टी20 ब्याटिङ वरियताको शीर्षमा भारतका ईशान किशन, दोस्रोमा पाकिस्तान का साहिबजादा फरहान र तेस्रो स्थानमा भारतकै अभिषेक शर्मा छन्। यो वरियतामा नेपालका गुलशन झा 5 स्थान सुधार गर्दै 97 स्थानमा उक्लिएका छन्। टी20 बलिङ वरियताको शीर्षमा अफगानिस्तानका राशिद खान, दोस्रोमा पाकिस्तानका अबरार अहमद र तेस्रो स्थानमा इंग्ल्याण्डका आदिल रशीद रहेका छन्। यो वरियतामा नेपालका कुनै पनि खेलाड़ीले सुधार गरेका छैनन्। टी20 अलराउण्डर वरियतामा नेपालका दिपेन्द्र सिंह एरी 1 स्थान सुधार गर्दै तेस्रो स्थानमा उक्लिएका छन्। यो वरियतामा जिम्बावेका सिकन्दर राजा शीर्ष र पाकिस्तानका सईम अयुब दोस्रो स्थानमा छन्।
1: र विश्व फुटबल महासंघ फिफाले आफ्ना मुख्य प्रतियोगिताहरू सञ्चालन गर्न नयाँ कम्पनी स्थापना

0: गरी त्यसको केही हिस्सा निजी क्षेत्रलाई बेच्ने योजना अघि सारेपछि विवाद सृजना भएको छ। फिफाले फिफा फरवर्ड इन्टरप्राइजेस नामको नयाँ कम्पनी मार्फत फुटबलका सम्पूर्ण व्यापारिक कामहरू हेर्ने लक्ष्य राखेको छ। कम्पनीको 21% हिस्सा 4 अर्ब 20 करोड़ डलरमा निजी लगानीकर्तालाई बेच्ने र बहुमत हिस्सा भने फिफाकै नियन्त्रणमा राख्ने योजना छ। फिफा अध्यक्ष जियानी इन्फान्टिनोले यसबाट प्राप्त रकम सदस्य राष्ट्रहरूको विकास बजेट 3 गुणाले बढ़ाउन प्रयोग गर्ने बताउनु भएको छ। यस योजना अनुसार हरेक सदस्य देशले विशेष आयोजनाका लागि तत्काल थप 2 करोड़ डलरसम्म पाउनेछन्। तर यो कदमको युरोपेली फुटबल निकाय यूईएफए र बेलायती राजनीतिज्ञ लगायतले तीव्र आलोचना गरेका छन्। यूईएफएले फुटबलको आत्मा र व्यवस्थापन बिक्रीको विषय नभएको भन्दै फिफा मालिक नभई संरक्षक मात्र रहेको टिप्पणी गरेको छ। उत्तर अमेरिकी फुटबल महासंघले पनि छलफलै नगरी योजना ल्याएकोमा आपत्ति जनाएको छ। आलोचकहरूले यो कदम इन्फान्टिनोले आउँदो चुनाव जित्नका लागि पैसा बाँड्ने दाउ भएको र नयाँ कम्पनीको प्रमुख बनेर आफ्नै तलब 10 गुणा बढ़ाउन खोजेको आरोप लगाएका छन्। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: विमानगंज घटनापछि अशान्त बनेको सुनसरीको जनजीवन सामान्यतर्फ उन्मुख। समस्याको समाधान संवाद र सहमति मार्फत गर्न दलहरूको संयुक्त आह्वान। तल्लो तहमा सर्वसदीय संवाद गर्ने।
0: देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द हुँदा बिरामीलाई शास्ति। स्वास्थ्य सेवा सुनिश्चित गर्न माग।
1: नेपालमा बाघको संख्या बढ़ेर 429 पुग्यो। 4 वर्षमा 74 थपिए। संख्या बढ़ेसँगै मानव बाघ द्वन्द घटाउने चुनौती।
0: जापानी नागरिकको जनसंख्या 42 वर्षमा पहिलो पटक 12 करोड़ भन्दा तल झर्यो। विदेशी बासिन्दाको संख्या भने अहिलेसम्मकै उच्च।
1: र लीग टू क्रिकेट श्रृंखलामा नेदरल्याण्डसँगको खेलमा नेपाल बलिङ गर्दै निजी क्षेत्रलाई सियर बेच्ने गरी ल्याएको फिफाको व्यापारिक योजनाको चौतर्फी विरोध।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। यात्रा गर्दा मौसम र सड़कको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: ए दाई पक्नुहोस् त पक्नुहोस्। के गर्नुभएको?
1: देख्नु भएन, औषधी हालेको।
0: लौ न, शरीर ढाक्ने कपडा माक्स पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
1: हजुर,
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: विषादीले धेरै नै जोखिम हुन्छ है? क्या हो नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सौजी क्युआर भए
5: ए बगनुस् त, मेसेज आएको छैन।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: सचेत बन्दै ग्यासको प्रयोग गरौं, दुर्घटनाबाट बचौं। ग्यासको चुलो बालेर भान्सा छाडी टाढा नजाऊ। प्रयोग गरिसकेपछि ग्यासको चुलो र रेगुलेटर बन्द गरौं। यथासम्भव ग्यास सिलिन्डरलाई भान्सा कोठा भन्दा बाहिर राखौं। ग्यास सिलिन्डर, रेगुलेटर र पाइप समय समयमा जाँच गरौं। कुनै खराबी वा टुटफुट भए तुरुन्तै फेरौं। ग्यास सिलिन्डर लिँदा सिल भए नभएको तथा सिलिन्डरको समयावधि अनिवार्य रूपमा हेर्ने गरौं। तौल कम भएको, धेरै गनाउने, लिक भएको वा शंकास्पद सिलिन्डर घरमा नल्याऊ। ग्यास गनाएको बेला बिजुलीको स्विच, सलाई, लाइटरको प्रयोग नगरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
2: हो, घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
3: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
4: बाबा, मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा। मैले अस्तु नि देखि भनिन्छु नि हजुरलाई।
2: ल, बारात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
5: घर, अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ।
6: हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा,
5: ड्युरेबल, स्टाइलिश र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
2: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर, अफिस, होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: दिलो तमाको बर्गिराममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मलिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: सधैँ हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जाऊ न
2: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 35 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
1: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कूल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
2: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
1: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-69 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका
3: अब नसा तथा मनोरोगको सफल उपचार लालीगुराँस फार्मेसीमा
4: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ
5: तपाईँमा टाउको दुखी रहने धेरै मुटु ढुकढुक हुने चाँडो चाँडो श्वास फेर्ने श्वास रोके जस्तो महसुस हुने मनमा छटपटाहट हुने ज्यादै झस्कने तर्सने डराउने काँप्ने छोप्ने बेला बेलामा बेहोस हुने छारे रोग मिर्गी लागेमा उदास भइरहने जिउमा फूर्ति नहुने बढी रिसाउने झिजो मान्ने जिउ दुख्ने दुब्लाउने निद्रा नलाग्ने हात खुट्टा झमझम गर्ने स्मरण शक्ति क्षीण हुँदै गएमा यौन इच्छा कमी हुँदै गएमा बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने ओछ्यान नै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लालीगुराँस फार्मेसी
3: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 98-026-33-111 र 98-026-21-354
6: ए दिलकुमारी आज त काम गर्ने जाँगरै छैन
7: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
8: ओ दिलकुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
7: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
9: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौ
10: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
11: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा 4 वर्षे बीबीएस र बीएडमा भर्ना खुल्यो
12: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगरमा बीबीएस र बीएडको प्रथम वर्षमा भर्ना खुल्यो
11: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट
12: सिट सीमित छ छिटो सम्पर्क गर्नुहोला
11: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगर रूपन्देही फोन 071-414-268 मोबाइल 98-570-34-520
13: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी
14: हाम्रा सेवाहरू
13: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने
14: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने
13: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने
14: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने
13: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही
15: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि सम्पर्क 9857024344 9857035227 र 9857073220।
9: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
16: हाम्रा सेवाहरू
9: जनरल फिजिसियन,
16: स्त्री तथा प्रसूति,
9: बाल रोग,
16: छाला तथा यौन रोग,
9: हार जोड्ने नसा तथा बाथ रोग,
16: टाउको तथा मनोरोग,
9: नाक कान घाँटी,
16: जनरल सर्जरी,
9: भिडियो एक्सरे,
16: डिजिटल एक्सरे,
9: ईसीजी,
16: डेन्टल तथा प्याथोलोजी,
9: फिजियोथेरापी
16: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
17: किशोर किशोरी, युवाहरू र 15 देखि 49 वर्ष को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपरटिभ र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
18: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
19: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही,
20: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि।
21: फोन नम्बर 071-562-832,
22: मोबाइल 98-570-21-835।
23: नमस्ते है नमस्ते, होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
24: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या।
23: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
25: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो, के गर्नुपर्छ भनिदिउँ त नानी।
23: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
26: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
27: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
28: सबै मिलाई खुवाऊ।
27: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
29: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
30: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि।
31: आईडी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
32: स्नातक तह भर्ना सम्बन्धी राममणी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मणिग्राम स्थित राममणी बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए भर्ना कार्यक्रम चलिरहेको छ। कक्षा सञ्चालन साउन अन्तिम सातादेखि। जेहेन्दार विद्यार्थीलाई नतिजाको आधारमा छात्रवृत्ति र आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमा थप सहुलियत दिएर पढ्न पाउने व्यवस्था गर्दै अभिभावकीय भूमिका निर्वाह गरेको क्याम्पस। सम्पर्क राममणी बहुमुखी क्याम्पस, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन 071-560-226। बीबीएस भर्नाको लागि 98-570-42-624। बीए र बीएड को लागि 98-471-29-657।
33: सिकल सेल रोगको एक जानकारी।
34: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अङ्गहरूमा अक्सिजनको मात्रा कम भए भए ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाई हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
0: सिकल सेल रोगका लक्षणहरू:
1: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
34: छाती पेट हात खुट्टा धारमा अचानक र कडा खालको दुखाई हुने,
1: जन्डिस हुने,
34: आँखाका समस्याहरू देखा पर्ने,
1: संक्रमणहरू भइरहने,
34: पक्षीघात समेत हुने,
1: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
34: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकल सेल रोगको उपचार:
1: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
34: सिकलसेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
1: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
34: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
1: रक्त अल्पताको उपचार गराउनु पर्छ,
34: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
1: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
34: धेरै तनाव लिनु हुँदैन,
1: मदिरापान धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
34: सिकलसेल रोगको रोकथाम:
1: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
34: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
1: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
34: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
1: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
2: ओहो, कति राम्रो कुकुर, कहाँबाट ल्याउनु भएको?
3: कहाँबाट ल्याउनु दाजु, मामा घरबाट ल्याएको।
2: ए हो र, अनि नगरपालिकामा दर्ता गर्नुभयो त?
3: दर्ता? कुकुर पनि दर्ता गर्नुपर्छ?
2: हो त, अब त हाम्रो नगरपालिकाभित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि।
4: हजुर, घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोधले हुन सक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ। यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधि गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाटै लिन सकिने जानकारी गराइन्छ। तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ।
5: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
6: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश:
7: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
6: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
7: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
6: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
7: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
6: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिउ।
7: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
6: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
5: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: व्यावसायिक कृषिले बनाउँछ सुखी। निर्यातमुखी कृषि प्रणालीमा सुधार गरी व्यावसायिक कृषिको प्रारम्भ गरौं। खेती योग्य जमिन बाँझो नराखौं। लाखौं खर्च गरेर विदेशीनुको सट्टा स्वदेशमै व्यावसायिक कृषि र पशुपालन गरौं। व्यावसायिक कृषि उत्पादन मार्फत आर्थिक उपार्जन गरौं। मान रोपौं, मुरी फलाउं, खेती योग्य जमिन बाँझो नछाडौं, पसिना बगाउं, समुन्नत बनाऊ, आफू र देशलाई प्रनिर्भरताबाट बचाऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
2: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
3: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
2: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
3: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
2: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
3: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
2: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
3: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
2: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
4: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
7: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: ए, के भयो? केको हल्ला खल्ला भयो?
10: के हुनु, डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए।
11: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
9: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
11: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
10: हो त है, हामीले त ध्यानै नदिएको।
11: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
12: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
13: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
14: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
13: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौं।
14: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
13: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
14: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
13: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
15: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
16: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
15: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
16: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
15: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिउँ।
16: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
15: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
17: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
18: यति बेला साँझको

नमस्कार। रेडियो लुम्बिनीबाट साँझ 7 बजेको हालखबरमा दिवाकर पन्तीको स्वागत छ। यो हालखबर एफएम 96.8 MHz, अनलाइन www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हालखबरको शुरूमा मुख्य खबर शीर्षक। सुनसरी घटनाका विषयमा सर्वदलीय बैठक सम्पन्न, सामाजिक सद्भाव कायम राख्न आग्रह, सामाजिक सञ्जाल जिम्मेवारीपूर्वक प्रयोग गर्न अपील। कर्णालीबाट लागू भयो एमाले नेकपा सहमति, मुख्यमन्त्री नियुक्त मंगलबहादुर शाहीद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण। निर्वाचन आयोगका प्रस्तावित आयुक्तहरूको नाम सर्वसम्मत अनुमोदन, 16 वर्ष पुगेकालाई मतदान गर्न पाउने व्यवस्था राख्न राष्ट्रपतिको प्रस्ताव। कपिल वस्तुमा ट्रकको ठक्करबाट 3 जनाको मृत्यु, बाँकेमा सेफ्टी ट्याङ्कीमा फसेर 3 जना मजदूरको निधन। किसान लक्षित एएमपीआईएस नेपाल एप सञ्चालनमा किसानले कृषि उपजको दैनिक थोक मूल्यको जानकारी पाउने। नेपालमा बाघको संख्या 429 पुग्यो, 4 वर्षमा 74 नयाँ बाघ थपिए। राममढी क्याम्पसमा बन्ने नयाँ भवनको शिलान्यास, गुरू पूर्णिमाको अवसरमा गुरू सम्मान र वृक्षारोपण कार्यक्रम सम्पन्न। रूपन्देही व्यापार संघको साधारण सभा तयारीका लागि विभिन्न उपसमिति गठन, विश्वकप क्रिकेट लीग 2 श्रृंखला अन्तर्गत नेपाल आज नेदरल्याण्डसँग खेल्दै। सुनसरीमा भएको घटना र त्यसपछि उत्पन्न परिस्थितिबारे संयुक्त वक्तव्य तथा अपील जारी गर्दै प्रमुख राजनैतिक दलहरूले पारस्परिक भाइचारा र सामाजिक सद्भाव कायम राख्न सबैलाई आग्रह गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा सभापति रवि लामिछानेले आज बोलाउनु भएको सर्वदलीय बैठकपछि दलहरूले संयुक्त वक्तव्य तथा अपील जारी गर्दै सामाजिक सद्भाव कायम राख्न सबैलाई आग्रह गरेका हुन्। सातबुँदी संयुक्त वक्तव्यमा नेपालको विविधता बीचको एकता, सहिष्णुता र सामाजिक सद्भावलाई खलबलाउने कुनै पनि गतिविधि र उत्तेजनामा नलाग्न सबै नागरिकलाई आग्रह गरिएको छ। बैठकले प्रदेश, जिल्ला र पालिकामा सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी संवादलाई तल्लो तहसम्म विस्तार गर्न र धार्मिक अगुवा, नागरिक समाज तथा स्थानीय प्रशासनको सहभागितामा विश्वासको वातावरण निर्माण गर्न राजनैतिक दलका सबै तहका समितिलाई निर्देशन दिएको छ। भविष्यमा यस्ता संवेदनशील घटना दोहोरिन नदिन राजनैतिक दलहरूले केन्द्रीय तहबाट आवश्यक समन्वय, अनुगमन र नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। त्यस्तै संवेदनशील अवस्थालाई थप जटिल बनाउन सक्ने भ्रामक समाचार, अफवाह र घृणास्पद अभिव्यक्तिप्रति सचेत रहँदै सामाजिक सञ्जाल जिम्मेवारीपूर्वक प्रयोग गर्न नागरिकलाई अपील गरिएको छ। सर्वदलीय बैठकले नेपाल सरकारसँग घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानून बमोजिम कार्यवाही, पीड़ितलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र अधिकतम संयमता अपनाउँदै परिस्थितिलाई शीघ्र सामान्य बनाउन माग गरेको छ। बैठकमा कांग्रेस सभापति गगन थापा, नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका महासचिव आरएन राई, लोकसभा अध्यक्ष महन्त ठाकुर, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, जनमत पार्टीका अध्यक्ष सीके राउत र जसपा नेपालका नेता प्रकाश अधिकारी सहभागी हुनुहुन्थ्यो। कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले आज शपथ लिनुभएको छ। मुख्यमन्त्री शाहीले आज वीरेन्द्र नगरको प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक समारोह बीच प्रदेश प्रमुख यज्ञराज जोशी समक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो। नेपाली कम्युनिष्ट पार्टी नेकपा संसदीय दलका नेता समेत रहेका शाही मंगलबार हिजो मुख्यमन्त्री नियुक्त हुनुभएको थियो। उहाँलाई प्रदेश प्रमुख जोशीले संविधानको धारा 168 उपधारा 2 बमोजिम प्रदेशको 5 मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो। 40 सदस्यीय कर्णाली प्रदेश सभामा कांग्रेसका 15 जना, नेकपाका 14 जना, एमालेका सभामुख सहित 10 र रापरपाका 1 प्रदेश सभा सदस्य रहनु भएको छ। प्रदेश सरकार बनाउनका लागि 21 सांसदको आवश्यकता पर्छ। कर्णालीमा नेकपा र एमालेका 24 सांसदहरू रहनु भएको छ। साउन 9 गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालबीच प्रदेश सरकारको नेतृत्व बाँडफाँड गर्ने सहमति भएको थियो। सहमति अनुसार कर्णाली सरकारको नेतृत्व गर्ने अवसर नेकपालाई जुरेको छ। सोही सहमति अनुसार नेकपा र एमाले संसदीय दलका नेताको सिफारिशमा प्रदेश प्रमुख जोशीले शाहीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो।
निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्तका लागि सिफारिशहरूको नाम सर्वसम्मत अनुमोदन भएको छ। आज बसेको संसदीय चुनाव समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की र आयुक्तमा गुरू आग्ले र डाक्टर राजीव सुब्बाको नाम सर्वसम्मत अनुमोदन भएको हो। दुई आयुक्तको सुनवाई मंगलबार भएको थियो भने प्रमुख निर्वाचन आयुक्तको सुनवाई आज बुधबार भएको हो। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले 16 वर्ष उमेर पुगेकालाई मतदान गर्न दिने व्यवस्थाको प्रस्ताव गरेको छ। हाल 18 वर्ष उमेर पुगेकाले मात्रै मतदान गर्न पाउने व्यवस्था छ। रासपाका मुख्य सचेतक बुर्ला कोटीले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको संसदीय सुनवाईका क्रममा आज यस्तो बताउनु भएको हो। 16 वर्षमा मतदान गर्न दिँदा युवालाई प्रोत्साहन मिल्ने उहाँको तर्क छ। कपिलवस्तुमा ट्रकको ठक्करबाट तीनजनाको मृत्यु भएको छ। तौलिया बहादुरगंज धुलाकी सड़क अन्तर्गत महाराजगंज नगरपालिका वडा नम्बर 2 गैंडावा चोक नजिकै ट्रकले साइकल यात्री र पैदल यात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। प्रहरीका अनुसार आज बिहान 7:15 तीव्र गतिमा रहेको ट्रकले ठक्कर दिँदा स्थानीय बासिन्दा 12 वर्षका आनन्द कार तथा महाराजगंज 3 75 वर्षीय घोल्लर कुर्मी र 45 वर्षीय विजय कुमार पानियाको मृत्यु भएको हो। दुर्घटनापछि स्थानीय बासिन्दाले आक्रोश व्यक्त गर्दा बिहान दुर्घटनास्थल तनावग्रस्त बनेको थियो। अहिले अवस्था सामान्य भइसकेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। बाँकेमा निर्माणाधीन सेफ्टी ट्याङ्कीमा फसेर 3 मजदूरको निधन भएको छ। कोहलपुर नगरपालिका 3 शान्तिटोलमा दया प्रसाद थारूको घरको आँगनमा सेफ्टी ट्याङ्की बनाउँदै गर्दा फसेर कोहलपुर 3 कालु थारू, प्रकाश थारू र बिरजा थारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। उहाँहरू निर्माण कार्यमा मिस्त्री तथा मजदूरका रूपमा कार्यरत हुनुहुन्थ्यो। डोजरको प्रयोग गरी सेफ्टी ट्याङ्की फुटाएर शव निकालिएको प्रहरीले जनाएको छ। सेफ्टी ट्याङ्कीमा मानिस पसेको सूचना पाएपछि घटनास्थल पुगेको प्रहरीले उद्धारमा कठिनाई भएपछि फुटाउन लगाएको हो। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। किसानलाई कृषि उपजको बजार मूल्य सहज, पारदर्शी र समयमै उपलब्ध गराउने उद्देश्यले कृषि विभागले एएमपीआईएस नेपाल मोबाइल एप सञ्चालनमा ल्याएको छ। यस एप मार्फत अब देशभरिका 12 संघीय कृषि बजारमा दैनिक कारोबार हुने कृषि उपजको थोक मूल्य मोबाइलबाट हेर्न सकिने भएको छ। बजारको वास्तविक मूल्य सहज रूपमा प्राप्त हुने तथा डिजिटल प्रविधि मार्फत कृषि बजारलाई थप पारदर्शी, व्यवस्थित र प्रविधि मैत्री बनाउने सरकारको लक्ष्य अनुसार एप सञ्चालनमा ल्याइएको कृषि मन्त्री गीता चौधरीले बताउनुभयो। यसअघि कृषि विभागको वेबसाइट मार्फत उपलब्ध हुँदै आएको कृषि बजार मूल्य सूचना प्रणालीलाई थप स्तरोन्नति गर्दै एप विकास गरिएको हो। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिसँगको समन्वयमा कालीमाटी सहित सुनसरी, चापा, धनुषा, सर्लाही, सिन्धुली, कास्की, नवलपरासी, पूर्व रूपन्देही, बाँके, सुर्खेत र कैलाली गरी 12 संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइल एप मार्फत सार्वजनिक गर्न थालिएको विभागले जनाएको छ। उक्त एप एन्ड्रोइड प्रणाली भएका मोबाइल फोनमा प्रयोग गर्न सकिनेछ। विभागको वेबसाइटमा राखिएको क्यूआर कोड स्क्यान गरेर पनि एप डाउनलोड तथा प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको छ। नेपालमा बाघको संख्या 429 पुगेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ। विश्व बाघ दिवसका अवसरमा आज विभागले पछिल्लो गणनाको नतिजा सार्वजनिक गरेको हो। यसअघि सन् 2022 सार्वजनिक विवरण अनुसार नेपालमा बाघको संख्या 355 थियो। पछिल्लो विवरण अनुसार सबैभन्दा धेरै बाघ चितवन राष्ट्रिय निकुञ्ज तथा वरपरका क्षेत्रमा पाइएका छन्। त्यहाँ 145 पाटे बाघ रहेका छन्। बर्दिया राष्ट्रिय निकुञ्ज तथा वरपरका वन क्षेत्रमा 112 बाघ गणना भएका छन्। त्यस्तै पर्सा राष्ट्रिय निकुञ्ज तथा वरपरका वन क्षेत्रमा 71, बाँके राष्ट्रिय निकुञ्जमा 51 र शुक्लाफाटा राष्ट्रिय निकुञ्ज तथा वरपरका वन क्षेत्रमा 50 बाघ भेटिएका विवरण छ। नेपालमा हरेक 4 वर्षमा बाघ गणना गरिन्छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डाक्टर बुद्धिसागर पौडेलका अनुसार नेपालमा बाघको संख्या सन् 2010 121, 2014 198, 2018 235 रहेको थियो। रूपन्देहीको मणिग्राम स्थित राममणि बहुमुखी क्याम्पसमा नयाँ बन्ने भवनको आज शिलान्यास गरिएको छ।
क्याम्पस संचालक समिति का अध्यक्ष ध्रुव कुमार धिताल को अध्यक्षता में आयोजित कार्यक्रम बीच तिलोत्तमा नगरपालिका का नगर प्रमुख रामकृष्ण खानले भवन शिलान्यास गर्नुभएको हो। नेपाल सरकार को संघीय अनुदानबाट प्राप्त 2 करोड़ रूपया में क्याम्पस पुस्तकालय र प्रशासनिक प्रयोजन का लागि लिफ्ट सहित को 4 तल्ले भवन निर्माण होने क्याम्पस प्रमुख तारा प्रसाद पराजुलीले जानकारी दिनुभयो। यसैबीच रामबड़ी बहुमुखी क्याम्पस का विद्यार्थीहरूले गुरू पूर्णिमा को अवसर में आज 2 वटा कार्यक्रम सम्पन्न गरेका छन्। उनीहरूले अध्यापकहरूका लागि गुरू सम्मान कार्यक्रम र क्याम्पस परिसर में वृक्षारोपण गरेका हुन्। रोहतक क्लब अफ राममणि मल्टीपल क्याम्पस र विद्यार्थी गुणस्तर समूहले आयोजना गरेको कार्यक्रम बीच प्राध्यापक तथा कर्मचारीहरूलाई पुष्पगुच्छ एवं जलपान सहित सम्मानित गरिएको थियो। त्यसैगरी रोहतक क्लब अफ राममणि मल्टीपल क्याम्पसका अध्यक्ष विष्णु प्रसाद डुम्रेको अध्यक्षतामा गुरू सम्मान सहित वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो। रूपन्देही व्यापार संघले आगामी असोजमा हुने 25औं साधारण सभा सम्पन्न गर्नका लागि विभिन्न 9 वटा उपसमितिहरू गठन गरेको छ। संघका अध्यक्ष प्रकाश ढकालको अध्यक्षतामा आज बसेको कार्यसमितिको बैठकले साधारण सभा सम्पन्न गर्न वरिष्ठ उपाध्यक्ष दयानिधि भण्डारीको संयोजकत्वमा स्वागत सत्कार, प्रथम उपाध्यक्ष ऋषिराम पाण्डेको संयोजकत्वमा रजिस्ट्रेशन, द्वितीय उपाध्यक्ष मनहरी बस्यालको संयोजकत्वमा प्रतिवेदन लेखन तथा कार्यक्रम तयारी उपसमिति गठन गरेको हो। त्यस्तै बैठकले कोषाध्यक्ष अर्जुन प्रसाद भट्टराईको संयोजकत्वमा आर्थिक सचिव जयलाल नेउपानेको संयोजकत्वमा प्रचार प्रसार, महिला सचिव वृन्दा भट्टराई आचार्यको संयोजकत्वमा मंच व्यवस्थापन तथा सहसचिव नलराज नेपालको संयोजकत्वमा शाखा समन्वय एवं सह कोषाध्यक्ष जीवनारायण घिमिरेको संयोजकत्वमा अतिरिक्त क्रियाकलाप उपसमिति गठन गरेको हो। र आईसीसी विश्वकप क्रिकेट लीग 2 श्रृंखला अन्तर्गत नेपालले आज घरेलू टोली नेदरल्याण्डसँग खेल्दैछ। आज दिउँसो 2:45 बजेदेखि शुरू भएको खेल अहिले पनि जारी छ। टस जितेर नेपालले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेदरल्याण्डसले 50 ओभरमा 9 विकेट गुमाउँदै 225 रन बनाएको छ। नेपाल 266 रनको लक्ष्यसहित जवाफ ब्याटिङ शुरू गरेको छ। नेदरल्याण्डसमा भइरहेको श्रृंखलाको यो अन्तिम खेल हो। यसअघि लगातार 3 खेलमा पराजित भएको नेपाल आज जित निकाल्दै श्रृंखलाको सुखद अन्त्य गर्ने लक्ष्यमा छ। नेपालले यसअघिका पहिलो खेलमा नामिबियासँग 8 विकेट र अर्को खेलमा 3 रनले पराजित भएको थियो। त्यस्तै आयोजक टोली नेदरल्याण्डसँग नेपाल 6 विकेटले पराजित भएको थियो। लगातार तेस्रो हारसँगै लीग 2 को शीर्ष 4मा रहेर विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउने नेपालको सम्भावना निकै कठिन भएको छ। 8 टोली सहभागी लीग 2मा हरेक टोलीले 36 खेल खेल्नेछन्। शीर्ष 4 टोली विश्वकप ग्लोबल क्वालिफायरमा छनौट हुनेछन् भने एक दिवसीय मान्यता जोगाउन शीर्ष 6 स्थानभित्र रहनुपर्ने हुन्छ। यही खेल खबरसँगै हामी हालखबरको अन्त्यमा छौं। हालखबर सक्नु अघि मुख्य खबर शीर्षक। सुनसरी घटनाका विषयमा सर्वदलीय बैठक सम्पन्न, सामाजिक सद्भाव कायम राख्न आग्रह, सामाजिक सञ्जाल जिम्मेवारीपूर्वक प्रयोग गर्न अपील। कर्णालीबाट लागू भयो एमाले नेकपा सहमति, मुख्यमन्त्रीमा नियुक्त मंगलबहादुर साईद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण। निर्वाचन आयोगका प्रस्तावित आयुक्तहरूको नाम सर्वसम्मत अनुमोदन, 16 वर्ष पुगेकालाई मतदान गर्न पाउने व्यवस्था राख्न राष्ट्रपतिको प्रस्ताव। कपिल वस्तुमा ट्रकको ठक्करबाट 3 जनाको मृत्यु, बाँकेमा सेप्टिक ट्याङ्कीमा फसेर 3 जना मजदूरको निधन। किसान लक्षित एएमपीआईएस नेपाल एप सञ्चालनमा किसानले कृषि उपजको दैनिक थोक मूल्यको जानकारी पाउने। नेपालमा बाघको संख्या 429 पुग्यो, 4 वर्षमा 74 नयाँ बाघ थपिए। राममणि क्याम्पसमा बन्ने नयाँ भवनको शिलान्यास, गुरू पूर्णिमाको अवसरमा गुरू सम्मान र वृक्षारोपण कार्यक्रम सम्पन्न। रूपन्देही व्यापार संघको साधारण सभा तयारीका लागि विभिन्न उपसमिति गठन, विश्वकप क्रिकेट लीग 2 श्रृंखला अन्तर्गत नेपाल आज नेदरल्याण्डसँग खेल्दै। साँझ 7 बजेको हालखबर सकियो। सूचना सन्देश र मनोरञ्जनका लागि सुन्दै रहनुहोला रेडियो लुम्बिनी। नमस्कार।

0: जहिले पनि मुख मुखै आउँ यसरी कहाँ सकिन्छ
1: ए बुढा हेर्नुहोस् त आज पनि रिसेदाई रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्
2: ए धन्त धन्त
3: होइन के भयो बाबु
4: अंकल अंकल बाबाले मम्मीलाई पिट्नु भयो
3: ल ल नाच्यो बाबु हामी आइपुग्यौ त केही समय सुधार केन्द्रमा राखौ न त्यसका लागि म आफै पहल गर्छु
5: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिविन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश
6: उत्सवको पर्व
7: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
6: इसिएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
7: कृषि विकास ब्याङ्कको गल्ली मिलनचोकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
6: फोन नम्बर 0175 4969 5 49 6 99
8: सौजी क्युआर भयो
9: है ए भक्नुहोस् त मेसेज आएको छैन
10: घरी

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: हो घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई।
1: ल बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज बान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा। ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हो नि सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।
5: काका निकै टोलाएर हेर्नु भयो मेरो बगैँचा।
6: अरे बाबु, अति रहर लाग्दो छ तिम्रो फुलबारी। एक बार देखेपछि जसको पनि मन लुभाइहाल्छ। आँप र लिचीले बोटै ढाकिदिएछ, बडा अचम्म लाग्दो छ।
5: के तपाईँको बगैँचामा फल लागेको छैन?
6: अरे हजुर, कलमी बिरुवा फनेरे तोहार बजार से लाएर लगाइहाले हजुर, एकको दाना फलेन।
5: जहाँ पायो त्यहीबाट बिरुवा किनेर ल्याएपछि कहाँ राम्रो हुन्छ त?
6: कहाँ पर खोजे त बाबु, बताइहाल्नुहोस्।
5: यी सबै बिरुवाहरू गुप्ता नर्सरीबाट ल्याएको नि।
6: त्यसो भए त म अहिले गइहाल्छु हजुर गुप्ता नर्सरी।
7: पश्चिमाञ्चलमा तहलका मचाउन सफल घर बगैँचा होटल तथा बैठक कोठाहरूको डेकोरेशन गर्नु परेमा र अन्य गार्डन बनाउनको लागि चाहिने कृषि औजार, ड्यू भिजन, फलफूलको बिरुवा र लगाउने सरसल्लाहको लागि
8: गुप्ता नर्सरी तिलोत्तमा 4 डाइभर टोल रूपन्देहीमा सम्पर्क गर्नुहोस्।
7: फोन नम्बर 560205।
9: तिलोत्तमाको मणिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने, एफडिएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गई निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चौकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
3: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
10: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
6: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
10: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदा

0: अल्ला छन्।
1: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ?
2: के को छलफल हो दाई भाउजू? दुवै जना थकित पनि देखिनुहुन्छ।
1: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
2: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
3: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
4: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
5: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा चार वर्षे बीबीएस र बीएड मा भर्ना खुल्यो।
6: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज सिलोतमा एक शङ्करनगरमा बीबीएस र बीएड को प्रथम वर्षमा भर्ना खुल्यो।
5: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
6: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
5: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा एक शङ्करनगर रूपन्देही। फोन 071-414-268, मोबाइल 98570-34-520।
7: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट।
8: हाम्रा सेवाहरू
7: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
8: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
7: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
8: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने
7: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी। रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्दे
9: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
10: सम्पर्क 98-570-24-344, 98-570-35-227 र 98-570-73-220।
11: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो? यतिका औषधि लिएर बसिरहेको छौ त?
12: के भनौँ दाइ, रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
11: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
13: हजुर, नेपालमै उत्कृष्ट सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल, अब हाम्रै नयाँ मिलमा
11: तिलोत्तमा 4 नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निवान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि। हजुर, पूर्णत प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी, जल उपचार, एक्युपंक्चर, योग, ध्यान, आहार, पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि, माटो उपचार, मालिस, धार्मिक थेरापी, उपवास थेरापी लगायत नसा च्यापिएको, एलर्जी, छाला रोग, प्यारालाइसिस, मुख बाँगिने, अनिद्रा, अपच, कब्जियत, माइग्रेन, डिप्रेसन, हात खुट्टा तथा घुँडा फोल्ने, हड्डी खिएको, महिनावारी तथा यौन गडबडी, युरिक एसिड, बाथ, बाजोपन, ग्यास्ट्रिक, थाइराइड, मोटोपन, मधुमेह, उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली, तुलुतमा 4 नयाँ मिल रूपन्देही। सम्पर्क फोन 071-592-183, मोबाइल 98-570-68-805, 97-676, 091-99। स्वास्थ्य र शान्तिको द्वार, प्रकृतिसँग सिधै उपचार, निवान हस्पिटल प्राली।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। कोशी सरकारद्वारा देवानगंज घटनाका मृतकका परिवारलाई 2,00,000 राहत, प्रभावितलाई 50,000 सहयोगको घोषणा। देवानगंज घटनामा शीर्ष दलहरूको एकमत, शान्ति र सामाजिक सद्भाव कायम गर्न साझा अपील।
1: अहिले हामीले आरोप प्रत्यारोप चर्का कुरा, कसले गल्ती गर्यो, कसले ठिक गरेन, कसले बोल्यो, कसले बोलेन।
0: निर्वाचन आयोगका प्रस्तावित प्रमुख आयुक्त र 2 आयुक्त सर्वसम्मत अनुमोदित। प्रतिनिधि सभा बैठक अघि सभामुखको सक्रियता, प्रधानमन्त्रीदेखि प्रमुख सचेतकसम्म छलफल। सरकारले 9 विधेयक संसदमा लैजाने निर्णय।
2: संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी ऐन 2053 संशोधन गर्न बनेको विधेयक। खानी तथा खनिज पदार्थ सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक।
0: सामुदायिक रेडियोका समस्या समाधान गर्न कोरापको सरकारसँग 13 बुँदे माग। 4 प्रकारका मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश। सरकार र चिकित्सक बीच 5 बुँदे सहमति भएपछि देशव्यापी आन्दोलन फिर्ता।
3: अहिले हाम्रो चारमाथि जुन साङ्घातिक आक्रमण भयो थियो, त्यसका दोषीहरूलाई समात्ने कुरा र त्यसलाई कानून अनुसार कार्यवाही अगाडि बढाउने कुराहरूको एस्योरेन्स।
0: र आईसीसी पुरूष क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नेदरल्याण्डद्वारा नेपाललाई 226 रनको लक्ष्य।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: सुनसरी देवानगंजको घटना केवल एउटा स्थानीय विवाद मात्रै होइन, यो सामाजिक सद्भावको परीक्षा पनि हो। आज राजनीतिक दलहरूबीच भएको साझा प्रतिबद्धता स्वागत योग्य छ, तर शान्ति केवल वक्तव्यले होइन जिम्मेवार व्यवहारबाट स्थापित हुन्छ। अफवाह र उत्तेजना भन्दा माथि उठेर संवाद, संयम र आपसी विश्वासलाई बलियो बनाउनु आज सबैभन्दा ठूलो आवश्यकता हो। नेपाल बहुलताको देश हो, त्यसैले सामाजिक सद्भाव जोगाउनु सबैको साझा जिम्मेवार। अब खबर सन्तोषी रावलबाट।
5: सुनसरीमा जारी हिंसा रोक्न, सामाजिक सद्भाव कायम राख्न शीर्ष दलहरू एकमत भएका छन्। पछिल्लो समय सुनसरीमा जारी धार्मिक हिंसामा राजनैतिक दलको अप्रत्यक्ष संलग्नता रहेको भनी विभिन्न संचार माध्यमहरूमा समाचार प्रकाशित प्रसारित भएपछि दलहरूले शान्ति कायम गर्न सामूहिक प्रतिबद्धता व्यक्त गरेका हुन्। सन्तोष गन्धर्वको रिपोर्ट।
6: सिंहदरबारभित्र रहेको राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको संसदीय दलको कार्यालयमा आज देखिएको दृश्य सामान्य थिएन। सत्ता र प्रतिपक्ष को तीखा आरोप प्रत्यारोप केही बेरका लागि थाँती राख्दै संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरू एउटै टेबलमा बसे। बसाईको उद्देश्य एउटै थियो, सुनसरी देवानगंजमा बिग्रिँदै गएको अवस्थालाई थप जटिल बन्न नदिनु र सामाजिक सद्भाव कायम गर्ने साझा प्रतिबद्धता जनाउनु। बैठकपछि बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने,
1: अहिले हामीले आरोप प्रत्यारोप चर्का कुरा, कसले गल्ती गर्यो, कसले ठिक गरेन, कसले बोल्यो, कसले बोलेन, कसले कति बजेर कति मिनटमा बोल्यो, कसले कति बजेर कति मिनट ढिला बोल्यो, हामी यहाँ जाने होइन। आजको संवेदनशीलता संसारकर्मी साथीहरूले बुझ्नु पर्ने हुन्छ। हामी एउटा सामाजिक सद्भाव नभड्कियोस् भन्ने एउटा संवेदनशील समयमा बसेका हुनाले तपाईँहरूले यसै संवेदनशीलतालाई मध्यनजर राखेर जिज्ञासाहरू राख्नुभयो भने यसले परिणाम दिन्छ। हिजोको परिस्थिति र आजको परिस्थिति एउटै होइन।
6: सुनसरीको देवानगंजमा 2 समुदाय बीचको झडपमा प्रहरीले भीड़ नियन्त्रण गर्न चलाएको गोलीले एक स्थानीय युवकको मृत्यु भएपछि दंगा थप भड्किएको थियो, जसलाई रोक्न प्रहरी प्रशासनलाई हम्मे हम्मे परेको छ। घटनामा राजनीतिक संलग्नता र सरकारको आलोचना बढ़दा यसले थप दुर्घटना निम्त्याउने भन्दै शीर्ष दलहरू छलफलमा जुटेका हुन्। छलफलपछि संयुक्त अपील जारी गर्दै 9 राजनीतिक दलले सामाजिक सञ्जाल जिम्मेवारीपूर्वक प्रयोग गर्न, संचार माध्यमलाई तथ्यपरक र समयमित सूचना सम्प्रेषण गर्न अपील गरेका छन्। कांग्रेस सभापति गगन कुमार थापाले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव नेपाली समाजको अन्तर्निहित शक्ति भएकाले यसलाई जोगाउनु पर्नेमा जोड़ दिनुभयो।
1: तल्लो तहमा सुनसरी लगायतका अरू प्रभावित जिल्लाहरूमा पनि यसै गरिकन यी सर्वदलीय प्रयासहरू गरौं र कतिपय जिल्लाहरूमा जहाँ यी घटनाहरू पुरानो हाम्रो अनुभवहरू छ कतिपय ठाउँ अवांछित गतिविधिहरू हुन सक्ने सम्भावनाहरू छ ती ठाउँहरूमा पनि घटनाहरू घट्छ भनेर नकुरौं त्योभन्दा पहिले हाम्रो तर्फबाट प्रोएक्टिभली प्रयासहरू गरौं र यसका निम्ति नेपाली कंग्रेस पार्टीको तर्फबाट हाम्रो भूमिका हामी निर्वाह गर्छौं।
6: राजनीतिक दलहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानूनी कार्यवाही पीड़ितलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने माग गरे। राजनीतिक दलहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कार्यवाही कानूनी कार्यवाही पीड़ितलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने माग पनि गरेका छन्। एमाले महासचिव शंकर पोखरेलले राजनीतिक दलहरूले यस्ता घटनालाई प्रश्रय दिन नमिल्ने भन्दै तत्काल घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कार्यवाहीको माग गर्नुभयो।
7: जुन प्रकारको घटना घटेको छ त्यसमा स्वाभाविक रूपमा कुनै प्रकारको भ्रममा नपरिकन सामाजिक र साम्प्रदायिक सद्भाव कायम गर्ने कुरामा सबै पक्षको सहयोग आवश्यक छ।
6: सामाजिक सद्भावमा खलल पुर्याउने यस्ता खालका झडप नेपालमा पहिलो पटक भने भएको होइन। यसअघि पनि पटक पटक विभिन्न स्थानमा यस्ता साम्प्रदायिक घटनाहरू भएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी रापरपाका अध्यक्ष राजेन्द्र लिङ्देलले समस्याको जडासम्मै पुगेर समाधान गर्नुपर्नेमा जोड़ दिनुभयो।
8: यो एक ठाउँको घटनाको रूपमा मात्रै नलिन र यही समाधान भयो भन्दैमा यो समस्या सधैँलाई समाप्त भयो भन्ने नठान्न सुनसरीमा मात्रै भएको होइन र यो चोटि मात्रै भएको होइन। यस प्रकारका घटनाहरू पटक पटक भइराखेका छन्।
6: नेपाल सबै समुदाय वर्ग धर्म र भाषाभाषीको साझा फुलबारी हो। यसको मर्यादा हामी आफैले राख्नुपर्ने सांस्कृतिक विज्ञहरू बताउँछन्। यति बेला सुनसरीको दिवानगंजमा शान्ति र समन्वयता कायम राख्न नागरिक तहबाट पनि अपीलको खाँचो छ।
5: यसैबीच कोशी प्रदेश सरकारले सुनसरीको देवानगंज घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारलाई 2,00,000 रूपियाँ राहत दिने घोषणा गरेको छ। आगजनीबाट घर पसल तथा अन्य संरचनामा क्षति पुगेका परिवार र घाइतेलाई 50,000 रूपियाँका दरले राहत उपलब्ध गराइने समेत सरकारले घोषणा गरेको छ। देवानगंज घटनापछि हरिनगर र देवानगंज गाउँपालिकामा सर्वपक्षीय बैठक बसेको छ। राजनैतिक दल सामाजिक संघ संस्था र स्थानीय अगुवाहरूले संवाद मार्फत समस्या समाधान गर्दै सामाजिक सद्भाव र शान्ति कायम राख्ने प्रतिबद्धता जनाएका छन्। यसैबीच देवानगंज घटनापछि जिल्ला प्रशासन कार्यालयले जारी गरेको कर्फ्यू आज पनि जारी छ। सरकारले 9 विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी ऐन 2053 संशोधन गर्न बनेको विधेयक लगायतका विधेयक संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
2: ल्याएको विधेयकहरू संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णयहरू गरेका छौ। संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी ऐन 2053 संशोधन गर्न बनेको विधेयक, खानी तथा खनिज पदार्थ सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, संक्रामक पशु रोग तथा नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, राजधानी ऐन 2076 संशोधन गर्न बनेको विधेयक, मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण पहिलो संशोधन विधेयक, बाल श्रम निषेध तथा नियमित गर्न बनेको सम्बन्धी विधेयक, आन्तरिक वायु सेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, मेलमिलाप सम्बन्धी ऐन 2068 संशोधन गर्न बनेको विधेयक, कर्मचारी संचय कोष ऐन 2019 संशोधन गर्न बनेको विधेयक, अर्को अर्थ मन्त्रालयबाट सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनियम सम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने निर्णय भएको छ। अर्को भूमि मन्त्रालयबाट समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्य पदमा खेट राज दाहाल सिन्धुलीलाई मनोनयन गर्ने निर्णय भएको छ। सामाजिक शिक्षा तथा व्यावसायिक तालिम परिषद 6 संशोधन नियमावली 2083 स्वीकृत गर्ने निर्णय भएको छ।
5: प्रतिनिधि सभा बैठक अघि सभामुख डोलप्रसाद रायले प्रधानमन्त्री प्रतिपक्षी दलका नेता तथा विभिन्न राजनैतिक दलका प्रमुख सचेतकहरूसँग छुट्टा छुट्टी छलफल गर्नुभएको छ। सभामुखको सचिवालयका अनुसार छलफलमा प्रतिनिधि सभाको बैठकलाई थप प्रभावकारी मर्यादित र परिणाममुखी बनाउने विषयमा छलफल भएको थियो। यस्तै सभामुखले प्रमुख सचेतक र सचेतकहरूसँग पनि बैठकको कार्य सञ्चालनलाई व्यवस्थित र प्रभावकारी बनाउने तथा आगामी कार्यसूचीलाई सहज रूपमा अघि बढ़ाउने विषयमा छलफल गर्नुभएको छ। प्रतिनिधि सभाको बैठक भोलि बस्ने तय भएको छ। संसदीय सुनवाई समितिले निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र दुई आयुक्तको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। समितिले प्रमुख निर्वाचन आयुक्तका लागि मानबहादुर कार्की तथा आयुक्तका लागि गुरू बागले र डाक्टर राजीव सुब्बाको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको हो। प्रमुख निर्वाचन आयुक्तका लागि कार्कीको संसदीय सुनवाईलाई आज सम्पन्न भएको थियो। वाग्ले र सुब्बाको सुनवाई भने हिजो नै सकिएको थियो। समितिबाट अनुमोदन भएसँगै उनीहरूको नियुक्तिको प्रक्रिया अब थप अघि बढ्नेछ। सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालले सामुदायिक रेडियोहरूले भोग्नु परेको कानूनी र व्यवहारगत उल्झन हटाउन सरकारसँग माग गरेको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल्चनासँग आज सिंहदरबारमा भेट गर्दै अकुराबका पदाधिकारीहरूको टोलीले सामुदायिक रेडियोले पछिल्लो समयमा सामना गर्नु परेको चुनौतीका बारेमा जानकारी गराउँदै राज्यले संकटको समयमा अभिभावकको भूमिका खेल्नुपर्नेमा ध्यान आकर्षण गराउनु भएको हो। भेटमा अकुराबका अध्यक्ष अर्जुन गिरीले नेपालको संविधानको प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रता, नागरिकको सूचनाको हक, अभिव्यक्ति स्वतन्त्रता र समावेशी लोकतन्त्रको सुदृढीकरणमा सामुदायिक रेडियोहरूले विगत तीन दशकदेखि अतुलनीय योगदान पुर्याउँदै आएको उल्लेख गर्दै राज्यको सहयात्रीका रूपमा रहेको सामुदायिक रेडियोलाई नीति निर्माणमा पनि सहभागी गराउन माग गर्नुभयो। अकुराबका वरिष्ठ उपाध्यक्ष गोविन्द देवकोटाले सामुदायिक रेडियोलाई सामुदायिक प्रसारण प्रणालीको महत्वपूर्ण आधारका रूपमा नीतिगत मान्यता र व्यवस्थापनका लागि बजेट मार्फत नै सम्बोधन गर्ने बेला भइसकेको बताउनुभयो। कार्यवाहक महासचिव भक्त संतानले संचार क्षेत्रको लामो कार्य अनुभव मन्त्री तिमिल्सनासँग उल्लेख गर्दै सामुदायिक रेडियोको विकास, व्यवस्थापन र सञ्चालनका लागि सरकारले सामुदायिक प्रसारण सम्बन्धी कानूनी बहस, विज्ञापन वितरण प्रणालीको पुनर्संरचना, संचार सम्बन्धी नयाँ कानून निर्माणका क्रममा सामुदायिक रेडियोको दिगोपनालाई उच्च प्राथमिकतामा राखिनुपर्ने धारणा राख्नुभयो। सरकार र नेपाल चिकित्सक संघ बीच पाँच बुढे सहमति भएपछि चिकित्सकहरूले देशव्यापी आन्दोलन फिर्ता लिएका छन्। आज स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा भएको छलफलपछि भएको सहमति अनुसार नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने व्यक्तिमाथि प्रचलित कानून अनुसार थप कार्यवाही अघि बढ़ाइनेछ। सहमति अनुसार स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन संशोधनका लागि आगामी प्रतिनिधि सभा अधिवेशनमा विधेयक पेश गर्ने प्रक्रिया तत्काल अघि बढ़ाइनेछ। साथै स्वास्थ्य सम्बन्धी विषयमा उपभोक्ता संरक्षण ऐन संशोधन गर्न सात दिनभित्र चिकित्सक संघको सहभागितामा कार्यदल गठन गरिने भएको छ। पाँचपटी सहभागी सहमतिसँगै नेपाल चिकित्सक संघले आजदेखि आन्दोलन स्थगित गर्दै देशभरका स्वास्थ्य संस्थामा नियमित सेवा सुचारू गर्ने निर्णय भएको संघका अध्यक्ष बद्री रिजालले सीआईएनसँग बताउनुभयो।
3: अहिले हाम्रो दार्चामाथि जुन सांघातिक आक्रमण भयो थियो, त्यसका दोषीहरूलाई समात्ने कुरा र त्यसलाई कानून अनुसार कार्यवाही अगाडि बढाउने कुराहरूको एस्योरेन्स र साथसाथै जुन एनले गर्दा चिकित्सक असुरक्षित भइरहेको थियो त्यसमा संशोधन गर्ने कुराहरू कानूनको सचिव लगायत अब स्वास्थ्यको सचिवहरूसित बसेर भएको हुनाले आजको आन्दोलन सँगसँगै उपभोक्ता अदालतमा पछि कमिटी बनाएर संशोधन गर्ने कुराहरू भइसकेपछि आजको आन्दोलन स्थगित भएको।
5: साझा खबरमा अब खेल खबर। नेदरल्याण्डसले आईसीसी मेन्स क्रिकेट वर्ल्ड कप लीग टूमा नेपाल सामु 226 रनको लक्ष्य प्रस्तुत गरेको छ। नेपालले टस जितेर टच टीमलाई पहिले ब्याटिङको निम्ति दिएको थियो। त्यसक्रममा घरेलु टीमले 9 विकेट गुमाएर 225 रन बनायो। नेपालले अहिले खेलिरहेको छ। नेपालका लागि करण केसीले कसिलो बोल्डिङ गर्नुभयो। उहाँले 30 रन खर्चेर 4 विकेट लिनुभयो। यस्तै दिपेन्द्र सिंह ऐरीले ओभरमा 30 रन खर्चेर 2 विकेट लिनुभयो। हेमन्त धामी र ललित राजवंशीले पनि 1-1 विकेट लिनुभएको थियो।
9: चिकित्सक आन्दोलनमा बिरामी उपचार नपाई फर्किन बाध्य।
10: बैतडीबाट अब 500 रुपियाँ टिकट फिरेर आए, फेरि अब जाँदाखेरि पनि 500 तिर्नु पर्यो, फेरि डाक्टर चाहिँ भेटिएन।
9: सहज रूपमा उपचार पाउनुपर्ने बिरामीको माग रिपोर्टसँगै एक्लिँदै नेपाली ज्येष्ठ नागरिक माया र हेरचाहको खाँचो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानीसोर, जमल र ओम अस्पतालमा।
12: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
13: खानेकुरा त सधैँ दिलैमा खान्छ त, होइन मेरो बच्चा किन दिन दिनै कमजोर हुँदै गएको?
14: हरेक कमजोरी आँखाले देखिँदैन, कतिपय स्वास्थ्य समस्या थालबाट सुरु हुन्छन् र समाधान पनि थालमै हुन्छ।
13: गर्भवती हुँदा के खाने?
14: स्तनपानको मात्रा कसरी पुर्याउने?
13: शिशुलाई कहिलेदेखि थप खाना दिने?
14: घरमै पाइने खानेकुराबाट कसरी बनाउने पोषिलो परिकार?
13: यसको जवाब अनुमानमा होइन,
14: हामी खोज्दैछौ वर्षौंको अनुभवी आमा र विज्ञको संवादबाट।
13: रेडियो कार्यक्रम पोषण संवाद यायन मार्फत तपाईँको घर नजिकैको सामुदायिक रेडियोमा हरेक बुधबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे।
14: सँगै सीआईएन को फेसबुक पेज, युट्युब र टिकटकमा पनि। पोषणको सही जानकारी, स्वस्थ जीवनको बलियो तयारी।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। सर्वोच्च अदालतले निश्चित मापदण्ड नबनेसम्म चार प्रकारका मुद्दाको सुनवाई प्रत्यक्ष प्रसारण नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश विनोद शर्मा र शान्ति सिंह थापाको इजलासले सर्वोच्च अदालतका मुख्य रजिस्ट्रारका नाममा यस्तो आदेश दिएको हो। आदेश अनुसार अब कानूनले गोपनीय राख्नुपर्ने मुद्दा, बन्द इजलासमा हुने सुनवाई, मुद्दाका पक्ष वा उनीहरूका कानून व्यवसायीले प्रत्यक्ष प्रसारण नगर्न अनुरोध गरेका मुद्दा तथा अदालतले प्रसारणका लागि उपयुक्त नठहर्याएका मुद्दाको सुनवाई प्रत्यक्ष प्रसारण गर्न पाइने छैन। युवा श्रम तथा रोजगार मन्त्रालयले सार्वजनिक गरेको युवा सम्बन्धी कानून संशोधन तथा एकीकरण विधेयकको मस्यौदाप्रति सरकारवालाले आपत्ति जनाएका छन्। राष्ट्रिय युवा परिषद गठन गरी राष्ट्रिय युवा परिषदलाई राष्ट्रिय युवा विभाग गठन गरी राष्ट्रिय युवा परिषदलाई कमजोर बनाउन खोजिएको आरोप उनीहरूले लगाएका छन्। युवा गैर सरकारी संस्था महासंघ नेपालले आयोजना गरेको अन्तर्क्रियामा सहभागीहरूले विधेयकलाई युवा मैत्री, समावेशी र सहभागितामूलक बनाउन संशोधन गर्न सरकारसँग माग गरेका छन्। कार्यक्रमपछि जारी चारबुद्धे घोषणा पत्रमा राज्यका सबै तहमा युवाको अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित गर्न पनि आग्रह गरिएको छ। सरकार र चिकित्सकहरूबीच सहमति भएपछि आन्दोलन फिर्ता भए पनि आज दिनभर भने आन्दोलनका कारण हजारौं बिरामी उपचारबाट वञ्चित हुनु परेको छ। चिकित्सकमाथिको आक्रमणका घटना रोकिनुपर्ने मागसहित देशव्यापी रूपमा शुरू गरिएको हड़तालका बारेमा कुनै जानकारी नपाएका बिरामी आफन्त अस्पताल पुगे पनि उपचार नपाउँदा उनीहरू आक्रोशित भएका हुन्। डडेलधुरा अस्पतालको पनि आकस्मिक भएका सबै सेवा बन्द हुँदा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट उपचारको आशमा आएका बिरामी र उनीहरूका आफन्त मर्कामा परेका छन्।
16: वीरगंज स्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा नेपाल चिकित्सक संघले हड़तालको आह्वान गरेको हो। त्यसमा ऐक्यबद्धता जनाउँदै डडेलधुरा अस्पताल प्रशासनले पनि बुधबार आकस्मिक बाहेकका सबै ओपीडी सेवा बन्द रहने सूचना जारी गरेको थियो। तर अस्पतालको सूचना थाहा नपाएका बिरामी अस्पताल पुगे तर उपचार पाएनन्। डडेलधुराको भागेश्वर गाउँपालिका 5 सिराडका सुरेन्द्र बहादुर पोन:
17: मेरो बिरामी चाहिँ भाउजू अनि बाबु छ अनि मम्मी, तीनजनालाई लिएर आएको छु मैले। अहिले इमर्जेन्सीमा उपचार भइरहेछ, त्यो जानकारी चाहिँ हामीलाई भएन नि त, किनकि 81 अब अस्तिबाट बिरामी भएपछि हामीले यहाँ ल्याइसकेपछि होइन, यहाँ चाहिँ अब यो सेवा सुविधा छैन, यहाँ सोधे 12 नम्बरका टिकट गर्न बन्द छ, 12 नम्बर बन्द छ भनिसकेपछि यसको डिसिजन के छ त जनताहरूलाई, त्यो भन्ने गर्दा इमर्जेन्सीमा जानुहोस् भन्नु, इमर्जेन्सीमा जानु भनिसकेपछि खर्च पनि त्यति रहेछ नि त होइन, त्यो त हामीलाई थाहा छैन कति खर्च लाग्छ के लाग्छ, त्यो त हामीलाई थाहा छैन नि त।
16: ओपीडी सेवा बन्द रहेको जानकारी नै नभएकाले टाढाबाट बिरामी अस्पतालमा पुगेका हुन्। नियमित उपचार स्वास्थ्य परीक्षणका लागि आएका सयौं बिरामी भने सेवा नपाएर प्रभावित भएका छन्। बैतडीको दशरथन नगरपालिका 1 मुसिया चौरका लोकराज भट्ट:
10: बैतडीबाट 5 फिट टिकट पिरेर आए, फेरि जाँदाखेरि पनि 500 तिर्नु पर्यो, फेरि डाक्टर चाहिँ भेटिएन। मेरो दाग हो, दागमा एक महिना अगाडि सुई लगाएर गाउँ, पछि एक महिनापछि बोलाउनु भएको थियो, फेरि भेटेन। आज 10 दिनपछि अझ आएको त आज पनि बन्दै भएर एकदम दुःख लाग्यो। अब फर्किन्छु सर, दुःख त जनतालाई नै हुन्छ सर, म के भन्ने।
16: डोटीको दिपायल सिलगढी नगरपालिकाको कालागारकी झाँकरी जोरा घाँटी दुख्ने समस्याको उपचार गराउन दुईजनाको 800 रुपियाँ जीप भाडा तिरेर डडेलधुरा अस्पताल पुग्नु भएको थियो। अस्पताल प्रशासनले आकस्मिक सेवा भने नियमित सञ्चालनमा रहेको जनाएको छ, तर स्वास्थ्य कर्मीमाथि हुने आक्रमणको विरोध र उनीहरूको सुरक्षाको मागलाई लिएर चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन्। त्यसको प्रत्यक्ष असर भने उपचारको आशामा टाढा टाढाबाट खर्च गरेर अस्पताल पुगेका बिरामीमाथि परेको छ। तर्कराज भट्ट, सीआईएन रेडियो अमरगढी, डडेलधुरा।
9: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बढ्दै ज्येष्ठ नागरिकको संख्या, घट्दै परिवारको साथ।
18: मेरो सानो छोरा त्यो बेला 4 वर्षको थियो, अहिले छोरा ठुलो भयो, पारिवारिक भयो, विदेशमा छ, यहाँ म एक्लै बस्नु परेको छ, एक्लै यहाँ सँगै भइदिए हुन्थ्यो जस्तो लाग्छ क्या अरूको हेर्दा पनि।
9: उमेरसँगै बढ्दो एक्लोपनको समस्या, परिवारको साथ नै औषधि। विशेष सामग्री बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
19: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घाम अनेक, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको, 200 MBPSको इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को
1: डिस्को खुशीको कनेक्शन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब ज्येष्ठ नागरिक एक्लिँदै गरेको प्रसंग। तीन दशकमा ज्येष्ठ नागरिकको संख्या झण्डै दोब्बरले बढ़ेको छ। राष्ट्रिय जनगणना 2078 अनुसार कुल जनसंख्याको 10.2% अर्थात झण्डै 30 लाख नागरिक 60 वर्ष वा सो भन्दा माथिका छन्। 2048 सालमा यो संख्या 5.7% मात्रै थियो। तर संख्या बढ़े जस्तै ज्येष्ठ नागरिकको जीवन झन सहज भएको छ।
4: धेरै फरक तर अहिलेको पिँढीले जति ज्येष्ठ नागरिकलाई रेस्पेक्ट गर्दैन नै त्यो बेलामा हामीले आमा बुवालाई एकदम ज्येष्ठ नागरिकलाई रेस्पेक्ट गर्छौँ क्या हजुरदेखि नै।
5: 76 वर्षका दुर्गा थापाले केही समय अघि मुखको शल्यक्रिया गराउनु भयो। त्यसै त उहाँको बोली पहिले जस्तो प्रष्ट छैन। बोल्न अलि गाह्रो भए पनि मनका कुरा सुनिदिने मान्छे पाए गफ गर्न भने अझै पनि मन लाग्छ। पोखरा घर भएका उहाँका दुई सन्तान विदेशमा छन्। सुनसान घरमा समय बिताउने गाह्रो हुने उहाँको अनुभव छ।
4: म सिङ्गर भएको 28 वर्षको एज हुँदाखेरि मेरो सानो छोरा त्यो बेला 4 वर्षको थियो। अहिले छोरा ठुलो भयो, पारिवारिक भयो, विदेशमा छ। यहाँ म एक्लै बस्नु परेको छ। यसको सँगै भइदिए हुन्थ्यो जस्तो लाग्छ क्या। अरूको हेर्दा पनि आफ्नो नहुन्छ।
5: दाङका माया लोहनी अवकाश प्राप्त सरकारी अधिकृत उमेरले भर्खरै ज्येष्ठ नागरिक हुनुभयो। उहाँ भन्नुहुन्छ मनले बुढो भएको महसुस हुँदैन, तर शरीरमा भने पहिले जस्तो ताकत छैन। उमेर बढ्दै जाँदा स्वास्थ्यमा केही सीमितता आउनु स्वाभाविक भए पनि समाजले आफूलाई हेर्ने दृष्टिकोण भने बदलिएको उहाँको अनुभव छ।
6: अहिले आफू ज्येष्ठ नागरिक भएको बेलामा चाहिँ त अहिले इन्टर्नल रूपमा चाहिँ त मलाई अहिले पनि ज्येष्ठ नागरिक भएर मलाई समस्या भयो अथवा ममा कमी भन्ने त पटक्कै छैन। तर फिजिकल्ली चाहिँ कहिले काहीँ अलिकति फरक अनुभव हुन्छ। अब बसमा ट्राभल गर्दाखेरि ज्येष्ठ नागरिकको सिट हो छोडिदिनुपर्छ भन्ने मान्छेले छोडिदियो भने त्यहाँ सम्मान हामीले अनुभूति गर्यौँ। छोडिदिएन भने खै हामी यो त ज्येष्ठ नागरिक सिट हो हामी बस्नुपर्छ भन्ने कुरामा चाहिँ आफूले अलिकति मेहनत गर्नु पर्यो। त्यो कुराको फरक चाहिँ छ।
5: ज्येष्ठ नागरिक सम्बन्धी ऐन 2063ले परिवारलाई आफ्ना ज्येष्ठ सदस्यको पालन पोषण हेरचाह र सम्मान गर्ने कानूनी दायित्व दिएको छ। ऐन अनुसार आफ्नो आर्थिक हैसियत अनुसार परिवारका सदस्यले ज्येष्ठ नागरिकको हेरचाह गर्नुपर्छ। इच्छा विपरीत घरबाट अलग राख्न पाइँदैन, तर व्यवहारमा यी अवस्था एकदमै कम लागू हुने गरेको छ। अझ यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायमा यस्तो समस्या झन गहिरो छ। फरक पहिचान नेपालमा कार्यरत सलिना चौधरी,
7: जुन हाम्रो अल्पसंख्यकको ज्येष्ठ नागरिकहरू छन् अरू ज्येष्ठ नागरिकहरूलाई चाहिँ जसरी भत्ताहरू दिएको छ सामाजिक सुरक्षा भत्ता भनेर त्यसरी हाम्रो समुदायको लागि पनि छुट्टै किसिमको त्यस्तो व्यवस्था गरिदिएको भए अझ सहज हुन्थ्यो र ती आश्रमहरूमा हाम्रो समुदायको जुन यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको ज्येष्ठ नागरिकहरूलाई राख्ने छुट्टै कोठाहरूको व्यवस्था भइदिएको भए अथवा छुट्टै नै आश्रम भइदिएको भए अझ सहज हुन्थ्यो जस्तो लाग्छ।
8: 70 वर्ष पुगेपछि त सबै ज्येष्ठ नागरिकहरूले भत्ता पाउने हो नि त, यहाँको समुदाय चाहिँ किन छुट्नु भएको छ त?
7: किन छुट्नु भएको छ भने कतिपयको हाम्रो समुदायको नागरिकता नै छैन। नागरिकता नभएपछि नेपालबाट जति पनि सेवा सुविधा पाउनुपर्ने हो त्यो कुनै पनि सुविधा पाउनु भएको छैन। यदि नागरिकता भइदिएको खण्डमा पाउनुहुन्थ्यो होला।
5: नेपाल सरकारले ज्येष्ठ नागरिकको सम्मानमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ, यसले केही राहत दिएको छ। तर कतिपय ज्येष्ठ नागरिक भने पैसा भन्दा पनि परिवारको साथ र मायाको अभाव झेलिरहेका छन्। विज्ञहरूका अनुसार ज्येष्ठ नागरिकलाई सबैभन्दा बढी आवश्यक पर्ने कुरा औषधि मात्र होइन, परिवारको साथ, सम्मान र भावनात्मक सुरक्षा पनि हो। विदुषी नेपालका तदस्थ समिति सदस्य प्रतिमा शर्मा,
9: एकदम ठूलो समस्या भनेको परिवारबाटै उपेक्षामा पर्ने हो। विभिन्न लान्छना लगाउनेले बिर्सिन्छेले गर्न सक्दिने यो अल्छिछे खालको लान्छना लगाउने उनीहरूलाई के खान मन लाग्छ त्यो रुचिसँग मतलब छैन। जबरजस्ती आफ्नो लागि आफूलाई खान मन लागेको कुराहरू ज्येष्ठ नागरिकलाई जबरजस्ती खान बाध्य बनाइएका कुराहरू ज्येष्ठ नागरिकको नि मन छ, भावना छ, भन्ने कुराहरू चाहिँ बिर्सिने, एकदम पुरै बिर्सेर उपेक्षा गरेर आफूहरू मात्रै कुरा गर्ने, आफूहरूलाई मात्रै टाइम दिने, ज्येष्ठ नागरिकलाई टाइम नदिने कुराहरू। उहाँहरू शारीरिक रूपमा अलिकति कमजोर हुन्छ तर मानसिक रूपमा भावनात्मक रूपमा अझै सक्रियता खोज्ने बेला रहेछ यो ज्येष्ठ, यो उमेर भनेको होइन तर त्यो कुरालाई चाहिँ यो यङ्गरहरूले चाहिँ चटक्कै बिर्सेर अलि धेरै मन दुखाइदिएको अवस्थाहरू चाहिँ छ। त्यो सबैभन्दा पहिला परिवारले नै आफ्नो बानी व्यवहार सोच विचार खानपिन रेखदेख उपचार यसमा चाहिँ प्राथमिकतामा राखेको देखिँदैन, यो चाहिँ प्राथमिकतामा राख्नुपर्छ भन्ने हो। अब दोस्रो चाहिँ समाजले उपेक्षा गर्दो रहेछ होइन, कुटपिटमा परेका छन् ज्येष्ठ नागरिकहरू, आर्थिक हिंसामा परेका छन्, स्वास्थ्यको दृष्टिकोणले एकदम नाजुक अवस्था छ, पोषणको हिसाबले।
5: नेपालमा ज्येष्ठ नागरिकको समस्या आर्थिक सँगै मनोसामाजिक हुँदै गएको छ। परिवारसँगको दूरी बढ्दै जाँदा मानसिक तनाव, डिप्रेसन र असुरक्षाको भावना बढ़िरहेको छ। परिवार र समुदाय दुवैले यसमा ध्यान दिनुपर्ने ज्येष्ठ नागरिक विज्ञ डाक्टर होमनाथ चालिसले बताउनुहुन्छ।
10: जब तपाईँ मेन्टली अलिकता मेरो बुढेसको लागि म आफै तयारी पनि हुनुपर्छ भनेर सचेत अवस्थाले बढ्नुभयो भने त्यसरी बढ्दाखेरिमा अचानक हुने समस्याबाट हुने पीड़ा र त्यो तयारी सहित हुने उसमा चाहिँ धेरै कम गर्न चाहिँ सकिन्छ।
5: तीन दशकमा ज्येष्ठ नागरिकको हिस्सा झण्डै दोब्बरले बढ़ेको छ। नेपालमा अहिले ज्येष्ठ नागरिकको संख्या बढ़दै गएको छ भने जन्मदर घट्दै गएको छ। यसले भविष्यमा ज्येष्ठ नागरिक मैत्री समाज निर्माणको आवश्यकता अझ बढ़ाएको छ। त्यसका लागि राज्यको नीति, स्थानीय तहको सेवा र परिवारको जिम्मेवारी एकसाथ प्रभावकारी हुन आवश्यक रहेको विज्ञहरू बताउँछन्। सन्तोष गन्धर्व, सीआईएन, काठमाडौं।
3: कोशी सरकारद्वारा देवानगंज घटनाका मृतकका परिवारलाई 2,00,000 राहत, प्रभावितलाई 50,000 सहयोग गर्ने घोषणा। देवानगंज घटनामा शीर्ष दलहरूको एकमत, शान्ति र सामाजिक सद्भाव कायम गर्न साझा अपील गरिएको छ। निर्वाचन आयोगका प्रस्तावित प्रमुख आयुक्त र दुई आयुक्त सर्वसम्मत अनुमोदित भएका छन्। प्रतिनिधि सभा बैठक अघि सभामुखको सक्रियता, प्रधानमन्त्रीदेखि प्रमुख सचेतकसँग छलफल, सरकारले 9 विधेयक संसदमा लैजाने निर्णय गरेको छ। सामुदायिक रेडियोका समस्या समाधान गर्न अकोराबको सरकारसँग 13 बुँदे माग, 4 प्रकारका मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश छ। सरकार र चिकित्सक बीच 5 बुँदे सहमति भएपछि देशव्यापी आन्दोलन फिर्ता भएको छ। र आईसीसी पुरूष क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नेदरल्याण्डद्वारा नेपाल 226 रनको लक्ष्य। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि धितालाई धन्यवाद। भोलि साउन 14 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: यति बेला रातिको 8 बज्यो।
1: ओमिन भाई कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
2: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
1: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाई पनि, नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दस्ना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98470-77003, 98470-66155 र 98470-16539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
3: सिकल सेल रोगको एक जानकारी।
4: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाई हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
3: सिकल सेल रोगका लक्षणहरू:
5: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
4: छाती, पेट, हात खुट्टा, धारमा अचानक र कडा खालको दुखाई हुने,
5: जन्डिस हुने,
4: आँखाका समस्याहरू देखा पर्ने,
5: संक्रमणहरू भइरहने,
4: पक्षघात समेत हुने,
5: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
4: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकलसेल रोगको उपचार:
5: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
4: सिकलसेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
5: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
4: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
5: रक्त अल्पताको उपचार गराउनु पर्छ,
4: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
5: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
4: धेरै तनाव लिनु हुँदैन,
5: मदिरापान, धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
4: सिकलसेल रोगको रोकथाम:
5: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
4: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
5: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
4: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
5: अनुरोध: तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, मणिग्राम, रूपन्देही।
0: स्वास्थ्यमा बुटवल।
4: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
0: असल अभ्यासदेखि निकेका कुरा,
4: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ।
0: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
6: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
0: कार्यक्रम स्वास्थ्यमा बुटवल।
7: ओहो, कति राम्रो कुकुर, कहाँबाट ल्याउनु भएको?
8: कहाँबाट ल्याउनु दाजु, मामा घरबाट ल्याएको।
7: ए हो र, अनि नगरपालिकामा दर्ता गर्नुभयो त?
8: दर्ता? कुकुर पनि दर्ता गर्नुपर्छ?
7: हो त, अब त हाम्रो नगरपालिकाभित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि?
9: हजुर, घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोधले हुन सक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ। यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधि गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाटै लिन सकिने जानकारी गराइन्छ। तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ।
10: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
11: खैदाई दुई किलो चिरोट अनि एउटा सुर्ती ल्याउनुस् न।
12: ए ल ल लिनुस् भाइ।
11: अनि भाइ कति भयो पैसा?
12: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
13: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड गरी माना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
10: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
4: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
3: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
6: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुने?
7: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
6: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
7: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
6: ए,
7: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
6: ए हो र बाबु?
7: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
6: ए,
7: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
6: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मानसिक समस्याबाट बच्ने उपायहरू।
8: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
8: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
8: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक

0: ज्ञापन बोर्ड।
1: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो।
2: बाप रे, अब चाहिँ के हुने हो?
3: खोइ के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन यसो त जसले लेखिहाल्छ नि।
1: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको? चाहिँ
3: तिमीलाई थाहा थिएन?
1: थाहा थिएन।
3: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
1: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
3: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
4: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
5: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
6: नेपाल सरकार, विज्ञापन हो।
7: Digital, enjoy with us.

0: किन आँखा मिचेको मिचे गरेको
1: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
0: धेरै समय मोबाइल चलाइसी क्या हो
1: भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
0: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
1: ए, त्यसो भए जोगिन के गर्ने त?
0: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
1: बुझे।
0: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
1: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
4: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
5: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
6: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
0: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
4: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
7: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
2: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: नारी पुरुष बराबरी, पाइला हाराहारी, समान कामको समान ज्याला, नहोस् घटी बढी, काम सानो ठुलो हुन्न, कामलाई सम्मान गरौं, लिङ्ग जात वर्ग होइन श्रमलाई इज्जत गरौं, महिलाको श्रमलाई सक्दो हौसला बढाऊ, महिला भएकै कारण ज्यालामा भेदभाव नगरौं,
10: लैङ्गिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका, एकीकृत सेवा पहुँच परियोजना र रेडियो तथा तिलोत्तमा टेलिभिजन द्वारा जनहितमा जारी सन्देश।
11: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
12: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए

0: जैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
1: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
3: रमिला, तिमीले के भन्न खोजेको हो? के हो भन, धक्नमा नि भन न।
4: मेनुकाको विवाहको तयारी भइरहेको छ सर, त्यही भएर।
3: किन त्यस्तो गरेको होला त?
4: के गर्ने सर, अब प्रहरीलाई खबर गर्ने,
3: मेनुकाको परिवारलाई सम्झाउने र प्रहरीलाई पनि खबर गर्ने। उहाँहरूलाई 20 वर्ष नपुगी विवाह गर्न पाइँदैन भन्ने थाहा छैन कि क्या हो? एकचोटि सम्झाउ नमाने प्रहरीलाई खबर गरौं। 20 वर्ष नपुगी विवाह गरेमा बाल विवाह हुन्छ, त्यस्तो विवाह गैर कानूनी हुन्छ, विवाह गराउनेलाई कानून बमोजिम कारवाही पनि हुन्छ।
5: बाल विवाह कानूनी अपराध हो, यसलाई आजैबाट रोकौं।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
2: तपाईकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
1: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: डाँडा पखालाले धेरै दुःख दियो, तीन दिन भइसक्यो निको भएन डाक्टर साहब।
4: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
3: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब?
4: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ। सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
3: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्ता होला होला जस्तो भएको छ डाक्टर साहब।
4: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
3: हजुर।
4: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ। त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
3: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: जातीय विभेद के अंत्य करा जाए। जात के आधार में कौनो भी व्यक्ति के ज्ञान सीप और कर्म की कदर न करा जाए। इंसान के श्रेष्ठता ओकरे व्यवहार से पता चलाला। कर्म के अनुसार इंसान के श्रेष्ठता कायम करा जाए। जातीय विभेद के पैदा कई गवल अंधविश्वास में न पड़ा जाए। छुआछूत और भेदभाव जैसन काम न करा जाए और सचेत रहा जाए। अनुरोधक लुम्बिनी प्रदेश सरकार गृह मंत्रालय राप्ती उपत्यका देवखुरी नेपाल।
1: ओहो भाई, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
2: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
1: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
3: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
2: ठिक भन्नुभयो दाइ, मेरो आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
3: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
4: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
5: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल, मलाई कसले छुँदैछ यताउता? आँखा भनि देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न, सहयोग गर्नुहोस्।
6: ओए बहिनीलाई के गरेको हो? त मान्छे नै रहिन छस्।
7: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउँ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
8: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
9: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र? बिहेको केही सुसारै छैन त।
10: होइन, के भन्छ हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
9: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश। होइन श्याम, कता हिँड्यौ? निकै हतारमा पो देखिन्छौ त।
10: कहाँ हुनु नि? म त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराउ कि भनेर त्यतै जान लागेको नि दिदी।
9: ल, तिमी के को अशक्त छौ र भाइ? देख्दा त हृष्टपुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
10: हो नि दिदी, म हजुरले भने जस्तै हृष्टपुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 पहिलो संशोधन, 2075 अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्गभित्र पर्दछु र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
9: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको, तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाई फर्के। किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु पर्यो र भाइ?
10: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के। यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोकसेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
9: ए, त्यस्तो पो हो भाइ? म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
11: हो। अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
9: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी

0: Arga Kanti Ofisi Cement, Deshko Cement.
1: CCT College ko naya bharna sambandhi atyanta jaruri suchna. विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सिटहरूको लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलटी बीएससी नर्सिङ बीपीएस बीएनएच एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवीनगर फोन 071410380 071410479 मोबाइल 9857185188 9857202752 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।

0: बीबीसी नेपाली सेवाको साझापखबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा सुनसरीको पछिल्लो अवस्थाबारे सुरक्षा प्रमुखसँग प्रधानमन्त्रीले लिए जानकारी, छानबिन टोलीद्वारा आजै पीड़ितसँग सोधपूछ, पाँच बुझे सहमतिसँगै चिकित्सकहरूद्वारा हडताल फिर्ता, फेरि यस्तो नदोहोरिएला नि,
1: आगामी दिनमा यस्तो कुराहरू नदोहोरियोस् दोहोरिँदैन भन्नेमा हामी विश्वास छौँ।
0: स्वास्थ्य मन्त्रालयका सचिव र अन्तर्राष्ट्रिय प्रसंगमा जापानमा भूकम्पमा परि मृत्यु हुनेको संख्या विस्तारै बढ्दै। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
2: विनिता दाहालबाट समाचार सुन्नुहोस्। फिफाले आफ्ना प्रतियोगिताहरू व्यवस्थापन गर्ने 20 अर्ब डलर मूल्याङ्कन गरिएको सहायक कम्पनीमा हिस्सेदारी बेच्ने योजनालाई लिएर आलोचनाहरू बढ़दै गएको देखिएको छ। युरोपेली संघ ईयूका खेल प्रमुख ग्लेन मिकालेफले सामाजिक सञ्जालमा हाम्रो खेलबाट टाढा रहनुहोस् भन्दै पोस्ट गरेका छन्। युरोपेली फुटबलको नियामक निकाय यूईएफएले पनि विश्वकप कुनै किनबेच गर्ने सम्पत्ति नभएको बताएको छ र यस विषयमा छलफल गर्न आज आपतकालीन बैठक गर्दैछ। फिफाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँका भाइद्वारा संचालित एउटा कम्पनीलाई निजी लगानीकर्ताहरूको समूहको नेतृत्व गर्न चाहेको बताइएको छ। दक्षिणी जापानमा मंगलबार गएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या 14 पुगेको छ भने उद्धार कार्य जारी रहँदा संख्या पनि बढ़िरहेको अधिकारीहरूले बताएका छन्। अत्यधिक गर्मीका माझ आपतकालीन उद्धार टोलीहरूले पेपर इण्डस्ट्रीज र एउटा शपिङ सेन्टरको भग्नावशेष खोतल्दै भित्र फँसेका जीवित व्यक्तिहरूको खोजी गरिरहेका छन्। हजारौं मानिसहरू उद्धार केन्द्रहरूमा आश्रय लिइरहेका छन् र धेरै बासिन्दाहरू अझै पनि विद्युत सेवाबाट वञ्चित छन्। इरानले इराकमा अमेरिका र साउदी अरेबियाले गरेको आक्रमणको निन्दा गर्दै यसलाई क्षेत्रीय युद्ध विस्तार गर्ने प्रयास भएको जनाएको छ। इरान समर्थित इराकी मिलिसिया पपुलर मोबिलाइजेशन फोर्सेस पीएमएफले रातभरि भएका अमेरिकी र साउदी आक्रमणमा आफ्ना कम्तीमा 20 जना सदस्य मारिएको दावी गरेपछि इरानको यो प्रतिक्रिया आएको हो। बीबीसी अरेबिककी साली नवीलले इराकीहरू अर्को द्वन्दको डरमा रहेको बताउँदै भनिन्, इराकी समाजका विभिन्न तत्वहरू चिन्तित हुन थालेका छन् कि उनीहरूको देशलाई आवश्यक नभएको युद्धतर्फ जबरजस्ती तानिँदैछ। बीबीसी अरेबिककी साली नवीलको भनाई। अमेरिकाले भने इरानले प्रहार गरेका सबै क्षेप्यास्त्रहरूलाई निस्तेज पारिदिएको जनाएको छ। यो क्षेत्रमा पुनः चर्किएको द्वन्दका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि बढ़ेको छ। चीनले अमेरिकाले विदेशमा बनेका मानव आकृति रोबोट र चारखुट्टे रोबोटको आयातमा प्रतिबन्ध लगाएर चिनिया कम्पनीहरूलाई दबाउने प्रयास गरिरहेको आरोप लगाएको छ। अमेरिकाले भने यस्ता रोबोटहरूले अमेरिकाको राष्ट्रिय सुरक्षामा अस्वीकार्य जोखिम उत्पन्न गर्न सक्ने भन्दै आयातमा प्रतिबन्ध लगाएको जनाएको छ। र व्हाइट हाउसका पूर्व प्रमुख चिकित्सा सल्लाहकार डाक्टर एन्थोनी फाउचीले कोविड 19 को उत्पत्ति र त्यसप्रति अमेरिकी सरकारको प्रतिक्रिया सम्बन्धी विषयमा अमेरिकी सिनेटको होमल्याण्ड सेक्युरिटी कमिटी समक्ष प्रश्नहरूको जवाफ दिन अस्वीकार गरेका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। सुनसरीमा उत्पन्न साम्प्रदायिक तनावबीच प्रधानमन्त्री वालेन्द्र शाहले शान्ति सुरक्षामा कुनै किसिमको सम्झौता नगर्न र सुरक्षा निकायहरूलाई उच्च सतर्कताका साथ परिचालित हुन निर्देशन दिएका उनको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार सुनसरीको पछिल्लो अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग जानकारी लिने क्रममा प्रधानमन्त्रीले परिस्थिति तत्काल नियन्त्रणमा लिन, नागरिकको धनजनको सुरक्षा सुनिश्चित गर्न तथा सामाजिक सद्भावमा खलल पुर्याउन खोज्ने तत्वहरूमाथि कड़ा निगरानी राख्न निर्देशन समेत दिएका छन्। अर्कोतर्फ छानबिन समितिले घटनास्थल देवानगंज पुगेर पीड़ित लगायत पक्षसँग सोधपूछ गरेको छ। सुनौ एक रिपोर्ट। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले गृहमन्त्रीको समेत उपस्थितिमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक र सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षकसँग छुट्टाछुट्टै भेट गरी पछिल्लो वस्तुस्थिति, सुरक्षा चुनौती तथा सम्भावित जोखिमबारे जानकारी लिएका हुन्। सरकारले छानबिन गर्न गठन गरेको समितिमा आज 2 जना सदस्य थपेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सोमबार राति नै सुनसरी पुगेको समितिका संयोजक रहेका गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाले पछिल्लो कार्य प्रगतिबारे बीबीसीसँग सँग भने
3: जुन घटनास्थल हो देवानगंज गाउँपालिकाको कप्तानगंजमा गएर हामीले चाहिँ त्यहाँको संगत अवलोकन प्लस मृतकका परिवार र पार्षदसँग घटनाको बारेमा जानकारी दिने काम गर्यौं।
0: समितिलाई सरकारले एक सातामा प्रतिवेदन बुझाउन समय दिएको छ। निर्धारित समयभित्रै प्रतिवेदन बुझाउने गरी काम भइरहेको संयोजक थापाले बताएका छन्। सोधपूछबाट हालसम्म के देखियो भने बीबीसीको जिज्ञासामा उनले भने
3: शक्ति संकलन क्रममा भएकोले अहिले के भयो प्रारम्भिक भन्ने अवस्था छ।
0: पछिल्ला विकासक्रम बीच काठमाडौँमा सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीले आज बोलाएको सर्वदलीय बैठकले समाधानका दीर्घकालीन उपाय खोज्नुपर्ने निचोड निकालेको छ। दलहरूले समाजमा शान्ति र सद्भाव कायम राख्न केन्द्रको मात्र प्रयास पर्याप्त नहुने भन्दै प्रदेश जिल्ला र स्थानीय तहमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय संवादहरू गर्न आफ्ना पार्टीका विभिन्न तहका समितिहरूलाई निर्देशन दिएका छन्। अर्को विषय, सरकारसँग अघि साझा सहमति भएसँगै देशभरि आन्दोलनरत चिकित्सकहरूले हड़ताल फिर्ता लिएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिवले बीबीसीलाई बताएका छन्। मन्त्रालयका सचिव विकास देवकोटाका अनुसार सहमतिले आउँदा दिनमा सबैलाई जिम्मेवार भई अघि बढ़ने वातावरण तयार गर्ने विश्वास व्यक्त गरे। नेपाल चिकित्सक संघसँग भएको पाँच बुधे सहमतिबारे जानकारी गराउँदै उनले भने
1: त्यसमा मुख्य बुधाहरू यो वीरगंजको नारायणी अस्पतालमा भएको चिकित्सक र स्वास्थ्यकर्मीमाथि कुटपिट दुर्व्यवहारका दोषीहरूलाई छानबिनको दायरामा ल्याउने हो। अर्को भनेको यो स्वास्थ्य संस्था र चिकित्सक स्वास्थ्य कर्मीहरूको सुरक्षा सम्बन्धी ऐनमा भएका केही बुदाहरूमा संशोधनको लागि प्रक्रिया अगाडि बढाउने भन्ने छ। तेस्रो भनेको यो उपभोक्ता ऐनमा स्वास्थ्य विषयसँग सम्बन्धित कुराहरूमा संशोधन गरेर अगाडि बढ्ने, त्यसको लागि सम्बन्धित मन्त्रालयहरूले पनि त्यसमा काम गर्ने, सहजीकरण गर्ने भन्ने छ। त्यसबाहेक विगतमा भएका सम्झौताहरूको कार्यान्वयनको अवस्था कस्तो छ र थप कार्यान्वयन प्रभावकारी बनाउनलाई के गर्नुपर्छ भनेर एउटा कार्यदल बनाएर त्यो प्रभावकारी गर्ने भन्ने बुदा छ।
0: यो सँगै अब चिकित्सकहरूको आन्दोलन भएको स्थगित भएको
1: हजुर हजुर त्यो सँगै स्थगित भएको हो। सबै सेवाहरू सुचारू भएका छन्।
0: विगतदेखि पटक पटक चिकित्सकहरूको एउटा चासो र माग चाहिँ यस्ता घटना प्राय दोहोरी रहन्छ। आगामी दिनमा यस्ता घटना फेरि दोहोरिन नदिने गरी कसरी सुनिश्चित गर्नुहुन्छ यहाँले?
1: त्यो भनेको दुईटा कुरा छ। एउटा चाहिँ अब चिकित्सक स्वास्थ्य कर्मीहरूबाट सेवा प्रवाहमा सधैँभरि एउटा भाष्य पनि कस्तो भयो भने अस्पतालहरूमा कुनै पनि बिरामीको मृत्यु भयो भने त्यसलाई लापरवाहीसँग जोड्ने पनि भाष्य निर्माण भएको छ। त्यसो नहोस् भन्ने तर्फ एउटा हामी सबै सचेत र त्यसमा काम गर्नुपर्ने हुन्छ। त्यो बाहेक अब केही हिसाबले चिकित्सकबाट गल्ती नै हुँदैन भन्ने होइन, गल्ती भएको खण्डमा त्यसलाई विज्ञले नै त्यसलाई हेरेर गल्ती भएको हो वा होइन भनेर सिफारिस गर्ने र त्यसको आधारमा कानुनी दायराभित्र ल्याउनु पर्ने भए त्यो पनि ल्याउने भन्ने कुरा हो। यो दुईटालाई हेर्दै गर्दा जनतालाई केन्द्रमा राखेर गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने र त्यसको लागि वातावरण हामी सबैले नागरिकले पनि र सम्बन्धित सबै निकायहरूले पनि र आफै स्वयं स्वास्थ्य कर्मी र चिकित्सकहरूले पनि गर्नुपर्ने हुन्छ। यो सबै कुराहरूमा काम गर्नको निम्ति हामीले नीतिगत र कानुनी कुराहरूमा केही सच्याउनु पर्नेछ भनेर बारम्बार चिकित्सक संघ र स्वास्थ्य कर्मी र चिकित्सकहरूले उठाइराख्नु भएको छ। त्यसमा यसपटक सबै मन्त्रालयहरूको सहभागिता यानि कि सबै निकाय स्टेक होल्डरहरूको सहभागिता गराएर वार्ता सम्पन्न गरेका छौँ र सहमति गराएका छौँ। त्यसले लाग्छ आगामी दिनमा यस्तो कुराहरू नदोहोरियोस् दोहोरिँदैन भन्नेमा हामी विश्वास छौँ।
0: उसो भए यो सहमतिलाई कार्यान्वयन गर्न फेरि कुनै किसिमको आन्दोलन त गर्नु पर्दैन चिकित्सकहरूले?
1: चिकित्सकहरूले आन्दोलन गर्नु पर्दैन। हामीले त्यहाँ बुधाहरूमा स्वयं चिकित्सक संघले नै प्रस्ताव गर्ने र उहाँहरूकै सहभागितामा कार्यदलहरू बनाएर के गर्ने भनेर भनेको हुनाले उहाँहरूकै सहभागिता र सहयोगमा सबै कुरा हुने हुँदा राज्य हामी सबै मन्त्रालय त्यसमा एकदम विश्वस्त छौँ, प्रतिबद्ध पनि छौँ।
0: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव विकास देवकोटा केही दिन अघि वीरगंज स्थित नारायणी अस्पतालमा एक चिकित्सकलाई कुटपिट गरेको घटना र त्यसमा दोषीलाई कार्यवाही गर्न प्रशासनले कदम चाल्न नसकेकोमा आक्रोशित चिकित्सकहरूले मंगलबारदेखि देशैभरि अस्पतालहरूमा आकस्मिक बाहेक सेवा बन्द गरेका छन्। नेपालमा बाघको संख्यामा उल्लेख्य वृद्धि भएको घोषणालाई सरकारी अधिकारी तथा वन्यजन्तु संरक्षण कर्मीहरूले उत्साहजनक भनेका छन्। नेपालमा अहिले वयस्क बाघको संख्या 429 पुगेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ। यो वृद्धिको संकेतबारे हामीले विभागका उपमहानिर्देशक एवं प्रवक्ता वेद कुमार ढकाललाई सोधेका छौं।
4: अब यस मानेमा हामी खुसी पनि छौं, सँगसँगै अब भोलिको दिन थप चुनौतीपूर्ण छन् भन्ने हिसाबले हामी थप जिम्मेवारी हुनुपर्ने अवस्था पनि देखिएको छ। सन् 2022 नै बाघको संख्या 355 आइसकेपछि राष्ट्रिय निकुञ्ज विभागले आफ्नो रणनीतिमा पनि परिवर्तन गरेर अब हामीले बाघको संख्या बढाउने भन्दा पनि बाघ र मानव बीचको द्वन्दलाई व्यवस्थापन गर्ने खालका कार्यक्रमहरू लैजानुपर्छ। अब हाम्रो नीति टाइगर को एक्जिस्टेन्सको हिसाबले जानुपर्छ भनेर हामीले हाम्रो नीति काम गर्ने तौर तरिका पहिले नै बदलिसकेका थियौं। त्यसले गर्दा भएको वासस्थानभित्र मात्रै बाघ रहने गरी बाघलाई बाहिर आउन रोक्ने हिसाबले अथवा बाघ आफ्नो क्षेत्रभन्दा बाहिर आयो भने तुरन्त हामीले उसको क्षेत्रमा फर्काउने अवस्थाहरू सिर्जना गर्ने गरी कार्यक्रम सञ्चालन
5: गर्नुपर्छ। तपाईँले अघि कुरा कोट्याउनु भएको थियो मानव बाघको द्वन्दको, त्यसैको व्यवस्थापन गर्नलाई यी कुराहरू गर्न लागि आउन् जस्तो उसलाई आफ्नै क्षेत्रमा सीमित पारिदिने भन्ने खालका
4: सकेसम्म बाहिर ननिस्कोस् भन्नको लागि हामीले बस्तीमा तारबार पनि लगाएका छौँ। के रह्यो भन्दा त्यसको आहार प्रजातिहरू गयो भने बाघ पनि सँगसँगै बस्ती क्षेत्रमा प्रवेश गर्ने भएको कारणले गर्दाखेरि एउटा त अब हामीले गाउँ बस्तीलाई तारबारले छेकिदियौँ भने चरीचरणको पनि सम्भावना कम हुने भयो, बाघका आहार प्रजातिहरूले कृषि क्षेत्रमा गएर हानि नोक्सानी गर्ने क्रम पनि घट्ने भयो। अनि त्योभन्दा अर्को हामीले गरेको इन्टरभेन्सन भनेको बाघको हानी बानी सम्बन्धी जानकारी स्थानीय समुदायलाई हामीले जानकारी गराएका छौँ, एउटा क्याम्पेनको रूपमा पनि सञ्चालन गरेका छौँ। जस्तो बाघ कुन बेला एक्टिभ हुन्छ, बाघबाट कसरी बच्ने, सामुदायिक वनमा जान हामी कति बेला जाने भनेपछि मुख्य रूपमा अब दिउँसोको समयमा समूहमा गयौँ भने बाघबाट बच्नलाई सजिलो पनि हुन्छ।
5: अन्तर्राष्ट्रिय यसो जनरलहरूमा हेर्ने हो भने 100 वर्ग किलोमिटरमा 15-20 वटासम्म बाघ बस्न सक्ने भन्ने रहेछ, होइन? नेपालमा चाहिँ कति छेक्न सक्ने जस्तो छ त हाम्रो जनजङ्गलले?
4: प्राविधिक भाषामा हामी क्यारिङ क्यापेसिटी पनि भन्छौँ। त्यसमा सकारात्मक खालका कदमहरू चाल्यौँ भने थोरै एरियाले पनि धेरै बाघहरू हटाउन सक्ने अवस्था पनि हुन सक्छ। यदि वासस्थान बिग्रियो भने त्यसले चाहिँ धेरै एरियाले पनि थोरै बाघहरूलाई मात्रै एडजस्ट गर्न सक्छ। हाम्रो वासस्थान चाहिँ समग्रमा हामीले राम्रो भन्न सक्छौँ। त्यसले गर्दा अब अहिलेको बाघको संख्यालाई थोरै तलमाथि हुनलाई हामीले अलिकति राम्रोसँग व्यवस्थापन गर्यौँ भने क्यारिङ क्यापेसिटी बस्न सक्ने अवस्था पनि हुन सक्छ।
0: राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक एवं प्रवक्ता वेद कुमार ढकाल साथी सञ्जय ढकालसँग कुरा गर्दै अन्त्यमा नेपाल बाहिरको एउटा विषय। मंगलबार दक्षिणी जापानमा गएको शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या विस्तारै बढ़िरहेको छ। उद्धार कर्मीहरूले बेपत्ता मानिसहरूको खोजी कार्य जारी राखेका छन्। कुमामोतो भरि हालसम्म 14 जनाको मृत्यु भएको पुष्टि भएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
2: जापानको राष्ट्रिय प्रसारण संस्था एनएचके का अनुसार भूकम्पपछि भत्किएको इयो शपिङ मलमा 3 जनाको मृत्यु भएको पुष्टि भएको छ। कुमामोतो जापानका 4 प्रमुख टापु मध्येको क्युसुमा अवस्थित शहर हो। उक्त दक्षिणी टापु जापानको तेस्रो ठूलो र दोस्रो सबैभन्दा धेरै जनसंख्या भएको टापु हो। त्यहाँको पछिल्लो अवस्थाबारे जानकारी दिने क्रममा त्यहाँकी प्रधानमन्त्री सनाए ताकाइचीले ज्यान गुमाउनेहरूप्रति समवेदना व्यक्त गर्दै खोज तथा उद्धारका निम्ति निरन्तर प्रयासरत आकस्मिक सेवाका कर्मचारीहरूलाई धन्यवाद दिइन्। उनले अझै पनि धेरै मानिसहरू उद्धारको प्रतीक्षामा रहेको बताउँदै त्यसलाई समय विरूद्धको दौड़ भएको बताइन्। उनले उच्च तापक्रमको स्थिति पनि जारी रहेको उल्लेख गर्दै स्थानीय बासिन्दा र उद्धारकर्मीहरूलाई उष्ण लहरबाट बच्न आवश्यक सावधानी अपनाउन पनि आग्रह गरिन्। योन शपिङ सेन्टर सहितका स्थानहरूमा खोज तथा उद्धार कार्य जारी रहेको बताइएको छ। कुमामोतोका स्थानीय अधिकारीहरूले 9872 जनालाई सुरक्षित स्थानमा सारिएको बताएका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
6: यति बेला रातिको 9 बज्यो।
7: हाय दैव, फेरि मदिरा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके। अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ आउनुहोस् न बचाइदिनुहोस्।
8: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
9: धेरै नै ढिला हुन्थ्यो सायद। अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो। उपचार हुन्छ र ठिक पनि हुन्छ, नातिनुहोला। हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
7: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
8: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ,
10: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
11: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि सिबिन नेपाल र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
12: उत्सवको पर्व
13: एसआर इप्सन क्यानन ब्रान्डको 8 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
12: एसएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
13: कृषि विकास ब्याङ्कको गल्ली भिलनचोकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
12: फोन नम्बर 07-542-6999 549-6999।
14: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
15: होइन, के खुसीको खबर हो दाजु?
14: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
15: हो र?
14: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-573-823।
15: सौजी क्युआर भयो है?
16: ए भगनुस्ता, मेसेज आएको छैन।
17: घरी एसएमएस आएन।

0: घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
3: ल बारात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिश र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा।

0: हजिलो तपाईँको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडिएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल
3: सबै हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जाम न
4: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
3: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कुल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
4: स्कुल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
3: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-69 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका मणिग्राम रूपन्देही
5: ए दिलकुमारी आज त काम गर्ने जाँगरै छैन
6: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
7: ओ दिलकुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
6: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
8: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौ
6: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
9: अब नसा तथा मनोरोग सम्बन्धी सम्पूर्ण उपचार लाली गुराँस फार्मेसी अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 98-026-37-111 र 98-026-21-354
8: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली
10: हाम्रा सेवाहरू
8: जनरल फिजिसियन
10: स्त्री तथा प्रसुति
8: बाल रोग
10: छाला तथा यौन रोग
8: हार जोड्ने नसा तथा बाथ रोग
10: टाउको तथा मनोरोग
8: नाक कान घाँटी
10: जनरल सर्जरी
8: भिडियो एक्सरे
10: डिजिटल एक्सरे
8: ईसीजी
10: डेन्टल तथा प्याथोलोजी
8: फिजियोथेरापी
10: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्
11: किशोर किशोरी युवाहरू र 15-49 वर्ष सम्मको महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन लामो समयको साधनमा कपर ट्युब र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ
12: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
9: रीता पोलिक्लिनिक प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही
13: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि फोन नम्बर 071-562-832 मोबाइल
14: 98-570-21-835

0: हे यू डु यू वान टु टक टु मी
1: आफ्नो सन्देश नजिकको मान्छेलाई पुर्याउन चाहनुहुन्छ या तपाईको आफ्नो मनका कुरा कसैलाई पोख्न पाउनु भएको छैन तपाईको सन्देश पुर्याउने माध्यम बनेर आउँदैछु म इज्जत गरेर हरेक बुधबार बीबीसी नेपाली सेवापछि कार्यक्रम शुभरात्री।

यो यात्रा हो यात्रा, मिठास सँगै र जिन्दगीका अविस्मरणीय क्षणहरूको सम्झना सँगै अगाडि बढ्न सकौं, जसले जीवनलाई अझै माधुर्यता ल्याओस् अनि तपाईँको जीवनलाई पनि अझै सुमधुर बनाओस्। नमस्कार, अनि रात्रिकालीन अभिवादन कार्यक्रम शुभरात्री सँगै उपस्थित भइसकेको छु म तपाईँको निरन्तरको आवाजको दुनियाँको सहयात्री इज्जत कण्डेल पनि मलाई प्रविधिबाट मिठो सम्झेट गर्दै हुनुहुन्छ। सुन्दर बस्याल लगायतका साथीहरू हुनुहुन्छ प्रशान्त र रोम पनि हुनुहुन्छ प्रविधिमा, मिठो साथ दिँदै हुनुहुन्छ यो आवाजलाई तपाईँ समक्ष पुर्याउनका लागि। र तपाईँ पनि हामीलाई कहाँबाट सुन्दै हुनुहुन्छ कुनै www.radiolumbini.org लगन गरेर संसारभरबाट साथ दिँदै हुनुहुन्छ, त्यस्तै हाम्रो पात्र लगायतका विभिन्न एप्लिकेशन र लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट तपाईँ हामीलाई सुन्दै हुनुहुन्छ भने 96.8 मेगाहर्ट्जको ध्वनि तरंगबाट मिठो यात्रामा जुट्न सक्नुहुन्छ। सँगै तपाईँ हामीलाई लाइभमा सुन्न चाहनुहुन्छ फेसबुकमा भने मजाले सर्च गर्नुहोस् रेडियो लुम्बिनी मणिग्राम नामक फेसबुक आईडी, तपाईँले नेपालीमा टाइप गर्नुहोला र सर्च गर्नुहोला, त्यहाँ गएर तपाईँले हामीलाई प्रत्यक्ष भेट्न सक्नुहुन्छ र कमेन्ट बक्समा तपाईँका मिठा मिठा सन्देशहरू छोड्न सक्नुहुन्छ। जुन सन्देशहरू यहाँबाट हामी तपाईँको आफन्तजन समक्ष पुर्याउने पक्कै प्रयत्न गर्नेछौं। आफ्नो नजिकको मान्छेलाई धेरै सन्देश होलान् होइन, मनको मान्छे पनि हुन सक्छ। प्रेमिल, यो रातलाई अझ प्रेमिल बनाउनका लागि तपाईँको मनको मान्छे पनि त हुनुहुन्छ होला नि होइन र उहाँले मिस गर्दै हुनुहुन्छ होला तपाईँको आई लभ यु आई मिस यु सन्देश, तपाईँको वेट गर्दै हुनुहुन्छ होला। कतै तपाईँ फोन गर्न पाउनुभएको छैन भने पनि तपाईँले आफ्नो मान्छेलाई तपाईँको आफ्नै आवाजबाट यहाँबाट तपाईँको सन्देश पुर्याउन सक्नुहुन्छ, जसको लागि डायल गर्नुपर्ने हुन्छ 071-5-62-012 071-5-62-012 यो नम्बर डायल गरेर आउन सक्नुहुन्छ, जहाँबाट तपाईँले आफ्नै आवाजमा तपाईँको सन्देश आफन्तजन प्रियजन समक्ष पुर्याउन सक्नुहुन्छ। पक्कै पनि हामीलाई सुन्दै गर्नु होला। यति बेला पनि कार्यक्रमलाई अगाडि बढाउँ यो सुमधुर सांगीतिक आवाजबाट, यो सांगीतिक आवाजपछि पुनः उपस्थित हुनेछौ, हामीसँगै रहनुहोला।

माया रहेछ र त भर रहेछ नि, माया रहेछ र त भर रहेछ नि, तिम्रो यादले पुयो घर रहेछ नि। टाढा भयो भन्दै सम्बन्ध मर्दैन, टाढा भयो भन्दै सम्बन्ध मर्दैन, मनभित्र अझै त्यो स्वर रहेछ नि। समयले धेरै कुरा बदलियो, समयले धेरै कुरा बदलिदियो, आँखाभित्र तिम्रै असर रहेछ नि। घाउहरू लुकाए मुस्कान ओढेर, घाउहरू लुकाए मुस्कान ओढेर, मनभित्र कतै पीडाको डगर रहेछ नि। भाग्यले जति टाढा पार्न खोजे पनि, भाग्यले जति टाढा पार्न खोजे पनि, मायामा फेरि भेट्ने रहर रहेछ नि। तिम्रो यादले यो घर रहेछ नि, मनभित्र अझै त्यो स्वर रहेछ नि, आँखाभित्र तिम्रै असर रहेछ नि, भित्र कतै पीडाको डर रहेछ नि, मायामा फेरि भेट्ने रहर रहेछ नि प्रिय, हो रहर रहेछ नि। पक्कै पनि साथीहरू, कार्यक्रम शुभरात्रिमा छौँ र तपाईँ सँगको सयात्रामा हामी जुटिरहेका छौँ। तपाईँ हामीलाई साथ दिन चाहनुहुन्छ भने पक्कै पनि तपाईँका सन्देशहरू छोड्नुहोला हामीलाई। तपाईँले मजाले रेडियो लुम्बिनी मणिग्राम नामक फेसबुक आइडी सर्च गर्नुहोला, जहाँ गएर तपाईँले मजाले तपाईँका सन्देशहरू छोड्न सक्नुहुन्छ। हाम्रो फेसबुक लाइभमा कमेन्ट बक्समा गएर ती सन्देशहरू यहाँबाट हामी वाचन गर्नेछौँ। कार्यक्रम शुभरात्रि विशुद्ध तपाईँहरूको एउटा सन्देश तपाईँको आफन्तजन समक्ष पुर्याउने, सँगै तपाईँका केही गजल मुक्तकहरू छन् भने पनि हामी यहाँबाट तपाईँकै आफ्नै आवाजबाट प्रसारण गर्न चाहनुहुन्छ भने मजाले फोन गर्न सक्नुहुन्छ। सँगै हामी तपाईँका लागि केही गजल मुक्तकहरू पनि यहाँबाट वाचन गरेर सुनाउने हामी प्रयास गरिरहेका छौँ। तपाईँलाई कस्तो लागिरहेको छ, पक्कै पनि सल्लाह सुझाव प्रतिक्रियाहरू दिन चाहिँ नभुल्नुहोला र हामीलाई साथ दिन पनि नभुल्नुहोला। यति भनेर त फेरि पनि अर्को गजलतर्फ लागौं, गजलपछि गीततर्फ जानेछौ। यति बेला फेरि रहेको छ यो गजल, सुरु हुन्छ यसरी। तिम्रो मुस्कानमै मेरो बिहान फुल्छ, तिम्रो मुस्कानमै मेरो बिहान फुल्छ, तिम्रो सम्झनाले हरेक साँझ खुल्छ, आँखाले बोलेका ती मौन कथाहरू, आँखाले बोलेका ती मौन कथाहरू, मनको पुस्तकमा आज पनि लेखिन्छ। तिमी नजिक हुँदा समय नै रोकिए झैं, हो तिमी नजिक हुँदा समय नै रोकिए झैं, टाढा हुँदा प्रत्येक पल युग झैं बित्छ। हात समाएर सँगै हिँड्ने त्यो सपना, हो हात समाएर सँगै हिँड्ने त्यो सपना, विश्वासको आकाशमा तारा झै टल्किन्छ। माया भनेको शब्दले मात्र पुग्दैन, माया भनेको शब्दले मात्र पुग्दैन, जीवनभर निभाउने बाचा फुल्छ। तिमी छौ भने जिन्दगी सुन्दर लाग्छ, तिमी छौ भने जिन्दगी सुन्दर लाग्छ, तिम्रै प्रेमले मेरो संसार सजिन्छ, तिम्रै सपनाले हरेक साँझ खुल्छ, मनको पुस्तकमा आज पनि तिम्रै नाम लेखिन्छ। टाढा हुँदा प्रत्येक पल युग झैं बित्छ, हात समाएर सँगै हिँड्ने त्यो सपना, विश्वासको आकाशमा तारा झैं टल्किन्छ, जीवनभर निभाउने बाचामा फुल्छ, तिम्रै प्रेमले संसार सजिन्छ, हो प्रिय तिम्रै प्रेमले मेरो संसार सजिन्छ।

चाहिँदैन तिमी बिनाको सुनैको दरबार मलाई, चाहिँदैन तिमी बिनाको सुनको दरबार मलाई, तिम्रो माया भन्दा ठूलो छैन संसार मलाई, दुई पल तिम्रो साथ पाए पुग्छ जिन्दगीभर, दुई पल तिम्रो साथ पाए पुग्छ जिन्दगीभर, किन चाहियो धन सम्पत्ति र अधिकार मलाई, तिम्रो हाँसोमै लुकिएको छ मेरो सारा खुसी, तिम्रो हाँसोमै लुकिएको छ मेरो सारा खुसी, त्यसैले मन पर्दैन झुटो श्रृंगार मलाई, हात समय जीवनभर सँगै हिँड्ने बाचा गर, हात समय जीवनभर सँगै हिँड्ने बाचा गर प्रिय, यही एउटा सपना छ बारम्बार मलाई, संसारले जे भने पनि के नै फरक पर्छ र, संसारले जिने भने पनि के नै फरक पर्छ र, तिमी नै हो प्रेम, तिमी नै हो आधार मलाई, तिम्रो माया भन्दा ठूलो छैन संसार मलाई, किन चाहियो धन सम्पत्ति र अधिकार मलाई, त्यसैले मन पर्दैन झुटो श्रृंगार मलाई, यही एउटा सपना छ बारम्बार मलाई, तिमी नै हो प्रेम, तिमी नै हो आधार मलाई, हो प्रिय तिमी नै हो प्रेम, तिमी नै हो आधार मलाई। पछि श्रोताहरू कार्यक्रम शुभरात्रीमा छौ र आज त पक्कै पनि अत्यन्त राम्रो दिन, यानि कि गुरु पूर्णिमा, हरेक व्यक्तिलाई उहाँहरूको जीवनमा कोही न कोही व्यक्ति त्यस्तो आएको हुन सक्छ जसले जीवनमा एउटा ज्ञानको ज्योति छर्ने अथवा विद्यालयमा पढाउने शिक्षकहरू मात्र गुरु नभएर तपाईँलाई जीवनमा हरेक क्षणमा हरेक पाइलामा हिँड्दाखेरि तपाईँका लागि विभिन्न सत्मार्ग दिनुहुने सबैजना तपाईँका गुरु हुनुहुन्छ। यसर्थ हामी सबैका ती मार्गदर्शक यानि कि गुरुहरू सबैलाई एकदमै सम्मान पनि दिनैपर्छ। उहाँहरूको सम्मान भएन भने पक्कै पनि हामी एकदमै त्यो राम्रो सत्मार्गमा अगाडि बढ्नै सक्दैनौँ। हेर्नुहोस् त, आफू निभेर आफू मेनबत्ती बालेर होइन मजाले हामीलाई उज्यालो दिइराख्नुहुन्छ जीवनमा, र हाम्रो खुसीका लागि र हाम्रो प्रगतिका लागि उहाँले आफ्नो जीवन व्यतीत गर्नुहुन्छ, शिक्षक अथवा सत्मार्ग दिने गुरुहरू। सर्थ सबैलाई सम्मान भन्ने पर्छ। र आज गुरु पूर्णिमा विशेष भएका कारण पनि एउटा गजल जोडिहाल्नु मन लाग्यो। सम्पूर्ण गुरुहरूलाई सम्मानपूर्वक यो सानो एउटा गजल जोड्ने प्रयास रहेको छ। वाचन कस्तो हुन्छ, यो गजल सुरु हुन्छ यसरी। ज्ञानको ज्योति बाल्ने गुरु प्रणाम छ, ज्ञानको ज्योति बाल्ने गुरु प्रणाम छ, जीवनलाई उज्यालो पार्ने गुरु प्रणाम छ, अन्धकारमा बाटो देखाउने दीप बनेर, अन्धकारमा बाटो देखाउने दीप बनेर, सही मार्गमा डोर्याउने गुरु प्रणाम छ, अक्षर अक्षरमा भविष्य गर्ने तपाईँले, अक्षर अक्षरमा भविष्य गर्ने तपाईँले, सपनालाई उडान दिने गुरु तपाईँलाई प्रणाम छ, सफलताको शिखर चुम्न सिकाउनुभयो, सफलताको शिखर चुम्न सिकाउनुभयो, असल असफलतामा पनि हाँस्न सिकाउने गुरु प्रणाम छ, ऋण तिर्न सकिँदैन तपाईँको जीवनभरि, ऋण तिर्न सकिँदैन तपाईँको जीवनभरि, हृदयभरि श्रद्धा अर्पण गुरु प्रणाम छ, गुरु पूर्णिमाको पावन अवसरमा, गुरु पूर्णिमाको पावन अवसरमा समस्त गुरुजनप्रति हार्दिक श्रद्धा सम्मान र कृतज्ञता, जीवनलाई उज्यालो पार्ने गुरु सबैजना हजुरहरूलाई प्रणाम छ, सही मार्गमा

गराउने गुरु हजुरहरूलाई प्रणाम छ। सम्मान सपनालाई उडान दिने गुरु हजुरहरूलाई प्रणाम छ। असफलतामा हाँस्न सिकाउने गुरु हजुरहरूलाई प्रणाम छ। हृदयभरि श्रद्धा अर्पण गुरु हजुरहरूलाई मनैदेखि धेरै धेरै प्रणाम छ। हजुरहरूको सत्मार्गको लागि

किलत पस्यो मलाई तिम्रै हैन फके पनि जीवन मा प्रेम गर्ने सबैमा यसै लत हुन्छ। आज गुरु पूर्णिमा भएको कारण पनि तपाईँ गुरुप्रति एकदमै सम्मान गर्नुहोला र सधैँ उहाँहरूले दिएका सत्य वचनहरूलाई अगाडि आफ्नो मार्गका लागि मनन गर्नुहोला, जसले तपाईँलाई राम्रो मार्गमा पक्का डोर्याउनेछ र जीवनमा सफलता पनि प्राप्त गर्नुहुनेछ। जीवनका तपाईँका क्षणहरूमा यसर्थ भनिरहँदा तपाईँलाई सानो सानो कुराहरू हरेक चिज तपाईँका गुरु बन्न सक्छन्। तपाईँ बाटोमा हिँड्दै हुनुहुन्छ, हिँड्दा हिँड्दै तपाईँ ढुङ्गा देख्नु भएन र ढुङ्गामा ठेस लाग्यो हजुरहरूलाई र त्यो ढुङ्गा पनि तपाईँका लागि गुरु बन्न सक्छ। किन भन्दा त्यो ढुङ्गाले तपाईँलाई यो पाठ सिकायो, म बाटो हेरेर हिँड्नुपर्छ र म यताउति हिँड्दाखेरि एकदमै ख्याल गरेर हिँड्नुपर्छ। हो हेर्नुहोस् त, निर्जीव वस्तुले पनि हामीलाई शिक्षा दिइरहेको छ। यसर्थ हरेक पाइला पाइलामा हामीले गुरु भेट्न सक्छौ, जसले तपाईँलाई केही न केही राम्रा कुराहरू सिकाइरहेको छ। यसर्थ ती कुराहरू हामीले राम्रो मानेर लियो भने पक्कै राम्रा हुनेछन्, होइन? कहिलेकाहीँ कसैको बानी हुन्छ कसैको कुरा नसुन्ने, त्यो गरियो भने जीवनमा प्रगति कहिले हुँदैन। यसर्थ होला उसले भनेको कुरा तपाईँलाई मन नपर्ला, कसैले दिएको शिक्षा तपाईँलाई मन नपर्ला, तपाईँ एकछिन सुन्नुहोस् र तपाईँले मनन गर्नुपर्ने चिज जति तपाईँले लिनुहोस् र मनन गर्नुपर्ने छैन भने त्यसलाई फिल्टर गर्नुहोस् र केही समयपछि फेरि पनि तपाईँ एकान्तमा बस्दा एकचोटि सोच्नुहोस् त, तपाईँलाई भनेका कुरा के रहेछन् भनेर। कहिलेकाहीँ एकान्तमा बस्दा पनि मन नपरेका कुराले पनि तपाईँको मन जित्न सक्छन्, होइन त? यस भन्दै हुनुहुन्छ कति साथीहरूले। ओके, यो त रहेको थियो आज गुरु पूर्णिमा भएको कारणले थोरै गुरु पूर्णिमा विशेष एउटा गजल जोड्ने प्रयास गर्यौं र थोरै कुराकानी सँगै फेरि पनि अर्को गजलतर्फ लाग्न चाहन्छौ। यो गजल सुरु हुन्छ यसरी। तिम्रो नामले धड्किन्छ यो मन हरधुन, तिम्रो नामले धड्किन्छ यो मनको हरधुन, तिम्रै नै तिमी नै हो जिन्दगी, तिमी नै हो मेरो जुन। आँखाले आँखासँग प्रेम गर्दा र कुरा गर्दा, आँखाले आँखासँग प्रेम गर्दा र कुरा गर्दा, मौनता भित्र भेटिन्छन् हजारौं मधुर धुन। तिम्रो साथ पाएपछि अधुरो केही लागेन प्रिय, तिम्रो साथ पाएपछि अधुरो केही लागेन प्रिय, रंगीन बन्यो जीवन मेटियो मनको सुनसानपन। रिसाए पनि अन्त्यमा मुस्कान सँगै फर्किन्छौ, रिसाए पनि अन्तमा मुस्कान सँगै फर्किन्छौ, यही बानीले जितेको छ मेरो सिङ्गो मन। जति लेखे पनि प्रेमका शब्दहरू अपुरा छन्, जति लेखे पनि प्रेमका शब्दहरू अपुरा छन्, तिमी नै हो मेरो गजल, तिमी नै हो जीवन, तिमी नै हो जिन्दगी, तिमी नै हो मेरो धुन, तिमी नै हो मेरो जिन्दगी, तिमी नै हो मेरो जुन। मौनता भित्र भेटिन्छ हजारौं मधुर धुन, रंगीन बन्यो जीवन मेटियो मनको सुनसानपन, यही पानीले जितेको छ मेरो यो सिंहमन हो।

ओके जुनको जुनेली यो गीत जोडेका थियौं भर्खर मात्र तपाईँको लागि एउटा सन्देश प्राप्त भएको छ, सन्देश चाहिँ वाचन गरिहालौं। पक्कै पनि साथीहरूले माया गरेर पठाउनुहुन्छ, त्यही सन्देशहरू छुट्न हुँदैन। पक्कै पनि आफ्नो साथीहरूका लागि भनेर पठाउनु भएको सन्देश रहेको छ धर्मराजजीको, लेख्नु भएको छ, नमस्ते रात्रिकालीन अभिवादन, गुरु पूर्णिमाको शुभकामना, म ढकाल धर्मराज भित्तमोड छापाघर भई हाल दुबईबाट कार्यक्रम सुन्दैछु। आज यस कार्यक्रम मार्फत रात्रिकालीन सम्झना सन्देश राख्नु पर्दा आज साउन 13 गते जन्मदिन मनाउनु हुने लोक संचारकर्मी आरजे भिजे सबैकी प्यारी दिजू कल्पना रेग्मी शंखुवा सभाकी मीडिया प्रेमी साथी सुनु सुनिता विराटनगरकी बहिनी अस्मिता कार्की र धनकुटाकी बहिनी शर्मिला अधिकारीलाई जन्मदिनको लाखौं लाख शुभकामना व्यक्त गर्दै मेरा सम्पूर्ण गुरूहरूप्रति हार्दिक नमन भन्दै मेरा आफन्तजन घर परिवार लगायत मलाई चिन्नुहुने सम्पूर्ण साथीहरूलाई मीठो सम्झना शुभरात्रि शुभ सपनीको कामना गर्दछु भनेर धर्मराजजीले सन्देश पठाउनु भएको छ। उहाँको घर चाहिँ नेपालमा झापातको वृत्तमोड, तर यति बेला हामीलाई दुबईबाट यो मिठो सन्देश पठाउनु भएको छ। थ्याङ्क यू सो मच, यो साथको लागि आगामी दिनमा पनि साथ दिँदै जानुहोला। ओके पके पनि तपाईँका लागि केही गजलहरू हामी जोड्ने प्रयत्न गरिरहेका छौं र गजल यस प्रकार रहेको छ। चाहिँदैन तिमी बिनाको ओके तिम्रो नाम उच्चार्दा मनको उज्यालो छाउँछ, मौन हृदयभित्र प्रेमको दीप बल्छ। तिम्रो नाम उच्चार्दा मनको उज्यालो छाउँछ, मौन हृदयभित्र प्रेमको दीप बल्छ। तिमी नजिकै हुँदा ऋतु पनि बसन्त बन्छ, तिमी नजिक हुँदा ऋतु पनि बसन्त बन्छ, टाढा हुँदा हरेक साँझ अधुरो जस्तो लाग्छ। आँखाले बोलेका ती निशब्द कथाहरू, आँखाले बोलेका ती निशब्द कथाहरू आज पनि सम्झनाको फूल बनी फक्रन्छ। संसार जति दूरीको पर्खाल उठाए पनि, संसारले जति दूरीको पर्खाल उठाए पनि मायाको मायाले सबै सिमाना सहजै मेटाउँछ। न धन चाहियो न कुनै ठूलो सम्मान, न धन चाहियो न कुनै ठूलो सम्मान, तिम्रो साथ नै मेरो जीवनको पहिचान मेटाउँछ। जन्मौं जन्मसम्म सँगै हिँड्ने एउटा कामना हो प्रिय, जन्मै जन्मसँग सँगै हिँड्ने एउटै छ कामना, तिमी नै गजल तिमी नै मेरो प्रार्थना, हो प्रिय तिमी नै मेरो गजल तिमी नै मेरो प्रार्थना।

यिनै गीतहरू सँगै गजलहरू राख्दा राख्दै कार्यक्रमको आजको समय करिब करिब सकिएको संकेत पाएका छौं। यसर्थ पनि हामीलाई देश विदेशबाट मिठो यात्रामा जुट्नुहुने www.radiolumbini.org हाम्रो पात्र लगायतका विभिन्न एप्लिकेशन लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट 96.8 MHz त्यस्तै फेसबुक लाइभमा सुनेर कमेन्ट गरेर साथ दिने तपाईँ सम्पूर्णलाई विशेष आभार भन्नै पर्छ। र तपाईँको यो मिठो सुमधुर साथ आगामी दिनमा पनि यसै गरेर रहने चाहिँ अपेक्षा राख्न चाहन्छौ। र इज्जतले सधैँ भन्ने कुरा यही नै हो। रातको समय छ, कतै चुकल लाउनु भुल्नुभएको छ भने एकचोटि ख्याल गर्नुहोला। आउनु भुजुहार पो लाग्नु भुल्नुभयो कि ख्याल गर्नुहोला। घरमा कोही बिरामी हुन सक्नुहुन्छ, एकचोटि ख्याल गर्नुहोला। औषधि सेवन गर्न पो भुल्नुभयो कि एकचोटि हेर्नुहोला। र गर्मीको मौसम छ, साइडमा पानी राख्न नभुल्नुहोला। घरपालुवा जनावर पाल्नु भएको छ भने उनीहरूलाई रातको समयमा तिर्खा लाग्न सक्छ, उनीहरूले पिउन सक्ने भाँडोमा पानी राखिदिनुहोला। सँगै घर बाहिर कतै हिँड्दै हुनुहुन्छ भने बर्खाको समय छ, पानी पर्न सक्छ र बाढी पहिरो पनि आउन सक्छ। यसर्थ यताउता हिँड्दा आफूलाई एकदम सजगता अप्नाएर आफूलाई ख्याल गरेर छाताहरू रेनकोटहरू सँगै बोकेर हिँड्नुहोला, ताकि आफूलाई कुनै समस्या आइ नपरोस्। यिनै कुराहरू भन्दै अर्को हप्ता बुधबार रातको बीबीसी नेपाली सेवा लगत्तै फेरि पनि भेट हुने बाचा अनि वन्दन भन्दै मलाई प्रविधिबाट मिठो साथ दिने रोम प्रशान्त सँगै सुन्दर बस्याल र म तपाईँको आवाजको दुनियाँको प्रतिनिधि इज्जत कण्डेल आजको श्रृंखलाबाट आज्ञा चाहन्छु। यहाँ कपाल शुभ वितोष, शुभरात्रि, शुभ सपनी।

0: सिकल सेल रोग को एक जानकारी।
1: सिकल सेल रोग भनेको एक प्रकार को वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जीनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकल सेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाई हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकल सेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जीन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
0: सिकल सेल रोगका लक्षणहरू:
2: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
1: छाती पेट हातखुट्टा धारमा अचानक र कडा खालको दुखाई हुने,
2: जन्डिस हुने,
1: आँखाका समस्याहरू देखा पर्ने,
2: संक्रमणहरू भइरहने,
1: पक्षीघात समेत हुने,
2: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
1: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकल सेल रोगको उपचार:
2: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
1: सिकल सेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
2: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
1: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
2: रक्त अल्पताको उपचार गराउनु पर्छ,
1: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
2: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
1: धेरै तनाव लिनु हुँदैन,
2: मदिरापान धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
1: सिकल सेल रोगको रोकथाम:
2: सिकल सेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
1: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
2: रगत परीक्षण गराउँदा सिकल सेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
1: रगत परीक्षण गराउँदा सिकल सेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
2: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिकराम रूपन्देही।
0: स्वास्थ्यमा बुटवल,
1: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा,
0: असल अभ्यासदेखि नीतिका कुरा,
1: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
0: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
1: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
0: कार्यक्रम स्वास्थ्यमा बुटवल।

वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 98023464060।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: यति बेला रातिको 10 बज्यो।
2: विश्व शान्तिको मुहान लुम्बिनी, शान्तिको आवाज रेडियो लुम्बिनी।
3: मनमा सधैं हल्ली चल्ली हुन्छ अनेक खुल्दुली, फ्रेन्डसिप र रिलेसनसिप
4: खुल्दुली .com। म डाक्टर खेम कार्कीको साथ खुल्दुली .com। म डाक्टर खेम कार्कीको साथ हरेक दिन बेलुकी 9 बजे। नमस्कार, खुल्दुली .com को श्रृंखलामा छौ हामी। म डाक्टर खेम कार्की।
5: नमस्कार, म अजित आचार्य।
4: हामी विभिन्न श्रृंखलाहरूमा दुईजना व्यक्तिहरू बसेर छलफल गरिरहेछौ। तपाईँहरूलाई अनौठो लाग्ला कि अरू कोही पनि रहन्छ, अनि यिनै मान्छेहरू चाहिँ कराइरहेछन् भनिरहेछन् भन्ने पनि लाग्ला, तर त्यस्तो हुँदैन। हामी श्रृंखलाहरूमा विषयवस्तु अनुसार चाहिँ हामी थुप्रै अरू अरू साथीहरूसँग पनि आउने गर्छौं। योभन्दा अगाडिका श्रृंखलाहरूमा पनि हामीले चाहिँ फरक फरक व्यक्तिहरूसँग फरक फरक खालको अभिव्यक्तिहरू पनि आएको छ, र हाम्रो जोडीको बीचमा पनि मान्छे हामी एउटै भए पनि हामीले फरक फरक विषयवस्तुहरूमा चाहिँ छलफल गरिरहेछौ। र यहाँहरूले हामीलाई असाध्यै माया गर्नुभएको छ। हामी खुल्दुली .com छौं रेडियोको कार्यक्रममा, त्यसपछि हामी युट्युबमा छौं फर्सी नेटवर्कमा, त्यसपछि सोसियल मिडियाहरूमा यति धेरै चाहिँ तपाईँहरूले माया गरिदिनु भएको छ। एउटा हाम्रो एपिसोडमा त 32 लाख भन्दा बढी, अहिले त करिब करिब चाहिँ 33-34 लाख मानिसहरूले चाहिँ हेरिसक्नु भएको छ, र हामीलाई फिडब्याकहरू पनि दिनुभएको छ। असाध्यै राम्रो खालको कमेन्टहरू हामीले प्राप्त गरेका छौं, र तपाईँहरूले हामीलाई चाहिँ गाली नै गर्नुभयो भने पनि हामीलाई खासै त्यो सुझाव नै हुन्छ, किनभने तपाईँलाई पिर पर्ने कुरा, तपाईँलाई मन नपर्ने कुरा हामीले भनेर तपाईँको चित्त दुखाउन हामी चाहँदैनौँ। तर यो समाजको परिवर्तनको लागि तपाईँ र हाम्रो बीचको चाहिँ यो बुझाइको जुन फरक हो, बुझाइको जुन अन्तर हो, यसमा चाहिँ बहस छलफल जरूरी छ। र समय परिवर्तन भएको छ, धेरै चिजहरू परिवर्तनहरू भएको छ, हाम्रो चाहिँ समाजमा भएका हाम्रो अवयवहरू भनौँ न, हाम्रा चाहिँ रिलेसनसिप्सहरू, हाम्रो चाहिँ सम्बन्धहरू मा पनि व्यापक परिवर्तनहरू आएको छ, होइन त? सामाजिक सम्बन्धहरूको कुरा, आर्थिक सम्बन्धहरूको कुरा, अथवा चाहिँ हाम्रो चाहिँ जीवनशैलीकै कुरा,
5: व्यक्तिगत जीवनदेखि हाम्रो सामाजिक जीवनसम्मका कुराहरूमा,
4: त्यो मात्र होइन कि परिवारको पनि सम्बन्धका कुराहरू। हिजो जोइन्ट फ्यामिलीमा थियौं, हिजो हजुरबा हजुरआमाहरूले चाहिँ नाति नातिना हुर्काइदिन्थे,
5: म नै हजुरबा हजुरआमासँग हुर्किएको हो,
4: त्यस कारणले गर्दाखेरि चाहिँ त्यो बा आमालाई त्यसको ऊ नै पर्ने थिएन क्या, त्यो भारी नै पर्ने थिएन, होइन? हजुरबा हजुरआमाले हुर्काइदिनु हुन्थ्यो, अनि हजुरबा हजुरआमा र नाता नातिनाको बीचको चाहिँ बोन्डिङ यति राम्रो हुन्छ, यति चाहिँ सुन्दर हुन्छ कि प्रकृतिले यो बनाइदिएको नियम हो क्या, किनभने वंशको विस्तार गर्नुपर्छ भनेर प्रकृतिले एउटा प्रोग्राम बनाएको छ। त्यसैले चाहिँ हजुरबाले अब छोराछोरीलाई जसरी छोराछोरीलाई जसरी माया गर्थ्यो, त्यो माया चाहिँ ट्रान्सफर भएर नाता नातिनीकामा पुग्छ, होइन? नाति नातिनीकामा, अनि नाति नातिनी र हजुरआमा हजुरबाको चाहिँ यस्तो ठुलो बोन्डिङ हुन्छ, बीचमा बरु छोरी छोरा बुहारी अथवा चाहिँ छोरी ज्वाइँहरू चाहिँ अलिक पर पुग्छन् कि, होइन? यो चाहिँ नेचरले बनाइदिएको चिज हो, होइन? तर त्यो हिजोको त्यो जोइन्ट फ्यामिलीहरूबाट हामी अहिले सबै टुक्रिएर कतिपय त हामी एक्सटेन्डेड फ्यामिलीमा थियौँ, होइन? अहिले पनि तराईको कतिपय चाहिँ ठाउँमा मैले एक्सटेन्डेड फ्यामिलीहरू पनि देखेको छु, तर धेरै ठाउँमा यस्तो छैन, होइन?
5: हामी अब एकल परिवारको
4: अभ्यासमा गइसकेका छौँ। त्यसैले पनि अब एउटा श्रृङ्खलामा हामीले जसरी प्रेग्नेन्सी प्लानिङको छलफल गर्यौं, त्यस्तै अर्को एउटा नयाँ विषयमा हामीले छलफल गर्नुपर्ने जरुरी छ, होइन? प्यारेन्टिङ, अहिलेको जुन चाहिँ हाम्रो चाहिँ एकल न्युक्लियस भनौँ न, एकल परिवारमा चाहिँ अब बाबुआमा दुइटै व्यस्त छन्, अनि छोराछोरी एकातिर बाबुआमा एकातिर नभइकन उसलाई चाहिँ त्यो चारो खाने मेलो पनि भन्दैन, होइन? जीविकोपार्जनको पनि समस्या छ, तर अब त्यो चाहिँ हाम्रो बाध्यता हो। तर यो बीचमा पनि हामीले चाहिँ हाम्रो सन्तान चाहिँ राम्रो बनाउनु पर्यो नि त. हाम्रो सन्तानको सन्तान राम्रो भएन भने बाबुआमाले चाहिँ त्यो खाइ नपाइकन चाहिँ जे कामहरू गरिरहेछन् त्यसको भ्यालु त घटेर जाने हो नि त होइन. त्यसकारणले अब हाम्रो बालबालिकाहरूलाई कसरी एकदमै राम्रो बनाउन सकिन्छ, समय अनुसार चाहिँ चल्न सक्ने बनाउन सकिन्छ, अनि उनीहरूलाई चाहिँ राम्रो शिक्षा दिन
5: सकिन्छ,
4: असल नागरिक कसरी बनाउन सकिन्छ होइन, यो चिजहरू चाहिँ अहिले हामीले छलफल गर्नुपर्ने जरुरी छ जस्तो लाग्छ. त्यसैले अब यसलाई अङ्ग्रेजीमा प्यारेन्टिङ भने जस्तै नेपालीमा चाहिँ हामीले नेपालीकै संस्कृतमा भनौँ न अभिभावकत्व, अभिभावक भनेको प्यारेन्ट भयो, त्यसको अभिभावकत्व भनेको प्यारेन्टिङ कसरी गर्न सकिन्छ. अब यहाँको बुझाइमा चाहिँ यो अभिभावकत्व अथवा प्यारेन्टिङ भनेकै के हो, यसमा के विषयवस्तुहरू चाहिँ समेटिनुपर्छ, आफ्नो पनि अनुभव छ, दुईवटा छोरी हुर्काइसक्नुभयो होइन, यो सेरोफेरोमा रहेर अलिकति छलफल गरौँ.
5: हुन्छ डाक्टर साहब, सबभन्दा पहिला यो अभिभावकत्वको कुराहरू सुरु गर्दाखेरि अब हामीले पढ्दाखेरि अथवा चाहिँ हामीले पढाउने पाठ्यक्रममा पनि कहीँ यो चिजहरू छ हामी पढिरहेका हुन्छौँ. यसले अभिभावकत्व भन्दाखेरि एउटा दुईजना विवाह योग्य उमेरका महिला र पुरुषहरूले विवाह गर्ने छनौटदेखि विवाह गरिसके पछाडि गर्भवती हुने, बच्चा जन्माउने, जन्मिसकेको बच्चालाई हुर्काउने र त्यो बच्चालाई उसले आफ्नो पारिवारिक जीवन सुरुवात गराउने बेलासम्मको अवस्थालाई समग्रमा यो चाहिँ प्यारेन्टहुड भनेर भनेको रहेछ. अब अहिले हामीले चर्चा गर्न खोजिएको विषय चाहिँ के हो भने हाम्रो एकल परिवारको अभ्यासमा हामी सबैले अहिले के छ भने धेरै केटाकेटीहरू जन्माउँदैनौ, दुईटासम्म बच्चाहरू जन्माउने अभ्यासमा हामी सबैतिर त्यो खालको चलनमा छौँ. यदा कदा दुई भन्दा बढी पनि केटाकेटीहरू जन्मेका छन् तर धेरै चाहिँ एक वा दुई बच्चा हामी अहिले पछिल्लो एक वा दुई बच्चा जन्मिरहेका छौँ. र यसमा एउटा के देखियो भने मैले पनि मेरो आफ्नो बच्चाहरू हुर्काउने क्रममा अरू छरछिमेकी साथीभाइको बच्चाहरू हुर्काउने क्रममा अभिभावकहरू सबैको बुझाइ के हुन्छ भने आफ्नो बच्चा राम्रो होस्, राम्रो पढोस् है भन्ने चाहिँ सबैको चाहना हुन्छ. हामी त्यसैको लागि नै आफूले दुःख गरेका हुन्छौँ. तर हामीले के कुरा चाहिँ जानेका हुँदो रहेछौँ भने के चाहिँ राम्रो हो, हामीले के चाहिँ राम्रो गराउन खोजेको भन्ने कुरामा चाहिँ हामी अभिभावकहरू अल्मलिएको अवस्थाहरू चाहिँ मैले भेटेँ. जस्तो उदाहरणको लागि चाहिँ के छ भने बच्चा अलिकति ठुलो भएपछि हामी सिकाउन मात्रै खोजिराखेका छौँ, बच्चालाई चाहिँ जबरजस्ती लेख्न सिकाउने, पढ्न सिकाउने, घोकाउने सबै गराउँछौँ. तर बच्चाको चाहिँ स्वभाव अनुसार, चाइल्ड साइकोलोजी अनुसार बच्चाले कहिले पनि दबावमा सिक्न सक्दैन. त्यो चिज अभिभावकहरूले चाहिँ सम्हाल्न नसकेको, हामी जबरजस्ती बच्चालाई दबाव दिइराखेका छौँ, थकाएर हुन्छ कि हेर्छ. बच्चालाई त खेली खेली सिकाइदियो भने उसले सिकिहाल्छ नि, खेल्दै खेल्दै सिक्ने हो होइन. त्यसकारण अहिले एउटा समस्या चाहिँ हामीले जानेर वा नजानेर धेरै जसो आमाहरूबाट, यो चाहिँ फेरि आमाहरूबाट, किनभने बच्चा धेरै समय त आमासँग
4: हुन्छ
5: अनि आमाले स्कुललाई सिकाउने नाउँमा चाहिँ बढी दबाव दिएको एउटा देखिन्छ है. त्यो उसको स्कुल जानुभन्दा अगाडि र स्कुल सुरु गर्दैदेखिको अवस्थामा
4: त्यसको मतलब चाहिँ के छ भने यो अहिलेको बालबालिकाहरूलाई अथवा बाल मनोविज्ञान अनुसार चाहिँ उनीहरूलाई चाहिँ एकदम खुसी खुसी पारेर होइन उनीहरूलाई चाहिँ एकदमै सिक्नको लागि उत्प्रेरित गरेर सिकाउनुपर्छ, दबावमा सिकाउने होइन. त्यो एउटा चाहिँ
5: महत्वपूर्ण कुरा. अर्को कुरा चाहिँ यसमा जस्तो तपाईँ हाम्रो बाल्यकाललाई हामीले हेर्ने भने हामी प्रशस्त उफ्रिएर खेलेर ए केटकेटीहरूलाई आऊ खाना खाना आऊ भनेर गलासी गुर्र दौडेर खाने खाएर हुर्क्यौँ हामी. हामीले खेल्यौँ उफ्रियौँ किन बच्चा स्वाभाविक रूपमा खेल्नुपर्छ उफ्रिनुपर्छ. अहिले हाम्रोमा चाहिँ अब खास गरी सहरी जीवनहरूमा चाहिँ के छ भने बच्चालाई सुरक्षाको हिसाबले अथवा अरू हिसाबले घर बाहिर जान नदिने, घरभित्र मात्रै खेल भन्ने जुन कुरा चाहिँ हामीले बच्चाको चाहिँ हुर्किँदाखेरि उसको खेल्ने कुद्ने गरेर शारीरिक तन्दुरुस्तीहरू हुने, मसलहरूको विकास हुने, त्यो सँगसँगै उसको अन्य शरीर संरचनाहरू विकास हुन्थ्यो, त्यो चिजलाई चाहिँ हामीले कन्ट्रोल गरिराखेका छौँ कि. अनि त्यसपछि बच्चाले खेल्न अर्को नयाँ मान्छे भेट्ने बित्तिकै साथी बनाउन जान्दैन. अहिले पछिल्लो समयको बच्चाले खेल्न जान्दैन, कुद्न जान्दैन होइन. हामी त कानलाई हाम फालेर लडीबुडी खेलेर ढुङ्गो माटो गरेर हुर्किएको थियौँ होइन, त्यो अभ्यास चाहिँ अहिले बच्चाहरूलाई गराउन सकिएको छैन एउटा त्यहाँनिर
4: चाहिँ। त्यो चाहिँ अब यति महत्वपूर्ण भयो कि अब अहिले हाम्रो चाहिँ सेडेन्टरी लाइफसँग अरू थुप्रै रोगहरू जोडिएर
5: आयो।
4: सानैदेखि हामीले बच्चाहरूलाई चाहिँ खेलकुद गर्ने एक्सर्साइज गर्ने अभ्यासहरू हामीले सिकाउन
5: सकेका छ,
4: यसले गर्दाखेरि बानी नै पर्दैन अनि झन् पछि गएर त उसले त एक्सर्साइजै
5: गर्दैन।
4: सेडेन्टरी लाइफ भएको हुनाले उसलाई थुप्रो डिजिजहरू चाहिँ हामी हाम्रो जेनेरेसनमा भन्दा छिटो उनीहरूलाई रोग
5: लाग्छ।
4: एक दोस्रो चाहिँ मेडिकल साइन्समा अर्को कुरा के पनि छ भने नि अजय सर, जसले एक्सर्साइज गर्दैन नि, एक्सर्साइज नगरेको मान्छेहरूमा चाहिँ त्यो एउटा केमिकल आउँदैन क्या, इन्डोर्फिन भन्ने केमिकल निस्किँदैन। त्यो इन्डोर्फिन भनेको चाहिँ हाम्रो शरीरलाई के चाहिन्छ भन्दाखेरि एकदम फुर्ती राख्नको लागि, जाँगरिलो राख्नको लागि, एकदम चाहिँ तपाईँलाई चाहिँ यो चार्म आउने भन्छ नि, ग्लुम एकदम फेसमा
5: चाहिँ
4: चहकाउने, त्यो चहकाउने केमिकल भनेकै त्यो इन्डोर्फिन हो, द्याट कम्स फ्रम द
5: एक्सरसाइज।
4: अनि त्यो कुरा चाहिँ हामीले नगरेको हुनाले हाम्रो बच्चाहरू चाहिँ अहिले नै परेको भइसक्यो, सो द्याट कि अब अहिले पनि बच्चाहरूमा, म त अहिले धेरै बुढो भइसकेँ नि, तर म एक्सर्साइज गर्ने भएको हुनाले मोस्ट प्रोबेबली म चार्मिङै छ क्या मेरो फेस होइन। अब यो आफैले आफैलाई प्रशंसा गरे होइन कि, मलाई त्यस्तो लाग्छ क्या। अनि म एक्टिभै छु, म बिहान चाहिँ 6-7 बजीदेखि बेलुकाको 8-9 बजीसम्म म कन्टिन्युसली एक्टिभ छु, किनभने त्यो केमिकल चाहिँ मैले कुनै दिन 4-5 दिन एक्सर्साइज गरिनँ भने म एकदमै उङ्छु, त्यो नुनखाको कुखुरो भने जस्तो नि उङ्छु। अनि म एक्सर्साइज गरेर होइन ट्रेडमिलमा आधी घन्टा दगुरेपछि अथवा चाहिँ स्किपिङ 2-3 सेकेन्ड गरेपछि अथवा 3 किलोमिटरसम्म दगुरेपछि भोलिपल्टदेखि मलाई फुर्ती आउँछ क्या। त्यसरी त्यो केमिकल्सहरू पनि उत्पादनै नहुने खालको परिस्थिति सिर्जना हुँदो रहेछ। त्यसैले प्यारेन्टहरूले एउटा के पनि ख्याल गर्नु पर्यो भन्दा चाहिँ मेरो बच्चाहरूलाई चाहिँ यथेष्ट रूपमा फिजिकल एक्सर्साइजहरू गर्नुपर्ने हुन्छ। फिजिकल एक्सर्साइजले चाहिँ उसको बडीको बनोटको लागि मात्रै सपोर्ट गर्दैन कि, त्यसले अरू थुप्रै कुराहरू सिकाउँछ क्या, साथीसँग कसरी मिलेर खेल्ने, ग्रुप डाइनामिजमको कुरा होइन, अनि झगडा गर्दाखेरि पनि अब झगडा कसरी गर्ने भन्ने, झगडाबाट कसरी बच्ने भन्ने कुरा सिक्छ, झगडा गरेर नेगोसिएसन स्किल सिक्छ, झगडा गर्दाखेरि उसले चाहिँ भोकेबुलरी बढाउँछ, बोल्छ, उसको चाहिँ त्यो भनौँ न बोली डिफेन्स गर्न सक्छ, भोलि लजिक दिन सक्छ होइन। यी सबै चिजहरू चाहिँ अहिलेको प्यारेन्टिङमा चाहिँ स्वट्ट स्कुल जाने, स्कुलबाट बसले ल्याइदिन्छ घरमा चाहिँ ढोकामा झारिदिन्छ, फुत्त झारिदिने, अनि स्कुलले पनि यति धेरै होमवर्क दिन्छ कि, अनि त्यो कि त्यहाँ मास्टर टिचर ल्याएर रेडी बनाएर राखिरहेछ, अनि त्यसपछि त्यसले त्यहाँ झोला फालेर अलिकति खाजा खाएर अथवा केही गरेर अनि त्यो टिचरसँग घोटिएर होमवर्क गर्ने अथवा चाहिँ आफैले होमवर्क गर्ने अनि एक पोको भारी बोक्ने फेरि स्कुल जाने, अनि यसले के गरिरहेछ भने हाम्रो प्यारेन्टिङमा चाहिँ अप्ठ्यारो बनाइरहेछ। यो एउटा चाहिँ महत्वपूर्ण कुरा हो। त्यसैले बच्चालाई प्रशस्त समय दिनु पर्यो होइन, उसले आफूले ग्रो गर्नको लागि, एट द सेम टाइम हामीले चाहिँ उसको नलेज बढ्ने, उसको कग्निटिभ कग्निटिभ बिहेभियरको लागि पनि
5: सिक्ने कुराहरू।
4: मलाई एउटा एकदमै यो यसमा चाहिँ एउटा इक्जाम्पल भन्न मन लाग्यो। एउटा स्कुलमा एकजना अस्ट्रेलियन चाहिँ प्राइमेरी एजुकेसनमा पिएचडी गरेको टिचर हुनुहुन्थ्यो, अनि उहाँले त्यो स्कुलमा चाहिँ उहाँले लिडरसिप लिनुभयो। उहाँले लिडरसिप लिइसके पछाडि चाहिँ उहाँले के गर्नुभयो भन्दाखेरि चाहिँ बच्चाहरूलाई चाहिँ घरबाट आउँदाखेरि टिफिन मात्रै लिएर आउने होइन, सबै बच्चाहरूको चाहिँ किताब कापी कलम सबै चिजहरू चाहिँ स्कुलमै राखिदिनु भयो होइन, अनि स्कुलमै राखिदिने अनि स्कुलमै जे जे कुराहरू सिकाउने हो स्कुलमै सिकाउने हो, खालि घरबाट टिफिन मात्रै बोकेर आउने अनि स्कुलमै सिकाउने अनि स्कुलबाट चाहिँ घर जाने। अनि उहाँले पटक पटक के लेख्नुहुन्थ्यो भने बच्चालाई चाहिँ एकदमै इन्टरटेनमेन्ट हुने इन्भाइरोमेन्ट क्रिएट गर, बच्चासँग चाहिँ एटलिस्ट 15 मिनट चाहिँ इन्टरेक्सन गर दियो घरमा, अनि अरू चाहिँ उसलाई बच्चालाई बर्डन नगराऊ है भनेर भनेको, अनि त्यो केही समय त पेरेन्ट्सले त्यो सहे नै, तर पछि त के भयो भने पेरेन्ट्सले त घरमा आएपछि त बच्चा त अब एकदम उफ्रिने भयो, कराउने भयो, हल्ला गर्ने भयो, उपद्रव गर्ने भयो, हाम्रो विचारमा उपद्रव गर्ने भयो, तर उसले चाहिँ सिकिरहेको छ नि होइन, त्यो सिकिरहेको छ भन्ने हामीले सोचिरहेको छैनौँ कि उसले उपद्रव गर्ने भयो भनेपछि, अनि स्कुलले होमवर्क नदिएको हुनाले मेरो बच्चा बिग्रियो भनेर अनि होल पेरेन्ट्सहरू चाहिँ त्यो रोजमेरी कहाँ चाहिँ डेलिगेसन गएको क्या, हाम्रो बच्चालाई होमवर्क दिनु पर्यो, हाम्रो बच्चालाई चाहिँ पढ्नको लागि चाहिँ कापी कलम घर पठाइदिनु पर्यो भनेर चाहिँ उनीहरूले डेलिगेसन गरेको क्या, अनि त्यो हाम्रो नेपालीहरूको त्यो डेलिगेसन गइसके पछाडि चाहिँ रोजमेरीले दिक्क लागेर उनी पनि अस्ट्रेलियातिर लागिन् कि, त्यसैले हाम्रो एजुकेसनमा यो एकदम लाद्ने काम होइन, त्यो लाद्ने कामले चाहिँ वास्तवमा एउटा चाहिँ असल नागरिक
5: होइन
4: भन्ने कुरा चाहिँ यो रिफ्लेक्सन भइरहेको छ
5: ठ्याक्कै हजुरले भनेकै प्रसङ्गसँग जोडेर मैले मेरो आफ्नो एक्सपिरियन्सको कुरा पनि, जस्तो मेरो नानी सायद छ क्लासमा पढ्दै थियो होला त्यति बेला, मैले चाहिँ मेरो केटीकेटीहरूलाई मैले त्यति बेला चाहिँ के गर्थेँ भने बेलुकी खाना खाएपछि एकछिन आमाले किचनको चाहिँ कामहरू गरिन्जेलसम्म केटीकेटी एकछिन चल्ने खेल्ने गर्छ, अनि त्यति बेला चाहिँ मैले चाहिँ सोध्थेँ आज तिम्रो स्कुलमा के भयो भने पहिलो घन्टी के विषय पढ्यो, कसले पढायो, के पढायो भने सबै पहिलो घन्टीदेखि लास्टसम्मको कुरा एकपल्ट चाहिँ बच्चालाई सोध्थेँ मैले। त्यसो गर्दाखेरि के हुने रहेछ भने बच्चाले अब होमवर्क गरिराख्नु पर्ने सम्झियो नि, मैले सोद्धाखेरि उसले भन्यो उसले चाहिँ साइन्स पढाउनु भयो भन्दा भने मैले साइन्समा के पढाउनु भयो भनेर सोध्थेँ, साइन्समा यो पढाउनु भयो भनेपछि बच्चाको दिमागले त त्यो चिज क्याच गरिहाल्यो
4: एक्ज्याक्टली,
5: अनि त्यो त रिकल भइहाल्यो नि त बच्चाले सिकिहाल्यो, त्यस कारण बच्चाहरू चाहिँ बच्चाहरूको क्षमता सबैको बराबर हुन्छ भन्छ कि, खालि चाहिँ के हुन्छ भने कसले कुन कुरो बढी सिक्छ भन्ने मात्रै हो, अनि विद्यालय अनि नानीले चाहिँ के भन्थ्यो भने मैले त्यसरी सोध्ने क्रममा आज यो विषयको चाहिँ पढाउनु भएन म्याडमले भने के गर्नु भने होमवर्क चेक गर्नु चेक गर्दा गर्दै भ्याउनु भएन भन्थ्यो उसले, अनि ठ्याक्कै त्यसैको प्रसङ्गमा चाहिँ विद्यालयले अभिभावकहरूको भेला बोलायो, विद्यार्थीहरूको पठन पाठनको बारेमा शिक्षक अभिभावकको अन्तर्क्रिया भनेर बोलाउनु भयो विद्यालयले, अनि म गएँ, त्यो विद्यालयको प्रधान अध्यापक चाहिँ मेरो साथी पनि हुनुहुन्थ्यो, उहाँले चाहिँ सर तपाईँ नै आउनुहोस् है त्यो मिटिङमा चाहिँ भन्नुभएको थियो, म गएँ अनि मलाई चाहिँ सबैभन्दा पछाडि बोल्न राख्नुभयो अभिभावकहरू सबैले कुरा राखिसकेपछि, धेरैजसो चाहिँ आमाहरू नै आउनु भएको थियो, अनि सबैको सकिएपछि अनि मलाई बोल्न दिनुभयो, मैले बोल्ने क्रममा त्यहाँ दुई तिनवटा कुरा भने, एउटा कुरा आमाहरूलाई चाहिँ तपाईँको बच्चा घर जाने बित्तिकै खाजा खान मान्दैन हो कि होइन भने धेरैले हो भन्नुभयो, बिहान स्कुल आउने बेला पनि तपाईँको बच्चा झगडा गर्न खोज्छ हो कि होइन हो होइन, तपाईँले खाजा खुवाइसके पछाडि तपाईँले बच्चालाई के गर्छ अब खाजा खाइस होमवर्क भन्नुहुन्छ हो कि होइन, त्यति बेला पनि बच्चा झगडा गर्छ हो कि होइन हो, अनि मैले त्यही प्रसङ्गलाई जोडेँ कि त्यो होइन, बच्चालाई हामीले खेल्नै दिएन, दिनभरि बिहान 9 बजेदेखि 4 बजीसम्म विद्यालयमा छ, अब त घर गएपछि त उसले खेल्न पाउनु पर्यो नि त,
4: इन्टरटेनमेन्ट
5: गर्न पाउने, हामी राम्रो बनाउने नाममा बच्चालाई दबाब दिएको दिएछौ होइन, जुन कुरा चाहिँ हामीले बुझ्न सकिरहेका छैन, दबावले होइन, होमवर्क धेरै गरे बच्चा राम्रो हुने होइन, बच्चाले सिक्ने हो क्या, सिक्ने वातावरण हामीले बनाउन सकेका छैनौँ, अनि मैले त्यही प्रसङ्गमा के भने शिक्षकहरूले पनि होमवर्क धेरै दिनु भएको रहेछ त्यसो नगर्नुहोस्, हरेक शिक्षकले हरेक विषयको होमवर्क दिनुहोस्, एउटा अथवा दुईटा प्रश्न दिनुहोस् हरेक दिन
4: विद्यार्थी, छोटो
5: समयमा सकोस्, एउटै त भन्छ फाटो सकिहाल्छ, टिचरले भने चेक गर्न सजिलो भयो अनि पढाउन पनि पाउनुभयो तपाईँले, त्यस कारण शिक्षकहरूले पनि यो कुरा करेक्सन गर्नुहोस्, तपाईँ आमाहरूले पनि बच्चालाई चाहिँ तेरो होमवर्क यति गर भनेर चाहिँ कहिले पनि नभन्नुहोस् न, बच्चालाई स्कुलबाट गएपछि लैँडी खेल्न भन्नुहोस्, लैँडी तरकारी किन्न भन्नुहोस्, लैँडी घुम्न जाम भन्नुहोस्, तपाईँ बच्चा ह्याप्पी भइहाल्छ, जाने बित्तिकै तपाईँले जे खाजा राखिदिए पनि खान्छ,
4: अनि
5: मैले त्यो कुराहरू गरिसके पछाडि साँच्चै विद्यालयले नि त्यो चिज करेक्सन गर्यो अनि ठिक पनि भयो, अनि मलाई लाग्यो पनि कि यो हाम्रो बुझाइ चाहिँ के छ भने बच्चाले होमवर्क गरोस्, अनि अहिले देख्छु मैले खास गरी सहरी क्षेत्रमा 4-5 क्लासमै होम ट्युसनहरू राखिदिने चलन छ, होइन स्कुल पढेर गएको छ घरमा गएर फेरि अर्को टिचर राखिदिएको छ, अनि त्यो चिज चाहिँ हामीले ख्याल गर्न नसक्दा बच्चाको ग्रोन अप त्यो कुरा चाहिँ भोलि गएर ऊ एडोलोसेन्ट फेजमा पुगिसकेपछि अहिले त सानो छ उसले व्यक्त गर्न सक्दैन, समस्या कहाँ आउँछ भन्दाखेरि जब 14-15-16 वर्षको उमेरमा पुग्छ त्यो रिफ्लेक्सन हुन्छ, अनि उसले आमा बाबुलाई टेर्दैन, आमा बाबुलाई टाढा हुन्छ,
4: भाइले पनि थाल्छ, त्यो एकदम इम्पोर्टेन्ट कुरा। अर्को कुरा चाहिँ जस्तो तपाईँले बच्चाहरूलाई चाहिँ अर्को सिकाइने के हुने रहेछ भन्दाखेरि ल बच्चा सँगसँगै चाहिँ बजारमा किन्न गइयो तरकारी किन्न गइयो भने लिएर गइयो भने त्यसले चाहिँ के एउटा चाहिँ सिक्ने भयो भन्दा चाहिँ तरकारी कहाँबाट आउने रहेछ किन्ने के रहेछ पैसा रुपियाँ उसले म्याथमेटिक सिक्ने भयो पाँच रुपियाँ भनेको कति दस रुपियाँ भनेको कति पाँच र दस जोड्दा कति हुन्छ होइन अनि सय रुपियाँको दिँदाखेरि चाहिँ बिस रुपियाँ चाहिँ को तरकारी ल्याएको हुन्छ अस्सी रुपियाँ फिर्ता गर्नुपर्ने हुन्छ नि सो उसले अटोमेटिकली प्लस माइनस सिकिरहेको हुन्छ नि त होइन र उसले चाहिँ सोसियलाइजेसन पनि भइरहेको हुन्छ
5: होइन
4: अनि कसरी बोल्नु पर्ने रहेछ कसरी व्यवहार गर्नुपर्ने रहेछ कसरी बार्गेनिङ गर्नुपर्ने रहेछ भने पनि त
5: सिकाइन्छ
4: त्यस कारणले हामी चाहिँ यो सबै चिजबाट आइसोलेटेड गर्ने अनि अर्को एउटा चाहिँ प्यारेन्टिङमा मलाई फिल भएको कुरा चाहिँ के लाग्छ भने बच्चाहरूलाई ढाँट्नु हुँदैन होइन जस्तो बच्चाहरूले चाहिँ कहिलेकाहीँ चाहिँ यस्तो प्रश्नहरू गर्छन् नि म कहाँबाट जन्मे होइन अनि त्यो कहाँबाट जन्मे भन्ने कुरा त आमालाई बाउलाई चाहिँ त्यो त आछु आछु पार्ने प्रश्न हो
5: सबभन्दा गाह्रो प्रश्न
4: होइन गाह्रो प्रश्न हो अनि त्यसमा हामीले के गरिदिन्छ भने त त्यहाँ फुलबारीमा थिइस् मैले टिपेर लिएर आएको होइन त चाहिँ गढेङ्ग गर्दाखेरि चाहिँ फुत्त खसिस् मैले थापेको भन्ने जस्तो खालको जवाब हामीले दिन्छौँ त्यसले यति धेरै चाहिँ मान त्यो बच्चाहरूलाई भ्रम हुँदो रहेछ सिर्जना हुँदो रहेछ त्यसैले त्यो मात्रै होइन त्यो त मैले एउटा इक्जाम्पल दिएको तर हामीसँग धेरै होइन त्यस्तो खालको चाहिँ ढाँट्ने होइन सही कुरा नबताइदिने यस्तो खालको चाहिँ हामीसँग चाहिँ समस्याहरू रहेछ क्या त्यसले चाहिँ के गर्ने रहेछ भने बच्चाले पनि ढाँट्न सिक्ने भयो एक कुरा सही सूचना नपाउने बित्तिकै ऊ पनि डिरेल भएर जाने भयो होइन त्यसैले बच्चाहरूलाई चाहिँ जे हो त्यही बताइदिनु पर्यो अब हाम्रो समाजको कारणले हाम्रो सोसाइटीको कारणले अब कतिपय चिजहरू चाहिँ हामीले चाहिँ खुलेर कुराकानी गर्न सकिँदैन भन्ने छ तर शिक्षाको एउटा चाहिँ उसमा के छ भने तपाईँ हामीले खुलेरै कुरा गर्नुपर्छ
5: कुरा गर्नुपर्छ
4: होइन म कहाँबाट जन्मे भनेर भन्दाखेरि सहज सरल पाच्य भाषामा होइन त्यति बेलाको चाहिँ
5: जति
4: बुझ्ने गरी उसको भोकेबुलरी अनुसारको सहज सरल बुझ्ने गरी हामीले भनिदिउँ भने उसले त त्यही बाटो लिन्छ नि त्यसमा धेरै खुल्दुली हुँदैन नि उसलाई त्यसमा धेरै क्युरियोसिटी हुँदैन नि त्यस कारणले गर्दाखेरि त्यो चाहिँ भनिदिनुपर्छ होइन त त्यसले चाहिँ उसलाई छाडापन बनाउने पनि होइन होइन र त्यसले उसलाई चाहिँ अरू अन्यथा कुरा पनि हुँदैन तर जब हामीले यो ढाँट्छौँ र सही कुरा बताउँदैनौ अनि उसको चाहिँ खुल्दुली बढेको हुनाले उसले चाहिँ अब के गर्न थाल्छ भन्दाखेरि चाहिँ अरू च्यानलबाट बाबाआमाले भन्दैनन् त्यस कारणले गर्दा चाहिँ अरू च्यानलबाट बुझ्नुपर्छ भनेर जुन च्यानलमा ऊ जान्छ त्यो झन खराब र गलत खालको चाहिँ सूचनाहरू चाहिँ त्यहाँ प्राप्त गर्छ होइन त्यसैले चाहिँ एउटा पेरेन्टिङमा चाहिँ सत्य कुराहरू
5: बताइदिनु पर्यो
4: अनि अरू कुरामा पनि इमान्दार हुनु पर्यो होइन र अर्को के पनि भन्दो रहेछ भने प्यारेन्टिङमा भनेको चाहिँ म मोडल हो नि त बाउ अथवा आमा चाहिँ मोडल हो उसको लागि होइन त्यसैले बाउले एकदम बेसरी रक्सी खान्छ उसकै अगाडि चुरोट खान्छ आमालाई तथानाम गाली गरेको छ अरूलाई पनि तथानाम गाली गरेको छ भने उसले पनि त्यही कुरा नकल गर्ने हो क्या
5: 22 वर्ष
4: आमामा पनि हो आमाले कस्तो बोल्नुहुन्छ कस्तो स्वभावमा व्यवहार गर्नुहुन्छ बच्चाले पनि त्यही व्यवहार गर्ने होइन त्यसैले चाहिँ भाषा सिक्ने संस्कार सिक्ने अनि त्यसपछि व्यवहार सिक्ने यो सबै चिज चाहिँ बाबाआमाले जस्तो खालको व्यवहार हो
5: व्यवहार गर्यो
4: त्यही नै हुने रहेछ त्यसैले पेरेन्टिङमा एउटा महत्वपूर्ण कुरा चाहिँ त्यो पनि रहेछ कि होइन अनि स्टडिजहरूले पनि त्यो भन्छ अनि हामीले पनि गाउँघरमा यसो हेर्दाखेरि त्यही देखिन्छ अब तपाईँको अब यो भन्न त मिल्छ कि मिल्दैन थाहा छैन तर एउटा चाहिँ ब्राह्मण कुलमा जन्मेको बच्चाले होइन सानैदेखि उसले चाहिँ शुद्ध बोल्ने होइन अनि स्पष्ट बोल्ने यस्तो खालको हुन्छ तर अब त्यही उमेरको अर्को बच्चा चाहिँ अर्को कुलमा जन्मेको छ भने उसको चाहिँ यो बोली नै नबुझिने भइरहेको हुन्छ उसले प्रोनाउन्सिएसनै गर्न नसकिरहेको हुनसक्छ किनभने अनि फेरि सानोमा चाहिँ हामीले के पनि गरिरहेको हुन्छ भने अब तोते बोली बोल्ने क्या होइन अनि लाडे बोली बोल्ने त्यस्तो गर्यो भने पनि त्यही कुरा चाहिँ उसले कपी गरिराख्दो रहेछ होइन पछिसम्म राम्रो भन्नेलाई नाम्रो भनिरहेको छ होइन त्यसैले सानोमै हामीले चाहिँ प्रष्ट त्यसको चाहिँ शुद्ध उच्चारणहरू सिकाउने शुद्ध चाहिँ त्यसको चाहिँ अब हिज्जेहरू सिकाउने होइन अब त्यसको मतलब चाहिँ के छ भने हिज्जे भनेको चाहिँ ह्रस्व दीर्घ सिकाउनु पर्छ भनेर भनेको होइन तर चाहिँ प्रष्ट सिकाउन थाल्यो भने अथवा कुराकानीहरू
5: गरिदियो भने
4: कुराकानी सिकाउने भनेको लेखेर सिकाउनु पर्यो नि
5: कुराकानी गर्यो भने
4: त्यही उसले चाहिँ कमी गर्ने भयो होइन. त्यसैले रोल मोडल हो नि त बाबामा भनेको त. त्यसैले रोल मोडल हुन पनि सक्नु पर्यो. घरमा थाल हानाहान गरेर झगडा गर्ने अनि बच्चाबाट चाहिँ के एक्सपेक्टेसन गर्ने भने झगडा नगरोस् एकदम
5: भन्ने कुरा गर्दाखेरि
4: भयो भने त्यो मिल्दैन होइन. त्यसैले प्यारेन्टिङमा यो पनि एउटा कम्पोनेन्ट.
5: अर्को मैले देखेको अब मेरो केही साथीभाइ इष्टमित्र छरछिमेकीहरू हेर्दाखेरि देखेको अर्को एउटा हामीले नजानेर गरिराखेको गल्ती के रहेछ भने हामीले बच्चाले जे माग्यो जे चाह्यो त्यही चिज पुर्याइदिने प्रयास गर्छौँ. प्यारेन्टिङको लागि त्यो चाहिँ ठिक होइन रहेछ. बच्चालाई चाहिँ मैले अपेक्षा गरे जति सबै चिज पुरा हुँदैनन् है मैले पाउँदिनँ है भन्ने कुरा पनि

0: बच्चाले चाहिँ एकदमै ठुलो बाबुआमाले आफ्नो क्षमता के छ भन्ने कुराहरूको बारेमा बच्चाहरूलाई पनि जानकारी दिनुपर्छ भन्ने लाग्छ मलाई, किनभने त्यो गरेन भने चाहिँ उसले ओभर एक्सपेक्टेसन हुने भयो क्या, होइन? त्यो ओभर एक्सपेक्टेसन कम गर्नको लागि पनि मेरो क्षमता यो छ भनेर भन्नुपर्छ, अनि त्यही अनुसारको उसले पनि बानी बेहोरा अथवा त्यो अनुसारको चाहिँ उसले डिमान्ड गर्ने हो। त्यसैले सत्य कुरा नै बोल्नु पर्यो क्या। हाम्रो पेरेन्ट्सहरूको चाहिँ के छ भने हाम्रो दुःख देखाउनु हुँदैन
1: बच्चालाई,
0: बच्चालाई दुःख देखायो भने यो राम्रो हुँदैन भन्ने एकदम गलत धारणा। त्यसै दुःख छ भने दुःखै देखाउनु पर्यो, सुख छ भने सुखै देखाउनु पर्यो, तर यथार्थ परक ढंगले जानु पर्यो, होइन? र उसलाई चाहिँ के छ भने जिन्दगीका हरेक चीजहरूमा होइन सक्षम हुने गरी चाहिँ सिकाउनु पर्यो नि, होइन? त्यसैले त्यो चीजमा चाहिँ अलिकति यथार्थ र तपाईँले भने जस्तै एक्सपेक्टेसनलाई एकदमै हाई गराएर अनि त्यो धरातल भन्दाखेरि चाहिँ मतलब जमिनबाट माथि उठाइदिने काम पनि एकदम गर्नु हुँदैन। त्यो धरतीमै टेकेर उसको आफ्नो चाहिँ यो घाँटी हेरेर जस्तै यो खालको चाहिँ वातावरण बनाउनु पर्ने चाहिँ देखियो। अब यो चाहिँ हामीले के गर्यो भने सानोको बच्चाहरूको कुरा, तर बच्चाहरू बढ्दै गइसकेपछि अब किशोर अवस्थामा प्रवेश गर्छ नि। अब यो किशोर अवस्थामा प्रवेश गरेपछि त उसको त शरीरमा त हावा हुन्डेरी आइरहेको
1: हुन्छ,
0: व्यापक परिवर्तन भएको हुन्छ शरीरमा पनि। अब उसले चाहिँ पहिला नदेखेको होइन, यतापट्टि रौँ देखेको थिएन, रौँ पलाउन थाल्यो होइन, स्वर चाहिँ एकदम सुरिलो थियो, अहिले धोद्रे हुन थाल्यो होइन। अब लिङ्ग पनि चाहिँ हिजो पिसाब फेर्नको लागि मात्र प्रयोग हुन्थ्यो, अहिले त लिङ्ग उत्तेजित हुन थाल्यो। अनि महिला के अरे किशोरीहरूमा पनि अब हिजोसम्म चाहिँ टम्मै भएको केही पनि थिएन यहाँ ब्रेस्ट होइन, अहिले यहाँ चाहिँ बडिङ हुन थाल्यो, अब के ठुल्ठुलो हुन थाल्यो। एकदमै त्यो के छ भने आफ्नो शरीर जुन चाहिँ वृद्धि विकास भइरहेछ त्यसमा पनि त अस्त धेरै उनीहरूलाई त क्वेसन्सहरू हुन्छ होइन। अब यस्तो बेलामा चाहिँ एउटा अभिभावकले कसरी डिल गर्ने होला
1: त्यो एकदमै यो चाहिँ सबैले जान्नुपर्ने कुरा र अनि यो फेरि कस्तो हुने रहेछ भने कहिलेकाहीँ कति कुरा चाहिँ कसरी व्यक्त गर्ने सिकाउने भन्ने कुरा थाहा नपाउँदा पनि गाह्रो पर्ने रहेछ कि। अनि मेरो आफ्नो अनुभवमा चाहिँ मलाई मेरो छोरीहरूले सोधेको थियो, अनि मैले भनेको थिएँ अब तिम्रो बिस्तारी उमेर बढ्दै गयो, यस्तो यस्तो हुन्छ, यस्तो शरीर विकास यसरी रहन्छ भने मैले खास गरी महिनावारीको कुराहरू चाहिँ अलिकति बताएँ। मैले मेरो छोरीलाई खास गरी सानो छोरीलाई अब तिमी त अब एक दुई वर्ष पछाडि महिनावारी हुन्छौ होला, अब तिमी ठुली भयौ, छोरी मान्छेहरूको चाहिँ यो स्वाभाविक हो महिनावारी हुन्छ भनेको। मैले जुन दिन भने त्यही दिन उसको चाहिँ स्कूलमा पनि एउटा ग्रुपले चाहिँ उनीहरूलाई त्यो महिनावारीको सिकाइ सम्बन्धी कुराहरू गरे रहेछ र कपडाको एउटा चाहिँ प्याड पनि दिए रहेछ। बाबा आज यस्तो दिया छ, हामीलाई आजै पढाउनु भएको थियो मिसले, बाहिरको मिस आएर पढाउनु भएको थियो भने त्यो प्याड अनि यो कसरी प्रयोग गर्ने भन्ने पनि हामीले सिकाइदिनु भन्यो। त्यो उसलाई चाहिँ त्यो महिनावारी सुरु हुनुभन्दा अगाडि नै महिनावारी र प्याडको बारेमा ऊ सहज भयो कि, अनि उसको महिनावारी सुरु हुँदाखेरि पनि उसलाई चाहिँ गाह्रो परेन है। त्यस कारण यो चिजहरू चाहिँ हुने रहेछ र यो चिज हामीले भनिदिनु पर्ने, सिकाइदिनु पर्ने भन्यो भने उनीहरूलाई चाहिँ त्यसलाई व्यवस्थापन गर्नमा सहज हुने।
0: अब एडिसनली चाहिँ तपाईँले भनेको कुरामा भन्दा भन्दै मलाई सम्झना आयो, विश्व स्वास्थ्य संगठनले के भन्छ भने तपाईँले त्यो परिवर्तन आउनुभन्दा अगाडि नै यी विषयवस्तुहरू भन्नुपर्छ भन्छ क्या, होइन? जस्तो चाहिँ लिङ्ग चाहिँ को साइज बढ्दै जान्छ, लिङ्गमा चाहिँ उत्तेजित हुन्छ र त्यो चाहिँ कुनै सपनाहरू देखिन्छ अथवा त्यस्तो खालको चाहिँ रिलेसनसिप सम्बन्धहरू राखेको देखिन्छ, अनि लिङ्गबाट चाहिँ चिप्लो पदार्थ बाहिर आउँछ, त्यसलाई हामी चाहिँ स्वप्न दोष भन्छौँ, वेट ड्रिम हुन्छ, राति सुतेको बेला प्राय हुन्छ भनेर हामीले पहिल्यै भनिदियो भने वेट ड्रिम भएको बेलामा, स्वप्न दोष भएको बेलामा उसलाई त्यो एन्जाइटी हुने रहेछ क्या, चिन्ता नहुने रहेछ, होइन? त्यस्तै महिनावारीको पनि महिनावारी हुनुभन्दा अगाडि नै त्यो बताइदिनु पर्यो, होइन? र यो चाहिँ शारीरिक रूपमा आएको परिवर्तनहरू हो, हिजो बालबालिका थियो, अब बिस्तारै तिमीहरू चाहिँ नयाँ चरणमा प्रवेश गर्यो, अब तिम्रो शरीरमा यस्तो यस्तो परिवर्तनहरू हुन्छ भन्ने कुराहरू चाहिँ बाबुआमाले सहज ढंगले भनिदिए भने यसमा चाहिँ त्यो अरू धमिलो पानीमा माछा मार्ने भन्छ नि, अरू मान्छेहरूले चाहिँ जे जे पाए त्यही भनेर चाहिँ मान्छेहरूलाई चाहिँ डिरेल बनाउने होइन, अथवा चाहिँ एकदमै धेरै चाहिँ भ्रम सिर्जना हुने खालको कुराहरूबाट पनि बचिन्छ। तर हाम्रो आमा बुवाहरूले भन्छन् त
1: भन्दैनन्, अहिले यो चाहिँ के छ भने एक त छोराछोरीलाई भन्दैनन्, अनि अर्को कुरा के पनि रहेछ भने जुन परिवारमा जुन अभिभावकहरूले छोराछोरीसँग अरू विषयमा पनि कुराकानी गर्ने, छलफल गर्ने, अरू आफ्नो पारिवारिक अथवा आफ्नो विगतका कुराहरूको बारेमा छलफल गर्ने, गर्नुहुन्छ त्यो परिवारमा सहजै हुने हो यो संवादहरू छोराछोरीलाई भन्न सहजै हुन्छ जुन परिवारमा चाहिँ छोराछोरी

0: बुवा आमा र छोराछोरीको बीचको चाहिँ संवाद हुँदैन होइन, अथवा चाहिँ त्यो कुराहरूमा छलफल हुँदैन, सहज छलफल हुँदैन। सहज छलफल नहुने परिवारमा त हामीले अहिले भन्नुपर्छ भने पनि उहाँहरूलाई भन्नै गाह्रो हुन्छ। त्यसकारण सुरुदेखि नै चाहिँ त्यो अभिभावकको भूमिका चाहिँ के भने छोराछोरीहरूसँग सबै कुरा भन्दै जाने, सत्य कुराहरू बताउँदै जाने, आफू कसरी चाहिँ संघर्ष गरेर यो अवस्थामा आइयो त्यो सबै कथाहरू बताउने, सिकाउने गर्दै आयो भने यी चिज त्यही प्रसङ्गमा भन्नलाई चाहिँ केही गाह्रो हुँदैन।
1: त्यसैले मेरो अनुभव चाहिँ त्यस्तो लाग्छ क्या, अनि मलाई चाहिँ कतिपय बेलामा मेरो छोराहरू भतिजाहरूले चाहिँ जिस्काउँछन् पनि होइन, अनि म त अब स्वाभाविक एउटा ट्रेन के भयो भने बिहान बेलुका पनि पढ्ने यो मतलब एकाडेमिक एक्सर्साइज हुन्छ नि त, हामी त पढाउने पढ्ने भएपछि अनि कहिले काहीँ केटाहरूले ए म त अब यो एकदम ओपन हाम्रो त छलफल हुन्छ अनि त्यसपछि भन्छन् ए अब एउटा भतिजोले अस्ति भन्यो कि अब हामी चाहिँ नपढ्दा नि हुन्छ होला, यो पढ्ने जति काम काकाले गर्ने हो, यो काकाले पढिहाल्छ हामीले नपढ्दा पनि हुन्छ होला, कति पढेको काका भन्छ क्या उसले होइन। अब उसले के फिल भइरहेछ भने मैले त्यो कन्टिन्युस चाहिँ बिहान बेलुका चाहिँ जे पढ्छु त्यसले गर्दाखेरि उसले चाहिँ उसले के भन्छ भने तपाईँले पढ्ने भएको कारणले गर्दा हामी पनि पढ्न बाध्य भयौँ अनि पढिरहेछौँ भनेर उसले राम्रोसँग बाचलर्सको सबै कोर्सहरूमा उसले चाहिँ राम्रो गरेको छ। अनि के भयो भने त्यो चाहिँ एउटा घरमा एउटा इन्भाइरोमेन्ट बन्ने रहेछ क्या होइन, अनि त्यसो भएर त्यो चाहिँ हामीले जे गर्दैछौँ नि जे गर्दैछौ त्यो कुराहरूको चाहिँ रिफ्लेक्सन यदि हामीले गर्न सक्यौँ भने उसले पनि त्यो त्यही कुराहरू चाहिँ सिक्दै जाने रहेछ क्या होइन। त्यसो भएको हुनाले घरमा कोही अहिले हामीले यसको हेर्छौँ नि कोही एउटा राइटरको होइन कुनै एउटा चाहिँ लेखकको छोराहरू चाहिँ छोराछोरीहरूमा चाहिँ त्यो आउँछ नि, किनभने उसको घरमा त्यो
0: इन्भाइरोमेन्ट जस्तो म्युजिकमा संगीतमा लागेको परिवारको छोराछोरी पनि संगीतमा,
1: किनभने त्यो घरमा त त्यो देखिने गरी एउटा चाहिँ इन्भाइरोमेन्ट हुन्छ। त्यसैले प्यारेन्टिङको एउटा महत्वपूर्ण कुरा चाहिँ के हो भने इन्भाइरोमेन्ट क्रिएट
0: गर्छ
1: र उनीहरू सँगसँगै हामी चाहिँ बसेर त्यो सिक्ने सिकाउने कामहरू हुनुपर्छ। अहिले त अहिलेको जेनेरेसनमा त कति पनि भइरहेछ भन्दाखेरि चाहिँ यो अहिलेको टेक्नोलोजीको विकासको पछाडि त अब हामीले चाहिँ उनीहरूसँग सिक्नुपर्ने कुराहरू पनि चन्नै छ नि त, त्यसैले त्यसलाई पनि पोजिटिभली हामीले सिक्नु जरुरी छ होइन। र अर्को एउटा चाहिँ हामीले तयार गर्नुपर्ने वातावरण भनेको चाहिँ सकारात्मक वातावरण क्या, कुनै पनि चिज चाहिँ उसको उसको बाहिरी इन्भाइरोमेन्टमा बाहिर भयो स्कुलमा भयो अथवा कहीँ भयो भने त्यो चिजलाई चाहिँ घरमा आएर बाबा आमासँग सेयर गर्न सक्ने वातावरण बनाउनु पर्यो क्या। आज मेरो चाहिँ कुनै एउटा साथीले चाहिँ मेरो शरीर छोयो, मलाई एकदम चाहिँ अनौठो लाग्यो, अप्ठ्यारो लाग्यो होइन, बाटोमा हिँड्दा हिँड्दै चाहिँ
0: फलानाले
1: चाहिँ मलाई यस्तो भन्यो अनि मलाई यसरी जिस्कायो भन्ने कुराहरू चाहिँ यदि बालबालिकाहरूले हाम्रो घरमा आएर भन्यो भने उनीहरूलाई हामीले चाहिँ हिंसाबाट बचाउन सक्छौँ होइन। अब कहिलेकाहीँ चाहिँ के हुन्छ भने अब किशोर अवस्थामा आइसकेपछि किशोरी अवस्थामा आइसके पछाडि चाहिँ केटाले केटी मन पराउने केटीले केटा मन पराउने खालको त्यो अटोमेटिक एउटा चाहिँ परिवर्तन हुन्छ नि त। त्यति बेला चाहिँ यदि हामीले चाहिँ घरमा पोजिटिभ वातावरण बनाएरछ भने डेडी मलाई चाहिँ ऊ त्यो केटो मनपर्छ म चाहिँ त्यसलाई लभ गरौँ भनेर मलाई सोध्यो भने मेरो छोरीले सोध्यो भने अनि मैले उसलाई चाहिँ बाटो देखाउन सक्ने भएँ नि त होइन। अहिले तिमीलाई चाहिँ यो चाहिँ एकदम आउनु एकदम राम्रो हो किनभने त्यो शरीरको सबै विकास भएको भनेको चाहिँ लभ गर्नुपर्छ भनेर केटालाई एट्र्याक्सन हुने अथवा केटीले केटालाई केटाले केटीलाई एट्र्याक्सन हुने भनेको पनि त नर्मल डेभलपमेन्ट हो नि त,
0: त्यो स्वाभाविक विकास
1: स्वाभाविक हो। यदि त्यो भएन भने त त्यहाँ त उसको त यौन तथा प्रजनन अङ्गको विकास समस्या छ। त्यसैले त्यो भयो भने अनि उसले मलाई प्रष्ट भन्न सक्ने खालको वातावरण मैले बनाइदिएँ भने म त्यो चाहिँ टिनेज लभ र त्यसबाट हुने खालको कन्सिक्वेन्सेसबाट त मेरो छोरीलाई बचाउन सक्छु नि त होइन। अनि मैले उसँग एकदम पोजिटिभ इन्भाइरोमेन्टमा लभको चाहिँ यो तिमीलाई चाहिँ फिलिङ आउनु एकदम राम्रो हो, तिमीले लभ गरेको जोस आदि छ त्यो एकदम असल पनि हुनसक्छ अथवा चाहिँ उसको चाहिँ के हुनसक्छ त्यो अनि मात्रै तिमीले चाहिँ कन्टिन्यू गर्नुपर्ने हुन्छ। अहिले माया गरेर चाहिँ तिमीले नोक्सानी केही पनि हुँदैन तर चाहिँ यसबाट हुन सक्ने खालको चाहिँ जटिलताहरू चाहिँ यस्तो यस्तो हुन्छ त्यसमा चाहिँ हामीले ख्याल गर्नुपर्छ भनेर मैले पहिल्यै तयारी गरेँ भने उसको यदि त्यो उही केटासँग लभ पर्यो भने पनि उसले त्यो सबै चिजहरू विचार गरेर लभ गर्छ नि अनि विच विल बी अ भेरी ट्रु लभ र उनीहरूको चाहिँ त्यो
0: सम्बन्धमा चाहिँ मजबुत भएर जाने।
1: तर यो इन्भाइरोमेन्ट हामीले चाहिँ घरमा कति क्रिएट गर्न सकेका
0: छौँ,
1: अभिभावकहरूले कति क्रिएट गर्न सकेका छन् भन्ने कुरा चाहिँ महत्वपूर्ण हो। अनि त्यसपछि हामी त्यस्तो ल मेरो त फलानु केटासँग लभ पर्यो नि भनेर आयो भने त घरमा त उसले त कुटाइ खाइहाल्छ होइन। अनि कुटाइ खाइसके पछाडि त उसले त्यो उसको केमिकलले उसलाई लभ गर्न त छोड्दैन, अनि लभ चाहिँ उसको कन्टिन्यू हुन्छ। अनि घरमा चाहिँ कुराकानी गर्न नसक्ने भइसके पछाडि त्यो खराब खालको सम्बन्ध चाहिँ खराब खालको सम्बन्ध हुने, यौन हिंसामा पर्ने, बलात्कारमा पर्ने, दुर्व्यवहारमा पर्ने खालको सम्भावनाहरू बढ्छ। त्यसैले यो प्यारेन्टिङमा चाहिँ एउटा पोजिटिभ इन्भाइरोमेन्ट, बाहिर के भइरहेछ भन्ने कुराहरू पनि भन्न सक्ने
0: भन्न सक्ने
1: होइन चाहिँ इन्भाइरोमेन्ट चाहिँ क्रिएट गर्नु चाहिँ जरुरी छ जस्तो मलाई लाग्छ कि त्यसो गरियो भने चाहिँ हामीले चाहिँ घरभित्रै पनि हाम्रो केटाकेटीहरूलाई चाहिँ एकदमै इम्पावर के होइन उनीहरूले बाहिरको वातावरणसँग चाहिँ जुझ्न सक्ने बनाउँछौ र केही समस्या भइहाल्यो भने पनि उनीहरूले आएर घरमा भन्छन् र हामीले चाहिँ उनीहरूलाई सहयोग गर्न सक्छौँ र ठुल्ठुलो दुर्घटनाबाट बचाउन
0: सक्छौँ।
1: भन्दाखेरि ल फलानु फलानु मेरो साथीहरू त चुरोट खान्छन् होइन अनि चुरोटमा केही यस्तो पनि हालेर खान्छन् अनि मलाई पनि खाउखाऊ भनेर भनिरहेछन् भनेर अनि छोराले मलाई एज अ बाउ चाहिँ मलाई भन्यो भने मैले मेरो छोरालाई ड्रग एडिक्सनबाट चाहिँ बचाउन सक्छु
0: सकियो नि
1: होइन र होल त्यो कम्युनिटीलाई नै मैले के भन्छु भने यो केटाहरू यसरी खाँदै रहेछन् र यो चाहिँ ड्रग एब्युज हो र यसलाई चाहिँ हामीले नियन्त्रण गर्न सक्छौँ भनेर उसको छोराछोरीहरू पनि बचाउन सकिन्छ नि त। त्यसैले चाहिँ के जे बाहिर हुन्छ त्यो चाहिँ घरमा चाहिँ कुराकानीहरू गर्न सक्ने खालको वातावरण पनि हामीले सिर्जना गर्नुपर्छ कि त्यो भयो भने चाहिँ गुड प्यारेन्टिङ हुन्छ जस्तो मलाई लाग्छ होइन। अब यो भयो किशोर अवस्थामा हुने कुराहरू। अब किशोर अवस्थाबाट गइसके पछाडि त्यो यङ एडल्टको एज हुन्छ नि जब चाहिँ तपाईँले चाहिँ अब उनीहरूको करियर डेभलपमेन्ट गर्ने बेला, ब्याचलर्स गर्ने बेला,
0: हायर
1: एजुकेसनमा जाने बेला, यति बेला पनि के छ भने प्यारेन्टिङको ठुलो महत्व हुन्छ होइन। अब जस्तो उदाहरणको लागि चाहिँ उसलाई झन् यति बेला त थुप्रो स्ट्रेसहरू हुन्छ, थुप्रो खालको चाहिँ समस्याहरू भइरहेको हुन्छ, पढाइको समस्या, रिलेसनसिपको समस्या होइन, अरू चाहिँ सोसियल रेस्पोन्सिबिलिटीको समस्या, यी सबै चिजहरूमा पनि आई थिङ्क यदि घरमा हामीले सहज ढंगले जस्तो कतिपय बेलामा चाहिँ अब अस्ति चाहिँ हाम्रो उदाहरणको लागि भनौँ न विश्वविद्यालयहरूमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव, स्वतन्त्र विद्यार्थी युनियनको चुनाव भन्दाखेरि चाहिँ डिफरेन्ट पोलिटिकल आइडियोलोजी भएका मान्छेहरूले उसलाई एप्रोच गरे। अब उसलाई त एप्रोच मात्रै होइन कि त्यहाँ त प्रेसर पनि गर्छ नि त होइन। अब यदि त्यो वातावरण चाहिँ पहिलेदेखि क्रिएट गरिएको रहेछ भने मम्मी अथवा डेडी मतलब मेरो कलेजमा चाहिँ यस्तो यस्तो छ, स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हुँदैछ, यस्ता यस्ता मान्छेहरू कुराकानीहरू गरिरहेछन्, यो के हो भनेर उसले चाहिँ मलाई भन्यो भने मैले चाहिँ खोजेर अनि यो के रहेछ भनेर खोजेर उसलाई बुझाउन सक्छु नि होइन, जसले गर्दाखेरि चाहिँ उसको चाहिँ लाइफ चाहिँ इजी कम्फर्टेबल अनि हुन सक्छ। र करियरको अपर्च्युनिटिजहरूमा पनि हामीले चाहिँ अब त त्यो वयस्क लेभलमा आइसके पछाडि त हामी त साथी हुन्छौँ नि। अब हिजोसम्म चाहिँ बाबुआमा होइन अथवा उसको अभिभावक, अहिले पनि अभिभावक त अभिभावक तर हाम्रो सम्बन्ध चाहिँ साथीको सम्बन्ध भन्यो भने चाहिँ अनि त्यसले चाहिँ करियरमा उसको करियरमा कन्फिडेन्ट पनि बिल्डअप गर्छ र त्यसलाई एकदमै सहज बाटोमा पनि हामीले लान सक्छौँ भन्ने लाग्छ होइन। त्यसैले इभन एडल्ट हुँदाखेरि पनि यो प्यारेन्टिङ चाहिँ जरुरी छ।
0: यसमा अहिले हजुरले भनेको प्रसंगमा एउटा चाहिँ अभिभावकहरूबाट हुने साझा गल्ती चाहिँ मैले के अनुभव गरेँ भने जस्तो बच्चाले एसईमा राम्रो नम्बर लिएर आयो अथवा साइन्स नै पढ अथवा 11-12 राम्रो नम्बर लिएर आयो त अब यही विषय पढ भनेर अभिभावकले चाहिँ उसलाई चाहिँ अलि बढी दबाब दिने है। अब उसको रुचि के छ, के विषय पढ्न चाहन्छ, उसको क्षमता के छ, किनभने विषय त सबै बराबरै हुन्छ नि त, राम्रो गर्न सक्यो भने जुनसुकै विषय पढ्दा नि हुन्छ भने ओपन गर्ने खालको वातावरण भन्दा पनि बच्चालाई चाहिँ त चाहिँ त्यो यति नम्बर लिएर आइस त्यसकारण त यहाँ पढ्नुपर्छ, त यो कलेज पढ्नुपर्छ भनेर भनिदिने खालको एउटा त्यसले गर्दा पनि बच्चाहरूमा दबाबहरू अलिकति
1: चाइल्ड मनोविज्ञानमा चाहिँ उसको चाहना अनुसारको चाहिँ उसको पढाइ हुनुपर्छ अथवा चाहना अनुसारको चाहिँ उसलाई गर्न दिनुपर्छ भन्ने पनि छ नि होइन। अब यसमा चाहिँ राम्रोसँग ट्र्याकिङ गर्न चाहिँ त्यो अभिभावक र छोराछोरीको बीचमा चाहिँ साथीको
0: अन्तर्क्रिया नै हुनुपर्छ,
1: अन्तर्क्रिया नै हुनु चाहिँ जरुरी हुन्छ। र आजलाई हामी समयको हिसाबले लामो छलफल गर्यौं, हामीले आज एकदमै आजको खुल्दुली .com चाहिँ हामी पेरेन्ट्सहरूलाई होइन समर्पण गर्न चाहन्छौ, अभिभावकहरूलाई समर्पण गर्न चाहन्छौ जसले यो कुराहरू सुन्नुभयो, जो साथीहरू अभिभावक हुनुहुन्न तर भोलि भविष्यको अभिभावक हुनुहुन्छ उहाँहरूलाई पनि यो काम लाग्छ, तर अभिभावकहरूले यो कुरा सुनिदिएर हामीलाई फिडब्याक
0: दिने यो हाम्रो कुराहरूलाई मनन गरेर तपाईँले घरमा अब के गरिराख्नु हुन्छ, हामीले भनेको कुरा र तपाईँले गरेको कुरा कति मिलेको होला त आफै मनन गर्नु होला र सम्भव छ सुधार्न सकिन्छ, कति कुराहरू तपाईँले हामीबाट सिक्न सक्नुहुनेछ
1: अथवा तपाईँलाई योभन्दाखेरि महत्वपूर्ण योभन्दा राम्रो आइडिया तपाईँलाई छ भने हामीलाई पठाउनुहोस्, सुझावको रूपमा पठाउनुहोस्, तपाईँको नामसहितै हामीले फलानु अभिभावकले चाहिँ हामीलाई यस्तो भन्नुभएको थियो त्यो चाहिँ एकदमै राम्रो छ भनेर अरूलाई पनि हामी
0: भन्न सक्छौँ।
1: त्यसैले हाम्रो श्रृङ्खलामा तपाईँलाई हाम्रो श्रृङ्खला मन पर्यो, हाम्रो छलफल मन पर्यो, तपाईँ अरूलाई पनि यो छलफल सुन्न र देख्न भन्नुहोस्, यदि मन परेन अथवा तपाईँले सुधार्नुपर्ने कुरा केही देखियो भने हामीलाई भन्नुहोस् भन्दै आजको श्रृङ्खलाबाट हामी बिदा चाहन्छौँ।
0: नमस्कार।
2: मनमा सधैँ हल्ली चल्ली हुन्छ अनेक खुल्दुली, फ्रेन्डशिप र रिलेसनशिप
1: खुल्दुली.com, म डाक्टर खेम कार्कीको साथ। खुलदुली.com, म डाक्टर खेम कार्कीको साथ। हरेक दिन बेलुकी 9 बजे
3: यौन हिंसाबाट बचौं र बचाऊ, यौन जन्य हिंसा सामाजिक अपराध हो, यस्तो हिंसा छिमेकी आफन्त र नातेदारबाट समेत हुन सक्छ, अभिभावकले आफ्ना छोरा छोरीको व्यवहार ख्याल गरौं, उनीहरूको चाल चलन बानी व्यवहारमा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ, त्यस्तो पाइए तत्काल उनीहरूसँग कुरा गरौं, बाल बालिकालाई कुनै समस्या भए मन मिल्ने साथी वा अभिभावकलाई बताऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: होइन हो श्याम, कता हिँड्यौ? निकै हतारमा पो देखिन्छौ त।
2: कहाँ हुनु नि, म त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराउँ कि भनेर त्यतै जान लागेको नि दिदी।
1: ल तिमी के को अशक्त छौ र भाइ, देख्दा त रिष्ट पुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
2: हो नि दिदी, म हजुरले भने जस्तै रिष्ट पुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 को पहिलो संशोधन, 2075 को अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्ग भित्र पर्दछु, र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
1: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको, तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाई फर्के, किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु परेर भाइ?
2: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के, यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोकसेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
1: ए त्यस्तो पो हो भाइ, म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
3: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
1: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
4: ए दिलकुमारी, आज त काम गर्ने जागरै छैन।
5: हो भाइ, आज मलाई पनि काम गर्ने जागरै छैन।
6: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
5: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
1: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ, लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
7: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
8: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो, यतिका औषधि लिएर बसिरहेछौ त?
2: के भनौँ दाई, रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
8: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
9: हजुर, नेपालमै उत्कृष्ट सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल अब हाम्रै नयाँ मिलमा, तिलोत्तमा चार नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निवान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि, अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि, शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि। हजुर, पूर्णतः प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी, जल उपचार, एक्युपंक्चर, योग, ध्यान, आहार, पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि, माटो उपचार, मालिस, धार्मिक थेरापी, उपवास थेरापी लगायत नसा च्यापिएको, एलर्जी, छाला रोग, प्यारालाइसिस, मुख बाँगिने, अनिद्रा, अपच, कब्जियत, माइग्रेन, डिप्रेसन, हात खुट्टा तथा घुँडा फोल्ने, हड्डी खिएको, महिनावारी तथा यौन गडबडी, युरिक एसिड, बाथ, बाँझोपन, ग्यास्ट्रिक, थाइराइड, मोटोपन, मधुमेह, उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली, तुलुतमा चार नयाँ मिल रूपन्दै। सम्पर्क फोन 071-5-92-183, मोबाइल 98-570-68-805, 97-6-76-091-99। स्वास्थ्य र शान्तिको द्वार प्रकृतिसँग सिधै उपचार निभान हस्पिटल प्राली
1: बुटोल भएर हवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्राली
3: हाम्रा सेवाहरू
1: जनरल फिजिसियन
3: स्त्री तथा प्रसूति
1: बाल रोग
3: छाला तथा यौन रोग
1: हार जोड्ने नसा तथा बात रोग
3: टाउको तथा मनोरोग
1: नाक कान घाँटी
3: जनरल सर्जरी
1: भिडियो एक्सरे
3: डिजिटल एक्सरे
1: ईसीजी
3: डेन्टल तथा प्याथोलोजी
1: फिजियोथेरापी
3: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्
10: किशोर किशोरी युवाहरू र 15 देखि 49 वर्ष को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन लामो समयको साधनमा कपर्टी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ
11: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
12: नीता पोलिक्लिनिक प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही
13: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि फोन नम्बर 071-562-832 मोबाइल
14: 98-570-21-835
15: नमस्कार हो नमस्कार नाई ई बुढ़ौती में बूढ़ा बूढ़ी का बात कही जाता अका होई डॉक्टर नी बहनी बड़की पतोहिया दुई जीव के भइल भाई ओकरे देख रेख के जोगाड़ खोजल जात बा आहा ई होखे ना तरीका सास ससुर के हाँ तब का पेट में बच्चा रहले के बाद दुई वर्ष के जब तक नाई होई जाले ई हजार दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खियाए के चाही और सर सफाई के बारे में ख्याल कइल जाला तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही
16: देखा पाथर खोजत के भगवाने मिले जैसन होई गईल और का करे पड़ाला डॉक्टर आइन बहिनी तनी बता दत
15: ठीक बा सुनल जाए रेडियो में लगातार बाजत बा
17: गोस मछली अंडा सबसे बढ़िया बा
18: गोस मछली अंडा सबसे बढ़िया बा
15: फल फूल और साग पात बच्चा के खाना साथ साथ
16: सब मिल के खियावल जाए
15: कमती में 2 साल तक महतारी के दूध न छोड़ावल जाए बच्चा चालाक और निरोगी बनावल जाए हाँ हम ते बच्चा के स्वास्थ्य बनावे के संति 6 महीना पूरा भइले के बाद अम्मा के दूध के साथ सक भर ते घर के ताजा और तरकारी अंडा मछरी गोस हरियर साग पात और पियर जात के फल फूल खियावेली
16: ओकरे साथ साथ गर्भवती मेहरारू के रोज रोज जितना खियावल जात रहल गे उसे एक जवा बेसी दिहल जाए और बच्चा के महतारी के जितना देत रहल गे रोज उसे 2 जवा बेसी देवल जाए
15: लेकिन ये सब खियाए वाला चीज और तैयार करे के खियावे के समय में सर सफाई में ठीक से ध्यान दिए के चाही खास करके हाथ सफा रख खाए वाला सामान ठीक से धो के और पानी भी सकभर धिका के पिए के चाही बुझलू ने
16: आईडी नेपाल के आर्थिक सहयोग और सेतो गुरास बाल विकास सेवा रूपन्देही के व्यवस्थापन में संचालित पोषण मार्फत जीवन रूपांतरण परियोजना और रूपन्देही FM द्वारा सचेतना में जारी संदेश
19: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
20: के हुनु नस्नानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या
19: आहा यो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
21: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्नुम त नानी
19: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त
22: माछा मासु अन्डा मिठो सबैभन्दा माछा मासु अन्डा मिठो सबैभन्दा
23: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
24: सबै मिलाइ खुवाऊ
23: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
25: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ
26: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार FM द्वारा सचेतनाका लागि जारी सन्देश
0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
4: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
4: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
4: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
4: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: शुभ प्रभात गुरुआमा।
6: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौ?
5: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
6: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
7: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
6: हो, अरू भन त।
14: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
24: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
6: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
27: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
28: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
24: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
6: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
29: नेपाल सरकार विज्ञापन बोर्ड।
30: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
31: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
30: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
31: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउं।
30: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
31: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
30: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउँ।
31: नेपाल सरकार विज्ञापन बोर्ड।
32: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
33: लो, किन नि? के भयो, सन्चो भएन?
32: होइन, यतिकै जानै मन लागेन।
33: यतिकै पनि हुन्छ?
32: मैले साइन्सको कन्ठे गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
33: ए, कुरा त्यस्तो पो। ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
34: नमस्ते। कति कामले पाल्नु भयो?
33: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
34: ओहो, हो र? हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
32: हस् म्याडम।
29: नेपाल सरकार विज्ञापन बोर्ड।
35: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
32: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
35: होइन छोरी, यो शुद्धिकरण भनेको त के रहेछ?
32: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
29: नेपाल सरकार विज्ञापन बोर्ड।
0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
4: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
4: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
4: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
4: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: स्वास्थ्यमा बटुवल।
2: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा,
1: असल अभ्यासदेखि नीतिका कुरा,
2: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
1: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
2: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
1: कार्यक्रम स्वास्थ्यमा बुटवल।
3: खै दाई, दुई खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
8: ए ल ल, लिनुहोस् भाइ।
3: अनि दाई, कति भयो पैसा?
8: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन, तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए, यसरी यो डस्टबिनमा फाल्नु पर्ने
9: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउ।
10: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: हेलो
1: हजुर हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पठाउनुहोस् है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी लु
2: हेलो भन्नुहोस् त
0: हेलो हजुर
2: हजुर
0: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
1: ए नानी के भने रहेछ के भयो
2: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल ल किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
4: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: मन्जु तिमी त विदेश जान लाग्यौ रे
7: हो दिदी त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी
6: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जाने नै भए बुझेर मात्र जाऊ
7: खै के गर्ने गर्ने दिदी
8: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाउ
9: नेपाल सरकार विज्ञापन बोर्ड
10: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
11: तपाईँ बनाइदिन्छु त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
10: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
12: तिलोत्तमा 5 मडगिराम रूपन्देही
11: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ ए सुन्नुहोस् त पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है
13: सम्पर्क नम्बर 071560090 मोबाइल नम्बर 98472882 र 98470240870
14: किन झोक्राउनु भन्छ काका
15: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
14: मैले त भनेकै हो नि काका तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
15: ए बुद्ध फाइबर कान्छोले पनि त्यही भन्थ्यो
11: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला फाइबर जस्ता पाता पार्किङ सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग सोरुम तिलोत्तमा 3 सीताराजपुर मोबाइल 98571 र 98472928
16: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सिटहरूको लागि नयाँ भर्ना खुल्यो हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलटी बीएससी नर्सिङ बीपीएस BNS M Pharma. विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी CCT कलेज बुटवल 11 देवी नगर फोन 071-410-380 071-410-479 मोबाइल 9875-85188 9875-20752 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।

0: मर्छु म।
1: हैन पुर्खे बा, किन के भयो र?
0: बाह्र चौरासी घुमे, खै एक झाम बेसी गराउन न।
1: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो। 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल। होइन पुर्खेबा, फेरि दौडिँदै कता हो?
0: ए क्रिम्सनमा गएको सब ठिक ठाक, अब त पुर्खेबा पनि हिँड्छ मर्निङ वाक।
1: सम्पर्क क्रिम्सन अस्पताल त्रिरोत्तमा छ, मणिग्राम रूपन्देही। फोन 071-562-744 562-744।
2: हाय दैव, फेरि मधुर खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके, अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
3: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास लिन पनि गाह्रो भइरहेको छ।
4: धेरै नै ढिला हुन्थ्यो सायद, अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो, उपचार हुन्छ र ठिक पनि हुन्छ। नातिनु होला। हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
2: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
3: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ,
5: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
6: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश। ए बुढा हेर्नुहोस् त, आज पनि रिक्षा दाईले दिदा भाउजूलाई रक्सी खाएर पिटेछन्।
7: ए धन्त धन्त।
4: होइन के भयो बाबु?
8: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नुभयो।
4: ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
6: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
9: उत्सवको पर्व
10: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
9: इसिएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
10: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
9: फोन नम्बर 071-542-6999 559-699।
11: खुसीको खबर
12: होइन के खुसीको खबर हो दाजु?
11: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब भुटोल शाखामा पनि सञ्चालन भयो नि।
12: हो र?
11: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-534-823।
13: सचेत बन्दै ग्यासको प्रयोग गरौ, दुर्घटनाबाट बचौ। ग्यासको चुलो बालेर भान्सा छाडी टाढा नजाऊ। प्रयोग गरिसकेपछि ग्यासको चुलो र रेगुलेटर बन्द गरौ। यथासम्भव ग्यास सिलिण्डरलाई भान्सा कोठा भन्दा बाहिर राखौं। ग्यास सिलिण्डर, रेगुलेटर र पाइप समय समयमा जाँच गरौ। कुनै खराबी वा टुटफुट भए तुरुन्तै फेरौं। ग्यास सिलिण्डर लिँदा सिल भए नभएको तथा सिलिण्डरको समयावधि अनिवार्य रूपमा हेर्ने गरौं। तौल कम भएको, धेरै गनाउने, लिक भएको वा शंकास्पद सिलिण्डर घरमा नल्याऊ। ग्यास गनाएको बेला बिजुलीको स्विच, सलाई, लाइटरको प्रयोग नगरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
7: घर पनि कति राम्रो बनेछ, ठिकै भएछ।
14: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
15: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्ति नै देखि भनिन्छु नि हजुरलाई।
7: ल बारात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
16: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज बान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
7: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा।

0: झापामै पहिलो पल्ट
1: गुणस्तरीय तथा कम्प्युटराइज प्रणालीबाट
0: कुनै पनि भजन गीत तथा विज्ञापनहरू रेकर्ड गराउनु परेमा
1: सधैँ सम्झनुहोस्
0: नेशनल साउन्ड डिजिटल रेकर्डिङ स्टुडियो
1: सनिसरी रोड तीर्थमोल फोन नम्बर 542205
2: तिलोत्तमाको बडगिराममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मणिग्राम चौकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
3: सधै हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जाम न
4: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
3: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कूल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
4: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
3: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-269 जय दुर्गा युनिफर्म कर्नर

0: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
1: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
2: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा।

नमस्कार, रेडियो लुम्बिनीबाट बिहान 5:40 बजेको हाल खबरमा प्रकाश पाण्डेको हार्दिक स्वागत छ। यो हाल खबर एफएम 96.8 मेगाहर्ज, अनलाइनमा www.radiolumini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष रूपमा सुन्न सकिन्छ। हाल खबरको शुरूआतमा अहिलेसम्मका मुख्य खबर शीर्षक सुनौ एकपटक। देवागंज घटनापछि अशान्त बनेको सुनसरीको जनजीवन सामान्यतर्फ उन्मुख। सुनसरी घटनाका विषयमा सर्वदलीय बैठक सम्पन्न। सामाजिक सद्भाव कायम राख्न आग्रह। कर्णालीबाट लागू भयो एमाले नेकपा सहमति। मुख्यमन्त्रीमा नियुक्त मंगल बहादुर शाहीद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण। निर्वाचन आयोगका प्रस्तावित आयुक्तहरूको नाम सर्वसम्मत अनुमोदन। 16 वर्ष पुगेकालाई मतदान गर्न पाउने व्यवस्था राख्न रासोपाको प्रस्ताव। कपिलवस्तुमा ट्रकको ठक्करबाट 3 जनाको मृत्यु। बाँकेमा सेफ्टी ट्याङ्कीमा फँसेर 3 जना मजदूरको निधन। किसान लक्षित एएनपीआईएस नेपाल एप सञ्चालनमा किसानले कृषि उपजको दैनिक थोक मूल्यको जानकारी पाउने। नेपालमा बाघको संख्या 429 पुग्यो। 4 वर्षमा 74 नयाँ बाघ थपिए। रामरी क्याम्पसमा बन्ने नयाँ भवनको शिलान्यास। रूपन्दै व्यापार संघको साधारण सभा तयारीका लागि विभिन्न उपसमिति। र विश्वकप क्रिकेट लीग 2 खेल्न नेदरल्याण्डस पुगेको नेपाली टोली अहिलेसम्म जीतविहीन।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: अब हाल खबर विस्तारमा। गएको आइतबार दुई समूह बीच झडप भएपछि अशान्त बनेको सुनसरीको जनजीवन क्रमशः सामान्यतर्फ उन्मुख भएको छ। सरकार, स्थानीय प्रशासन, सुरक्षा निकाय र राजनैतिक दलहरूको संयुक्त प्रयासपछि अवस्था सामान्य बन्दै गएको हो। झडपका क्रममा सुरक्षाकर्मीको गोली लागेर एकजनाको ज्यान गएपछि स्थिति बिग्रन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले प्रभावित पालिकाहरूमा अनिश्चितकालीन कर्फ्यू र निषेधाज्ञा जारी गरेको थियो। अहिले अवस्था सामान्य बनाउन पालिकामा सर्वपक्षीय बैठक सम्पन्न गरिएको सुनसरीका प्रमुख जिल्लाधिकारीले जानकारी दिनुभएको छ। सुनसरीका प्रमुख जिल्लाधिकारी ईश्वरी प्रसाद अर्यालका अनुसार हरिहरपुर र भोकराहा नरसिंह गाउँपालिकामा आयोजना भएको सर्वपक्षीय बैठकमा शान्ति सुरक्षा कायम राख्ने सहमति भएको हो। प्रशासनले प्रभावित पालिकाका जनप्रतिनिधि र विवादमा संलग्न दुवै पक्षबीच छुट्टा छुट्टै छलफल गरेको छ। घटनापछि हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै गृहमन्त्री